0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ।

तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्त येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेथसेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ गनगन श्राप बन्न सक्छ। मेरो पछिको जो लिडमा एकजना महिलाले एकजना पुरुषलाई गनगन गरिराख्नु भएको छ। पुरुषले आफ्नो टाउकोमा हात राखिराख्नु भएको छ र गनगन श्राप बन्न सक्छ, सम्बन्ध टुट्न सक्छ, काम नराम्रो हुन सक्छ, मानिसको हृदयमा डर उत्पन्न हुन सक्छ लगायत यी विभिन्न प्रकारका कुराहरू गनगनबाट आउन सक्दछ। तर फिलिपीको पुस्तक 2:14 यसो भन्दछ, यो खण्ड म तपाईँहरूलाई पढेर सुनाइदिँदछु। गनगन अथवा वाद विवाद नगरी सबै काम गर्दै जाओ भन्ने चाहिँ परमेश्वरको वचनले हामीलाई यो आज्ञा छ। हामीले गनगन होइन, वाद विवाद पनि होइन, तर सबै प्रभुले दिनुभएको कामलाई सारा मनले, सारा प्राणले र सारा शक्तिले हामीले गर्दै जानुपर्छ भन्छ यहाँ बताइएको हो। गनगन गर्नु भनेको चाहिँ यो परमेश्वरमाथि भरोसा गर्नुको सट्टा परमेश्वर मानिसहरू वा आफ्नो परिस्थितिको विरुद्धमा निरन्तर गुनासो गर्नु हो। यो किन यस्तो भयो, किन त्यस्तो भयो, केलाई यो चाहियो आदि इत्यादि गरेर त्यो प्रकारले भित्रबाट ती कुराहरू स्वीकार नगर्नु हो, यानि सबै परिस्थितिमा धन्यवाद दिन नसक्नु हो। इजरायलीहरूले परमेश्वरका धेरै चमत्कारहरू उहाँले देखेपछि पनि उजाड स्थानमा बारम्बार परमेश्वर र मोसाको विरुद्धमा उहाँले गनगन गर्नुभयो, जसको परिणाम स्वरूप उहाँ नै नाश हुनुभयो। गन्तीको पुस्तक 14:27 यस दुष्ट पुस्ताले मेरो विरुद्धमा कहिलेसम्म गनगन गरिरहने भनेर चाहिँ त्यहाँ परमप्रभु परमेश्वरले हृदयबाट उहाँले गुनासो गर्नुभएको छ र गनगनले लगातार परमेश्वरको हृदयलाई दुखी तुल्याउँदछ र पवित्र बाइबलमा पवित्र आत्मालाई दुखी नतुल्या भनेर चाहिँ स्पष्ट भनिएको छ। गनगन आत्मिक पासु बन्न सक्दछ। गनगन गर्दाखेरि हाम्रो ध्यान परमेश्वरको विश्वास योग्यताबाट हटेर समस्या तर्फ जाँदछ र जब पत्रुस पानीमाथि हिँडिराख्नु भएको थियो, जबसम्म परमेश्वरको मुहारलाई मसीहा येशूको मुहारलाई उहाँले हेर्नुभयो, उहाँ आश्चर्य कर्ममा हिँड्नुभयो, तर जब उहाँले आफ्नो आँखा चाहिँ प्रभुको मुहारबाट निकालेर उहाँले छालहरू तर्फ हेर्न सुरु गर्नुभयो, त्यो गनगनको एउटा उदाहरण हो। उहाँ डुब्न पनि सुरु गर्नुभयो। गनगन आत्मिकी पासु बन्न सक्छ। गनगन गर्दा हाम्रो ध्यान परमेश्वरको विश्वास योग्यताबाट हटेर समस्या तर्फ जान्छ भनिकन मैले भर्खरै भने। जब हामी निरन्तर गुनासो गर्छौ, परमेश्वरले हाम्रो जीवनमा गर्नुभएका कुराहरू भन्दा हामीले के गुमाएका छौ भन्ने तर्फ हाम्रो मन लगाउँदछौ र के गलत भइरहेको छ भन्ने कुरा मात्र देख्न थाल्दछौ, तब हामीमा समस्या लगातार आउन सुरु गर्छ, सम्बन्ध बिग्रिन सुरु गर्छ, नोक्सान लाग्न सुरु गर्छ, स्वास्थ्य बिग्रिन सुरु गर्छ। दुष्टात्माले मौका पाएर उसले त चोर्न मार्न र नाश गर्न आउने हो भनिकन प्रभु येशूले योहन्नाको पुस्तक 10:10 उहाँले भन्नुभयो भने जस्तो नै हाम्रो जीवनमा, हाम्रो परिवारमा, हाम्रो काम कुराहरूमा, हाम्रो स्वास्थ्यमा त्यही घटनाहरू घट्न सुरु गर्दछ। त्यही कारणले गर्दाखेरि प्रिय दाजुभाइ दिदी बहिनीहरू, पवित्र बाइबलको फिलिपीको पुस्तक 2 अघि मैले तपाईँहरूलाई पढेर सुनाइसकेको छु, हामीले गनगन गर्न हुँदैन भनेर चाहिँ भनिएको छ। इजरायलीहरूले खाना पानी उजाड स्थान र अगुवाहरूको विषयमा गनगन गरे, उनीहरूको अविश्वासले धेरैलाई प्रतिज्ञाको भूमिमा प्रवेश गर्न दिएन। दुष्ट आत्मा इजरायलीहरूको लागि गनगन मार्फत पासो बन्न पुग्यो। 1 कोरिन्थीको पुस्तक 10:10 यसो भनिएको छ, गनगन नगर्न होस्, जसरी तिनीहरू मध्ये कतिले गनगन गरे त्यो उनीहरू नष्ट भए भनिकन त्यहाँ बताइएको छ। इजरायलीहरूले परमेश्वरको आश्चर्य कर्महरू देख्नुभयो, तर पनि उहाँहरूको आफ्नो बानी बेहोरा छोड्नु भएन। दासत्वको विचारबाट उहाँहरू बाहिर निक्लिन सक्नु भएन। सृष्टिकर्ता परमेश्वरले अब मिश्र देशको दासत्वबाट उहाँहरूलाई स्वतन्त्र गरिकन अब उहाँहरूलाई आफ्नो छोरा आफ्नो छोरी चुनिएको जाति पवित्र जाति र अन्धकारबाट गजबको ज्योतिमा छुट्याएको जाति माथिबाट छानिएको जाति र उहाँ त संसारको एउटा नौलो परमेश्वरको समुदाय भनेर सृष्टिकर्ता परमेश्वरले बनाउनु भएको थियो, त्यो कुरालाई उहाँहरूले स्वीकार गर्न सक्नु भएन। उहाँहरूको अविश्वासले, उहाँहरूको गनगनले उहाँहरूलाई नै खतम पार्यो र त्यो प्रकारको घटना अहिले हामी नयाँ करारको विश्वासीहरूमा हुन हुँदैन भनिकन पवित्र बाइबलको फिलिपीको पुस्तकले यो स्पष्ट गरेको छ। गनगन नगरिकन, विवाद नगरिकन हामीले सबै काम गर्दै जानुपर्छ प्रियहरू। र तीन नम्बर पोइन्टमा गनगनले अरूलाई पनि असर गर्दछ। गनगन एक प्रकारको सर्ने रोग जस्तो नै हो। यो रुगा लागेका मानिसहरूसँग हामी गएर बस्यौं भने रुगा सर्छ भनेर चाहिँ भनिन्थ्यो। यो एउटा कोरोना जस्तो नै हो। कोरोनाको समयमा सरकारले सबैलाई मास्क लगाउनको लागि अनुरोध गरेको थियो, यानि आज्ञा नै गरेको थियो। यो चाहिँ म्यान्डेटोरी रूपमा नै राखेको थियो र कसैले मास्क नलगाइकन एउटा अफिसमा पस्न पाउँदैन थिए, अर्को घरमा हिँड्न पाउँदैन थिए, कान मुखको सासबाट कोरोना सर्छ भन्ने चाहिँ डाक्टरहरूको त्यो भनाइ थियो र त्यो प्रकारले सर्थ्यो पनि। भने जस्तो नै गनगन पनि एउटा सर्ने खालको रोग जस्तो नै हो। यो संक्रमित रोग जस्तो नै हो। गुनासो गर्ने बानी अरूमा पनि सर्न सक्दछ। एक व्यक्तिको नकारात्मक बोलीले परिवार, मण्डली वा समुदायलाई पनि निराश बनाउन सक्दछ। म एउटा स्कूलको प्रिन्सिपल हुँदाखेरि त्यो स्कूलको एकजना एकाउन्टेन्ट भाइ चाहिँ एकदम रिसले काम गर्ने त्यो प्रकारको हुनुहुन्थ्यो र मेरो टेबल यानि मेरै अफिसमा उहाँको पनि टेबल अफिस थियो र उहाँलाई मैले देख्दा देख्दा त म पनि रिसाउने हुन सुरु गरेछु र एकपटक मेरो परिवारले चाहिँ भन्नुभयो तपाईँमा त के अर्को चेन्जेसहरू आउन सुरु गर्यो नि, तपाईँ त रिसाउन थाल्नुभयो भनेर चाहिँ मैले त्यसरी सुन्दाखेरि म आश्चर्य लाग्यो। जो त्यो भाइको जुन प्रकारको स्वभाव थियो, रिसाउने, झाकझुक गरेर काम गर्ने, गनगन गर्ने प्रकारको ऊ थियो, बिस्तारै ममा त्यो प्रकारको स्वभाव सर्न सुरु गरेछ र गनगनले अरूलाई असर पार्दछ। यो चाहिँ संक्रमित रोगको कीटाणु जस्तो नै हो। त्यसले गर्दाखेरि हामीले गनगन गर्न हुँदैन। पवित्र बाइबलको गन्तीको पुस्तकलाई तपाईँले अध्ययन गर्नुभएको खण्डमा मोसाले 12 हरेक कुलको लिडरहरूलाई प्रतिज्ञाको भूमि कनानमा त्यहाँ जासुस स्वरूप यानि त्यहाँको भेद बुझ्नको लागि मोसाले पठाउनुभयो। फर्केर आउनुभयो, आउँदाखेरि 12 मध्ये 10 चाहिँ लिडरहरूले त्यहाँ त एकदमै दैत्य जस्तो मान्छे रहेछ, त्यहाँको त पर्खाल पनि ठूलो रहेछ, हामी त्यहाँ जित्नै सक्दैनौ, तिनीहरूले त हामीलाई खतम पार्छन्, उनीहरूको अगाडि त हामी त फट्याङ्ग्रा जस्तो मात्रै भयौं भनेर त्यसरी भन्नुभएपछि सारा इजरायली क्याम्पमा उनीहरू रुन सुरु गरे। यो 10 डर, 10 गनगन सारा इजरायली क्याम्पहरूमा यो सरेर गयो र उनीहरू धुरु धुरु रुन थाले। हामी मिश्र देशमा नै फर्किन्छौ, त्यही दासत्वमा फर्किन्छौ भन्छ उनीहरूले त्यसरी भन्न सुरु गरे। तर यहोशू र कालेबले चाहिँ हामी परमेश्वरको शक्तिले हामी जान सक्छौ, हामीले त्यो भूमि लिन सक्छौ भनिकन उहाँले चाहिँ त्यसरी भन्नुभयो। यहोशू र कालेबले विश्वासबाट बोल्नुभयो, तर यहाँ 10 चाहिँ यो 5 इन्द्रियले उनीहरूले जे बाहिरी हेरेका थिए त्योबाट गनगन निक्लिएको थियो, डर निक्लिएको थियो, त्यही कुराहरू उहाँहरूले बोल्नुभयो र सारा इजरायली क्याम्पलाई उहाँले रुवाइदिनुभयो। त्यस कारणले गर्दाखेरि हामीले गनगन चाहिँ संक्रमित रोग जस्तै हो र हामीले गनगन गर्नु हुँदैन। 10 जासुसहरूले नकारात्मक खबर दिए र उनीहरूको बोलीले सम्पूर्ण समुदायलाई डराउन र परमेश्वरको विरुद्धमा विद्रोह गर्न लगायो र तपाईँले हरेक दिन जुन प्रकारले बोल्नुहुन्छ, विश्वासबाट बोल्नुहुन्छ कि यहोशू र कालेबले जस्तै, यानि ती 10 जसले डरबाट बोल्नुभयो, त्यो प्रकारले कुन प्रकारले बोलिराख्नु भएको छ त्यही प्रकारले तपाईँको जीवन सफलतामा आउँछ यानि तपाईँको जीवन हारमा जान्छ भन्ने कुराहरूको निर्णय हुँदछ। यहोशू र कालेबको बोलीबाट उहाँहरू विजय हुनुभयो, यर्दन नदी तर्नुभयो, उहाँहरू प्रतिज्ञाको भूमिमा कनान देशमा दुध र मह बग्ने देशमा उहाँहरू प्रवेश गर्न सक्नुभयो। तर यी 10 यर्दन नदी तर्न सकेनन्, उहाँहरूको च्यान मरूभूमिमा नै खनियो र उहाँहरू त्यहाँ नै पुरिन भयो। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, पवित्र बाइबलले हाम्रो जिब्रोमा मृत्यु र जीवनको शक्ति छ भने जस्तै गनगनले हार बोल्दछ, गनगनले मृत्यु बोल्दछ, तर धन्यवादका कुराहरूले चाहिँ आशिष बोल्दछ। हामीले गनगनको सट्टा धन्यवाद दिन सक्नुपर्छ। तपाईँले यसो नभन्नुहोस्, मलाई नै किन यस्तो भएको हो, जिन्दगीमा केही पनि ठिक भइरहेको छैन, परमेश्वरले मलाई बिर्सनु भयो भन्ने यस प्रकारको गनगनका कुराहरू नबोल्नुहोस्। बरु तपाईँले यस्तो भन्नुहोस्, परमेश्वर अझै मसँग हुनुहुन्छ, परमेश्वर विश्वासयोग्य हुनुहुन्छ मेरो जीवनमा, मैले नबुझे पनि म उहाँमाथि भरोसा गर्न सक्दछु, म हरेक परिस्थितिमा उहाँलाई धन्यवाद दिन सक्दछु भनिकन तपाईँले त्यसरी बोल्नु भयो भने तपाईँको विजय निश्चित छ प्रियहरू। र हामीलाई पवित्र बाइबलले गनगन परमेश्वरको भाषा होइन, यो दुष्ट आत्माको भाषा हो। हामीले दुष्ट आत्माको मन्त्र हामीले जिब्रोबाट जप्न हुँदैन। हामी त परमेश्वरको भाषा जो धन्यवादका शब्दहरू हुन् यो चाहिँ उहाँको प्रशंसाको चिन्ह नै हो र हाम्रो जिब्रोबाट चाहिँ धन्यवादका कुराहरू नै आउनुपर्छ भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसी। मेरो नाम पदम बहादुर तामाङ। मेरो जन्म घर ओहलढुङ्गा जिल्ला मलुङगाउँ गाउँपालिका वार्ड नम्बर 7। हाल मेरो स्थायी बसोबास ललितपुर जिल्ला गोदावरी नगरपालिका वार्ड नम्बर 11। र मेरो घरमा अहिले मेरो परिवारमा 8 जना परिवार, 2 जना बुहारी, 2 छोरा, 2 नाता नातिनी अनि हामी श्रीमान श्रीमती। अब हामी एउटा गरीब परिवारमा जन्मेको छोरा भएको कारणले अनि मेरो साथीहरूले नै अब त्यो बेला अब मेरो श्रीमती 2 छोरा मैले गाउँमा नै छोडेको थिएँ। गाउँमा धेरै हामी नाजुक अवस्थाको थियौँ। त्यसपछि हामी गाउँबाट मैले श्रीमती र छोरालाई बोलाउने अनुमति जुन साथीहरूले पनि गर्नुभयो, बोलाउनुहोस् तपाईँले आफ्नो परिवारलाई भन्नुभयो अनि मैले चाहिँ उहाँहरूलाई बोलाएँ परिवार अनि हामी परिवार साथै बसेर मैले यो मैले विश्वास गरेको र मैले चङ्गै पाएको कुराहरू मैले कति समयसम्म मैले मेरो श्रीमतीलाई मैले यी कुराहरू भनिनँ। यो भन्दाखेरि अलिकति अब मेरो जेठी सासूहरू, मेरो सालीहरू हुनुहुन्थ्यो, त्यहाँ अरू दिदी बहिनीहरू हुनुहुन्थ्यो, उहाँहरूले धेरै नकार्नुहुन्थ्यो। यसरी फिसमा विश्वास गर्नु भनेको राम्रो होइन भनेर चाहिँ उहाँहरूले भन्नुहुन्थ्यो अनि यी कुराहरू गर्दाखेरि मैले मेरो श्रीमतीलाई त्यहाँ काठमाडौँमा ल्याए पनि मैले यी कुराहरू तुरुन्तै मैले भन्न सकिनँ। र त्यसपछिको समयमा अचानक मेरो सानो छोरा बिरामी भयो, जुन अहिले अजय लामा अहिले छँदैछ। अनि अजय लामा बिरामी भएपछि त्यो बेला 10 महिनाको बच्चा थियो। बिरामी भएपछि हामी अर्को घरमा बसेको अनि अर्को घरमा बस्दाखेरि अब छोरा चाहिँ अब मर्यो भनेर त्यहाँको घरको मान्छेले हाम्रो घरभित्र यसरी मान्छे मरिसकेको मान्छे राख्नु हुँदैन भनेर बाहिर राख्यो मेरो सानो छोरालाई बाहिर राख्यो। अनि बाहिर राखेपछि हामी त्यसलाई नछु नछु नछु भने सबैजनाले अनि छुएन। अनि नछुइसकेपछि मैले अचानक अब मैले प्रभुमा विश्वास गरेको कुरा र मैले चङ्गा पाएको कुरा मैले मेरो श्रीमतीलाई मैले भन्नुपर्ने अवस्था पनि आयो त्यो बेला चाहिँ। अनि त्यहाँबाट चाहिँ अब मैले अनि त्यसपछि मैले फेरि उहाँ भिनाजुलाई जुन मलाई नै सुसमाचार सुनाउने भिनाजु दिदीलाई नै फेरि मैले गएर रिक्वेस्ट गरेँ अब मेरो श्रीमतीलाई हजुरहरू गएर यो येशु ख्रीष्टको बारेमा तपाईँले सुनाउनुहोस्, मेरो छोरा बिरामी भएर मान्छेले मर्छ भनेर घर बाहिर ढोका बाहिर राखेको छ, अब तपाईँले गएर एकचोटि मेरो श्रीमतीलाई सुनाउ यो कुराहरू येशु ख्रीष्टको बारेमा सुनाउनुहोस् र उहाँलाई उहाँले के भन्नुहुन्छ भनेर चाहिँ कुराहरू मैले उहाँहरूलाई भनिसकेपछि उहाँहरू आउनुभयो हाम्रो कोठामा अनि मेरो श्रीमतीलाई येशु ख्रीष्टको बारेमा सुनाउनु भयो। अब छोरा लिएर जानुपर्छ तपाईँ उता, यो चाहिँ नि यस्तो यस्तो हो भनेर उहाँले भन्नुभयो, बाइबलमा यस्तो यस्तो लेखिएको छ भनेर उहाँहरूले भन्नुभइसकेपछि अनि मेरो श्रीमतीले हुन्छ भनेर स्वीकार गर्नुभएर हामी फेरि त्यहीँ गएर मेरो श्रीमतीले पनि त्यहाँ ग्रहण गर्नुभयो। अनि त्यसपछि मेरो छोरा पनि त्यस्तै अवस्थामा थियो अनि एकदमै केही साहसहरू थिएन। मेरो सानो छोरा त्यसरी एकदमै मुढा जस्तो लडेर बनिथ्यो, सबैजनाले माया मारेको, अब यो मान्छे मरिसकेको छ मर्छ भने हामीले हस्पिटलमा रातमा 5 चोटिसम्म हामीले ट्याक्सीमा चाहिँ कहिले हामी टेको हस्पिटल, कहिले उहाँ महाराजगंजको चाहिँ जुन हस्पिटल, कहिले पाटन हस्पिटल, कहिले हामी हरेक हस्पिटल हामी रातभरि हामी बुढाबुढी यसरी चाहिँ त्यो बच्चालाई लान्थे। तर हरेक डाक्टर जहाँ लगे पनि डाक्टरले ठिक छ तपाईँको बच्चा केही छैन तर कसरी यस्तो भयो भनेर भन्नुहुन्थ्यो। तर हामीले धेरै रातभरि हस्पिटलमा घुमाउँदा घुमाउँदा घुमाउँदा मेरो सानो छोरालाई पनि यसरी डाक्टरहरू कसैले पनि निको पार्न सक्नु भएन र जुन त्यो बाबुको रोग बिरामी थियो त्यो पनि पत्ता लाउन सक्नु भएन डाक्टरहरूले। र त्यही क्रममा अनि मैले मेरो श्रीमतीलाई यी कुराहरू सबै जुन उहाँ जुन मलाई सुसमाचार सुनाउने दिदी र भिनाजुबाट यी कुराहरू येशु ख्रीष्टको बारेमा सुनाउनलाई मैले उहाँहरूलाई भने अनि मेरो श्रीमतीले सुन्नुभयो। अनि हामी त्यही दिन सुनेकै दिन हामीले चाहिँ छोरालाई बोक्यौँ, छोराको बोली आउँदैन थियो, त्यो मुढा जस्तै थियो अनि हामी बोकेर गयौँ। त्यस्तै पहिला एकदम तगडा छोरा अनि बोकेर गयौँ, बोकेर गइसकेपछि अनि सबैजना छक्क परे, त्यहाँ भएका चाहिँ विश्वासी जन अथवा पास्टर बुवाहरू पनि गाह्रो रहेछ बाबुलाई भने। अनि त्यसपछि उहाँहरूले त्यो दिन सबै त्यो धामी झाँक्री यहाँ दिदीहरूले के गरेर त्यो बाबुलाई पनि दुनियाँ गरेको थिए अनि ती सबै कुराहरू फाल्नुभयो उहाँहरूले र त्यही दिन प्रार्थना गर्नुभयो। अबको 2 घण्टापछि अब तपाईँको छोरा बोल्छ, अब प्रार्थना गरेर घरमा लानुहोस्, भन्नुभयो। अनि हामी बच्चालाई बोकेर हामी घरमा आयौँ। घरमा आएर ठ्याक्कै दुई घन्टा पछि, 3 महिना भइसकेको थियो, केही खाना पनि नखाने, दुधहरू पानी समेत नपिउने, र उसको मुखहरू सबै बन्द भएको थियो। अनि त्यो मुखहरू सबै बन्द भएको थियो। अनि हामीले त्यहाँ लिएँ, सबैजना वरिपरि बसे, अनि हामीले भित्र नै यो खाट सबै भित्र खाट थियो, अनि यो भुइँमा सबैजनाले भुइँमै राख्नु भन्यो, भुइँमै राख्यौँ हामीले। अनि हामी सबैजना थुप्रै मान्छेहरू सबैजना वरिपरि बसिरहेको थियो, आफन्तहरू सबैजना, बच्चालाई हामीले तल भुइँमा राखेको थियौँ। अनि करिब करिब 2 घन्टा हुनु लागेको थियो। अनि 2 घन्टापछि हाम्रो बाबु बोल्यो, अनि सबैजना कोही दुखी भए, कोही खुसी भए बोलेको भएर। अनि धेरैले भन्नुभयो त्यहाँ आफन्तहरूले, अब यो मान्छेलाई मर्ने बेलामा उसलाई बोली बोल्यो, अब अनि खाना पनि माग्यो उसले, म बुबु खान्छु भनेर, बुबु र बिस्कुट खान्छु भन्यो, अब 3 महिनासम्म नबोलेको। अनि सबैजनाले अब मर्ने बेलामा खाना माग्छ अरे, खाना छिटो लिएर देऊ सबैजनाले भन्यो। अनि हामीले पसलमा गएर एक पकेट दुध, त्यो बेलाको पकेट दुध अनि एकदम सस्तो थियो, अनि त्यो बेला त्यो समयमा अनि हामीले एउटा बिस्कुट लियौँ। अनि त्यो बाबुले त्यो एक पकेट दुध र एक कप बिस्कुट, एक कप दुध र अनि एउटा बिस्कुट सबै खाइसकेपछि अनि ऊ जुरुक्क उठ्यो, त्यत्रो 3 महिनासम्म नउठेको मान्छे। अनि जुरुक्क उठिसकेपछि अनि भोलिपल्ट शनिबारको दिन रहेछ, अनि मेरो श्रीमती पनि चर्चमा गएर भोलिपल्ट नै प्रभुलाई ग्रहण गर्नुभयो। अनि मेरो छोरा निको भयो त्यसरी। अनि अहिले मेरो छोरा अब 31 वर्षको भयो, सानो छोरा, अझै लामा। अनि उसको अहिले विवाह भएर अब उसको छोरी पनि अब 4 वर्षको भइसक्यो। अनि प्रभुलाई धेरै धन्यवाद, हाम्रो जीवनमा धेरै गरिबी अवस्था भयो, हामी धेरै गरिब थियौँ काठमाडौँमा पनि, अनि हामीले भने जस्तो कामहरू गर्न सकेनौँ। र मैले जुन विदेशी साथीहरूसँग त्यो बेला नै मलाई पास्टर बुवाहरूले प्रार्थना गर्ने, पास्टर बुवाहरूले नै मलाई यो एउटा सहयोग गर्नुभयो। अनि विशेष गरेर मलाई यो टुरिज्म क्षेत्रमा जुन अहिले आदरणीय पास्टर बनाबास श्रेष्ठजी हुनुहुन्छ, उहाँले मलाई लगाउनु भयो, लानुभयो, र मैले यही कुराहरूलाई फोकस गरेर मैले कन्टिन्यू यो ट्रेकिङ क्षेत्रमा लागेँ। म एउटा अफिसमा मैले काम खोज्दै गएँ त्यसपछि, अनि काम खोज्दै जाँदाखेरि उहाँले मलाई एक्सेप्ट गर्नुभयो, ल ठिक छ तर गाइड गर्नुपर्छ, इङ्ग्लिस राम्रो बोल्नुपर्छ भनेर भन्नुभयो उहाँले। अनि म बोल्छु, मैले चाहे जति इङ्ग्लिस म बोल्छु, र अहिलेसम्म मैले गाइड चाहिँ गरेको छैन, तर म इङ्ग्लिस राम्रो बोल्छु भने चाहिँ उहाँले मलाई काम दिनुभयो। यो चाहिँ 92 कुरा हो, त्यो बेला चाहिँ यो नेपाली कति थियो थाहा भएन, त्यो बेला चाहिँ यो 1992 मैले एउटा ट्रेकिङ एजेन्सीमा काम गर्ने सुरु गऱ्यौँ। त्यो समयदेखि नै मलाई एउटा सिनियर गाइडको रूपमा उहाँले मलाई त्यहाँ काम गराउनु भयो। मैले त्यो अफिसमा 22 वर्षसम्म मैले गाइडिङ गरेँ, गाइड गरेँ एकदमै राम्रोसँगले। एउटा म एउटा येशू ख्रीष्टमा विश्वास गरेको मान्छे भएर एकदमै त्यहाँ एउटा मैले विश्वास तथा एकदमै म एउटा मानिलिउँ त्यहाँनिर एउटा आज्ञाकारी, त त्यहाँको जुन हाकिमहरूको जुन मनमा पनि मैले एकदमै मन जितेर आज्ञाकारी त भएर काम गरेँ। अनि मैले धेरै कामहरू गर्दै गर्दै गरेँ। हामीले अनि तापागाउँमा जग्गा किन्यौँ, र मैले त्यही पैसाले, मैले परिश्रम गरेको पैसाले अनि हामीले तापागाउँमा घर बनायौँ, र घर बनाइसकेपछि अहिले हामी काठमाडौँमा एउटा बसोबास गऱ्यौँ, घर हामीले बनाउन सक्यौँ। र हामीले यता अनि त्यसपछि हामीले अलिकति केही पैसाहरू नै हामी लगानी गरेर अहिले हामी केही जग्गाको हामी केही मालिक पनि यो परमप्रभु परमेश्वर येशू मसीहले हामीलाई बनाउनु भयो। र अर्को कुरा फेरि कन्टिन्यू गर्दै गर्दै मैले अफिसमा गर्दै गर्दै गर्दाखेरि फेरि त्यो अफिसको मालिकहरू सबैजना अब उहाँहरू रिटायर हुनुभयो। अनि यो चाहिँ धेरै पहिलाको पुरानो अफिस थियो, अनि उहाँहरू रिटायर भइसकेपछि अनि उहाँहरूले अर्कोलाई नै अफिस एजेन्सी बेच्ने सुसार गर्नुभयो। अनि सुसार गर्नुभइसकेपछि अनि मैले त्यहाँको म्यानेजिङ डाइरेक्टरसँग नै कुरा गरेँ, यसरी अब चाहिँ हामी यत्रो वर्ष काम गरेको म अब यो एजेन्सीको मूल्य कति हो म किन्छु भनेर मैले त्यो एजेन्सी पनि म आफैले किने धेरै वर्षपछि। अनि मैले अहिले त्यो एजेन्सीको म पनि एउटा म्यानेजिङ डाइरेक्टर हुन पायौँ। अनि प्रभुलाई धेरै धन्यवाद छ, र त्यो आशिष परमेश्वरले हामीलाई दिनुभयो। अहिले चाहिँ हामी अन्तिममा म के भन्न चाहन्छु भन्दाखेरि, मैले केही महिना अगाडि प्रभुले मलाई एउटा दर्शन दिनुभयो, वचनमा दर्शन दिनुभयो। तर त्यो दर्शन कसरी प्रभुले दिनुभयो भने, मलाई म एक दिन पहिलाको बेलुकीको समयमा सुत्नुभन्दा अगाडि मेरो अलिकति जग्गाको हामी 6 आना जग्गा थियो करिब करिब, त्यहाँको 1 करोडको जग्गा हो अहिलेको हिसाबमा, त्यो जग्गाको विषयमा सानो कुरा एकजनासँग भयो। हुँदाखेरि म कुरा गर्दै गर्दै उहाँसँग फोनमा कुरा गर्दै म अलिकति त्यो कुरा गर्दाखेरि अलिकति म बढी भइदिएँ, बढी हुँदाखेरि अब मलाई अलिकति एउटा रिस उठेको जस्तो भयो त्यो समयमा, अनि मैले रिस उठेको समयमा उहाँलाई के भने, तर मलाई म राति सुतेपछि प्रभुले मलाई, परमप्रभु परमेश्वरले मलाई यो वचन देखाउनु भयो प्रस्थान 14:14 उहाँले के भन्नुभयो भने त्यहाँनिर, र परमप्रभु नै तिमीहरूको निम्ति लड्नुहुनेछ, तिमीहरू केवल स्थिर रह भनेर त्यहाँनिर लेख्नु भएको रहेछ। भोलिपल्ट बिहानै उठेर मैले त्यही वचनलाई अध्ययन गरेँ, अनि त्यो वचन चाहिँ मेरो हृदयमा बसिरहेको थियो। अनि मैले भोलिपल्ट म त्यहाँ गएर त्यो उहाँहरूसँग झगडा गर्ने, उहाँहरूसँग त्यो पैसा लिने यता त्यता कुराहरू थियो, त्यो कुराहरू मैले क्यान्सल गरेँ र परमप्रभु परमेश्वरले त्यो वचन मलाई देखाउनु भयो। र अहिले मेरो परिवार 8 परिवार छ, जुन हामी एउटा नुहाको परिवार जस्तै भएर हामी बसिरहेका छौँ। सबैजना छोरा बुहारीहरू, नाता नातिनीहरू आशिषित छौँ सबैजना। र अहिले हामी जहाँसम्म म प्रार्थना गरिरहेका छौँ, हामी प्रभुमा धेरै आज्ञाकारी त छोराछोरीहरू छौँ हामी, र हामी अहिले लाल समुद्र तरेर हामी एउटा बाइबलको नियम अनुसार हामी यसरी जाँदैछौँ, मरूभूमिमा पुगेर हामी अहिले, मलाई विश्वास छ मेरो परिवार अब हामी दूत र महाबग्ने देश, जुन परमेश्वरले प्रतिज्ञा गर्नुभएको देशमा कोही यात्रामा हामी छौँ अहिले। र प्रभुलाई धन्यवाद, विशेष गरेर म अन्तिममा धेरै धन्यवाद दिन चाहन्छु हाम्रो यहाँ जुन जीएससी मिडिया सबै टिमलाई, र विशेष गरेर गुड न्युज एफएमलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु यो समय दिनुभयो। र अहिले चाहिँ म यो गेसमनी एयरपोर्ट चर्चको एकदमै म नियमित एउटा सदस्यको रूपमा हामी सबै परिवारहरू छौँ। मेरो गवाई म यतिमै समाप्त गर्न चाहन्छु। धन्यवाद, धन्यवाद।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटिदिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699
1: लामा सुन्न सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
2: हो र होइन होला त्यस्तो त
3: सोइता तिमीहरूको के खासकुस कुरा हुँदैछ के भयो भन त
2: के भएन मिस
3: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
2: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
0: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ अब चिन्ता नलिनुहोस् थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई कष्ट पीड़ामुक्त शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा बिरामीको लागि बस्न खान तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर चन्द्रागिरी 4 थानकोट काठमाडौँ कार्यकारी प्रमुख सुनिल कुमार तामाङ मोबाइल नम्बर रहेको छ 9841354402 9841354402 र 9010334600 9010334600 फोन नम्बर 01-4392511 01-4392511 र 01-4392510 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
6: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
1: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
6: हो र मैले त सोचेकै थिइनँ

0: यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: परिवर्तन सम्बन्धी अत्यन्त जरुरी सूचना। भोलि भदौ 9 गते मंगलबारको दिन गुड न्यूज एफएम श्रोतासँग भेटघाट साथै डाँडाको प्रार्थना संगति ललितपुरको बालकुमारी सलाघारी डाँडामा हुने भनिएको कार्यक्रम विशेष कारणवश उक्त स्थानमा नभई कृतिपुरको चोभार डाँडामा हुने यसै सूचनाद्वारा जानकारी गराउँदछौ। अधिक जानकारीका लागि अमिता महर्जन 9841184466, 9841184466 र गुड न्यूज एफएम अनामनगर काठमाडौँ 01-4470-754, 01-4470-754। ल है नाति नातिना, ललितपुरको बालकुमारी सल्लाघारीको डाँडामा हुने भनेको कार्यक्रम त्यहाँ नभएर कीर्तिपुरको चोबा डाँडामा हुँदैछ। तपाईँ पनि आउनु, म पनि आउँछु, ठ्याक्क पारेर त्यही

0: ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुट नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
0: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
7: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
5: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल काठमाडौँ।
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
7: फोन नम्बर 40225444
5: र 40225742।
8: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
9: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
8: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
9: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
8: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
9: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
8: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
9: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
8: खासमा कुरा के हो भने उपप्रमुख

0: थियो, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ। अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए, त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू।
1: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
7: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: प्रार्थनाले धेरै फरक पार्छ। चैमसी आज मंगलबार अगस्त 25 तारीक भदौ 9 गते। आजको बाइबल खण्ड याकूबको पुस्तक 5 अध्यायको 16 पदबाट रहेको छ र यसरी लेखिएको छ, तिमीहरू निको हुन सक भनेर एकअर्काको लागि प्रार्थना गर। क्रिश्चियन मुटु रोग विशेषज्ञ डाक्टर रान्डोल्फ बर्डलाई प्रार्थनाले निको पार्ने काम वैज्ञानिक रूपमा मापनयोग्य प्रभाव पार्छ कि पार्दैन भन्ने कुरा जान्न ठूलो रूचि थियो। उनले भनेका छन्, धेरै प्रार्थनापछि के गर्ने भन्ने विचार म कहाँ आयो। 10 महिनाको अवधिमा एउटा कम्प्युटरले सान फ्रान्सिस्को जनरल अस्पतालको कोरोनरी केयर युनिटमा रहेको 393 बिरामीहरूलाई दुई समूहहरू मध्ये एकमा तोकेको थियो। पहिलो समूहलाई घरेलु प्रार्थना समूहहरूले प्रार्थना गरिदिन्थे, दोस्रो समूहका लागि प्रार्थना गरिँदैनथ्यो। घरेलु प्रार्थना समूहहरूमा विभिन्न क्रिश्चियन सम्प्रदायका थिए। तिनीहरूलाई बिरामीहरूको नाम र तिनीहरूको रोग र अवस्थाहरूको संक्षिप्त विवरण मात्र दिइन्थ्यो। ती बिमारीहरूलाई प्रत्येक दिन प्रार्थना गरिन्थ्यो। प्रार्थना गरिएका बिरामीहरू प्रार्थना नगरिएकाहरू भन्दा यसरी फरक थिए। पहिलो, तिनीहरूलाई एन्टिबायोटिक आवश्यक पर्ने सम्भावना 5 गुणा कम थियो। दोस्रो, तिनीहरूको फोक्सोमा तरल पदार्थ विकास हुने सम्भावना 3 गुणा कम थियो। तेस्रो, कसैलाई पनि सास फेर्नका लागि भेन्टिलेटरमा जोडिनु आवश्यक परेन। चौथो, थोरैको मात्रै मृत्यु भयो। यदि त्यसरी अध्ययन गरिएको प्रविधि नयाँ औषधि वा प्रक्रिया भएको भए यसलाई नयाँ सफलताको रूपमा घोषणा गरिने थियो। विश्वासद्वारा रोग निको हुन्छ भन्ने कुरा इन्कार गर्ने पुस्तकका लेखक डाक्टर विलियम नोलनले समेत भनेका छन्, यस्तो लाग्छ कि जाँचबुझ पार गरेर यो अनुसन्धान सत्य प्रमाणित हुनेछ। सायद हामी डाक्टरहरूले हाम्रा सिफारिस पत्रहरूमा दिनको 3 पटक प्रार्थना गर्नुहोस् भनी लेख्नुपर्नेछ। पुरानो करारमा हामी पढ्छौ, म तँलाई फेरि स्वस्थ बनाउनेछु र तेरा चोटहरू म निको पार्नेछु, परमप्रभु भन्नुहुन्छ। यो कुरा तपाईँले यर्मियाको पुस्तक 30 अध्यायको 17 पदमा हेर्न सक्नुहुन्छ। नयाँ करारमा याकूबले लेखे, विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ र प्रभुले त्यसलाई निको पार्नुहुनेछ। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। यो कुरा तपाईँले याकूबको पुस्तक 5 अध्यायको 15 र 16 पदमा हेर्न सक्नुहुन्छ। यसकारण अरू क्षेत्रमा जस्तै स्वास्थ्यको क्षेत्रमा समेत प्रार्थनाले धेरै फरक पार्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
5: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन। यसो त जसले नि लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
8: नेपाल सरकार, विज्ञापन हो।
9: गुड न्यूज एफएम 105.1।
0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
10: यो समय हो धन्यवाद बिहानी। बिहानी
0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु। प्रत्येकको जीवनमा एउटा काँडो छ भन्ने शीर्षकमा आज केही कुराहरू राख्न गइरहेको छु। दोस्रो कोरन्थी 12 अध्यायको 7 पदले भन्दछ, एउटा काँडो मेरो शरीरमा दिइयो। पावलले यस्तो लेखे, प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्दा नफुलु भनेर मलाई सताउन र घमण्डबाट रोक्नलाई शैतानको दूत अर्थात एउटा काँडो मेरो शरीरमा दिइयो। यो मबाट हटोस् भनेर मैले 3 पल्ट प्रभुसित विन्ती गरे, तर मलाई उहाँले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण ख्रिष्टको शक्ति ममा बास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशी साथ गर्व गर्नेछु, किनकि जब म दुर्बल छु तब म शक्तिशाली छु। पावलसँग यति ठूलो विश्वास थियो कि जब उनले प्रार्थना गर्थे बिरामीहरू निको हुन्थे र मरेकाहरू जीवित हुन्थे, तापनि परमेश्वरले उनको शरीरको काँडो हटाइदिनुहोस् भनी उनले बारम्बार प्रार्थना गरे, तर परमेश्वरले हुन्न भन्नुभयो। किन? उनलाई नम्र बनाइराख्न र उनलाई पूर्ण रूपमा परमेश्वरमा निर्भर बनाउन। हामीलाई थाहा छैन कि पावलको शरीरको काँडो के थियो, तर हामी जान्दछौ कि उनीसँग त्यो किन थियो। प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्दा नफुलु भनेर उनी आफैले भनेका छन्। जब परमेश्वरले तपाईंलाई धेरै आशिष दिनुहुन्छ तब यो सँगै घमण्डको जोखिम पनि आउँछ। परमेश्वरको निम्ति त्यस्तो घमण्डले तपाईंलाई अयोग्य बनाउँछ। तपाईंको औंलामा काँडा बिजेको छ भने यो दुख्छ र तपाईंलाई निरन्तर पोलिरहन्छ भन्ने कुरा तपाईंलाई थाहा छ। के तपाईँ त्यो काँडो साथ जिउन सक्नुहुन्छ? हो। के तपाईंलाई त्यो काँडो साथ जिउनु नपरे हुन्थ्यो भन्ने लाग्छ? हो। पावल के भन्छन्? ध्यान दिनुहोस्, एउटा काँडो मेरो शरीरमा दिइयो। पछि गएर उनले आफ्नो काँडोलाई अनुग्रह वृद्धि गराउने साधनको रूपमा मात्र लिएनन्, तर एउटा यस्तो वरदान ठाने जसले दुईवटा काम गर्छ। पहिलो, हामीलाई नम्र बनाउँछ र परमेश्वरमा थप निर्भर बनाउँछ। दोस्रो, हरेकसँग एउटा काँडो भएकोले यसले हामीलाई थप सहनशील र कृपालु बनाउँछ। हाम्रो जीवनमा भएको काँडो अर्थात कष्टदायी कुराको पछाडि परमेश्वरको एउटा उद्देश्य छ। यसकारण सबै परिस्थितिमा धन्यवादी भई परमेश्वरमाथि भरोसा राखेर अगाडि बढ्नुहोस्, कारण जे पनि हुन्छ हाम्रो जीवनमा त्यो कुराको अन्तिममा भलाइ नै रहेको हुँदछ भन्ने उत्साह सँगसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
11: सामान नभेटेर बेपत्ता
12: होइन, सामान चाहिँ के चारो ल्याएको?
11: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
12: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वाल छँदै छ नि।
11: कहाँ छ यो?
12: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
0: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरायसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
13: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
0: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
13: र फोन नम्बर 01-513-010 छ। 01-513-010 छ।
0: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ, एलआरआई स्कुलको नजिकै।
11: घरियासी सामान एउटै छातामुनि पाइन्छ, ह्याक्कै पारेर।
0: टाइम चेक, यति बेला बिहानको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुडनिज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चलाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सन्ध्याजीको साथ कार्यक्रम हो प्रेयर टावर। प्रेसरता यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डू र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामीले प्रार्थना किन गर्नुपर्छ र कसरी गर्नुपर्छ र के को लागि गर्नुपर्छ भन्ने विषयमा हामी कुराकानी गर्ने गर्दछौं। र यस कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईलाई प्रार्थनाको निम्ति उत्साहित गर्नु वा प्रार्थनाको निम्ति तयारी गर्नु हाम्रो कार्यक्रमको एकमात्र उद्देश्य रहेको छ। आदरणीय श्रोता, आज पनि हामी सदाको बिहान झैं तपाईसँग यो बिहानीलाई प्रार्थनामय बनाउनको लागि र प्रार्थनामा सहयात्रा गर्नको लागि हामी उपस्थित भइसकेका छौं। आदरणीय श्रोता, आउनुहोस्, रेडियो नजिक आउनुहोस् र पनि हामी एकसाथ मिलेर आजको यो बिहानलाई प्रार्थनामय बनाउँ। आदरणीय श्रोता, यदि तपाईसँग कुनै प्रार्थनाको अनुरोध छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भनेदेखि हामीले तपाईँका प्रार्थनाको अनुरोधहरू टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-4770-754 हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ। हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ। साथै हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। आदरणीय श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक पेज मार्फत तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग राख्न चाहनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग राख्न सक्नुहुनेछ। आदरणीय श्रोता, अब भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउँदै रहनुहोस् र म भने केही समय प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, हामी हाम्रो जीवनमा अनेकन प्रकारको उतार चढ़ाव आइ नै रहन्छ। प्रेस्रोता, सायद जिन्दगीको परिभाषा भनेको सायद यही नै होला। कहिले दुःख, कहिले सुख, कहिले आनन्द, कहिले खुशी। श्रोता, वास्तवमा सृष्टिकर्ता परमेश्वरले जब यस संसारलाई सृष्टि गर्नुभयो त्यो सिद्ध संसारमा कुनै पनि उताव र चढ़ाव छँदै थिएन, कुनै पनि दुःख, कष्ट, समस्या जस्ता कुराहरू छँदै थिएन। तर जब मानिस परमेश्वरको विरूद्धमा बागी भयो त्यसपछि यस्तो प्रकारको परिस्थिति हाम्रो समाजमा र हाम्रो जीवनमा देखा पर्न थाल्यो। यहाँ एउटा यस्तो परिपाटी बस्यो, अब चाहिँ मान्छेले मान्छेलाई पशुवत व्यवहार गरी मान्छेले मान्छेलाई आफ्नो दासत्वमा राख्ने, बलियो मानिसले कमजोर मानिसको शोषण गर्ने, यस्ता तरिकाका परिपाटीहरू समाजमा विकास भए। श्रोता, तपाईँलाई थाहा छ मान्छेको दुःखको कारण, कष्टको कारण नै मान्छे नै हो। बडा अचम्म छ, मानिसको दुःखको कारण मानिस नै हो। मानिसलाई अन्य कुनै जीव जन्तुले शोषण गर्दैन, मानिसलाई अन्य कुनै जीव जन्तुले अत्याचार पनि गर्दैन। त्यसकारणले गर्दाखेरि यहाँ अब चाहिँ सृष्टिकर्ता परमेश्वरको हस्तक्षेप आवश्यक पर्यो बलियो मानिसको विरुद्धमा, कमजोर मानिसलाई छुटाउनको लागि। प्रेस्वता, हामीले व्यवस्था 26 अध्यायमा जब इसरायलीहरूलाई मोसाले परमप्रभु परमेश्वरलाई अगौटे फल र दशांश चढाउने नियम सम्झाउँदै थिए, नियम सिकाउँदै थिए, उनले सृष्टिकर्ता परमेश्वरले मिश्रका मानिसहरूले यहुदी मानिसहरूलाई कसरी अन्याय र अत्याचार पूर्ण तरिकाले सताएका थिए र परमेश्वरले कसरी मिश्रीहरूको विरुद्धमा इजरायलहरूको पक्ष लिएर त्यो कुरालाई हस्तक्षेप गर्नुभयो र स्वतन्त्रता दिनुभयो भन्ने विषयमा स्मरण गरिराख्नको लागि आज्ञा दिएका छन्। आदरणीय श्रोता, अनि यो विधि चाहिँ त्यो पहिलो वर्ष मात्रै होइन, प्रत्येक वर्ष यसरी परमेश्वरले गर्नुभएको कामको स्मरण गर्नको लागि आज्ञा दिएको हामी पाउँदछौँ। आदरणीय श्रोता, अब हामीले यसबाट के बुझ्नु पर्दछ भन्दा, तपाईँ हाम्रो स्वतन्त्रताको लागि सर्वशक्तिमान परमेश्वरले एकचोटि महान काम, आश्चर्य काम गर्नुभयो र उहाँले हामीलाई स्वतन्त्र गराउनुभयो। अब उहाँले गर्नुभएको त्यो कामलाई हामीले कहिल्यै पनि बिर्सने होइन, बरु दिन दिनै स्मरण गरिराख्नु पर्दछ भन्ने कुरा यहाँ हामीले सिक्न सक्छौँ। प्रभु यीशु ख्रीष्टले कलवरी क्रुसमा के गर्नुभयो सो हामीलाई थाहा छ। उहाँ चाहिँ तपाईँ हाम्रो पाप र अधर्मलाई लिएर क्रुसमा मर्नुभयो, टाँगिनुभयो। अब हामीले उहाँको बलिदानद्वारा आफ्नो पापको क्षमा पाएका छौँ, उहाँको अनुग्रहद्वारा हामीले मुक्ति पाएका छौँ। अब यो कुरालाई हामीले बिर्सने होइन, यो कुरालाई यस संसारमा बाँचुन्जेलसम्म याद गरिराख्नु पर्यो र मुखले घोषणा गरिराख्नु पर्यो। कस्तो बेलामा, जतिखेर हामी प्रार्थना गर्न बस्दछौँ। आदरणीय श्रोता, एउटा रहस्य तपाईँलाई बताउँछु, जब हामी प्रार्थना गर्न बस्छौँ त्यतिखेर तपाईँको प्रार्थनामा बाधा डाल्नको लागि दुष्ट आत्माहरू, अन्धकारका शक्तिहरू हाम्रो वरपर जम्मा हुन्छन्। त्यसकारणले गर्दा जब हामीले यीशु ख्रीष्टले क्रुसमा गर्नुभएको कार्यलाई आफ्नो प्रार्थनामा आफ्नो मुखबाट सबैभन्दा पहिला घोषणा गर्छौं, ती दुष्ट आत्माहरू जो तपाईँ हाम्रो विरुद्धमा उठेका थिए तिनीहरूलाई तिनीहरूको औकात थाहा हुन्छ। तिनीहरूलाई तिनीहरू कसरी क्रुसमा यीशुको अगाडि हारेका थिए भन्ने कुराको स्मरण हुन्छ। त्यसपछि उनीहरू प्रभुको महिमा र प्रशंसा सुन्न नसकेर, आफूले हारेका कुराहरू सुन्न नसकेर तिनीहरू हाम्रो उपस्थितिबाट भागेर जान्छन्। श्रोता, म फेरि पनि तपाईँलाई अबको यो समय व्यवस्था 26 अध्यायमा फर्काएर लिएर जान चाहन्छु। त्यहाँ यसरी लेखिएको छ, हामीले दुई पददेखि हेर्यो भने, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशको भूमिबाट उब्जनी सबै किसिमका उब्जनीको अगौटे फल एउटा डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्नलाई छान्नुहुने ठाउँमा लैजाओ र त्यस बेला तत्कालीन पुजारीलाई भन, उहाँले हामीलाई दिन्छु भनी हाम्रा पिता पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएको देशमा म आइपुगे भनी परम प्रभु तपाईका परमेश्वरको अघि म स्वीकार गर्छु। तब परम प्रभुले तिमीहरूका हातबाट त्यो डालो पुजारीले तिमीहरूका हातबाट त्यो डालो लिएर परमप्रभु तिमीहरूका परमेश्वरको वेदीको अघि तिनले राखिदिनेछन्। तब तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको सामुनि यसो भन्नु, मेरा पुर्खा फिरन्ते आरामी थिए, उनी आफ्नो सानो परिवारसँग मिश्रमा गई प्रवास गरे, अनि त्यहाँ उनीबाट एक महान सामर्थ्य र असंख्य जातिहरू उत्पन्न भए। तर मिश्रीहरूले निष्ठुर व्यवहार गरे र हामीलाई दुःख दिए र कठोरतामा दासत्वमा राखे। तब हामीले परमप्रभु हाम्रा पुर्खाका परमेश्वरलाई पुकारा गर्यौं र उहाँले हाम्रो स्वर सुन्नुभयो र हाम्रा पीड़ा कठिन श्रम र हामीमाथि भएका अत्याचार देख्नुभयो। यसकारण परमप्रभुले हामीलाई आफ्नो प्रतापी हात र फैलाइएको पाखुराले ठूलो आतंक आश्चर्य चिन्ह र अचम्मका कामहरू देखाएर मिश्रबाट निकालेर ल्याउनुभयो। उहाँले हामीलाई यस ठाउँमा ल्याएर यो दूध र मह बग्ने देश दिनुभयो। अब हे परमप्रभु, मलाई दिनुभएको भूमिका अगौटी फल मैले तपाईँ कहाँ ल्याएको छु। परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने त्यो डालो राखेर उहाँलाई दण्डवत गर्नु। आमेन। आदरणीय श्रोता, यो मोसाले दिएको नमूना परमेश्वरलाई धन्यवाद चढाउनको लागि हामीले सिधै परमप्रभु परमेश्वरलाई धन्यवाद दिनुभन्दा पनि हाम्रो विगतका इतिहासलाई सम्झिएर त्यो कुरालाई स्मरण गर्दै हामी परमप्रभुको उपस्थितिमा बस्छौँ भने हामीले अझै बढी परमेश्वरलाई धन्यवाद दिने कारणहरू पाउँछौं। अझै बढी परमप्रभु परमेश्वरलाई हाम्रो हृदयदेखि खुलेर धन्यवाद दिन सक्छौं। श्रोता, त्यसकारणले गर्दाखेरि हामी पहिला के थियौं र कहाँबाट आज हामी अवस्थामा आइपुग्यौं भन्ने कुरा बिर्सनुहुन्न। अर्थात हामीले सुरुमा टेकेको धरातललाई हामीले बिर्सनुहुन्न। हामीलाई परमेश्वरले कस्तो अवस्थाबाट सहायता गर्नुभएको थियो भने, श्रोता, यदि आज पनि तपाईँले प्रभु यीशुलाई विश्वास गर्नुभएको छ तर तपाईँका परिस्थितिहरू बदलिएका छैनन् भनेदेखि तपाईँ र हामीले यसबाट अर्को एउटा सन्देश के पाउन सक्छौ भने, हाम्रो चाहिँ प्रार्थनाको कमी भयो, हामीले अझै उहाँसँग प्रार्थना गर्नु पर्यो। श्रोता, हामीले यो खण्डमा हेर्दै जाने भनेदेखि प्रस्थान तीन अध्यायको नौ पदमा इसरायलहरूको प्रार्थना यति शक्तिशाली थियो कि त्यो दासत्वमा पर्दा कि इसरायलहरूको पुकारा परमप्रभु कहाँ पुगेको थियो र मिश्रीहरूले तिनीहरूमाथि गरेको अत्याचार चाहिँ परमप्रभुको नजरमा परेको थियो। तपाईँको जीवनमा कस्ता किसिमका कठिनाईहरू आइरहेको छ, सायद त्यो मानिसहरूको नजरमा लुकिरहेको होला अथवा मानिसहरूको कानसम्म तपाईँको क्रन्दन पुग्न सकेको छैन होला, तर अब तपाईँले यस्तरी प्रार्थना गर्नुहोस् कि तपाईँको पुकारा यीशुको सिंहासन सामुन्ने पुग्नुपर्छ र तपाईँलाई सताउने र तपाईँलाई पीड़ा दिने त्यस्ता प्रकारका जो तत्वहरू छ, जो शक्तिहरू छ, त्यो शक्ति चाहिँ परमेश्वरको नजरको सामु पुग्नुपर्दछ। आदरणीय श्रोता, जब हाम्रो प्रार्थना उहाँको उपस्थितिमा पुग्छ त्यसपछि उहाँले काम गर्छ र यहाँ मिश्रीहरूलाई पनि परमेश्वरले त्यसै गर्नुभयो। उहाँले आफ्नो त्यही प्रार्थना, त्यही सामर्थ्य प्रार्थनाको कारण उहाँको प्रतापी हात र फैलिएको पाखुराले ठूला आतंक, जुन आतंक कसको लागि थियो भन्दा इसरायलीहरूलाई सताउने मिश्रीहरूको लागि थियो। त्यो आतंक फैलाएर विभिन्न आश्चर्य चिन्ह र चमत्कारहरू देखाउँदै मिश्रबाट निकाल्नु भएको थियो। प्रेसता तपाईँ हामी यदि प्रार्थना गर्दै परमप्रभु परमेश्वरसँग सहायता माग्दै हामी बस्छौ भने परमप्रभु परमेश्वरले तपाईँ जीवनमा अद्भुत रीतिले त्यो संकष्टबाट बाहिर हामीलाई निकाल्न सक्नुहुन्छ। हामीमा केवल धैर्यता चाहिन्छ, केवल धैर्यता। तपाईँलाई थाहा छ इसरायलीहरूले मिश्र देशमा कति लामो धैर्यता गरे, सिंहे चार पुस्तासम्म, अर्थात 430 वर्षसम्म उनीहरूले धैर्यता गरे। त्योमध्ये हामी कल्पना गर्न सक्छौ शुरूको 50-60 वर्ष उनीहरूको मिश्र देशमा जीवन राम्रैसँग बित्यो। जब उनीहरू मिश्र देशमा पुगेको 50-60 वर्षपछि योसेफ मरे, फारो पनि मरे र अर्को नयाँ फारो, अर्को नयाँ राजा नियुक्त भयो जसले योसेफले गरेका कुराहरू बिर्सिएको थियो, जान्दैनथ्यो र परमेश्वरलाई पनि चिन्दैनथ्यो। तब अत्यन्तै बढ़िरहेको जाति, अत्यन्तै सामर्थ्य जाति आफ्नो देशभित्र आफ्नो दबदबा बनाएर बसेको देखेपछि त्यस फारोले त्यो जातिलाई दबाउन चाह्यो र त्यस बेलादेखि, जुन बेलादेखि उनीहरूको जीवन तितो हुन थाल्यो, त्यस बेलादेखि परमप्रभु परमेश्वरमा स्मरण गर्न थाले। श्रोता, यहाँ हामी देख्छौ सायद मिश्र देशमा इसरायलीहरूले जतिखेर उनीहरूलाई राम्रो थियो, असल थियो, त्यतिखेर पनि परमेश्वरलाई पुकार्नु पर्ने थियो। तिनीहरूले परमेश्वरसँग आफ्नो सम्बन्धलाई बनाइराख्नु पर्ने थियो, तर फारोको मेजमानी भनौं, इसरायलले जुन प्रकारको न्यानो स्वागत गरेको थियो, त्यसको आडमा उनीहरूले आफ्नो जीवन छुट्टै मस्तीमा बिताए। तर जब जीवनमा तिक्तता शुरू भयो, त्यसपछि मात्रै उनीहरूले आफ्नो पिता पुर्खाका परमेश्वर र परमप्रभु परमेश्वरलाई सम्झिएको हामी थाहा गर्न सक्छौ। जे होस्, उनीहरूको लामो धैर्यताको परिणाम स्वरूप अन्तमा उनीहरूको पुकारा परमप्रभुसँग पुग्यो। अब म तपाईँलाई आजको यो बिहान एउटा कुरा उत्साह दिन चाहन्छु। इसरायलीहरू जो ख्रिष्ट यीशुको रगतद्वारा शुद्ध भएका थिएनन्, उनीहरूको आवाज परमप्रभु परमेश्वरको सामु पुग्ने गरी उनीहरूले प्रार्थना गरे तापनि वास्तवमा उनीहरूको पाप चाहिँ क्षमा भएको थिएन। त्यसकारण गर्दा उनीहरूले 430 वर्षसम्म प्रार्थनामा धैर्य गरेर पर्खिनु पर्यो। तर तपाईँ र म अगाडि नै पाप र अधर्मबाट स्वतन्त्र भइसकेका छौं। डियाबलस र पापका शक्ति तपाईँ र मेरो जीवनमा अब कुनै हानि गर्न नसक्ने एउटा निष्क्रिय तत्त्वहरू भइसकेका छन्। तसर्थ अझ अर्को अचम्म लाग्दो कुरा के हो भन्दा, मूसालाई परमेश्वरले दर्शन दिनुपर्दा एउटा जलिरहेको पोथ्रामा बलिरहेको आगोको ज्वालामा उहाँ प्रकट हुनुभएको थियो। परमेश्वर र मूसा बीच जुन प्रकारको सामिप्यता थियो, फेरि पनि त्यो सामिप्यताले परमेश्वर र मूसाको बीचको त्यो पापको दूरीलाई, त्यो पापको पर्खाललाई भत्काउन सकेको थिएन भने अब अरू इसरायलीहरूको र परमेश्वर बीचको पापको पर्खाल कसरी भत्किन सक्थ्यो। तर आज हाम्रो चाहिँ भने परिस्थिति फरक छ। हाम्रो पापको पर्खाल भत्किएको छ, परमेश्वर र हामी बीचमा खडा भएको दीवार ढलेको छ, र यो ख्रिस्ट येशूको कारणले गर्दा सम्भव भएको हो। उहाँ क्रुसमा नमर्नु भएको भए, हाम्रो पापको प्रायश्चित नगर्नु भएको भए, सायद यो पर्खाल आज पनि कायम रहन्थ्यो। तर उहाँले सबै काम गरिदिनुभयो र अब सृष्टिकर्ता परमेश्वर त्यो जलिरहेको पोथामा प्रकट हुनुहुने पवित्र आत्मा अब न त कुनै करारको सन्दुकमा न त कुनै पोथ्रामा हुनुहुन्छ, उहाँ चाहिँ तपाईँ र म भित्र हुनुहुन्छ। विचार गर्नु, इसरायलीहरूलाई स्वतन्त्रताको निम्ति 430 वर्ष धैर्य गर्नु परेको थियो, र तपाईँको जीवनको स्वतन्त्रताको निम्ति अब तपाईँले त्यति धेरै लामो समयसम्म धैर्य गर्नु पर्दैन। पहिले त उनीहरूको प्रार्थना हावामा उड्दै उड्दै परमेश्वरको सिंहासनसम्म पुग्नु पर्थ्यो भने अहिले चाहिँ तपाईँभित्रै तपाईँको प्रार्थना सुन्न हुने परमेश्वर रहनुभएको कारणले गर्दा तपाईँको प्रार्थना तत्काल सुनिन्छ र प्रतिक्रिया पनि परमेश्वरले छिट्टो भन्दा छिट्टो दिनुहुन्छ। अब यसो भन्दै गर्दा तपाईँको मनमा एउटा जिज्ञासा आउला, मैले फलानु विषयकोलाई वर्षौं भइसकेको प्रार्थना गरेको तर अब प्रार्थना तपाईँ कसरी गर्दै हुनुहुन्छ भन्ने कुरा आउँछ। एउटा धर्मविधिको रूपमा वा साँच्चै हृदयको अन्तस्करणदेखि पूर्ण विश्वासको साथ कसरी गर्दै हुनुहुन्छ? प्रार्थना त हामी मुखले बोल्ने कुरा हो, हृदयमा फिटिक्कै विश्वास नहुँदा पनि हामी प्रार्थना गर्न सक्छौं। तपाईँ र मैले प्रार्थना कसरी गर्दैछौं भन्ने कुरा आउँदछ। साँच्चै नै हामीले पूर्ण विश्वासका साथ प्रार्थना गर्दैछौं भने हाम्रो प्रार्थना नसुनिने भन्ने कुरै हुँदैन, तपाईँको पुकारा नसुन्ने भन्ने कुरै हुँदैन। जब तपाईँको पुकारा सुनिन्छ फेरि तपाईँले छुटकारा नपाउने भन्ने प्रसङ्गै उठ्दैन। त्यसकारणले गर्दा तपाईँले जब प्रार्थना गर्नुहुन्छ परमेश्वर तपाईँको विगतमा कुन प्रकारका कार्यहरू गर्नुभयो शुक्रालाई स्मरण गर्दै पूर्ण रूपले धन्यवादी भएर पूरा विश्वासको साथ प्रार्थना गर्नुहोस्। तपाईँलाई थाहा छ विगतमा तपाईँको जीवनमा परमेश्वरले गर्नुभएको कार्य सम्झिनाले के हुन्छ, त्यसले तपाईँको विश्वासको जुन मापदण्ड छ त्यसलाई त्यही बिन्दुमा स्थिर राखिराख्न मद्दत गर्छ र झन बढी तपाईँको विश्वासलाई अगाडि बढ्न सहायता गर्न सक्दछ। आदरणीय श्रोता, यति भन्दा भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुन्नु एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रममा र म छु तपाईसँग तपाईँको प्रार्थनाको सहयात्री प्रस्तुता जनार्दन गिरी प्रविधिमा हुनुहुन्छ सन्ध्याजी। तारणी श्रोता, हामी हाम्रो यो क्रमलाई अझै निरन्तरता दिँदै अगाडि बढौं। हाम्रो परमेश्वर चाहिँ केवल हाम्रो मात्रै होइन, विगतको समयमा उहाँलाई पुकार्ने हरेकको प्रार्थनाको उत्तर दिनुभएको छ। हरेकको दुःख देख्नुहुन्छ, किनभने परमेश्वर कृपालु हुनुहुन्छ, परमेश्वर प्रेमिलो हुनुहुन्छ। तपाईँ पनि सच्चो हृदयले जो कोही जो ख्रिस्टमा छ उसले मात्र होइन, ख्रिस्टमा नहुनेहरूले पनि विश्वासको साथ परमप्रभु परमेश्वरलाई पुकारा गर्दछ भने उसको पनि पुकारा परमेश्वरले सुन्नुहुन्छ। श्रोता, उत्पत्ति 21:17 हामी हेर्छौ, हागारले जब इस्माइललाई लिएर अब्राहमको घरबाट निस्केर गयो। हागार एउटा मिश्री स्त्री थिए र उसको कोखबाट इस्माइल नाम गरेको बालक जन्मेको थियो। जब ऊ उजाड स्थानमा बेरसेवाको उजाड स्थानमा भनौ त्यहाँ यताउता ऊ भौतारिरहेकी थिए, त्यतिखेर पानी र खान सकियो अभाव भयो र बालक पीड़ामा कराउन थाल्यो, रुन थाल्यो र आफै पनि त्यो बालकदेखि धेरै टाढा गएर परमेश्वरमा पुकारा गर्न थाली। तब लेखिएको छ, परमेश्वरले बालकको स्वर सुन्नुभयो अनि परमेश्वरको दूतले स्वर्गबाट हागारलाई हपारेर भने, ए हागार, तँलाई के दुःख पर्यो, नडरा, किनभने बालक भएको ठाउँबाट त्यसको स्वर परमेश्वरले सुन्नु भएको छ। आखिरमा संसारका सबै मानिसहरू, चाहे जुनसुकै सम्प्रदायका हुन्, जुनसुकै आस्थाका हुन्, सृष्टिकर्ता परमेश्वरको आफ्नै स्वरूपमा बनेका मानिसहरू हुन्। त्यसकारणले गर्दा उहाँले म फलानु धर्मका मानिसकालाई मात्रै सुन्छु, फलानुलाई सुन्दिन भन्ने हुँदैन। जसले साँचो हृदयले सर्वशक्तिमान परमेश्वरलाई पुकारा गर्दछ, साँच्ची नै सर्वशक्तिमान परमेश्वरले हरेकको पुकारालाई सुन्नुहुन्छ, हरेकको प्रार्थनालाई सुन्नुहुन्छ अनि जवाफ दिनुहुन्छ। श्रोता, यदि तपाईँलाई विश्वास लाग्दैन भने तपाईँको जीवनमा आज यतिखेर के कष्ट छ, त्यो कष्टको निम्ति पूरा विश्वास र श्रद्धाको साथ यीशु ख्रीष्टलाई पुकारेर हेर्नुहोस्। फेरि त्यसपछि तपाईँले कसरी जवाफ पाउनुहुन्छ तपाईँले थाहा गर्न सक्नुहुन्छ। श्रोता, दोस्रो राजहरूका पुस्तक 13:4 परमेश्वरले यहोआहाजको बिन्तीलाई पनि सुन्नुभयो, जहाँ आरामको राजाले उनलाई अत्याचार गरिरहेका थिए। यहाँ लेखिएको छ, तब यहोआहाजले परमप्रभुको निगाह प्राप्त गर्न खोजेर परमप्रभुले तिनको बिन्ती सुन्नुभयो, किनकि आरामका राजाले इसरायललाई कति साह्रो अत्याचार गरिएका थिए भन्ने कुरा परमप्रभुले देख्नुभयो भनिन्छ। त्यसकारणले गर्दा परमेश्वरले हरेक पुस्ता, हरेक वंशका मानिसहरू, हरेक जातिको लागि उहाँले चढाइएका विन्तीहरू उहाँले सुन्नुहुन्छ र जवाफ दिनुहुन्छ। त्यसकारणले हामीले प्रार्थना गर्न नछोडौं, पूरा विश्वासको साथ उहाँलाई पुकारा गर्न नछोडौं। यति भन्दै अब नै आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र यतिखेरसम्म हामीले कार्यक्रम सुनेर साथ दिनुभएको हामी यहाँलाई धेरै धेरै धन्यवाद दिन्छौं र प्रविधिमा सन्ध्याजीको साथ प्रस्तुता जनार्दन गिरी अर्को कार्यक्रमसम्मको लागि आज्ञा चाहन्छौ। तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र परमेश्वरबाट तपाईँले तपाईँका इच्छा अनुसारको प्रार्थनाको उत्तर प्राप्त गरिराख्न सक्नुभएको भन्दै विदा हुन्छौं। अवस्था, जय मसीह।

क्याल्भरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसी। गएको दिनमा हामीले प्रभु यीशु काना नगरको गाउँमा थिए जहाँ एउटा विवाह भोज थिए। प्रभु यीशुलाई त्यस विवाह भोजमा निम्ति आएका थिए अनि हामीले हेर्न सक्छौ जहाँ प्रभु यीशुको चेला पनि प्रभु यीशुसँग थिए। त्यो विवाह भोजमा के समस्या भएको छन् भने त्यहाँ दाखमच्छी दिएका थिए जसको कारणले गर्दाखेरि यीशुकी आमा त्यो समस्या लिएर यीशु कहाँ आउँछन्। जसरी हामी पनि हामीले हेर्ने हो भने हाम्रो समस्या पर्छन् भने यीशु कहाँ आउन अत्यन्तै जरुरी छ भन्ने कुरा हामी बुझ्न सक्छौ। अनि हामी हेर्न सक्छौँ प्रभु यीशुको आमाले त्यहाँनिर भएका नोकरहरूलाई भन्दछन्, उहाँले भन्नुभयो भने तिमीहरूले गर। आज हाम्रो जीवनमा पनि कतिचोटि खाँचो पर्दा समस्या पर्दा हामीले उहाँले भने बमोजिम हामीले गर्न आवश्यक छ भन्ने कुरा हामी बुझ्न सक्छौँ। उनीहरूलाई प्रभु यीशुले अराए, त्यो पानीको 6 घ्याम्पोहरू पानीले भर। अनि हामी हेर्न हो भने पानीले भर्दा त्यो कसरी उनीहरूको लाज हटेर जान्छन्, खाँचो पूरा हुन्छन् त। प्रभु येशुले आफ्नो महिमाको कुरा प्रकट गर्नुभएका हामी हेर्न सक्छौ। प्रभु येशुले आफ्नो पहिलो अचम्मको काम चिन्ह देखाउने काम चाहिँ यो ठाउँमा गएको हामी हेर्न सक्छौ। गएको दिनमा हामीले हेर्दैछौ यी प्रकारका घटनाका विषयमा। आज म तपाईँहरूको बीचमा युन्नाको सुसमाचारको पुस्तक 2:13-22 म बात गर्न गइरहेको छु। यो खण्डमा तपाईँले के देख्न सक्नुहुन्छ भन्दा प्रभु येशुले मन्दिरलाई शुद्ध गर्ने कार्य गर्नुभएको हामी हेर्न सक्छौ। प्रभु येशुले साँचो आराधना उहाँले चाहनुहुन्छ, उचित प्रकारको अधिकार उहाँसँग छन् भन्ने कुरा, अनि एउटा असल प्रकारको विश्वास र प्रगट विश्वास हामीमा हुनुपर्छ भन्ने विषयमा म तपाईँहरूको बीचमा बात गर्न गइरहेको छु। मुख्य 3 बुदा म तपाईँहरूको बीचमा बात गर्छु। पहिलो कुरा, उहाँले खराब प्रकार भ्रष्ट आराधनालाई दोष्याउने काम गर्नुहुन्छ येशूले, र उहाँले आफ्नो ईश्वरीय अधिकारको कुराहरूको घोषणा गर्नुहुन्छ, र येशूले आफ्नो पुनरुत्थानको शक्तिको विषयमा निश्चयता दिनुभएको कुरा आज हामी हेर्न गइरहेको छौँ। यसको परिचय भन्नुपर्दा धेरै मानिसहरूले येशू गोठमा जन्मनु भएको भद्र कुराहरू मात्रै हेर्ने गर्छन्। प्रभु येशू दयालु भएको कुरा, रोगीहरूलाई निको पार्नु भन्नुभएको कुरा, प्रेमिलो येशू जसले पापीहरूलाई स्वागत गर्छन्, ती कुराहरू हेरेका छन्। त्यस्तै गरेर हामीले हेर्ने हो भने यो खण्डमा चाहिँ जुन योन्ना 2 चाहिँ प्रभु येशूको जीवनको अर्को पाटोलाई दर्शाएको हामी हेर्न सक्छौँ। प्रभु येशू त्यो पाटोमा मात्र नभएर यो पाटोको पनि उहाँ हुनुहुन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ। यहाँ हामी येशू ख्रिस्टलाई उहाँको हातमा कोर्रा बनाउँदै गरेको देख्दछौँ। उहाँले टेबलहरू पल्टाइदिनु भएको कुरा हामी देख्दछौँ। उहाँले मानिसहरूलाई मन्दिरबाट लगार्नु भएको कुरा हामी हेर्न सक्छौँ। उहाँले धार्मिक गुरुहरूको भ्रष्टताका कुराहरूलाई गाली गर्नुभएको कुरा हामी हेर्न सक्छौँ। यो खण्डले हामीलाई के सम्झना गराउँदछ भने येशू ख्रिस्ट उहाँ मुक्तिदात्रा मात्र नभएर उहाँ चाहिँ प्रभु हुनुहुन्छ भन्ने कुरा देख्न सक्छौँ। उहाँले हामीलाई सान्त्वना दिनका निम्ति उहाँले हामीलाई प्रेम गर्नुभएको छ ताकि हामीले सान्त्वना प्राप्त गर्न सकौँ। तर त्यस्तै गरेर तर त्यति मात्र होइन, उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, त्यही भएको कारणले गर्दा उहाँले हामीलाई दोष्याउने पनि काम गर्नुहुन्छ। येशूलाई हामी यहाँ पानीलाई दाखमतमा परिणत गरेको मात्र होइन तर उहाँले टेबलहरू पल्टाइदिएको पनि देख्दछौँ। त्यही मुक्तिदाता जसले पापीहरूलाई स्वागत गर्छन् र पिताको घरलाई शुद्ध गर्ने काम पनि गर्नुभएको हामी देख्न सक्छौँ। प्रिय हामी यसै गरी यहाँ हामी हेर्ने हो भने प्रभु येशूले पहिलो कुरा यहाँ हामी हेर्न गइरहेको छौँ जुन चाहिँ आराधना भ्रष्ट आराधनालाई दोष्याउने काम गरेको छ। धेरैचोटि प्रिय यो आराधना सबै आराधना गर्ने तरिका सबै जिउने शैली एउटै हो, ठिकै हो भन्ने जस्तो लाग्छ, र धेरै पटक आराधना गर्ने काम चाहिँ भ्रष्टता अनुसार भइरहेको हुन्छ।
म तपाईँहरूको निम्ति दुई अध्यायको 13-17 पढिदिन गइरहेको छु। यहाँ भन्दछ, यहुदीहरूको निस्तार चाड नजिकै थियो। येशु यरुसलेममा जानुभयो। उहाँले मन्दिरमा गोरु भेडा र ढुक्कुर बेच्नेहरू र पैसा साट्नेहरूले किनबेच गरिरहेका भेटाउनुभयो। तब डोरीको एउटा कोर्रा बनाएर उहाँले मन्दिरबाट ती सबैलाई, तिनका भेडाहरू र गोरुहरूलाई समेत मन्दिरबाट बाहिर लगार्नुभयो र पैसा साट्नेहरूको रेचिकी घोप्ट्याएर तिनीहरूको टेबल पल्टाइदिनुभयो। ढुक्कुर बेच्नेहरूलाई उहाँले भन्नुभयो, यहाँबाट यी सब थोक लैजाओ, मेरा पिताको भवनलाई व्यापारको घर नतुल्याओ। उहाँका चेलाहरूलाई धर्मशास्त्रमा लेखिएको कुरा याद भयो, तपाईँको भवनको जोशले मलाई जलाउनेछ। अनि भर्खरै पढिदिएको खण्डमा विशेष गरी यो 13 अहिले हामी हेरौँ। यहाँ भन्दछन् यहुदीहरूको निम्ति चाहिँ है, यहुदीहरूको निम्ति चाहिँ यो निस्तार चाड महत्वपूर्ण थियो अनि यो नजिकै थियो भन्ने कुरा हामी हेर्न सक्छौँ। प्रभु यीशु ख्रीष्ट पनि यरुसलेममा थिए भन्ने कुरा हामी हेर्न सक्छौँ। निस्तार चाड चाहिँ यहुदीहरूको एउटा महत्वपूर्ण चाड भएको कारणले गर्दा अनि यो घटनाको विषयमा यहाँ देख्न सक्दछौँ। यो चाहिँ प्रभु परमेश्वरले मिश्र देशबाट उनीहरूलाई उद्धार गर्नुभएको कुरालाई सम्झना स्वरूप मनाइने चाड थियो। हजारौं हजारौं आराधकहरू यरुसलेम यात्रा गरेर आउने गर्दथे। हामी हेर्ने हो भने यो खण्डमा त्यही कुराहरू देख्दछौ। अनि यहाँ सहरमा चाहिँ सहरभरि मानिसहरू भरि भराउँथे भन्ने कुरा देख्न सक्छौ। येशु ख्रीष्ट चाहिँ हामी हेर्ने हो भने यही समयमा आराधना गर्न आउँदछन्। तर यो कुरा जे घटना त्यहाँ देख्दछन्, जे प्रकारको कुरा भइरहेको कुरा देख्दछ, यो कुराले येशु ख्रीष्ट अचम्बित भएको छ। अनि 14 यो प्रकारको कुरा भएको छन्। प्रभु येशुले हामी हेर्ने हो भने यो मन्दिरमा के कुरा पाउँदछन् भन्दाखेरि, मानिसहरूले त्यहाँ भेडाहरू बेचिरहेका, ढुक्कुरहरू बेचिरहेका, मानिसहरूले पैसा साटिरहेका कुरा देख्दछ। अनि पहिलो दृष्टि नै हामीले हेर्ने हो भने त्यहाँ केही कुरा पनि गलत भएको जस्तो लाग्दैन, होइन? पहिला सुरुमा हेर्दाखेरि मानिसहरू विभिन्न ठाउँबाट यात्रा गरेको थिए, उनीहरूलाई पशुहरू चाहिन्थ्यो बलिदानको लागि, अनि त्यो एउटा सामान्य कुरा हो। विदेशी सिक्काहरू थिए, उनीहरूलाई बदलिनु पर्थ्यो, मन्दिरको सिक्कासँग बदलिनु पर्थ्यो भन्ने कुरा हामी हेर्न सक्छौँ। यस्तो प्रकारको सेवा त्यत्तिकै पापमय चाहिँ होइन, तर समस्या व्यापार गर्नु होइन, तर समस्या चाहिँ लोभ गर्नु चाहिँ ठूलो समस्या थियो भन्ने कुरा हामी हेर्न सक्छौँ। धार्मिक अगुवाहरूले आराधना गर्ने ठाउँ चाहिँ एउटा व्यापार गर्ने बजार बनाएका थिए भन्ने कुरा हामी हेर्न सक्छौँ। इतिहासकारहरूले विश्वास गर्छन् आराधना गर्नेहरू चाहिँ उनीहरू चाहिँ एकदम धेरैभन्दा धेरै रकम लगाउने गर्दथे आराधना गर्न आउने व्यक्तिहरूलाई भनेर हामी बुझ्न सक्छौँ। अनि हामी हेर्न सक्छौँ त्यति बेलाका पुजारीले त्यो प्रकारको कामहरू गराउँदथे, धेरै पैसा लगाउँथे। पुजारीहरूले धेरैभन्दा धेरै मुनाफा कमाउने गर्दथे मानिसहरूलाई जो आराधना गर्न त्यो ठाउँमा आउँदथे। अनि हामीले हेर्ने हो भने आराधना गर्ने ठाउँ, पवित्र ठाउँ चाहिँ अब आर्थिक कुरामा परिवर्तित भएको कुरा हामी देख्न सक्छौँ। अनि हामी हेर्ने हो भने जे कुरा पवित्र थियो अब चाहिँ मुनाफा हुने ठाउँको निम्ति परिवर्तित भएको थियो। अनि यहाँ हामी हेर्ने हो भने यो एउटा ठाउँ थियो जहाँनिर व्यापार भएको थियो, यो चाहिँ अन्य जातिहरूको एउटा आँगन थियो, जहाँ उनीहरू आएर चाहिँ हामीले हेर्ने भने गैर यहुदी मानिसहरू त्यो ठाउँमा आएर परमेश्वरलाई खोज्न सक्दथ्यो। अनि हामीले विशेष गरी ग्रिसका मानिसहरू, रोमका मानिस, इथियोपियाका मानिसहरूले इजरायलको परमेश्वरको विषयमा सिक्न सक्दथे, परमेश्वरसँग प्रार्थना गर्दथे। प्रार्थना गर्ने ठाउँ चाहिँ अब यहाँनिर विभिन्न पशुहरू ल्याएर राखिएको थियो। अनि हामी परमेश्वरको कुराहरू, आराधना गर्ने कुराहरू सुन्नुभन्दा उनीहरूले चाहिँ त्यहाँ मोल मोलाई गरेको कुराहरू सुनिरहेको थिए। परमेश्वरको उपस्थितिको अनुभूति गर्नुभन्दा उनीहरू त्यहाँ व्यापारको कुराहरू झेलिरहेका थिए। अनि हामीले हेर्ने हो भने परमेश्वर अनि यो परमेश्वरलाई खोज्ने ठाउँ चाहिँ अब एकदम हो हल्लाको बजार भएको थियो। अनि हामी यो धार्मिक कुराहरू चाहिँ अब आराधना गर्ने भन्दा पनि हो हल्लाले अथवा भिडहरू भएका हामी बुझ्न सक्छौँ। आज म सानो तपाईँलाई उदाहरण भन्न चाहन्छु। कल्पना गर्नुहोस्, कोही मान्छे मण्डलीमा जान्छन् अरे आराधना गर्न, तर त्यो आराधना प्रार्थनाको साटो उनीहरूले चाहिँ त्यहाँनिर विभिन्न व्यापार गरिरहेको देख्छन् अरे। अनि वचनको साटो उनीहरू चाहिँ
व्यापारको कुराहरूको विषय मोल मलाई गरिरहेको कुरा सुन्नुहुन्छ अरे, अनि एउटा हामी आदरको साटो त्यहाँ अस्त व्यस्त भएको कुरा तपाईँले देख्न सक्नुहुन्छ, अनि हामीले तत्कालै तपाईँले बुझ्न सक्नुहुन्छ के कुरा गलत भइरहेको छ। त्यही कुराहरू प्रभु येशूले यो मन्दिरमा जब उहाँ आउनुभयो देखेका हामी हेर्न सक्छौँ। पन्ध्र पदमा हामी हेरौँ, यहाँ हामी हेर्न सक्छौँ त्यस्तो प्रकारको कुरा आज हाम्रो बीचमा नभएको होस्। पन्ध्र पदले यसरी भन्छ होइन, उहाँले एउटा सानो कोरा लिनुभयो अनि मन्दिरबाट मानिसलाई खेदाउनु भयो। के कुराहरू महत्वपूर्ण थियो प्रभु येशूले हामीले हेर्ने हो भने आफ्नो नियन्त्रणलाई गुमाउनु भएको थिएन र ध्यानपूर्वक उहाँले कोरा बनाउनु भयो र उहाँले कार्य गर्नुभयो अनि उहाँको धार्मिक क्रोध हामी हेर्न सक्छौँ। मानिसहरूले कतिचोटि क्रोधलाई चाहिँ जहिले पनि पापमय दृष्टिकोणले हेरिरहेको हुन्छ, तर पन्ध्र पदमा हामी हेरौँ, यहाँ हामी हेर्न सक्छौँ त्यस्तो प्रकारको कुरा आज हाम्रो बीचमा नभएको होस्। पन्ध्र पदले यसरी भन्छ होइन, उहाँले एउटा सानो कोरा लिनुभयो अनि मन्दिरबाट मानिसलाई खेदाउनु भयो।

है परमेश्वरले क्रोध गर्नुभयो पाप नगरिकन भन्ने कुरा बुझ्न सक्दछौ। यीशु ख्रीष्टमा क्रोधित हुनुभयो किनभने परमेश्वरको महिमाको अनादर भएको हामी हेर्न सक्छौ। उहाँ रिसाउनु भयो किनभने मानिसहरू चाहिँ उनीहरूलाई पेलिएका थिए भन्ने कुरा हामी हेर्न सक्छौ। उहाँ रिसाउनु भयो किनभने आराधना गर्ने कुराहरू चाहिँ भ्रष्टतामा परिणत गरिएका थिए। आज तपाईँ र मैले बुझ्नुपर्ने कुरा, अहिले आधुनिक इसाईहरू कतिचोटि परमेश्वरको प्रेमलाई मात्रै जोड दिने गर्दछ तर परमेश्वरको पवित्रलाई त्यत्तिकै सत्यताको रूपमा हेरिँदैनन्। परमेश्वर प्रेमिलो हुनुहुन्छ, पाप क्षमा गर्नुहुन्छ भन्ने गर्छन्। परमेश्वर पवित्र हुनुहुन्छ, उहाँले पापलाई पनि देखाउने काम गर्नुहुन्छ, दोष्याउने काम गर्नुहुन्छ। यदि हामीले उहाँको प्रेम मात्रै प्रचार गर्यौँ भने हामीले येशूलाई गलत तरिकाले मात्रै प्रचार गरेको हुन्छ। यदि हामीले उहाँको पवित्रतालाई मात्रै प्रचार गर्यो भने हामीले उहाँको अनुग्रहलाई गुमाइरहेको हुन्छ। अनि हामीले हेर्ने हो भने परमेश्वरको बाइबलले प्रभु येशूको हरेक पाटोलाई देखाएका हामी हेर्न सक्छौँ। 16 पदलाई अलिकता विचार गरौँ अनि यी कुराहरूलाई विचार गरौँ जहाँ हामीले हेर्ने हो भने उहाँ चाहिँ पिताको घर भवनको जोशले भनेर भन्ने शब्द यहाँ प्रयोग गरेको हामी हेर्न सक्छौँ। प्रभु येशूलाई चाहिँ मेरो पिताको घर भनेर सम्बोधन गरेको छ। यो चाहिँ एउटा अद्भुत प्रकारको कुरा घोषणा उहाँले गर्नुहुन्छ। कुनै पनि अगमवक्ताहरूले यसरी बोलेको तपाईँ देख्न सक्नुहुन्न। अनि परमेश्वर पिता र उहाँको सम्बन्धको एउटा बेग्लै प्रकारको सम्बन्धको कुरा गरिएको हामी हेर्न सक्छौँ। उहाँले हाम्रो पिता भनेर भन्नुभएको छैन, मेरो पिता भनेर उहाँले सम्बोधन गर्नुभएको छ। युहन्नाले अगाडि नै ख्रीष्टको प्रभुत्वको विषयमा उहाँको व्यक्तित्वको विषयमा घोषणा गर्दछन्। येशू ख्रीष्टले चाहिँ मन्दिर उहाँको पिताको हो भनेर उहाँले भन्नुहुन्छ। त्यसैले उहाँले यो अधिकार स्वरूप त्यसलाई शुद्धिकरण गर्ने काम गर्नुभएको छ। आज तपाईँ र मैले सिक्नुपर्ने कुरा, आज हामीले भन्नु पर्छ, आफूलाई प्रश्न गर्नु आवश्यक छ, के आराधना गर्ने हाम्रो निम्ति एउटा सानो तालिका बनाएको छ तपाईँको जीवनमा, के सेवकाई गर्ने कुराहरू चाहिँ हाम्रो आज व्यापार भएको छन् कि होइन, के आज हामीले चाहिँ साँच्चै नै परमेश्वरसँगको गहिरो सम्बन्ध हामीसँग छ कि छैन, कि हामी बाहिरी विभिन्न क्रियाकलापमै हामी बढी चासो राख्ने काम गर्दछौँ। अनि धेरैभन्दा धेरैचोटि हामी धार्मिक कुराहरूमा अल्झिएका हुन्छौँ तर परमेश्वरलाई हामीले बिर्सेका हुन्छौँ। अथ त्यस्ता प्रकारका क्रियाकलाप हाम्रो जीवनमा नभएको होस्। अनि हामी हेर्ने हो भने यस्तै प्रकारका कार्य मन्दिरमा भइरहेका थिए। 17 पदमा तपाईँहरूको लागि पढिदिन चाहन्छु। उहाँ चाहिँ परमेश्वरको होइन परमेश्वरको भवनको जोशले मलाई उचालेको छ भनेर भन्दछन्, यहाँ डोरियाएको छ भनेर भन्दछन्। यो कुरा सम्झना गर, यो त्यहाँ भएको चेलाहरूले यो सम्झना गर्छ। भजन सङ्ग्रह 69:9 सम्झना गराउँछ होइन, उसले के सम्झिन्छन् भन्दाखेरि प्रभु येशूले भन्नुहुन्छ, ओ उहाँ चाहिँ परमेश्वरको महिमाको उहाँ चाहिँ जोशमा भनेर भन्दछ है। हरेक धेरै कतिचोटि मानिसहरू चाहिँ आफ्नो सुविधाको कुराहरूमा है असुविधाको कुराहरूलाई लिनका लागि पनि जोसिलो हुन्छ। अनि कतिचोटि सायद यो आफूलाई प्रख्यात हुने कुराहरूको लागि पनि उनीहरू चाहिँ त्यति धेरै जोस होइन, प्रभु येशू चाहिँ प्रख्यात हुने कुराहरूलाई जोसिलो भएको छैनन्, सफलताको कुराहरूमा जोसिलो भएको छैनन्, अनि सुविधाको कुरामा जोसिलो भएको छैन, तर परमेश्वरको महिमाको कुरामा जोसिलो भएको देख्दछ। त्यस्तै तपाईँ र म पनि परमेश्वरको महिमा कसरी हुन्छ त्यो कुरामा हामी जोसिलो हुन अत्यधिक आवश्यकता छ। सानो म तपाईँलाई एउटा उदाहरण भन्न चाहन्छु। धेरै मानिसहरू है खेलकुदको कुराहरूमा जोसिलो हुन्छन्, व्यापारको कुराहरूमा जोसिला हुन्छन्, आफूलाई इच्छा लागेका कुराहरू गर्नलाई जोसिला हुन्छन्। प्रभु येशू चाहिँ उहाँको पिताको महिमाको लागि जोसिलो छन्। आज तपाईँ र म पनि त्यही प्रकारले जोसिलो हुन आवश्यक छ। के कुराले आज तपाईँ जोसिलो हुनुहुन्छ त? के कुराको निम्ति तपाईँ उत्साहित हुनुहुन्छ? के कुराको निम्ति तपाईँ चाहिँ त्यो कुरा गर्नका लागि बाध्य हुनुहुन्छ अथवा तपाईँलाई डोर्याउने काम गर्छ, प्रेरणा दिने काम गर्छ? येशू ख्रीष्ट आफ्नो पिताको आदरको निम्ति यो कुराहरू गर्दछन्। आज तपाईँ र म पनि त्यही आदरका निम्ति हामी जोसिलो हुन आवश्यक छ। हुन्छ, म तपाईँहरूको निम्ति दोस्रो बुदातिर जाँदैछु। दोस्रो बुदा यहाँ प्रभु येशूले घोषणा गर्नुहुन्छ आफ्नो अधिकारको विषयमा। उहाँले भन्छ 18 पददेखि 21 पदसम्म, यहुदीहरूले उहाँलाई भने, तपाईँ यी काम गर्नुहुन्छ त यिनका

निम्ति हामीले के चिन्ह देखाउनुहुन्छ? यसोले तिनीहरूलाई जवाब दिनुभयो, यस मन्दिरलाई भत्काइदियो र म तीन दिनमा यसलाई खडा गर्नेछु। तब यहुदीहरूले भने, यस मन्दिरलाई निर्माण गर्न 46 वर्ष लाग्यो र के तपाईँ यसलाई तीन दिनमा खडा गर्न सक्नुहुन्छ र? तर जुन मन्दिरको विषयमा उहाँ बोल्नु भएको थियो उहाँको शरीर थियो भनेर भन्दछ। भर्खरै हामीले हेर्दैथ्यौँ, यहुदीहरूले भन्छन् है, हामीलाई एउटा चिन्ह दिनुहोस् ताकि हामी बुझ्न सकौँ कुन अधिकारले यो कुरा गर्नुहुन्छ भनेर। के कुरा उनीहरूले माग गरेनन् त प्रियमा? तपाईँले देख्नुहुन्छ उनीहरूले के कुरा भनेनन् भन्दाखेरि, किन यो मन्दिरलाई शुद्ध गर्दै हुनुहुन्छ भनेर प्रश्न गरेको छैन। तिनीहरूलाई त्यहाँको भएको भ्रष्टताको कुरा अगाडिदेखि नै थाहा थियो। तर उनीहरूले के सोच्छन् भने, कसले तपाईँलाई अधिकार दियो? नै हामी हेर्न, अधिकार चाहिँ ठुलो मुद्दा होइन, एउटा सामान्य मानिसको स्वभाव चाहिँ कहिले पनि बदलिएको छैन। धेरैचोटि मानिसहरूले परमेश्वरको अधिकारलाई इन्कार गर्ने गर्दछन्, अनि धेरैचोटि मानिसहरूले धर्मको कुरा गर्छन्, आत्मिक कुरा पनि गर्छन्, तर कतिचोटि प्रभु येशूको अधिकार, उहाँको जीवन होइन, त्यो कुरालाई चाहिँ इन्कार गरिरहेको हुन्छ। अनि एउटा साँचो प्रश्न उनीहरूले यो कुरा कहिले पनि गरेन, के परमेश्वरको अस्तित्व छ? अनि एउटा साँचो प्रश्न चाहिँ यो हुन्थ्यो कि मैले आफूलाई परमेश्वरमा समर्पित गर्ने त भन्ने कुरा होइन, त्यो कुरा गरिएको हामी देख्दैनौँ प्रिय। अनि यहाँ अर्को कुरा तपाईँले देख्न सक्नुहुन्छ, 19 पदमा भन्छन्, यो मन्दिरलाई भत्काइदेऊ र तीन दिनमा म यसलाई खडा गर्नेछु। प्रभु यीशुले यसरी घोषणा गर्ने काम गर्नुभएको तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ एउटा शक्तिशाली वाक्यांश तपाईँले देख्न सक्नुहुन्छ प्रिय यो खण्डमा होइन, जहाँ यहुदीहरूले विचार गर्छन्, उहाँले चाहिँ भवनको विषयमा कुरा गरे होला भनेर यहुदीहरूले सोच्ने गरेको हामी हेर्न सक्छौँ, र प्रभु येशूले चाहिँ साँच्चै उहाँको शरीरको विषयमा बात गरिरहनु भएको थियो। उहाँले अगाडि नै औल्याइरहनु भएको थियो उहाँ चाहिँ क्रुसमा जानुपर्छ, पुनरुत्थान हुनुपर्छ भन्ने कुरा। यो चाहिँ एकदम महत्त्वपूर्ण थियो। किन महत्त्वपूर्ण थियो भने, किनभने मन्दिर चाहिँ यहुदीहरूको जीवनको चाहिँ एउटा केन्द्र थियो भन्ने कुरा हामी बुझ्न सक्छौँ प्रिय। परमेश्वरको उपस्थिति यो मन्दिरसँग सम्बन्धित थियो भन्ने कुरा हामी बुझ्न सक्छौँ। तर अब येशु ख्रिस्टले आफैलाई होइन, अरू त्योभन्दा फरक प्रकारले आफूलाई प्रकट गर्नुभएको कुरा तपाईँ देख्न सक्नुहुन्छ। साँचो सङ्गति चाहिँ परमेश्वर र मानिसहरूको बिचमा होइन, परमेश्वर र अब मानिसको बिचमा हुन्छन्, भवनसँग हुँदैनन् भन्ने कुरा प्रभु येशूले प्रकट गर्नुभएको छ। अनि यो चाहिँ ख्रिस्ट आफै उहाँ हुनुहुन्छ। मन्दिरले चाहिँ आज येशु ख्रिस्टलाई औल्याएको कुरा हामी हेर्न सक्छौँ। हरेक बलिदानले येशु ख्रिस्टलाई औल्याएको कुरा हामी हेर्न सक्छौँ। हरेक पुजारीले येशु ख्रिस्टलाई औल्याएको कुरा हामी हेर्न सक्छौँ। हरेक विधि विधानले आज येशु ख्रिस्टलाई औल्याएका छन्। अनि येशु ख्रिस्टले सबै कुराको पूरो उहाँ हुनुहुन्छ, उहाँ सबै कुराको पूर्णता हुनुहुन्छ। म तपाईँलाई सानो उदाहरण म बताउन चाहन्छु। मानौ कोही व्यक्तिले एउटा नक्सा दिएर टाढोको ठाउँ जान चाहन्छन् अरे, जब त्यो टाढोको ठाउँ ऊ पुगिसकेपछि त्यो नक्सा हेर्दै हेर्दै हेर्दै अब त्यो नक्सा उसलाई आवश्यकता पर्दैन, किनभने त्यो मन्दिर पनि त्यस्तै जस्तै ख्रिस्टलाई देखाउँदछ। मन्दिरले चाहिँ ख्रिस्टलाई औल्याउँछ भने होइन, अब ख्रिस्ट चाहिँ आएका छन्, सत्यको कुरा अब पूर्ति भएको छ। अनि 20 पदमा हामी हेर्न सक्छौँ, हामी हेर्न सक्छौँ त्यस्तै प्रभु येशू ख्रिस्ट सबै कुराको पुरो हुनुहुन्छ। अनि 20 पदले यसरी भन्दछ, 46 वर्ष लाग्यो मन्दिरलाई निर्माण गर्न। यहुदीहरूले मुख्य बुधा बिर्सेको थिए भन्ने कुरा बुझ्न सक्छौँ। उनीहरूले एउटा भौतिक संरचनालाई हेर्दछ, प्रभु येशूले चाहिँ आत्मिक कुरा बताउँदै हुनुहुन्थ्यो। उहाँले हामीले हेर्ने हो भने अहिलेको समयमा पनि त्यस्तै गर्नुहुन्छ। परमेश्वरले अनन्त सत्यताको कुराहरू उहाँले गर्नुहुन्छ, मानिसहरूले चाहिँ भौतिक कुरा होइन उनीहरूको यो क्षणिक कुराहरूलाई हेर्ने गर्दछन्। परमेश्वरले चाहिँ हृदयको कुरा गर्नुहुन्छ, तर मानिसहरू चाहिँ विशेष गरेर बाहिरी स्वरूपलाई हेर्ने गर्दछन्। परमेश्वरले विश्वासको कुरा गर्नुहुन्छ, तर मानिसहरू अवस्थाको कुराहरू गर्ने गर्दछन्। अनि 21 पदमा हामी हेरौँ, अनि उहाँले हामी हेर्ने हो भने उहाँले आफ्नो शरीरको विषयमा बात गरिरहनु भएको थियो। अनि हामी एकदम स्पष्ट हेर्न सक्छौँ, यो योन्नाले यसको विषयमा व्याख्या गर्दछन्, प्रभु येशूले यसको विषयमा कुरा गर्नुभएको थियो, आफ्नै विषयमा कुरा गर्दै हुनुहुन्थ्यो, त्यो भवनको विषयमा होइन। उहाँको शरीर चाहिँ है क्रुसमा नष्ट हुनेछ, तर 3 दिनपछि उहाँ चाहिँ फेरि पुनरुत्थान हुनुहुनेछ। तेस्रो बुधामा बात गर्नु गइरहेछ, प्रभु येशू
ले पुनरुत्थानको घोषणा गर्नुहुन्छ, जुन 22 पदमा हामी हेर्न सक्छौँ। जब उहाँ मृतकबाट उठ्नुभयो तब येशूले भन्नुभएको कुरा चेलाहरूलाई स्मरण भयो, तिनीहरूले धर्मशास्त्रमाथि र येशूले बोल्नुभएको वचनमाथि विश्वास गरे भनेर भन्दछ। अनि हामी हेर्न सक्छौँ उहाँ चाहिँ मृतकबाट बौरी उठेपछि चेलाहरूले कुरा सम्झना गरे। यो समयमा हामी हेर्ने भने चेलाहरूले पूरा रूपमा बुझेका थिएनन् पुनरुत्थान भन्ने कुराले सबै कुरा स्पष्ट बनाइदिएको छ, पुनरुत्थानले सबै समाजहरू खोलिदिएको छ। पुनरुत्थान चाहिँ हामीले हेर्ने हो भने प्रभु येशूले घोषणा गर्नुभएको सबै कुरा पूरा गरेको छ। प्रभु येशू किन पुनरुत्थान चाहिँ महत्त्वपूर्ण छन् त प्रिय, हामीले हेर्ने हो भने पुनरुत्थानले चाहिँ मृत्यु अथवा चिहानलाई अनि प्रभुले चिहानको विषयमा चर्चा गर्छन्। अनि हामीले हेर्ने हो भने सायद यदि उहाँ चिहानबाट नउठ्नु भएको भए चाहिँ एउटा सामान्य शिक्षक जस्तै, अगमवक्ता जस्तै, धार्मिक अगुवा जस्तै मात्रै हुनुहुन्थ्यो, तर प्रभु येशू बौरी उठ्नुभयो, सबै कुरा बदलिनुभयो। अनि उहाँ बौरी उठ्नुभएको कारणले गर्दा उहाँ सत्य हुनुहुन्छ, साँचो हुनुहुन्छ। उहाँको बलिदान चाहिँ स्वीकार गरियो भन्ने कुरा हामी देख्न सक्छौँ र पापहरू क्षमा गरियो भन्ने कुरा हामी बुझ्न सक्छौँ। अनन्त जीवन अब हामीहरूको लागि उपलब्ध छ भन्ने कुरा देख्न सक्छौँ। इसाई जगत चाहिँ पुनरुत्थानमा अडिग भएको छ होइन, अनि यो कुरामा हामी भर पर्न आवश्यक छ। कल्पना गर्नुहोस् एउटा मानिसले केही कुराहरू घोषणा गर्छन् अरे, अनि यसरी घोषणा गर्छन्, म शुक्रबार मर्छु र आइतबार जीवित भएर उठ्छु, अनि साँच्चै नै त्यो भने अनुसार त्यो कुराहरू हुन्छन् अरे। आज हामी त्यो व्यक्तिले भनेको सबै कुरा हामी सुन्छौँ। प्रभु यीशुले त्यस्तै गर्नुभयो अनि पुनरुत्थान गरेर उहाँले प्रमाणित गर्नुभयो उहाँ को हुनुहुन्छ भन्ने विषयमा। आज तपाईँ र मैले बुझ्नुपर्ने कुरा छ, प्रभु येशूले आज तपाईँ जो मन्दिर हुनुहुन्छ उहाँले शुद्ध गर्नुहुन्छ, अविश्वासीहरू आज परमेश्वरको मन्दिर हो भनेर जसरी बाइबलले भन्छन्, जहाँले हामीलाई शुद्ध गर्नुभएको होस्। पावलले भन्छन् पवित्र आत्मा हामी भित्र बास गर्नुहुन्छ। प्रभु येशूले चाहिँ आज हाम्रो हृदयमा भएका त्यस्ता गलत प्रकारको होइन टेबलहरू पल्टाइदिनु भएको छ, घमण्डको टेबल, त्यो तितोपनाको टेबल, सांसारिक टेबल, त्यो भौतिक कुराहरूमा भर पर्ने टेबल पल्टाइदिनु भएको छ। अझै पनि परमेश्वरले हामीलाई शुद्ध गर्ने काम गरिरहनुहुन्छ, किनभने उहाँले हामीलाई घृणा गरेको कारणले गर्दा होइन, तर उहाँले हामीलाई प्रेम गरेको कारणले गर्दा। आज ख्रिस्टको अधिकारमा आफूलाई सुम्पन जरुरी छ प्रिय, धार्मिक गुरुहरूले होइन प्रभु येशूलाई प्रमाणित गर्नुहोस् भनेर भने, प्रभु येशूले चाहिँ आफ्नो अधिकार अगाडिदेखि नै प्राप्त गर्नुभएको थियो। प्रश्न के हो भने, के प्रभु येशू तपाईँहरूको प्रभु हुनुहुन्छ त, अथवा के तपाईँ प्रभु हुनुहुन्छ भने मानिलिनुहुन्छ नि त? आज प्रभु येशूको पुनरुत्थानमा भरोसा गर्न आवश्यक छ। हाम्रो आशा चाहिँ धर्ममा होइन, रीतिरिवाजमा पनि होइन, तर हाम्रो आशा चाहिँ पुनरुत्थान भएको प्रभु येशूमाथि छ। त्यो रित्तो च्यान चाहिँ र विश्वासको हाम्रो जग हुन सकेको होस्। निष्कर्षमा भन्नुपर्दा प्रिय, हामी प्रभु येशूले आज भ्रष्ट आराधनालाई दोष्याउने काम गर्नुहुन्छ, उहाँ हाम्रो हृदयमा सत्य प्रकारको परमेश्वरलाई खोजेको होस् भनेर इच्छा गर्नुहुन्छ। प्रभु येशूले घोषणा गर्नुहुन्छ उहाँको ईश्वरीय प्रभुत्वको कुरा, अधिकारको कुरा, उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ, साँचो मन्दिर उहाँ हुनुहुन्छ। प्रभु येशूले निश्चय गर्नुहुन्छ उहाँको पुनरुत्थानमा शक्ति छ, उहाँ पुनरुत्थानले प्रमाणित गरेको छ, उहाँ चाहिँ प्रतिज्ञा गरेको मसीहा हुनुहुन्छ। येशू जो जसले चाहिँ मन्दिर शुद्ध गर्नुहुन्छ यरुशलेमलाई, अझै पनि उहाँले काम गर्नुहुन्छ, हाम्रो हृदयलाई शुद्ध गर्नुहुन्छ, साँचो आराधनाको लागि बोलाउनुहुन्छ, उहाँको मृत्यु र पुनरुत्थानको निम्ति हामीलाई बोलावट गर्नुहुन्छ। अनि आज हामी सबैजनालाई एउटा प्रश्न छ कि येशूलाई पूरा अधिकार दिन चाहनुहुन्छ हाम्रो हृदयको मन्दिरमा, हाम्रो जीवनमा। हम प्रार्थना गरौँ। हे सर्वोच्चमा विराजमान परमेश्वर पिता, धन्यवाद तपाईँ राजाको राजा मसीहा हुनुहुन्छ। ओ तपाईँले हाम्रो हृदयमा भएका गलत कुराहरू सबै हटाइदिनुहोस्, साँचो आराधना गर्नलाई सहायता गर्नुहोस्, हृदयमा भएका गलत टेबलहरू पल्टाइदिनुहोस्। तपाईँ मृत्युमाथि जय गर्ने परमेश्वर हुनुहुन्छ, पुनरुत्थान र जीवन तपाईँ हुनुहुन्छ, अधिकार गर्नुहोस्, तपाईँ प्रभु हुनुहोस् हाम्रो जीवनमा। धन्यवाद र बिन्ती सुनिदिनु भएकोमा आशीर्वाद माग्छौँ येशूको नाममा।
आमेन। हे प्रिय, आजको कार्यक्रममा तपाईँसँग समय बिताउनको लागि एउटा राम्रो मौका पायौं। प्रभुलाई धेरै धन्यवाद भएको होस्। यो पाठहरूबाट सिक्न पायौं। परमेश्वरले हामी सबैलाई आशीर्वाद गर्नुभएको होस्। हस्त धन्यवाद। जय मसीह। फेरि भेटौँला।

0: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
1: टाइम चेक। यति बेला बिहानको 8 बज्यो।

आदरणीय श्रोता जय मसीह नमस्कार। सारा मिनिस्ट्रीज नेपालको प्रस्तुति कार्यक्रम सफल यात्रामा म डाक्टर तेज रोका यहाँलाई हार्दिक स्वागत गर्दछु। श्रोता सदा झैं आज पनि कार्यक्रम तपाईँको रेडियो सेटमा आइसकेको छ। तपाईँ जहाँ हुनुहुन्छ कुशलै हुनुहुन्छ भन्ने आशा गर्दै अब हामी आजको कार्यक्रमलाई शुरू गर्ने अनुमति चाहन्छौ। श्रोता म प्रार्थना गर्नेछु र हामी कार्यक्रम शुरू गर्नेछौ। सर्वोच्चमा विराजमान हुने परमेश्वर पिता तपाईँलाई धन्यवाद छ आजको यो सुन्दर समयको लागि, तपाईँ प्रभुले दिनुभएको यो आशिषको लागि, कार्यक्रम सफल यात्रा सबैको लागि एउटा आशिषको कारण बन्न सकोस् प्रभु म प्रार्थना गर्छु। धन्यवाद छ प्रभु। अब यस कार्यक्रमको समय अवधिमा हुने भजन प्रवचन र प्रार्थनामा तपाईँको प्रशस्त आशिष रहोस्। शुरूदेखि अन्तसम्म तपाईँ प्रभुले आशिष दिनुहोस्। बिन्ती प्रार्थना चढाउँछु येशु प्रभुको नाउँमा, आमेन। आदरणीय श्रोता अब हाम्रो पालो भएको छ यति बेला एउटा मिठो सुमधुर ख्रिस्टे भजन पस्कने र त्यस भजन सँगसँगै तपाईँ जहाँ हुनुहुन्छ परमेश्वरलाई महिमा दिनुहोस्। यो ख्रिस्टे भजन श्रोताको लागि

0: प्रिय श्रोता, यो मिठो ख्रिष्टे भजन पछि कार्यक्रम सफल यात्रामा यहाँलाई पुनः हार्दिक स्वागत गर्दछु। र अब पालो भएको छ जीवित परमेश्वरको जीवित वचनबाट सन्देश सुन्ने, र आजको यस श्रृंखलामा परमेश्वरको वचनको सन्देश ल्याउँदै हुनुहुन्छ सारा मिशनरी चर्च काठमाडौँका पास्टर कर्णरोका, र यो समय अब कर्णरोकालाई।
1: सम्पूर्ण आदरणीय प्रभुका जनहरूमा फेरि पनि ख्रिस्टी प्रभुको उच्च अनि पवित्र नाममा जय मसीह भन्न चाहन्छु। र आज यस रेडियो सेट अगाडि आएर प्रभुको वचन सुन्नलाई तयार हुनुभएका सम्पूर्ण आदरणीय दर्शकहरूमा ख्रिस्टी यीशुको सालोम नमस्कार पनि भन्न चाहन्छु। महासागर सिंह सन्चै हुनुहुन्छ। आउनुहोस् आज हामी फेरि पनि प्रभुको वचन सुन्नका लागि तयार भइरहनु भएका सबैलाई स्वागत गर्दै हामी वचनको खण्डमा जानेछौ। आजको बाइबलीय खण्ड छ दोस्रो सामुएल 9 अध्याय, हामी 1-13 पदसम्म यसलाई हेर्नेछौ। म यसलाई पाठ गर्नेछु, यहाँले सुन्न सक्नुहुन्छ प्रभुको वचन। दोस्रो सामुएल 9 अध्यायको 1 देखि दाऊदले सोधे, के साउलका घरानाको कोही बाँचेको छ जसलाई म जोनाथनको खातिर दया देखाउन सक्छु? साउलको घरानामा शिवा नाउँ भएको एकजना नोकर थियो, त्यसलाई दाऊदले बोलाई पठाए। राजाले सोधे, के त शिवा होस्? त्यसले जवाब दियो, हजुरको दास शिवा म नै हो। तब राजाले भने, के साउलका घरानाको कोही जीवित छ जसप्रति परमेश्वरको दया म देखाउन सक्छु? शिवाले भने, हजुर, जोनाथनका एकजना छोरा जीवित छन्, उनी दुवै खुट्टाका लङ्गडा छन्। राजाले सोधे, उनी कहाँ छन्? अनि शिवाले जवाब दिए, उनी लोदेभारमा अमियलका छोरा माकिरका घरमा छन्। तब राजाले मानिसहरू पठाएर लोदेभारदेखि अमियलका छोरा माकिरको घरबाट उनलाई झिकाए। जब जोनाथनका छोरा साउलका नाति मपिबोसेत दाऊद कहाँ हाजिर भए, तब उनले घोप्टो परेर राजालाई दण्डवत गरे। दाऊदले उनलाई भने, मपिबोसेत? उनले जवाब दिए, हजुर, म तपाईँको दास। दाऊदले भने, न डराऊ, म तिमीलाई तिम्रा पिता जोनाथनको खातिर दया देखाउन चाहन्छु। म तिमीलाई तिम्रा बाजे साउलका सबै जग्गा जमिन फर्काइदिनेछु, तिमी मेरो टेबलमा बसेर मसँगै खानेछौ। मपिबोसेतले फेरि घोप्टो परेर दण्डवत गरी भने, म को हुँ र हजुरले म एउटा मरेको कुकुरलाई अनि ख्याल गर्नुहुन्छ? तब दाऊदले साउलको नोकर शिवालाई आफू कहाँ बोलाउने हुकुम गरेर त्यसलाई भने, म तेरा मालिकका नातिलाई साउल र उनको घरानाका सबै सम्पत्ति दिँदैछु। तैले तेरा छोराहरू र तेरा चाकरहरूले उनको जग्गा जमिनमा खेतीपाती गरेर त्यसको फसल तेरा मालिकको घरानालाई जुटाउनु पर्छ, अनि मपिबोसेत तेरा मालिकका नातिले मेरो टेबलमा बसेर खानेछ। शिवाका 15 छोरा र 20 चाकर थिए। तब शिवाले राजालाई भन्यो, हजुरले हुकुम गर्नु भयो भने म सबै गर्नेछु। त्यसरी राजाका छोराहरू मध्ये एकजना भए झैं मपिबोसेतले दाऊदको टेबलमा खान लागे। मपिबोसेतको मिका नाउँ भएको एकजना सानो छोरो थियो। शिवाको घरानाका सबैजना मपिबोसेतका नोकर भए, अनि मपिबोसेत चाहिँ यरुसलेममा बस्न लागे र राजाकै टेबलमा ती राजासँगै उनले खाने गर्थे। उनी दुवै खुट्टाका लङ्गडा थिए। आमेन। स्वर्गमा विराजमान हुनुहुने प्रभु, हामी तपाईँलाई धन्यवाद चढाउँछौ आजको यो समयमा। फेरि पनि तपाईँको जिउँदो वचन हामीहरू सुन्नेछौ। तपाईँ परमेश्वर हामीसँग बोल्नुहोस् र हामी सबैको बीचमा तपाईँ मध्यस्थ हुनुहोस् र पवित्र आत्माले काम गर्नुभएको होस्। माफलाई सुन्ने सबैमाथि तपाईँको अनुग्रह छ। यीशु प्रभुको नाम आमेन। आदरणीय श्रोता, आज हामी यहाँबाट वचनको शीर्षक हेर्नेछौ, सुसमाचार अर्थात् मण्डली ले समाजलाई कसरी प्रभाव पार्न सक्छ। आदरणीय श्रोता, सुसमाचार ख्रीष्ट यीशु हुनुहुन्छ। सुसमाचारले मानिसहरूको जीवनलाई पुनस्थापना गर्छ। सुसमाचारले मानिसहरूको जीवनलाई रूपान्तरण गर्छ। सुसमाचारले मानिसहरूलाई समाजमा र समूहमा र परमेश्वरसँग जोड्छ। यीशु ख्रिस्टले सुसमाचार हुनुहुन्छ। कन्या मरियमको कोखबाट आजभन्दा 2024 वर्ष अगाडि यस धरतीमा मानिस रूप धारण गरेर उहाँ यरुसलेमको बेथलेम भन्ने गाउँमा उहाँ जन्मनुभयो। उहाँको जन्म र उहाँको जीवन, उहाँको हिराई, उहाँको सेवकाई र उहाँको अन्तमा दुःख कष्ट, सतावट र अन्तमा क्रुसको मृत्यु, बलिदान, 3 दिनको चिहानमा बसाएपछि फेरि स्वर्गमा पुनत्थान भएर मृत्युलाई जितेर स्वर्गारोहण हुनुभयो, फेरि फर्किन आउनुहुनेछ संसारको न्याय गर्नको लागि। त्यस कुरामा विश्वास गर्नु र यो कुरालाई जान्नु सुसमाचार। सुसमाचार भित्र यीशुको जन्म, जीवनी, मृत्यु, पुनरुत्थान र स्वर्गारोहण र फेरि दोस्रो आगमन लुकेको छ। आज हामीले हेरेको यो खण्डमा अलिक फरक छ। मपिबोसेत जो जोनाथनका छोरा, जो चाहिँ कमजोर थिए, खास दाउद राजा भइसकेपछि उनको कुनै पनि मूल्य गरिएको थिएन। उनले सोचेका थिए अब दाउदले सबै कुरा मलाई पनि मार्न सक्छन् भनेर डर थियो, तर दाउद राजाले त्यस्तो गरेन। दाउदले मपिबोसेतलाई आफ्नो टेबलमा खान सक्ने हैसियतको बनाए, किनभने परमेश्वरको जन दाउदले शत्रुलाई पनि प्रेम गरे। दाउदले मपिबोसेतलाई टेबलसम्म ल्याए, यो उनको महानता हो। आज येशु ख्रिस्टले पनि मानिसलाई पापको दासत्वबाट, मृत्युको दासत्वबाट, अन्धकारको खाडलबाट हामीलाई येशु ख्रिस्टले उहाँसँगको टेबलमा खाने बनाउनुहुन्छ। के तपाईँ त्यो विश्वास गर्नुहुन्छ? प्रभुको वचनमा लेखिएको छ, हामी लुकाको सुसमाचार 4 अध्यायको 18 पदमा पढ्यौं भने प्रभुको वचनले यसरी भन्दछ। येशु प्रभुले भन्नु, परम प्रभुको आत्मामा माथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनको निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ, कैदीहरूलाई छुटकाराको घोषणा गर्नको निम्ति र अन्धहरूलाई दृष्टि दिन र खिचोमिचोमा परेकालाई स्वतन्त्र गराउनको निम्ति। आमेन। येशु ख्रीष्ट पनि मानिसहरूलाई उहाँको टेबलमा खाने अवसर दिन चाहनुहुन्छ। के तपाईँ येशुको टेबलमा, परमेश्वरको टेबलमा आउन इच्छा गर्नुहुन्छ? यदि इच्छा गर्नुहुन्छ भने तपाईँले आफ्नो हृदय त्यो येशु ख्रीष्टको लागि खोलेर निम्तो दिनुपर्ने हुन्छ। प्रभुको वचन प्रकाश दिनको 20 पनि यसरी बताउँछ, हेर म ढोकामा उभिएर ढकढकाउँछु, यदि कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यसका भित्र पस्नेछु र त्यससँग भोजन खानेछु र त्यसले मसँग खानेछ। हामी यो उहाँसँगको भोज खानको लागि सुसमाचारलाई विश्वास गर्नुपर्छ, सुसमाचारलाई ग्रहण गर्नुपर्छ, सुसमाचारलाई आफ्नो बनाउनुपर्छ र त्यो हृदय चाहिँ आज येशु प्रभुसँग छ। जसरी दाउद राजासँग थियो, जसले केही पनि नभएको, हुन त उसको बुवाले, उसको हजुरबुवाले सबै कुरा गर्नुभएको थियो, तर उनको पालामा उनी केही पनि नभएको जसले बसेका थिए, तर राजाले उनलाई सबै कुरा दिए, जग्गा जमिन नोकर चाकर घर सबै सुविधा दिएर उनलाई आफ्नै टेबलमा खानेसम्मको हैसियत बनाए। त्यो चाहिँ जीवनमा परमेश्वरको काम हो, परमेश्वरको हृदय हो। अनि येशु ख्रीष्ट पनि आज त्यही हृदय छ जसले मानिसहरूलाई पुनर्स्थापित गर्न सक्छ। कमजोर मानिस, हारेको मानिस, थाकेको मानिस स्थापना गर्न सक्छ। यसकारण प्रभुको वचन मत्तीको सुसमाचार 11 अध्यायको 28 पदमा प्रभुले भन्नुहुन्छ, हे सबै, यसलाई बाइबलबाट पढ्नेछु, यहाँ लेखिएको छ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु, मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछ, किनकि मेरो जुवा सजिलो छ र मेरो भारी हलुको छ। आमेन। प्रेज द लॉर्ड। थाकेकाहरू प्रभुका आउन सक्छ, दबिएकाहरू प्रभुका आउन सक्छ, हेतिएकाहरू प्रभुमा आउन सक्छ, सबै कुराबाट उनीहरू चाहिँ एकदमै पिछडिएकाहरू, दुःखमा परेकाहरू येशुका आउन सक्छ। त्यो सुसमाचार येशु ख्रीष्ट हुनुहुन्छ। के तपाईँ त्यो सुसमाचारमा विश्वास गर्नुहुन्छ? उहाँले भन्नुहुन्छ, म तिमीहरूलाई विश्राम दिनेछु, मेरो जुवा बोक, मसँग सिक, विनम्र हौ, अनि तिमीले आफ्नो आत्मामा विश्राम पाउनेछ। आज सबैभन्दा ठूलो कुरो आदरणीय श्रोता, मानिसको हृदयमा शान्तिको कुरा, तपाईँ मलाई मनमा मस्तिष्कमा शान्ति र आनन्द दिन आज जुनसुकै कुराहरू आए तापनि असम्भव छ, तर एउटै ख्रीष्ट येशूको अनुग्रहले, ख्रीष्ट येशूको सुसमाचारमाथिको विश्वासले तपाईँ मलाई छुटकारा दिन सक्छ। यसकारण यो कुराको लागि तपाईँ र मैले हरेक तरबाट प्रभु येशु ख्रिस्टले आत्मिक शारीरिक भौतिक सबै कुराको छुटकारा गर्नुहुन्छ, चङ्गाई गर्नुहुन्छ। येशुमा चङ्गाई छ, येशुमा छुटकारा छ, येशुमा जीवन छ। हामीले यहाँनिर देख्न सक्छौँ बाइबलमा थुप्रै त्यस्ता उदाहरणहरू छन्। प्रभु येशु ख्रिस्टलाई विश्वास गर्नेहरू विभिन्न तरिकाबाट उनीहरूको छुटकारा भएको छ। मानिसहरूले भन्ने गर्छन् आत्मिक छुटकारा, शारीरिक छुटकारा, सबै छुटकारा येशुमा सम्भव छ। प्रभुको वचनमा लेखिएको खण्डलाई पढ्न चाहन्छु। मत्ती 29 यसरी लेखिएको छ, उहाँहरू एरियोबाट जाँदै गर्नुहुँदा एउटा ठूलो भीड उहाँको पछि लाग्यो। बाटोको छेउमा बसिरहेका दुईजना अन्धहरूले येशु त्यो बाटो जाँदै हुनुहुन्छ भन्ने सुनेर येशु भने चिच्याए, हे प्रभु, दाऊदका पुत्र, हामी माथि दया गर्नुहोस्। भीडले तिनीहरूलाई चुप लाग भनी हप्काए, तर तिनीहरू येशु भन्दै झन साह्रो गरी कराए, हे प्रभु, दाऊदका पुत्र, हामी माथि दया गर्नुहोस्। तब येशु अडिनु भयो र तिनीहरूलाई बोलाएर भन्नुभयो, तिमीहरू के चाहन्छौ, म तिमीहरूको निम्ति के गरिदिऊ? तिनीहरूले उहाँलाई भने, प्रभु, हाम्रा आँखा खोलिदिनुहोस्। येशुले टिठ्याएर तिनीहरूका आँखा छोइदिनु भयो र त्यतिखेर तिनीहरूले दृष्टि पाए र तिनीहरू उहाँको पछि लागे। आमेन। आदरणीय श्रोता, येशु प्रभुको अगाडि दुईजना दृष्टिविहीन मानिसहरू खडा हुन्छन् र उनीहरूले येशु जाँदै गर्नुभएको थाहा भएपछि उनीहरूले येशुलाई अनुरोध गर्छन्, आग्रह गर्छन्, कराउँछन्, चिच्याउँछन् र भन्छन्, प्रभु, हामीलाई तपाईँले निको पार्नुहोस्। तर धेरैजनाले उहाँलाई रोक्न पनि खोज्छन्। यहाँ देख्छौ चेलाहरूले पनि रोक्न खोजेको, चुप्लाउन खोजेको, तर प्रभु येशु ख्रिस्टले उनीहरूको पुकारालाई सुन्नुभयो। त पुकारा सुन्नुभयो, सोध्नु मात्रै भएन, फर्केर हेर्नु मात्रै भएन, तर उहाँले काम गर्नुभयो। त्यसैले भन्छन् डु द एक्सन, कार्य गर्नुपर्छ। येशुले गर्नुभयो, येशुले फर्किनुभयो, सोध्नुभयो, उनीहरूको मनको कुरा सोध्नुभयो, विश्वासको कुरा सोध्नुभयो। उनीहरूले भने, प्रभु, हामीलाई देख्ने बनाइदिनुहोस्, हामी हेर्न चाहन्छौ। प्रिय श्रोता, आज पनि धेरै मान्छेहरू संसारमा परमेश्वरलाई देखिरहेका छैनन्, उनीहरूको आत्मिक आँखाहरू बन्द छ, उनीहरूको मनको आँखाहरू बन्द छ। यसकारण सुसमाचारले मानिसको आत्मिक आँखालाई खोलिदिन सक्छ। के तपाईँ आँखाहरू खुलिएका छन्? यी दुईजना दृष्टिविहीन अन्ध मानिसहरूले प्रभुलाई भने, प्रभु, हामी त साँच्चै देखिरहेका छैन, उनीहरूको त शारीरिक आँखै बन्द थियो, उनीहरूले बाहिरी कुराका दुनियाँहरू देख्न सक्ने थिएनन्, तर प्रभुले त्यो पनि देख्ने बनाउनु भयो। त्यसकारण आज प्रभुले हाम्रो आत्मिक आँखा, शारीरिक आँखा सबै खोल्न सक्नुहुन्छ, किनकि उहाँले त्यो सुसमाचारको शक्ति लिएर यस धरतीमा आउनु भएको छ। यसकारण लुका 4:18 उहाँले भन्नुभयो, अन्धहरूलाई दृष्टि दिन प्रभु यीशु आउनुभयो, गरिबहरूलाई सुसमाचार सुनाउनमा आउनुभयो। यसकारण त्यो सुसमाचारमा पुनस्थापना छ, रूपान्तरण छ। प्रिय आदरणीय श्रोता, तपाईँले के त्यो सुसमाचारमा विश्वास गर्नुभएको छ? के तपाईँ पनि येशु ख्रिस्टसँगै टेबलमा भोज खान चाहनुहुन्छ? के तपाईँ पनि आत्मामा विश्राम पाउन चाहनुहुन्छ? तपाईँले त्यो प्रभु येशु ख्रिस्टको सुसमाचारको जन्म, मृत्यु र पुनरुत्थान र स्वर्गारोहण र आगमनको बारेमा तपाईँले विश्वास गर्नुपर्ने हुन्छ। येशु एक दिन फेरि तपाईँलाई र मलाई लिन आउनुहुनेछ। परमेश्वरको वचन, जहाँ तपाईँ विश्वास गर्नुहुन्छ, जहाँ तपाईँ रहनुहुन्छ, जहाँ तपाईँ जानुहुन्छ, त्यसपछि तपाईँलाई एउटा समाजमा तपाईँ बस्नुहुन्छ। प्रभु येशु ख्रिस्टको समयमा जति पनि मानिसहरूलाई प्रभुले आफ्नो सुसमाचारको शक्तिद्वारा ख्रिस्टको राज्यमा ल्याउनु भयो, आफ्नो टेबलमा ल्याउनु भयो, सबैजना मण्डलीमा समाहित भए, समूहमा आए, तिनीहरूलाई चर्च भनिन्छ। अनि आज पनि ख्रिस्टको मण्डली, ख्रिस्टको चर्च, ख्रिस्टको दुलही जसलाई हामी भन्छौ, अनि त्यो आज मण्डली समाजमा छ। अनि त्यो मण्डलीको एउटा उद्देश्य छ, त्यो मण्डलीको उद्देश्य, त्यो चर्चको उद्देश्य, त्यो चर्चभित्र भएका तपाईँ अनि म, जो ख्रिस्टलाई विश्वास गर्छौं, जो उहाँको टेबलमा बस्छौं, अनि उनीहरू नै त्यो मण्डली हुन्। त्यो मण्डलीलाई प्रभु येशूले यसरी भन्नुहुन्छ, तिमीहरू पृथ्वीका नुन हौ, तर नुनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिनेछ? त्यो त बाहिर फालिने र मानिसका खुट्टाले कुल्चन बाहेक अरू केही कामको हुँदैन। तिमीहरू संसारका ज्योति हो, डाँडामा बसालेको सहर लुक्न सक्दैनन्। मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन् र घरमा उनी सबैको निम्ति त्यसले त्यो उज्यालो दिन्छ। यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुले चम्कोस् र तिनीहरूले तिनीहरूका सुकर्म देख्नेछन् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरौं र गर्नेछन्। हालेलुया, प्रभुलाई धन्यवाद होस्। यसु प्रभुले मण्डलीलाई, चर्चलाई एउटा यस्तो उपमा दिनुभएको छ कि त्यो नुनसँग उहाँले दाँच भएको छ। तपाईँ अनि म ख्रिस्ट यसुमा रूपान्तरित भएका मानिसहरू, पुनस्थापित भएका मानिसहरू, रेस्टोरेसन भएका भान्सेहरूको जीवनबाट आज धेरैको जीवनमा हामीले रूपान्तरण ल्याउनु छ, परिवर्तन ल्याउनु छ, उनीहरूलाई हामीले पुनस्थापना गर्नु छ। त्यो ख्रिस्टको उद्देश्य आज हामीलाई दिनुभएको छ। त्यो कसरी? त्यसको लागि हामी आफै पहिला नुनिलो हुनुपर्छ, हामी आफै काम लाग्ने हुनुपर्छ, स्वादिलो हुनुपर्छ, अनि हामी आफै ज्योति दिने हुनुपर्छ। किनभने हामीलाई डाँडामा राखेको छ, हामीलाई सबैले देख्छन्, अनि हामी साँच्चै नै डाँडा बसालिएको कुरा, अर्को ठाउँ भएको कुरा कुनै पनि लुक्न सक्दैन। आदरणीय श्रोता, तपाईँ सुसमाचारद्वारा बाँचेको मानिस हुनुहुन्छ, तपाईँ सुसमाचारद्वारा बाँच्न चाहनुहुन्छ, तपाईँ सुसमाचारद्वारा बाँचेर ख्रिस्टको सेवा गर्न चाहनुहुन्छ, तपाईँको लागि मौका छ। अनि मण्डली चाहिँ एउटा यस्तो ठाउँ हो, चर्च चाहिँ एउटा यस्तो समाज हो जसले पुरै समुदायलाई परिवर्तन गर्न सक्छ। हालेलुया, येशूको समयमा त्यस्तै भयो। अनि प्रेरितको पुस्तकमा हामीले पढ्यौँ भनेदेखि जब 120 जना माथिल्लो तलामा प्रार्थना गरिरहेका थिए अनि ती मानिसहरूको प्रार्थना पश्चात थुप्रै समाजमा परिवर्तन भयो। धेरै मान्छेहरूले ख्रिस्ट येशूलाई विश्वास गरे, धेरैले आफ्नो जीवन प्रभुलाई दिए, धेरैजना प्रभुको टेबलमा आए अनि उनले साँच्चै प्रभुको दयाको महसुस गर्न पाए, किनकि उनीहरूले त्यो ख्रिस्टको सुसमाचारलाई अर्थात् ख्रिस्टको पुनरुत्थानको शक्तिलाई विश्वास गरे। आज विश्वास जब हामी गर्छौं अनि परमेश्वरले हामीलाई त्यो प्रकारको गवाही बन्नको लागि चुन्नुहुन्छ। मानिसहरूले कसैले पनि बत्ती बालेर खाटमुनि पक्कै कसैले राख्दैन कि तपाईँ राख्नुहुन्छ, पक्कै राख्नुहुन्न। बत्ती हामी अग्लो ठाउँमा राख्छौँ जहाँबाट सबैलाई उज्यालो पुगोस्, सबैले उज्यालो देखुन्, सबैको निम्ति बाटो स्पष्ट होस् भनेर हामी बत्ती चाहिँ माथि नै राख्ने गर्छौँ। त्यस्तै गरेर हामीलाई परमेश्वरले जहाँ राख्नु भएको छ त्यो चाहिँ माथिल्लो ठाउँमा राख्नु भएको छ। हामी जहाँ पुग्छौँ त्यहाँ उज्यालो छर्छौँ, हामी जहाँ जान्छौँ त्यहाँ प्रभुको वचन छर्छौँ, हामी जहाँ जान्छौँ त्यहाँ असल कुराहरू छर्छौँ। हाम्रो जीवनबाट, हाम्रो परिवारबाट, हाम्रा रहन सहनबाट, हाम्रो बोली वचनबाट, किनभने घरमा हुने सबैको लागि त्यसले उज्यालो बत्तीले दिन्छ भनेको जस्तै हामी पनि जुन समाजमा बसिरहेका हुन्छौँ, जुन ठाउँमा बसिरहेका हुन्छौँ, हाम्रो जीवनबाट चाहिँ उनीहरूलाई ज्योति चम्किन सकोस्। यो प्रभुको इच्छा हो। किन हामीले त्यो गरिराख्ने भन्दा प्रभुको वचनले हामीलाई स्पष्ट भन्दछ कि तपाईँ र मेरो असल कामहरू, तपाईँ र मेरो रूपान्तरणको कामहरू, तपाईँ र मेरो परमेश्वरले दिनुभएको त्यो उद्देश्य पूरा गर्दाखेरि, समाज र हितलाई गरेको असल कामको कारणले गर्दा उनीहरूले हामीहरूको जीवनमा प्रभु येशूलाई देख्न सक्छ। जब प्रभुलाई देख्छन् उनीहरूले भन्छन् कसरी यो तिम्रो जीवनमा सम्भव भयो, यो चाहिँ परमेश्वरको काम हो। भन्नुहोस् त्यो परमेश्वर कस्तो परमेश्वर, म पनि चिन्न चाहन्छु, म पनि सुन्न चाहन्छु, म पनि जान्न चाहन्छु र विश्वास गर्न चाहन्छु। त उनीहरूले चिने भने, उनीहरूले प्रभुलाई विश्वास गरे भने कसको महिमा गर्छ? परम प्रभु परमेश्वर। यसकारण यहाँ लेखिएको छ, यसरी तिमीहरूको ज्योति मानिसको सामने चम्कोस् र तिनीहरूले तिमीहरूका सुकर्म देखुन् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गर। तपाईँ र मैले सोचिरहेका हुन्छौँ उसले नै विश्वास गरिदिए हुन्थ्यो, उसले नै विश्वास गरिदिए हुन्थ्यो, उसले नै कुरालाई मानिदिए हुन्थ्यो, यसले त जीवनमा पुर्याउँछ, यसले त हामीलाई शान्ति दिन्छ, यसले त हामीलाई आशिष दिन्छ, यसले हामीलाई पाप क्षमा गराउँछ हामी भनिरहेका हुन्छौ, तर हाम्रो जीवन चाहिँ हामीले ख्रिस्ट येशूको इच्छा अनुसार जिरहेका हुँदैनौ भने मानिसले कहिले पनि येशूलाई चिन्न सक्दैन। त्यसकारण सुसमाचारले हाम्रो जीवनलाई रूपान्तरण गर्छ। यसकारण पाउलले गएर रोमीको 12 अध्यायमा यसकारण पनि भन्नुभएको होला, संसारको ढाँचामा नचल, त्यहाँ भनेको छ, भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्नो शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो, र परमेश्वरको असल ग्रहण योग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। प्रभुको इच्छा, सिद्धता, उद्देश्य जब हामी बुझ्छौ अनि साँच्चै हामी परमेश्वरको त्यो सुसमाचारद्वारा रूपान्तरित समाजलाई देख्न सक्छौ, बनाउन सक्छौ। यसकारण मपिबोसेतलाई जसरी दाऊदले दया देखाए र आफ्नो टेबलसम्म लिएर आए, आज प्रभु येशू ख्रिस्टको दया, प्रेम, अनुग्रह, बलिदानले हामीलाई उहाँको टेबलमा लिएर आएको छ। आदरणीय श्रोता, तपाईँलाई पनि त्यो प्रभु येशूले आज दया देखाउँदै भन्दै हुनुहुन्छ, म कहाँ आऊ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु। के तपाईँ त्यो विश्राम लिन चाहनुहुन्छ? आज नै तपाईँलाई स्वागत छ। आउनुहोस् र उहाँलाई खोज्नुहोस् र विश्वास गर्नुहोस् र अब येशु ख्रिस्टले तपाईँलाई मलाई त्यो टेबलमा ल्याउनु भयो अनि त्यो टेबलमा ल्याएर अब हामीलाई तपाईँ र मलाई ख्रिस्टको शरीर मण्डलीसँग प्रभुले जोड्नु भएको छ र हामी उहाँका मण्डलीका अङ्गहरू हौ र त्यो मण्डलीले चाहिँ आज समाजको रूपान्तरणको लागि चेन्जको लागि परिवर्तनको लागि निरन्तर काम गर्छ जुन कामका लागि प्रभुले तपाईँ र मलाई नुन र ज्योति बनाएर डाँडामाथि राख्नु भएको छ। यदि हाम्रो स्वाद गयो भने यदि हाम्रो जीवन खल्लो भयो भने यदि हाम्रो चरित्र बिग्रियो भने यदि हाम्रा स्वभावहरू खराब भयो भने हामीहरूको जीवनबाट मानिसहरूले रूपान्तरण पाउन सक्दैनन्। तसर्थ आदरणीय श्रोता के तपाईँ मानिसहरूलाई पुनस्थापना गर्ने काममा लाग्नु भएको छ के तपाईँ रूपान्तरणको अनुभव जीवनमा गरिराख्नु भएको छ र मानिसहरूलाई गराइराख्नु भएको छ के तपाईँले साँच्चै नै आफ्नो समुदायलाई ख्रीष्ट येशूको त्यो शक्तिशाली उपस्थिति र उहाँको आशिष सुसमाचारद्वारा के प्रभाव पारिराख्नु भएको छ पार्नु भएको छैन भने प्रभुलाई भन्नुहोस् हे प्रभु मलाई पनि तपाईँले यस्तै गरेर डाँडामाथिको सहर जस्तै बनाउनुहोस् ज्योति र उज्यालो दिने पत्ती जस्तै बनाउनुहोस् र म सबैको सामान्य तपाईँको निम्ति चम्किन सकौँ तपाईँको निम्ति बल्न सकौँ र धेरै मानिसहरूले त्यो कार्य देखेर त्यो जीवन देखेर त्यो चरित्र देखेर त्यो स्वभाव देखेर ती प्रकारका हाम्रा क्रियाकलापहरू देखेर उनीहरूले ख्रीष्ट येशूको महिमा गर्न सकौँ। आदरणीय श्रोता हामी पुनस्थापित भइराखेका छौँ कि छैनौ हामी ख्रीष्ट येशूमा परिवर्तन भइराखेका छौँ कि छैनौ हामीले जान्छौँ र प्रभुलाई भनौ कि प्रभुले तपाईँ र मलाई आज त्यो परिवर्तनको बाटोमा बोलाउँदै हुनुहुन्छ अनि सुसमाचार एउटा त्यस्तो शक्ति पनि हो जसले मानिसहरूको जीवनलाई बदल्छ। त्यसको लागि महत्वपूर्ण कुरा भनेको विश्वास चाहिन्छ विश्वास छैन भने चाहिँ विश्वास नगर्नेको लागि सुसमाचार चाहिँ वास्तवमा केही पनि होइन। यसकारण पनि पावलले पहिलो कोरिन्थीको पत्रमा भन्नुभएको होला किनकि नष्ट भइरहेकाहरूका निम्ति चाहिँ क्रुसको सन्देश मूर्खता हो तर हामी उद्धार पाइरहेकाहरूका निम्ति चाहिँ परमेश्वरको शक्ति हो। हालेलुया विश्वास गर्नेको निम्ति उद्धार पाएका हामी त उद्धार भनेको प्रभु येशूलाई पाएर उहाँको टेबलमा हामीले भोज गरिरहेका छौँ रमाइराखेका छौँ जीवन जिइरहेका छौँ त हामीहरूको लागि चाहिँ त्यो शक्ति हो पावर हो। त्यस कारणले गर्दाखेरि परमेश्वरको वचनले भन्दछ कि आज तपाईँ र मलाई प्रभुले जुन अवस्थाबाट सुन्नु भएको छ बोलाउनु भएको छ हामी त्यहाँ खडा भएर प्रभुको निम्ति त्यो शक्तिको घोषणा गर्नुपर्दछ र हाम्रो मण्डलीद्वारा हाम्रो जीवनद्वारा समाज रूपान्तरणको महत्वपूर्ण अङ्गको रूपमा हामी स्थापित हुन सक्छौँ र आज प्रभुको वचनले भने चाहिँ तिमीहरू मेरा साक्षी हुनेछौ अनि साक्षी र गवाही चाहिँ पवित्र आत्माले बनाउनुहुन्छ किनकि यो परमेश्वरले उहाँका चेलालाई दिनुभएको धेरै शक्तिशाली उपमा हो किनकि प्रेरितको आठ पदमा के भन्दछ भने पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ तिमीहरू यरुसलेममा सारा यहुदियामा सामरियामा पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछ। आज ख्रिस्टको साक्षी उहाँको बारेमा बोल्ने साक्षी भनेको त्यही नै हो जे कुरो हाम्रो आँखाले देखेको छ जे कुरो हामीले भोगेका छौँ प्रत्यक्ष देखेका छौँ त्यो कुरो चाहिँ हो भनेर त्यसको बारेमा बोलिदिने साक्षी हो विटनेस अनि यो साक्षी चाहिँ आज तपाईँ र मलाई प्रभुले एक ठाउँमा मात्र होइन प्रिय हामीलाई एक ठाउँबाट हरेक ठाउँमा जिल्ला होइन अञ्चल राष्ट्रको देशको सिमानासम्म र देशको सिमानाभन्दा बाहिरसम्म पनि प्रभुले हामीलाई जाने आज्ञा दिनुभएको छ अनि त्यो काम चाहिँ आज तपाईँ र मेरोबाट प्रभु भएको चाहनुहुन्छ। त्यसकारण सुसमाचारले तपाईँ मेरो जीवनलाई प्रभुको टेबलसम्म ल्याउँछ कि तपाईँ त्यो प्रभुको टेबलमा प्रभुको राज्य र सिंहासनको अगाडि चाहनुहुन्छ भने आजै त्यो सुसमाचारलाई विश्वास गर्नुहोस् ग्रहण गर्नुहोस् प्रभु येशु ख्रीष्टमा अनन्त जीवन प्राप्त गर्नुहोस्। यहाँहरू सबैलाई परमेश्वर धेरै आशिष दिनुभएको होस् र सबैजनाबाट बिदा हुन चाहन्छु।
0: प्रिय श्रोता हाम्रो निर्धारित समय कार्यक्रम सुन्दा सुन्दै सकिन लागेको संकेत मलाई मिलेको छ। यतिन्जेलसम्म तपाईँले कार्यक्रम धैर्यपूर्वक सुन्नुभएको लागि धेरै धेरै धन्यवाद छ। म विश्वास गर्छु आशा गर्छु यो कार्यक्रम तपाईँको लागि लाभदायक भएको छ। श्रोता भजन सुन्दा प्रवचन सुन्दा यहाँको मनमा पक्कै पनि जिज्ञासाहरू हुन सक्छन्। यदि तपाईँको जिज्ञासाहरू छन् भने हामीलाई निम्न ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो ठेगाना छ कार्यक्रम सफल यात्रा पोस्ट बक्स नम्बर 3304 काठमाडौँ बागमती नेपाल। हाम्रो टेलिफोन नम्बर छ 98 40 27 81 79 98 40 27 81 79। श्रोता, परमेश्वरले यहाँलाई प्रशस्त आशिष दिनुभएको होस्। यहाँहरूलाई कार्यक्रम कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। र यस्तै आशिषमय भजन र प्रवचन लिएर आउने वाचा गर्दै म कार्यक्रम प्रस्तोता यहाँहरूबाट बिदा हुन्छु र यहाँहरू सबैजनालाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। धन्यवाद। जय मसीह। प्रभुको आशिष रहोस्।
2: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

परमेश्वरको जीवित वचन तपाईँहरूको माझमा ल्याउन पाउँदा मलाई बडो आनन्द लागेको छ। श्रोता मित्र, आजको वचन तपाईँको जीवनको निम्ति एउटा पाठ हुनेछ भन्ने कुरामा मलाई आशा लागेको छ। र आजको पाठ मैले एउटा उखान भनेर तपाईँको निम्ति शुरू गर्न चाहन्छु। भारत देशको एउटा सहरमा एकपल्ट एउटा अज्ञात रोगको कारण धेरैजना मानिसहरूले जीवन गुमाए। केही दिन भित्रै धेरैजना मानिसहरू त्यो रोगले संक्रमित भए अनि त्यो कुन रोग हो भने खुट्याउन नपाई नै धेरैले ज्यान गुमाए। बाल बच्चा, युवा युवती, वृद्ध वृद्धा सबै नै त्यो अज्ञात रोगद्वारा संक्रमित भए। त्यो सहरमा एक प्रकारको सन्त्रास र भय फैलियो। मानिसहरू आफ्नो घरबाट निस्कन छोडे। ठूलो सहर जनशून्य भयो। पसलहरू सबै बन्द रहे। यहाँसम्म कि मानिसहरू उपचारको निम्ति डाक्टर कहाँ जान समेत डराएर घरै भित्र लुकेर बसे। रेडियो टेलिभिजनहरूले मानिसहरूलाई सल्लाह सुझाव खबर र जानकारीहरू दिइरहेका थिए। त्यसबेला केही व्यक्तिहरूलाई पुलिसले रेलको स्टेशनबाट गिरफ्तार गरे। गिरफ्तार हुने ती व्यक्तिहरू को थिए? तिनीहरू डाक्टर थिए, जुन डाक्टरहरू आफ्नो पसल र स्वास्थ्य केन्द्रहरू बन्द गरी आफ्नो परिवारको साथमा त्यो सहरबाट भाग्न लागेका थिए। जुन बेला त्यो सहरमा मानिसहरूलाई तिनीहरूको ठूलो खाँचो थियो, त्यो बेला तिनीहरू त्यहाँबाट भाग्न लागेका थिए। यो कुरा सुनेर धेरैजना मानिसहरू निराश भए। कतिजना त ती डाक्टरसँग रिसाए पनि। ती डाक्टरहरूलाई त्यो सहरमा पेसा चलाउन दिनु हुँदैन समेत मानिसहरूले भने। र महामारी फैलिएको कारण तिनीहरू भाग्न लागेका थिए। हो श्रोता मित्र, यो कुरा सुनेर सायद तपाईँले मनमा कस्ता स्वार्थी डाक्टर रहेछन् भनेर सोचिरहनु भएको होला। मानिस यस्तै हुन्छ मित्र, यो मानिसमा हुने स्वभाव हो। हरेक मानिसमा स्वार्थ हुन्छ, किनभने हरेक मानिसले पहिले आफ्नो स्वार्थ, आफ्नो सुविधा अनि आफ्नो फाइदा हेर्छ। अरूको निम्ति आफूलाई अर्पण गर्न मानिसलाई धेरै गाह्रो पर्छ। यो संसारमा अहिलेसम्म जिएको प्रत्येक मानिस त्यस्तै भएर आएको छ। स्वार्थीपन पापको फल हो। प्रत्येक मानिस पापको वशमा परेको हुन्छ। केवल एक व्यक्तिले मात्र सिद्ध, निष्पाप र निस्वार्थ जीवन जिउनु भयो, अनि उहाँ प्रभु येशु ख्रीष्ट हुनुहुन्छ, जो पापको वशमा परेका मानिसहरूलाई बचाउन यस संसारमा आउनु भयो। हो श्रोता मित्र, साँच्ची नै येशु ख्रीष्टले मात्रै पापमा मरिरहेका मानिसहरूलाई छुटकारा दिन सक्नुहुन्छ। येशुले भन्नुभयो, म असल गोठालो हुँ। असल गोठालोले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ। भाडाको मान्छे चाहिँ भेडाहरूको आफ्नै गोठालो जस्तो होइन। त्यसले त भुवासालाई आएको देखेर भेडाहरूलाई छोडी त्यो भाग्छ। भुवासाले भेडाहरूलाई गाँजी लैजान्छ र तितर बितर पारिदिन्छ। त्यो भाग्छ किनभने त्यो भाडाको मान्छे हो। त्यसले भेडाको केही वास्ता गर्दैन। म असल गोठालो हुँ, म आफ्ना भेडाहरूलाई चिन्छु अनि मेरा भेडाहरूले मलाई चिन्छन्। यसरी पिताले मलाई चिन्नुहुन्छ र म पितालाई चिन्छु अनि म भेडाहरूका लागि आफ्नो प्राण अर्पण गर्छु। मेरा अरू भेडाहरू छन् जो यस गोठका होइनन्, तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ र तिनीहरूले मेरो स्वर सुन्नेछन् र तिनीहरू एउटै बगाल हुनेछन् र एउटै गोठालो हुनेछन्। पिताले मलाई यस कारण प्रेम गर्नुहुन्छ किनकि म आफ्नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्दछु। कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफै आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु। आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ अनि फेरि लिने अधिकार पनि मसित छ। यो आज्ञा मैले मेरा पिताबाट पाएको छु। यूहन्ना 10 अध्यायको 11-18 पदसम्म यी कुराहरू पढ्न सकिन्छ। गोठालो गर्नु भनेको के हो त्यो हामी मध्ये धेरैलाई थाहा छ मित्र। गोठालो काम एक सम्माननीय कार्य हो। यो इज्जतदार पेसा होइन, तर प्रभु येशूले आफूलाई मानिसहरूको गोठालो भन्नुभयो। उहाँले मानिसलाई त्यो ब्वासोको हातबाट बचाउन चाहनुहुन्छ, जुन ब्वासोलाई हामी दुष्ट शैतान भन्दछौ। त्यसले मानिसको जीवनलाई नाश पारिरहेको छ। शैतानले मानिसलाई पापमा डुबाएर राखेको छ। श्रोता मित्र, धेरैजना मानिसहरू पापमा आनन्द मानेर जिइरहेका छन्। जुवा, तास, मद्यपान, मोज मजा, लडाई झगडा, स्वार्थी कार्यहरू, दुश्मनी, गैर कानूनी कार्यहरू, मादक औषधि सेवन, ती सबै ब्वासाहरू हुन् जसले मानिसहरूलाई गाँजी रहेको छ। यो ब्वासोले
आफ्नो प्रभाव चारैतिर फैलाएको छ, मानिसहरूलाई आफ्नो पासोमा पारेको छ, मानिसलाई बचाउने कोही पनि छैन, मानिस असहाय भएर जिउन परेको छ, मानिसले भय असुरक्षा र अशान्तिको बीचमा जीवन बिताउन परिरहेको छ, किनकि ध्वासा रूपी शैतानले तिनीहरूलाई गाजेको छ, लुछेको छ। आदरणीय श्रोता मित्र, आज संसारमा शैतानले आफ्नो जालो फ्याँकेको छ र संसारका धेरै मानिसहरू त्यही जालोमा फसिरहेका छन्, त्यही जालोमा अल्झिरहेका छन्, त्यहाँबाट उम्कने अर्को कुनै बाटो छैन। तर यीशुले भन्नुहुन्छ, म असल गोठालो हुँ। उहाँले यो कुरा 3 पल्ट भन्नुभएको छ। यीशुले भन्नुभयो कि उहाँका भेडाहरूलाई बचाउनका निम्ति उहाँ मर्न समेत तयार हुनुहुन्छ। मित्र, प्रभु यीशुले आफ्नो वचन पूरा गर्नुभयो, उहाँले आफ्नो प्राण तपाईँ र मेरो निम्ति अर्पण गर्नुभयो। त्यो सहरका डाक्टरहरू मानिसहरूको सेवामा समर्पित थिएनन्, तिनीहरू त्यहाँ पेसा चलाउन आएका थिए, यीशुले भन्नुभएको भाडाको मान्छे जस्तो। यो संसारमा यस्ता मानिसहरू धेरै छन्, यस्ताहरू मध्ये कतिलाई त उच्च सम्मान र स्थान पनि दिइएको छ, तर मानिसहरू प्रति आफैलाई समर्पण गर्नेहरू भने कोही पनि भेटिँदैन। केवल प्रभु येशूले मानिसहरूको पाप क्षमा गर्न, मानिसहरूलाई विनाशबाट बचाउन आफ्नो प्राण सुम्पिदिनु भएको छ। प्रभु येशू तपाईँको निम्ति संसारमा आउनु भएको हो भने के तपाईँले विश्वास गर्नुहुन्छ? प्रभु येशूले तपाईँको पापबाट तपाईँलाई छुटकारा गर्नको लागि यो संसारमा आउनु भएको हो भन्ने कुरा तपाईँले थाहा गर्नु भएको छ? तपाईँलाई त्यो पापको जालोबाट येशूले निकाल्नको लागि उहाँ यो संसारमा आउनु भएको हो भन्ने कुरा तपाईँले जान्नु भएको छ? उहाँको स्वर तपाईँले सुन्नु भएको छ कि त? उहाँले तपाईँलाई चिन्नुहुन्छ। मित्र, तपाईँको योग्यता, तपाईँको बल, तपाईँका गुणहरू अनि अवगुणहरू, कमजोरीहरू, दुःखहरू सबै कुरा उहाँले जान्नुहुन्छ। उहाँ तपाईँको असल गोठालो बनेर तपाईँलाई सुरक्षा र सफलतातिर डोर्याउन चाहनुहुन्छ। प्रभु येशूले क्रूसमा मानिसको निम्ति आफूलाई बलिदान गर्नुभयो, वास्तवमा तपाईँको निम्ति हो। श्रोता मित्र, तपाईँको निम्ति येशूले आफूलाई क्रूसमा बलिदान दिनुभएको हो। तपाईँ ब्वासो रूपी शैतानको पार्श्वमा पर्नु भएको छ भने अहिले नै प्रभु येशूको चरणमा आउनुहोस्। तपाईँको जीवन नाश नहोस् भन्ने उहाँले इच्छा गर्नुहुन्छ। असल गोठालो येशू मात्र हुनुहुन्छ। के तपाईँ उहाँलाई आफ्नो जीवनको गोठालो बनाएर उहाँको पछि लाग्न चाहनुहुन्छ? उहाँले आफ्नो वचनद्वारा, उहाँको आत्माद्वारा तपाईँलाई डोर्याउनु हुनेछ। उहाँको उपस्थिति तपाईँको जीवनमा सधैँ रहनेछ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन् अनि कृपा गरून्। म प्रार्थना गर्छु श्रोता मित्र तपाईँको निम्ति कि तपाईँको जीवनको असल गोठालो तपाईँले येशूलाई बनाउनुहोस् र उहाँले मात्रै तपाईँलाई तपाईँको जीवनमा ठिक प्रकारले डोर्याउनु हुनेछ र तपाईँको सुरक्षा गर्नुहुनेछ, जसरी एउटा असल गोठालोले आफ्नो भेडाहरूको वास्ता गर्छ, सुरक्षा गर्छ। त्यसैले आउनुहोस्, आज नै येशूमा विश्वास गर्नुहोस् र उहाँलाई नै असल गोठालो भनेर आफ्नो जीवन सुम्पिदिनुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँलाई बनाउनुहोस् र उहाँले मात्रै तपाईँलाई तपाईँको जीवनमा ठिक प्रकारले डोर्याउनु हुनेछ र तपाईँको सुरक्षा गर्नुहुनेछ, जसरी एउटा

कुनै जिज्ञासाहरू छन् भने अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस्त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते दुवै हात जोडेर यस कार्यक्रममा तपाईंलाई म स्वागत गर्दछु। आफूले सोचेको काम उल्टो भइदिँदा कुनै कुरा बुझ्नुभन्दा अघि बिमारीको शिकार हुनुपर्दा आफूले विश्वास र भरोसा गरेको व्यक्तिले धोका दिँदा हामीलाई के गरौं कसो गरौं हुन्छ। यस्तो बेला हामी के गर्न सक्छौं? यही महत्वपूर्ण परिस्थितिको बारेमा आज म तपाईंसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। म तपाईँसित अनुरोध गर्दछु, कृपया आफ्नो विचार, आफ्नो सुझाव, आफ्नो मन्तव्य, आफ्नो अनुभव यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो हामीलाई अवश्य बताउनुहोस्। तपाईँले लेख्नुभएका पत्र, तपाईँले लेख्नुभएका विचारहरूले हामीलाई ठूलो उत्साह मिल्दछ, सान्त्वना मिल्दछ। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना यस कार्यक्रमको अन्तमा अवश्य नै प्रसारण गरिनेछ। आउनु सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण भक्तिमय गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

परमेश्वरले हामीलाई समझ दिनुभएको छ। यो समझले हामीलाई सहायता गर्छ। जीवनमा धेरै पल्ट निर्णय लिनु पर्दा, अप्ठ्यारो परिस्थितिमा पर्दा हामी के गर्छौं? हामी सोच्दछौ, विचार गर्छौ, घोत लिन्छौं, हाम्रो समझलाई प्रयोग गर्छौं। समझले हामीलाई समाधान दिन्छ, बाटो देखाउँछ। एक व्यक्ति पैदल हिँडेर कतै गइरहेको छ, उसित धेरै पैसा छ, बाटो चिल्लो र राम्रो छ, मोटर गाड़ीहरू आउने जाने गरिरहेका छन्, तापनि त्यो व्यक्ति पैदल नै हिँडिरहेको छ। ऊ जंगल, पहाड, मैदान पार गर्दै अघि बढ्दैछ। उसलाई देखेर एकजना व्यक्तिले भन्छ, दाई, ए दाई, तपाई मोटर गाड़ीमा चढेर किन जान्नुहुन्न? राम्रो बाटो छ, सवारी साधनहरू छँदैछन्, तापनि तपाई पैदल हिँडेर किन यात्रा गरिरहनु भएको छ? त्यस व्यक्तिले भन्छ, यी बस गाड़ी मोटर गाड़ीको बारेमा मलाई यति राम्रो ज्ञान छैन, मलाई यी कुराहरूको बारेमा अघिबाटै थाहा हुँदो त म यति साह्रो दुःख उठाउने थिइन, मोटर गाड़ीमै चढेर जाने थिएँ। मेरो आवाज सुनिरहनुभएका मित्र, यो व्यक्तिको बारेमा सुनेर तपाईँको मनमा कस्ता विचारहरू उत्पन्न हुन्छन्? यो घटना सत्य हो भने म भन्दिन, तर पनि केही मानिसहरू यस्तै विचार भएका हुन्छन्। वास्तवमा त्यो व्यक्तिले त्यस्तो दुःख उठाउनु पर्ने कुनै कारणै थिएन। ऊ बस गाड़ीमा चढेर सहजै उसले चाहेको ठाउँमा जान सक्थ्यो, छोटो समयमा ऊ जान चाहेको ठाउँमा पुग्न सक्थ्यो। तर कति दुःख लाग्दो कुरा, उसलाई बस गाड़ीको बारेमा केही पनि थाहा छैन। उसले पहिले बस गाड़ी देखेकै थिएन, त्यसको बारेमा उसले जानेको सुनेकै थिएन। पैसा त छ खल्तीमा, तर पैसा भएर पनि केही लाभ छैन। उसले पैदलै हिँडेर दुःख उठाइरहेको छ। नदीमा डुङ्गा छँदैछ, पौडिएर नदी किन पार गर्नुपर्छ र? बाँसकै भए पनि साँगो छ, साँगोबाट खोला तर्दा भइहाल्छ। तर कोही कोही मानिस हुन्छन् जसलाई ढुङ्गाको बारेमा थाहै हुँदैन। यो संसारमा धेरै मानिसहरू अज्ञानतामा जीवन बिताइरहेका हुन्छन्। यो संसारमा धेरै यस्ता मानिसहरू छन् जसलाई बिमारबाट निको हुन, पापको क्षमा पाउनको निम्ति शान्तमय जीवन पाउन परमेश्वरले हाम्रा निम्ति सबै कुरा गरिदिनु भएको छ भने थाहै छैन। यदि यो कुरा हामीले जान्यौं भने र त्यसमा विश्वास गर्यौं भने परमेश्वरले उहाँको वचनमा भन्नुभएका सबै कुराहरू हाम्रो जीवनमा पूरा हुनेछन्। आज करोड़ौं मानिसहरूलाई यो कुराको ज्ञान नभएको कारण तिनीहरू दुःख, कष्ट, श्राप बोकेर आफ्नो जीवन बिताइरहेका छन्। उनीहरूको जीवन पीड़ाले भरिएको छ। यदि तपाईँको जीवनको अवस्था पनि यस्तै छ भने आज सुनिरहनुभएका कुराहरूलाई जीवनमा अपनाउनुहोस्, तपाईलाई भलो हुनेछ। हाम्रो रेडियो कार्यक्रम सुन्ने एकजना जवान भाइ थियो। उसको आँखा केही कमजोर थियो, उसले राम्ररी देख्न सक्दैनथ्यो। उसले धेरै डाक्टरहरू कहाँ गएर आँखा जचाएको थियो, औषधि खाएको थियो, तपनि आँखा राम्रो हुन सकेन। ऊ निराश भएको थियो। एक दिन हाम्रो रेडियो कार्यक्रम सुनिरहेको बेला उसले विश्वास गर्यो परमेश्वरमा। उसले आफ्नो आँखाको चंगाईको निम्ति पुकार्ने निश्चय गर्यो। त्यस दिन रेडियोबाट बिमारी र रोगीहरूको निम्ति प्रार्थना गरिएको थियो। उसले निको हुनुको निम्ति यसोमा विश्वास गर्न थाल्यो। उसले आफै पनि प्रार्थना गर्न थाल्यो। परमेश्वरको वचन निश्चय उसको जीवनमा पूरा हुनेछ भने विश्वास गर्न थाल्यो। परमेश्वरले उसलाई सहायता गर्नुभयो। उसको विश्वासलाई देखेर परमेश्वरले उसलाई निको पार्नुभयो। ऊ राम्ररी देख्न सक्ने भयो, आँखा चंगा भयो। परमेश्वरको वचन र प्रतिज्ञा उसको जीवनमा पूरा भयो। यो सानो एउटा घटना मात्र हो, तर यसरी असल कामहरू धेरै मानिसको जीवनमा भएका छन्। धेरैले मलाई यस विषयमा पत्र पनि लेखेका छन् र धेरै कुराहरू गोप्य भएको कारण म सबै कुरा रेडियोबाट छर्लंग पार्न मिल्दैन। बाइबलमा अब्राहम नामका एकजना व्यक्तिको बारेमा वर्णन गरिएको छ। तिनी धेरै वृद्ध भइसकेका थिए। परमेश्वरले तिनलाई एउटा सन्तान दिने प्रतिज्ञा गर्नुभएको थियो। तिनको जीवनमा परमेश्वरको त्यो प्रतिज्ञा पूरा हुनुको निम्ति तिनले 25 वर्षसम्म पर्खनु पर्यो। तिनी 100
र तिनकी पत्नी 90 वर्षकी हुँदा तिनको सन्तान जन्मियो। त्यस्तो उमेरमा पनि सन्तान जन्मन्छ र? यो प्राचीन समयको घटना हो, तर परमेश्वरले त्यो तिनीहरूको जीवनमा सम्भव गराउनुभयो। आफ्नो परिस्थिति विपरीत हुँदा, कुनै आशा नहुँदा पनि अब्राहमले विश्वास गरे, परमेश्वरमा आशा राखे। परमेश्वरले हाम्रो अवस्था वा परिस्थिति हेरेर होइन, तर उहाँको शक्ति र महानताद्वारा हामीलाई आशीर्वाद दिनुहुन्छ। अब्राहम र तिनकी पत्नी साराको निम्ति त्यस्तो उमेरमा सन्तान जन्माउने कुनै छाँट थिएन, तर पनि परमेश्वरले सम्भव गराउनुभयो। आज तपाईँको जीवनमा पनि केही यस्तै हुन सक्छ। सायद तपाईँको जीवनमा कुनै आशा नभएको जस्तो देखिन्छ, तपाईँको जीवनमा शराब परेको जस्तो देखिन्छ, कुनै आशा नहोला, सबै कुरा समाप्त भएको जस्तो छ होला। तर त्यो त तपाईँको विचार हो, परमेश्वरको विचार त्यस्तो छैन। तपाईँको मनले भनेका कुराहरूमा ध्यान नदिनुहोस्, तर परमेश्वरको वचनले के भन्छ त्यस कुरामा ध्यान दिनुहोस्। परमेश्वर प्रेमिलो हुनुहुन्छ, अचम्मको हुनुहुन्छ। मानिसले के भन्छन् ती कुरामा पनि ध्यान नदिनुहोस्, तर परमेश्वरका प्रतिज्ञाहरूमा विश्वास गर्नुहोस्। परमेश्वरले बाइबलमा जुन वचनहरू भन्नुभएको छ, जुन प्रतिज्ञाहरू गर्नुभएको छ, ती तपाईँका निम्ति हुन्। हुनसक्छ तपाईँको जीवनको पीड़ा, रोग, समस्या, मानिसहरूसितको झमेला होला तपाईँसित, तपाईँले गरिरहनु भएको काम पूरा नभएको होला, नोकरी जागिर छैन होला, आफूले सोचेको जस्तो भइरहेको छैन होला, तपाईँको परिस्थिति यस्तै होला। तपाईँको परिस्थिति जे छ त्यो सत्य हो, तर परमेश्वरको वचन पनि सत्य छ। परमेश्वर भन्नुहुन्छ, म तिमीलाई छुटकारा दिनेछु, म तिमीलाई निको पार्नेछु, म तिमीलाई सहायता गर्नेछु। फेरि म तपाईँलाई अब्राहमको कुरा सम्झना गराउन चाहन्छु। बाइबलमा लेखिएको छ, आशा पटक्क नहुँदा पनि अब्राहमले परमेश्वरमा आशा राखी विश्वास गरे। परमेश्वरमाथि अब्राहमको विश्वास यस्तै थियो। परमेश्वरले तपाईँलाई पनि वास्ता गर्नुहुन्छ। उहाँले तपाईँको जीवनको परिस्थिति जान्नुहुन्छ। तपाईँको जीवनको बारेमा उहाँले सबै कुरा जान्नुहुन्छ। प्रभु येशू परमेश्वर हुनुहुन्छ। तपाईँ र मलाई सहायता गर्नको निम्ति नै उहाँ यो संसारमा मानिस बनेर आउनुभयो। हाम्रो पापको मूल्य चुकाउन उहाँ क्रूसमा मर्नुभयो। उहाँ भन्नुहुन्छ, हे सबै मेहनत गर्ने र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु। येशूमा विश्वास गरी हामी परमेश्वरका सन्तान बन्न सक्छौं। हो प्रिय मित्र, तपाईँ भन्नुहोला, मेरो पृष्ठभूमि केही छैन, मेरो घर परिवारको कुरा केही पनि छैन, म त सामान्य मान्छे हो। तर परमेश्वरको प्रतिज्ञामा तपाईँ र म परमेश्वरको सन्तान बन्ने हक र अधिकार पाउन सक्छौ। तपाईँ येशूमा विश्वास गर्नुहोस्। आफ्नो पाप स्वीकार गरी उहाँको चरणमा आउनेहरूलाई येशूले नयाँ जीवन दिने प्रतिज्ञा दिनुभएको छ। मेरो आवाज सुनिरहनुभएका प्रिय मित्र, परमेश्वर वचन बाइबल अरू पुस्तक जस्तो होइन। बाइबलमा लेखिएका वचनले मानिसलाई जीवन दिँदछ। तपाईँ पढ्नुहोस् र त्यसमा लेखिएका परमेश्वरका सल्लाह र आफ्नो जीवनको निम्ति तपाईँले ती स्वीकार गर्नुहोस्। तपाईँको जीवनको परिस्थिति चाहे जस्तै सुकै भए पनि परमेश्वरले तपाईँलाई सहायता गर्न सक्नुहुन्छ। के तपाईँ आज उहाँको चरणमा आउने निर्णय गर्नुहुन्छ? निर्णय लिने अधिकार तपाईँको हातमा छ, किनभने यो जीवन तपाईँको र आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र कर्तव्य पनि तपाईँको आफ्नै हो। समयले बिस्तारै बिदाई दिएको छ, तर पनि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न वा जिज्ञासा छन् भने निसंकोच मलाई लेख्नुहोस्, म तपाईँलाई अवश्य नै जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ।
परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: बलियो र साहसी बन्ने छनौट गर्नुहोस्। जेमिसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 25 यहाँहरूलाई स्वागत छ। परमेश्वरले तपाईँलाई दिनुभएको लक्ष्यहरू पूरा गर्न सफल हुनको लागि, तपाईँको दर्शन प्राप्त गर्नको लागि तपाईँले आफ्नो सबैभन्दा ठूलो डरको सामना गर्नुपर्नेछ। दक्षिण अफ्रिकाका प्रसिद्ध राष्ट्रपति नेल्सन मण्डेलाले एकपटक भनेका थिए, मैले सिके कि साहस भनेको डरको अभाव होइन तर त्यसमाथि विजय हो। आफ्नो जीवनमा ठूलो सफलता प्राप्त गर्न चाहनेहरूका लागि बलियो र साहसी बन्ने छनौट आवश्यक तत्वहरू हुन्। डरको सामना गर्दै जब हामी आफ्नो उद्देश्य प्राप्त गर्न कदम चाल्छौ तब साहसको प्रदर्शन हुन्छ। परमेश्वरले हामीलाई चाहनु भएको आशिषहरू प्राप्त गर्नका लागि डरको सामना गर्नुपर्छ र त्यसलाई जित्नुपर्छ। मूसा इजरायलका सन्तानहरूका लागि एक महान अगुवा थिए। उनले तिनीहरूलाई मिश्रको दासत्वबाट बाहिर निकाले। उनले त्यसो गरेपछि परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरले तिनीहरूलाई दिनुभएको भूमि दावी गर्ने समय आयो, तर यो सजिलो हुनेवाला थिएन। त्यो भूमिमा अविश्वासीहरू बसोबास गरिरहेका थिए, जसले कुनै पनि घुसपैठको प्रतिरोध गर्ने थिए। मूसाको मृत्यु भएपछि दोस्रो समस्या उत्पन्न भयो। मूसाले शुरू गरेको काम पूरा गर्न इजरायलका सन्तानहरूलाई नयाँ अगुवाको आवश्यकता पर्ने थियो। यो कामको लागि परमेश्वरले यहोशूलाई रोज्नुभयो। यहोशूको पुस्तक 1:6 बलियो र खुब साहसी बन, किनकि मैले तिनीहरूका पिता पुर्खालाई दिन्छु भने प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैले तिनीहरूलाई अगुवाई गर्नेछस्। परमेश्वरले यहोशूलाई दिनुभएको निर्देशनहरू उनी बलियो र साहसी हुनका लागि थिए। यहोशूको पुस्तक 1:7 बलियो र अति साहसी हो, मेरो दास मूसाले तँलाई आज्ञा गरे अनुसार सबै व्यवस्था पालना गर, त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनु र तँ जहीँ गए पनि सफलता पाउनेछस्। प्रिय श्रोता, परमेश्वरले यहोशूलाई दोस्रो पटक पनि त्यही निर्देशन दोहोर्याउनु भयो। जब परमेश्वरले हामीलाई एकपटक केही गर्न भन्नुहुन्छ, हामीले अवश्य सुन्नुपर्छ। जब परमेश्वरले त्यो सन्देश दोहोर्याउनुहुन्छ, यसको अर्थ हामीले त्यसमा विशेष ध्यान दिनु आवश्यक छ। यहोशूको पुस्तक 1:9 तँलाई मेरो आज्ञा छ, बलियो र खुबै साहसी हो, नडरा निराश नहो, किनकि त जहाँ गए पनि परमप्रभु तेरा परमेश्वर तेरो साथमा हुनुहुनेछ। जब परमेश्वरले त्यसो पटक कुनै कुराको बारेमा बोल्नुहुन्छ, हामीले उहाँले के भनिराख्नु भएको छ भन्ने कुरामा साँच्चै ध्यान दिनु आवश्यक छ। अनि परमेश्वरले यहोशूलाई त्यसो पटक पनि बलियो र साहसी हुन भन्नुभयो। हाम्रो साहस कहाँबाट आउँछ? यो हाम्रो लडाई लड्न परमेश्वर हामी सँगै हुनुहुन्छ भन्ने कुरा जान्नुबाट आउँछ। यसयाको पुस्तक 41:10 यसैले नडरा, किनकि म तँसित छु, निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ, म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु। प्रिय श्रोता, तपाईँको सपनाहरू वास्तविकतामा परिणत भएको हेर्नका लागि आवश्यक पर्ने कठिन कामहरूसँग नडराउनुहोस्। सबैभन्दा ठूलो असफलता तब आउँछ जब हामी केही नगर्ने छनौट गर्छौ। सबैभन्दा राम्रो नतिजा सामान्यतया सबैभन्दा कठिन आरोहण पछि आउँछ, र जब हामी हाम्रो लक्ष्यमा पूर्ण सफलताको अनुभव गर्छौ, हाम्रो सबैभन्दा राम्रो चाल त्यो घटनाबाट सिक्नु हो र त्यसपछि फेरि उठ्नु हो र फेरि प्रयास गर्नु हो। सफलता प्राप्त गर्न यी तीन कुञ्जीहरू पालना गर्नुहोस्। 1, परमेश्वरले तपाईँलाई दिनुभएको दर्शनको पछि लाग्नुहोस्। 2, यो काम पूरा हृदयले गर्नुहोस्। 3, कहिले हार नमान्नुहोस्। यहोशूले इजरायलका सन्तानहरूलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको भूमिमा डोर्याए, अनि परमेश्वरले प्रतिज्ञा गरे झैं तिनीहरूलाई सफलता दिलाउन एकपछि अर्को चमत्कार गर्नुभयो। परमेश्वरले तपाईँलाई आफ्नो सपना पूरा गर्ने क्षमता दिनुभएको छ, डरलाई रोक्न नदिनुहोस्, बलियो र साहसी हुनुहोस्। यो जान्नुहोस् कि जो यहोशूसँग हुनुहुन्थ्यो र उहाँ नै तपाईँको लडाई लड्न तपाईँसँग हुनुहुन्छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
3: आछी नेना दिगु दो निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। नाली मखो फोहरा जुइल्य जयमसी जुजलपा जी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यो जीवनिया छेन्ट श्रृंखला भाग 15 के छि सकसित न लसकु छ। थौ जी छि त छु याए त चुनौती बी मास्ती व बुकी छिगु जीवने त धंगु सवा विधका विश्वास्याना निछियंक मनुतेस अन्तरक्रिया याई गुली जी छित नानीमुखु फुहरा जुइत प्रोत्साहन याई मास्तिव थुकिया अर्थ छुख जी इच्छा याना सुना छिस मेपी पाखे क्याबु लपु मालेगु पल्सा मेपिन त बिगु लपु सक्रिय रूप मालेगु याना दिस। लुका खु अध्याय यो सुई च्यागु पत्के ढाटगुदु कर्पिन त बिउ अले परमेश्वर न छिम त बियादि छिमस फया फे मफेक कुली संगा दाना बि कुली छिम त कर्पिन त बि उली हे छिमस त न बि मुहान थे ठिकेगु लेपिन त परमेश्वर सवा बिगु बच बियादि परमेश्वर पाखे छु क्या त झिस नापा पुसा पिमा झिस मेपिन त ग्वाहाली याई बोले झिस परमेश्वर या त झिगु जीवने त धंगु समृद्धि हेत सक्षम जुइगु पुसा पिगु याइगु याई झिस मेपिन त भियागु पल्सा उली हे ढेवा जक्क कायगु मखु मेपिनगु सेवा झिस तोत्ता छोगु याइगु स्वयान अप्प सवा बिगु बच परमेश्वर बिहादिगुदु झिस गुली अप्प मेपिन त बि उली हे झिस वेक पाखे लित काय खने अले वन युक्कु मात्र के निगु कोरन्थी घु अध्याय खु पत्के धात अगुदो थो ख लोमुके मते कम पुसा होली पिन्छ भटिचा जख सेकी यक्कु पुसा होली पिन्छ यक्कु हे सेकी झिस गुली मेपिन त बित थगु पिना वैगु ख उली हे ढोका चाली गुकियाना परमेश्वर झित समृद्धि व यक्कु मात्रा के सवा ब्यादि यदि छि आज चा पुगु बाली क्यागु खसा निस्वार्थ दान याउ माध्यम यक्कु मात्रा पुसा पित यायगु बुद्धिमानी पूर्वक लेया कायगु ख निगु कोरन्थे गुगु अध्यायु नेगु पत्के धाटगु दो सकसिन धगु मने गुली बि धका पक्का यागु ख उली हे बिउ बिधुङ्का नुग मछिङका चोने मर्यो खर बर बिगु न बामला छादासा लेताया बिउ मनुखना परमेश्वर लेताना दि परमेश्वर त झिस कर बिगु मय झिस लस्तायु नुगल बिमा छ थो याए मागु बाध्यता टाकु गुली मखु तर न्यन बले छन् त यो गुली अले दान बिगु दक्ले बालागु यी धैगु झी दुखी व निराश जुइगु यी ख गुब्ले झिस थगु शक्ति मेपिनेगु आवश्यकता या केन्द्रित याइगु ख थुके झित त धङ्गु उपचार याइ थुके झित नुग मछिङका चुनिगु खया त तोति त ग्वाली याई सोङ्गु युहुन्ना छगु अध्यायु पेङ्गु पत्के धात गुदु थ सन्तान सत्य या लपुइ चुना सोङ्गु दु धका नेनी गुटी लेतागु मेगु छुतै झिस सुयागु नीति छु भिंगु ज्यायामा वोचिस यानगु ज्याया कारण उनगु फाले मुसुक निला वै बले दुने निशे ताथे भिंगु महसुस जुई अले छिगु दुखया त आनन्दे हिले त गुहाली जुई मत्ती खुगु अजायु सोगु पेगु पत्के धाया त गुदु सुया त छु बिबले जौला त यागु ख खौला त मसीमा बिबले सुनान मसीको बिउ बिउ अले थथे मसीको बिउगु खना दिम परमेश्वर बान छिन्त सिर्पा ब्याधि मेपिन त गुहाली या त दुनुग्न निसे बिम पिन्त परमेश्वर सिर्पा बिहादीको वच बिहादी मेपिन्द गुहाली या त दुनुग्न निसे बिपिन्त परमेश्वर सिर्पा बिहादीको वच बिहादी मेपिनगु नीति विशेष ज्या याना सुना धका मेपिन्त घोषणा याय मते थुकी या त सुस्काती अले थुकिया नीति परमेश्वर छित त धङ्गु सिर्पा बि थौया वचन निनादी गुनी छि त परमेश्वर सुभ्याबीमा
1: हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादीम सोमन भिक्टर चोयादीको हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेट जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तयादी उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: दुःख कष्टका बारेमा सत्यता। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाढा हुँ। तपाईँका कष्टहरूका बारेमा एउटा महत्वपूर्ण तथ्यको साथमा आएकी छु। यो यही तथ्य हो जसले यो व्हीलचेयरमा रहँदा मेरो जीवन परिवर्तन गर्यो र म विश्वस्त छु यसले तपाईलाई आफ्ना दुःख कष्टहरूसँग अझ राम्रोसँग सामना गर्न मदत गर्नेछ। किनकि केही असल नियत भएका क्रिश्चियनहरूले यस्तो भन्छन्, परमेश्वरले हाम्रा परीक्षाहरूलाई असल कुरामा परिणत गर्न सक्नुहुन्छ, तर उहाँ वास्तवमा हामीमाथि कठिन समय आओस् भन्ने चाहनुहुन्न। छन् ती कठिनाईहरू आफै पठाउन त परे जाओस्। परमेश्वरले चाहनु भएको कुरा त हामीलाई आशिष दिनु र दुःख कष्टबाट जोगाउनु हो। यीशुले यति धेरै चोट, पीड़ा र दुःख सहनु भएको मुख्य कारण नै हामीले ती कुराहरू भोग्न नपरोस् भन्ने हो। अब यस्तो धारणा राख्ने क्रिश्चियनहरू वास्तवमै असल चरित्र भएका मानिसहरू हुन्। मेरो भन्नुको अर्थ, उनीहरू आफ्नो बाइबल अध्ययन गर्छन्, ख्रिस्टमा विश्वास नगर्ने मानिसहरूको पनि चिन्ता गर्छन् र जहाँ गए पनि येशु र उहाँको राज्यप्रति प्रेम देखाउँछन्। तर पनि मैले भर्खरै उल्लेख गरेको दृष्टिकोण सत्य र त्रुटिको एउटा निराशजनक मिश्रण हो र यसले येशु किन आउनुभयो भन्ने कुराको मूल सत्यलाई नै छुटाउँछ। पहिलो कुरा र यही नै सुसमाचारको मूल सत्य हो, ख्रिस्टले हाम्रा पापहरूका लागि करूणापूर्वक मृत्यु भोग्नु भएको भए तापनि परमेश्वरको योजना कुनै योजना क योजना ख वा योजना ग होइन, तर उहाँकै योजना सबै क्रिश्चियनहरूले दुःख कष्ट भोग्नुपर्छ भन्ने हो। र कहिलेकाहीँ त्यो दुःख अत्यन्तै गहिरो पनि हुन सक्छ। फिलिपी 1:29 हेर्नुहोस्, त्यहाँ भनिएको छ, किनकि ख्रिस्टको खातिर तिमीहरूलाई उहाँमाथि विश्वास गर्ने मात्र होइन उहाँको खातिर दुःख भोग्ने अधिकार पनि दिएको छ। प्रिय मित्र, यो बाइबल पद हामीले दैनिक रूपमा आफ्नो क्रूस उठाएर उहाँको दुःखका पद चिन्हहरू पछ्याउनुपर्छ भन्ने सत्य देखाउने धेरै पदहरूमध्ये एउटा मात्र हो। पहिलो पत्रुस 2 पनि यही कुरा भन्न खोजिएको छ, जहाँ भनिएको छ कि ख्रिस्टले हाम्रो निम्ति दुःख भोग्नुभयो र हामीले उहाँका पाइला पछ्याउन सकौं भनेर एउटा उदाहरण छोड्नुभयो। अब मलाई थाहा छ यी सबै कुरा सुन्दा निकै कठोर र कठिन लाग्न सक्छ, त्यसैले हामीलाई उत्साह दिन परमेश्वरले हाम्रो जीवनको कथामा धेरै धेरै खुशी र आनन्दका क्षणहरू पनि लेख्नुहुनेछ। उहाँले परिवार, स्वास्थ्य, अमूल्य मित्रता, सुन्दर सूर्यास्त र त्यस्तै अरू धेरै प्रशस्त आशिषहरूद्वारा हामीलाई आनन्दित तुल्याउनुहुनेछ। तर निश्चित रूपमा भन्नुपर्दा तपाईँको जीवनको कथाका केही दृश्यहरूले तपाईँको हृदय टुक्रा टुक्रा पार्नेछन्, तपाईँका केही प्रिय पात्रहरू मर्नेछन् र तपाईँले चाहे जति लामो समयसम्म त्यो चलचित्र नचल्न पनि सक्छ। त्यसपछि म तपाईँले यो देखेको चाहन्छु कि परमेश्वरको योजना विशिष्ट छ। उहाँले यसो भन्नुहुन्न, ठिकै छ, हरेकको जीवनमा थोरै पानी त पर्ने पर्छ, अनि कसले धेरै भिज्ने मौका पाउँछ भनेर हेर्न पृथ्वीतर्फ पानी खनाउनुहुन्न। अह, उहाँ प्रकृतिलाई साँचो दिएर छाडिदिनुहुन्न अनि खुट्टा पसारेर के हुन्छ भनी हेरेर बस्नुहुन्न। परमेश्वरले शैतानलाई पूर्ण रूपमा अनियन्त्रित भई घुम्न दिनुहुन्न। जब तपाईँको जीवनलाई छुने हानि वा चोटको कुरा आउँछ, तब शैतानले अनुमति माग्नुपर्छ। सम्झनुहोस्, जब येशूले पत्रुसलाई भन्नुभयो कि शैतानले उसलाई गहुँ जस्तै निफन्न मागेको थियो, खैर तपाईँ निश्चित हुन सक्नुहुन्छ कि शैतानले शिष्टाचारका कारण अनुमति मागेको थिएन। परमेश्वरको बुद्धिमान र मायालु हातहरूबाट छानेर नआइकन बिल्कुलै केही कुराले पनि हामीलाई छुन सक्दैन। त्यसैले यदि तपाईँलाई लाग्छ कि परमेश्वरले तपाईँको जीवनका केही कठिन परिस्थितिहरूको विषयमा कुनै वास्ता गर्नुभएको छैन भने ती कठिन परिस्थितिहरूलाई अहिले नै उहाँको सार्वभौम हेरचाहमा सुम्पिदिनुहोस्। तपाईँको जीवनका लागि उहाँको योजनामा उहाँलाई विश्वास गर्ने प्रतिबद्धता जनाउनुहोस्। जब तपाईँ यसो गर्नुहुन्छ, तपाईँको जीवनको कुनै पनि दुःख कष्ट कहिले व्यर्थ जाने छैन यदि त्यसमा परमेश्वरको कुनै हात छ भने। र अन्तमा मलाई पहिलो पत्रुस 4:19 भन्दा उत्तम अरू कुनै पद लाग्दैन। यसैकारण जसले परमेश्वरको इच्छा अनुसार दुःख भोग्छन् तिनीहरूले असल काम गरिरहेर आफ्ना आत्माहरूलाई विश्वासयोग्य सृष्टिकर्ताको हातमा सुम्पिदिउन्। आफैलाई आफ्ना सृष्टिकर्तामा सुम्पिनु, त्यो उहाँमाथि भरोसा गर्नु हो, अनि असल काम गर्नु त्यो उहाँको आज्ञा पालन गर्नु हो। भरोसा र आज्ञा पालन गर्नुहोस्, किनकि यसोमा खुशी हुने अरू कुनै उपाय नै छैन। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082848 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: किन आँखा मिचेको मिचेको गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ

0: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ओस्वाल्ड च्याम्बर्स, सुसमाचार प्रचारक साथै शिक्षक, भन्नुहुन्छ हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाइहरूमा लगाएर होइन।
10: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
11: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
12: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
11: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
11: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
12: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
13: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य, प्रत्येक आइतबार बिहान 7:30 देखि 8 बजीसम्म सुन्न नभुल्नुहोला। प्रस्तोता साइकोलोजिस्ट महेन्द्र खड्काको साथमा।
15: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
16: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
17: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
18: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
19: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: पुग्ने छौ हामी।

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम जय मसी।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जयमसीमा। आदरणीय श्रोता, कार्यक्रम जयमसी लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता मंगलबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र विशेष गरिकन कार्यक्रम मार्फत हामी हाम्रा प्रियजनहरूलाई एक मुष्टमा सम्झँदै आइरहेको छौं र हामी भन्ने गर्दछौ जय मसी। हजुर, र टाढा नजिक हुनुभएका हाम्रा प्रियजनहरू जो जति हुनुहुन्छ अनि जसलाई हामी एकदम हृदयदेखि सम्झिरहेको छौं, सम्झना स्वरूपको न्यानो अभिवादन व्यक्त गर्न चाहन्छौ भने कार्यक्रममा तपाईँले पनि फोन गर्न सक्नुहुनेछ र जयमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ। अनि त्यति मात्र होइन, हामी संसारमा जौं मानिसहरू हौं, चाहेर नचाहेर एकअर्काको हृदयहरू दुखाई पठाइरहेको हुन्छ। हामीले क्षमा लिने दिने कार्यलाई पनि निरन्तर अगाडि बढ़ाइरहेको छौं। क्षमा लिएर दिएर पनि तपाईँले साथ दिन सक्नुहुनेछ र त्यसको लागि चाहिँ फोन गर्नुहोला 01-4470-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-0-23-44 हाम्रो वाट्सएप नम्बर रहेको छ र कार्यक्रम मार्फत हामी जयमसी अभिवादन व्यक्त गर्नेछौ। क्षमा लिएर दिएर पनि तपाईँले साथ दिन सक्नुहुनेछ र कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो जय मसी
0: नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म ठिकै छु, हजुरलाई कस्तो छ?
0: हजुर हामी पनि आरामै छु, हाम्रो खानपिन भइसक्यो, तपाईँले खाना खानुभयो?
1: म खाएर अनि एक प्रोग्राममा फोन गरिहालेको, ठ्याक्कै लाग्यो, खुसी लाग्यो हजुरसँग बोल्नु पाउँदा।
0: हजुर एकदमै
1: धन्यवाद होस्
0: हजुर नैनाजी। र आज तपाईँको कसलाई जयमसी अभिवादन भन्न चाहनुहुन्छ?
1: जयमसी भन्नु पर्दा पहिलो सबभन्दा पहिलो चाहिँ हजुरलाई जयमसी भन्न चाहन्छु, अनि टेक्निसियन हाम्रो उहाँलाई पनि जयमसी भन्न चाहन्छु, हाम्रो गुड न्युज फ्यामिली सबैजनालाई जयमसी भन्न चाहन्छु, अनि जतिजना सुनिराख्नु भएको छ उहाँहरू सबैजनालाई जयमसी भन्न चाहन्छु एकै मुस्टामा।
0: हजुर र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला नैनाजी?
1: क्षमा लिनु पर्दाखेरि चाहिँ फर्स्ट अफ अल परमेश्वरलाई हामी क्षमा माग्नुपर्छ, किन भन्दा हामी शरीरमा छौँ, संसारमा छौँ, अनि उहाँको हृदयहरू कति दुखाएको हुन्छौँ, उहाँलाई हामीले बिर्सिरहेका हुन्छौँ, तर उहाँले चाहिँ कहिले पनि हामीलाई बिर्सिनुहुन्न, विश्वासयोग्य हुनुहुन्छ होइन। उहाँलाई चाहिँ एकदमै म परमेश्वरलाई चाहिँ एकदमै क्षमा माग्छु, अनि क्षमा लिनु र दिनु पर्दाखेरि चाहिँ परमेश्वरसँग हामी क्षमा लिनुपर्छ, अनि अरूहरूसँग पनि कसैलाई अब मन दुखाएको छु भने पनि सरी भन्न चाहन्छु, अनि कसैले मलाई सरी भन्दैछ भने म
0: नेनाजी हुनुहुन्थ्यो र उहाँले क्षमा लिने दिने कार्य गरिरहनु भएको थियो। सायद नेटवर्क इन्टरनेटमा प्रब्लम भएर होला, उहाँको आवाजलाई हामीले सुन्न सकेनौं। केही छैन, तपाईँले हामीलाई फेरि पनि फोन गर्न सक्नुहुनेछ श्रोता जो जति सुनिरहनु भएको छ। यसरी नै तपाईँले पनि आफ्नो जयमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ, क्षमा लिन दिन सक्नुहुनेछ र फोन गरेर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ। फोन लाइन एकदमै खुला रहेको छ र यो समयमा एउटा गीतको साथ फेरि पनि हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै मिठो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। हेलो
1: हेलो, जय मसी।
0: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म रेखा कुवर बोल्दैछु, तासलिदो बाटोबाट।
0: रेखाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर, म ठिक छु, अनि हजुरहरू कस्तो हुनुहुन्छ?
0: हजुर, हामी एकदमै आरामै छौँ र खुसी लाग्यो धेरै दिनपछि फेरि पनि तपाईँसँग कुराकानी गर्ने अवसर पायौँ। प्रभुलाई धन्यवाद र तपाईँले आफ्नो जयमसी अभिवादनी समय व्यक्त गर्न सक्नुहुनेछ।
1: हजुर, सबैलाई हजुरलाई नै धेरै धेरै तपाईँलाई अब टेक्निसियन म्याम सरहरू अनि जतिजना पनि गुड न्युज एफएम सुनेर साथ दिनुहुन्छ अनि जतिजना पनि अनि सबैजनालाई एक मुस्ट आउँदै मसी भन्न चाहन्छु है।
0: हजुर, र क्षमा लिनुपर्ने दिनुपर्ने कुराहरू केही छ होला रेखाजी?
1: सरी, हाम्रो बोलीले गर्दाखेरि कतिको मन दुख्छ नि त, हामीले राम्रै कुरा बोल्या भन्छौँ तर हामीले एकैचोटि अरूको मन दुखाएर हुन्छौँ। अनि म चाहिँ क्षमा माग्न चाहन्छु, सबैभन्दा पहिला चाहिँ परमेश्वरसँग क्षमा माग्न चाहन्छु, किनभने कसैले चाहिँ बोल्न नहुने कुराहरू बोलेर सोचेर पछि हामीले कति धेरै पाप गरेर हुन्छ नि, अनि परमेश्वरलाई सबै कुरा थाहा छ, अनि परमेश्वरले क्षमा दिनुभएको होस् भन्न चाहन्छु। अनि मानिसहरूसँग पनि अब कतिचोटि मनमुटावहरू हुन्छ, अनि अनि मनमुटावहरू हुन्छ, अनि त्यो कुराहरूलाई क्षमा दिनको लिरहेको, अनि परिवारमा पनि त्यस्तै मनमुटावहरू भइरहेको छ क्या, सानो कुरामा राख्ने अनि झगडाहरू परिराख्ने सानो उमेरको, अनि सबैजना चाहिँ मलाई अलि ऊ गर्नुहुन्छ क्या, हेरेर विश्वास गरेको हामी अब प्रभुलाई चिन्या भएर सबजनाले हेर्नुहुन्छ क्या, भन्नुपर्दाखेरि यस्तो उस्तो भन्नुहुन्छ, अब ठिकै छ, अब प्रभुलाई धन्यवाद त्यही भन्न चाहन्छु, उहाँलाई पनि क्षमा दिन सकु, अब मेरो कारणले पनि उहाँहरूको हृदय दुखेको छ भने अनि मलाई क्षमा दिनुभएको होस् भन्न चाहन्छु है।
0: हुन्छ, धेरै धेरै धन्यवाद रेखाजी, र अहिले चाहिँ छोटो हामी जय मसी। हजुर, हाम्रो रेखा थापा कुँवरजी हुनुहुन्थ्यो र उहाँले जय मसी अभिवादन व्यक्त गरेर जानुभएको छ, क्षमा लिएर दिएर जानुभएको छ। र कोही श्रोता हुनुहुन्छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो
2: हेलो, जय मसी हजुर।
0: जय मसी अर्जुनजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: म एकदम ठिकै छु, हजुरलाई कस्तो छ नि?
0: हजुर, हामी पनि एकदमै आरामै छौँ। र आज तपाईँले आफ्नो जयमसी अभिवादन यो समय व्यक्त गर्न सक्नुहुनेछ।
2: हजुर, जयमसी भन्नु परेको थियो, पहिलोचोटि त हजुरलाई हजुरको घर परिवारमा जयमसी भन्न चाहन्छु।
0: जयमसी,
2: धन्यवाद जयमसी। र हाम्रो टेक्निसियनमा को हुनुहुन्छ उहाँलाई पनि दुई हात फैलाएर जयमसी भन्न चाहन्छु है। विजय सुनारज्यू, ताजन गुरुङ सर, सुनिल राज दाई, हाम्रो कुमार अब्राम सरलाई जयमसी भन्न चाहन्छु, ज्ञानु मिस, आइजिक राय, पास्टर जोनाथन गिरी सर, उहाँलाई इकदाल सरलाई जयमसी भन्न चाहन्छु, एनपीलाई जयमसी भन्न चाहन्छु, निलुमा मिसलाई, सन्ध्या मिसलाई, हाम्रो सुजनजीलाई, साजन नेपाली सरलाई, सन्दीप घरे सरलाई, रोहन सरलाई, सरोज सरलाई जयमसी भन्न चाहन्छु। अनि पनि डाँडाको प्रार्थनामा सहभागी हुनुहुँदैछ, उहाँहरूलाई पनि एकै मुस्तमा जयमसी अभिवादन भन्न चाहन्छु। अनि अहिले फोन गर्नुहुने रेखा थापा कुमार, सुमन राई, उमेश रेग्मी, नैना थापा अनि उहाँको परिवार सम्पूर्णलाई जयमसी भन्न चाहन्छु। अनि सुन्दै हुनुहुन्छ पूर्व, पश्चिम, उत्तर, दक्षिण, सिक्किम, भारत, नेपाल, भुटान, जुन जुन ठाउँबाट सुन्नुहुन्छ सम्पूर्णलाई नछुटाइकन एकै मुष्टमा जयमसी अभिवादन भन्न चाहन्छु। हजुर
0: हजुर, हुन्छ। र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला अर्जुनजी?
2: क्षमा लिनु पर्दाखेरि त अब हामी शरीरमा छौँ, संसारमा छौँ, कति कुराहरू हामी हिँड्दा बस्दा भुलटुटीहरू गरिरहेका हुन्छौँ, गलत कामहरू सोचाइहरू आइरहेको हुन्छ, हामीले कतिको मन दुखाइरहेको हुन्छौँ, त्यसको लागि उहाँहरूसित पनि म क्षमा माग्छु मेरो हृदयबाटै। अनि मैले अर्को आँखा सलग नै नराम्रो काम गरेछु नि उहाँको सामनेमा, उहाँहरूसँग पनि एकदमै मेरो हृदयबाट नै क्षमा माग्छु, उहाँले क्षमा दिनुभएको होस् भन्न चाहन्छु है। परमेश्वर अब महान हुनुहुन्छ, असल पनि हुनुहुन्छ, उहाँले हामीले गरेको हरेक गल्ती भुलहरूलाई क्षमा गर्नुहुन्छ, अघिबाटै है क्षमा गरिसक्नु भएको छ भनेर हामी चित्त लिनुपर्छ। सात गुणा सत्तरी प्रतिशतसम्म क्षमा दिनुहुने परमेश्वर हुनुहुन्छ है, त्यसैले सँगै क्षमा माग्न चाहन्छु। अनि कति तपाईँहरूसँग बोल्दा ओर्दा कतिको मन हृदय दुखेछ जति उहाँले पनि क्षमा दिनुभएको होस् भन्न चाहन्छु हजुर।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो अर्जुनजी, र अहिलेलाई चाहिँ छुटौँ हामी। जय मसी।
2: हुन्छ हजुर, जय मसी हजुर।
0: हजुर अर्जुन प्रधानजी हुनुहुन्थ्यो सिक्किमबाट, फोन गरेर साथ दिनुभएको थियो र उहाँले आफ्नो न्यानो अभिवादन जय मसी व्यक्त गरेर जानुभएको छ। र तपाईँले पनि यसरी नै आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ कार्यक्रम मार्फत र फोन गर्न सक्नुहुनेछ। एउटा गीत फेरि पनि तपाईँको लागि म राख्न चाहन्छु, फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छु।

0: गीतपछि पुनः स्वागत गर्न चाहन्छौ। कोही श्रोता व्हाट्सएप कलमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसिनी। म किचनमा बसी जय मसी भन्न चाहन्छु।
0: पम्पा गोपालीजी, अनि तपाईँ कस्तो हुनुहुन्छ?
1: म ठिक छु, परमेश्वरको अनुग्रह हजुरहरू सबैजनाको प्रार्थनाद्वारा। हजुर कस्तो हुनुहुन्छ नि मिस?
0: हामी एकदमै आरामै छौँ। र तपाईँ यता काठमाडौँ आइपुगिसक्नु भयो कि तपाईँ कता हुनुहुन्छ?
1: म यहीँ घरमै किचनमा बसी खाना पसिन लाए आउनु भ्याइन नि। म त कस्तो नमजा लाग्यो। यहाँ विद्या दिदीले नि फोन गर्नुभयो, चन्द्रमा बहिनी अनि पङ्खा दिदी बोल्नु भयो है, कति नमजा लाग्यो। आमालाई छोड्न पाएन मैले, हेर्ने मान्छे भएन आज, अनि त्यस कारणले आउन सकेन मिसहरूलाई भेट्न नपाउने भयो सरहरूलाई।
0: केही छैन पम्पाजी, केही छैन। तपाईँको अवस्था परिस्थितिहरू पनि त महत्वपूर्ण छ होइन, र अर्कोचोटि प्रभुको इच्छा भयो भने फेरि पनि यी सबै कुराहरूमा सहभागिता जनाउन अवश्य पनि सकिन्छ। त्यो भएको भएर केही छैन पम्पाजी, बरु तपाईँले यो समयमा आफ्नो सम्झनाहरू राख्न सक्नुहुनेछ, जयमसी राख्न सक्नुहुनेछ।
1: विशेष गरी हृदयदेखि नै हजुरलाई म जयमसी भन्न चाहन्छु, यो कार्यक्रम ल्याउनु भयो सबै ठाउँमा पुर्याइदिनु भएको लागि
0: जयमसी धन्यवाद।
1: अनि त्यहाँ मिस हुनुहुन्छ है टेक्निसियनमा सन्ध्या मिस, उहाँलाई पनि म जयमसी भन्न चाहन्छु। सर मिस जो जति जानुहुन्छ गुटु सेवा परिवार सम्पूर्णलाई म नछुटाइकन हृदयदेखि जयमसी भन्न चाहन्छु। अहिले फोन गर्नुहुने विद्या दिदी, पम्फा दिदी, चन्द्रमाया बहिनी सम्पूर्णलाई म जयमसी भन्न चाहन्छु। अनि चन्द्रमाया बहिनी सनि बोली अहिले उहाँलाई धेरै धन्यवाद, मिठो सम्झना जयमसी। अनि रश्मिला बुहारीलाई म जयमसी भन्न चाहन्छु। अनि सङ्गीता रिमाल, पुना दिदी अनि सम्पूर्णलाई म जयमसी भन्न चाहन्छु। अहिले भर्खरै फोन गरेर जाने अर्जुन प्रजान, नैना थापा, रेखा थापा, उहाँहरूलाई पनि हृदयदेखि म जयमसी भन्न चाहन्छु। कुमार राई, राम कुमार, अनि टेकबहादुरको दालज्यू, अनि याकु सूर्य, अनि शुभ तारा, सम्पूर्णलाई म जयमसी भन्न चाहन्छु। अनि विदेशबाट फोन गर्नुहुने रुचिज्यू, अनि सीता नेपालीज्यू, अनि पोखराबाट गर्नुहुने रूपाज्यू, उहाँलाई पनि म जयमसी भन्न चाहन्छु। अनि यता सम्पूर्ण आज डाँडाको प्रार्थनामा जो जतिजना भेला भएको छ उहाँहरूलाई पनि म एकमुष्टमा नछुटाइकन म जयमसी भन्न चाहन्छु। अनि हाम्रो लक्ष्मी मगर बहिनीलाई पनि म जयमसी भन्न चाहन्छु, हन्ना बिकलाई पनि म जयमसी भन्न चाहन्छु, अनि रामभरि कटेल अनि उहाँलाई पनि म जयमसी भन्न चाहन्छु, अनि हरि रोका, अनि सावित्री रोका, सावित्री खड्का दिदी उहाँलाई नि जयमसी भन्न चाहन्छु। हाम्रो गुटेसी एफएममा फोन गरिरहनु हुने, मलाई माया गर्ने, अनि उहाँ डाँडाको प्रार्थना योजना बनाउने हाम्रो अमिता मर्जनलाई पनि म हृदयदेखि जयमसी भन्न चाहन्छु। अमिता मर्जन, अनि लक्ष्मी मर्जन, निष्मा मर्जन, माया मगर दिदीज्यू, अनि त्यहाँबाट जमुना विक उहाँहरूलाई पनि म हृदयदेखि जयमसी भन्न चाहन्छु। छोरी मर्जन, हाम्रो पुना दिदी पनि जानुभयो कि के भयो, उहाँलाई पनि हृदयदेखि जयमसी भन्न चाहन्छु। अनि हरिबर बुढा थोकी जिउलाई नि जयमसी, सुमन दाइरालाई नि म जयमसी भन्न चाहन्छु, अनि उत्तम शिवाकोटी पाठरबा पनि आज पक्कै जानुभयो, हिजै जाने भनी कुरा सुनिएको थियो कार्यक्रममा, उहाँलाई पनि म जयमसी भन्न चाहन्छु। दीपक लामी छाने, रुबेनज्यू, अनि जति पनि हुनुहुन्छ अनि सम्पूर्णलाई म नछुटाइकन हृदयदेखि अनि जयमसी भन्न चाहन्छु। हाम्रो रसिला बोरा चाहिँ जान पाउनु भएन, म जानु भए म गा भए चाहिँ उहाँलाई लिएर जान्थे, अनि उहाँ पनि जानु पाउनु भएन डाँडा प्रार्थना, उहाँलाई पनि म सम्झना जयमसी भन्न चाहन्छु। अरू सम्पूर्णलाई अनि हाम्रो मण्डलीको पाठर बा, पाठर आमा, सुस्मिता बहिनी, विश्वासीजन सबैलाई म नछुटाइकन जयमसी भन्न चाहन्छु। मार्फु मण्डलीको पाठर बा, पाठर आमा, विश्वासीजनहरू सम्पूर्णलाई म जयमसी भन्न चाहन्छु। अनि हाम्रो यहाँबाट अनि भक्तपुर सरेर जाने अनिता बहिनी, अनि रामकाजी बहिनी, के अरे रामकाजी भाइ, उहाँको परिवारलाई नि सम्झना जयमसी भन्न चाहन्छु। पहिला त अनि सुनिरहनु हुँदो रहेछ मेरो आवाजलाई, अनि भेटेपछि तपाईँको आवाज सुनिरहन्थे दिदी, भन्थे उहाँले सायदहरू सुनिरहनु भएको होला। उहाँहरू सम्पूर्ण परिवारलाई नि म जय मसी भन्न चाहन्छु। आज मेरो टोखाको बहिनी ज्वाई अनि उहाँको परिवार सम्पूर्णलाई म जय मसी भन्न चाहन्छु। छिता पाइलाको पास्टर बा पास्टर आमा रूपनी आमा देवी दिदी लालिमा दिदी अनि पवित्रा दिदी अनि उहाँहरूलाई सुशीला ठकुरीहरू सम्पूर्णलाई नै म जय मसी भन्न चाहन्छु। अनि बालाजू चढ्नु जाने बाटला नरकोटी अनि अम्बिता थापा उहाँलाई पनि म जय मसी भन्न चाहन्छु। अनि मलाई सुसमाचार सुनाउने बिमला लिम्बूलाई पनि म जय मसी भन्न चाहन्छु। अनि सम्पूर्णलाई म नछुटाइकन हाम्रो तलहरूको जेठाजुको परिवारलाई जय मसी, मेरो विदेशमा हुने छोरी ज्वाइँलाई पनि जय मसी भन्न चाहन्छु, मेरो सम्धी सम्धिनी उहाँको परिवार सम्पूर्णलाई नि म जय मसी भन्न चाहन्छु, मेरो छोरोलाई नि जय मसी, मेरो सासू आमा ओछ्यानमै हुनुहुन्छ उहाँलाई पनि म जय मसी भन्न चाहन्छु। सम्पूर्ण 14 अन्तर 77 जिल्ला सुदेश बुदेश जति ठाउँबाट सुनिरहनु भएको छ फोन गरिरहनुहुन्छ आज डाँडाको प्रार्थनामा सर मिस जो जतिजना भेला हुन्छ उहाँहरूलाई पनि म नछुटाइकन हृदयदेखि जय मसी भन्न चाहन्छु मिस।
0: हजुर एकदमै धन्यवाद र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला पम्पाजी?
1: क्षमा त परमेश्वरसम्म माग्नुपर्छ। हामीले हेरेर बोलेर सोचेर गरेका भूल गल्ती पापहरू परमेश्वरले क्षमा दिउन्। अनि त्यही हो आज गुटुसी एफएममा त्यो योजना बनाएको डाँडा प्रार्थना म भेला हुन सकिनँ अनि सम्पूर्णसँग म क्षमा माग्न चाहन्छु सर मिस। त्यहाँ जतिजना दिदी बहिनी दाजुभाइ पास्टरबाहरू जति भेला हुन्छ उहाँहरू प्रत्येकसँग अनि म क्षमा माग्न चाहन्छु। अर्को अब 3 महिना पछि चाहिँ अवश्य पनि म भेटिने कोसिस गर्छु अनि त्यहाँबाट सम्पूर्ण मेरो सासू आमाले नि क्षमा दिनुभएको होस् अनि स्याहार सुसार गर्दा कति मन पर्दैन होला मैले स्याहार्दा सनी क्षमा माग्न चाहन्छु। हाम्रो मण्डलीका विश्वासी जन पास्टर बा पास्टर आमाहरूसँग अनि गुटेस्याम सर मिस हजुरहरूसँग नि म क्षमा माग्न चाहन्छु। कति बोल्दाखेरि नराम्रोहरू बोल्छु होला धेरै बोल्छु होला अनि सुन्ने व्यक्तिहरू सम्पूर्णले मलाई क्षमा दिनुभएको होस् अनि मैले चित्त दुखाएको भने क्षमा माग्नुहुन्छ भने म क्षमा दिने तयारी छु मिस।
0: हुन्छ धेरै धेरै धन्यवाद एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो पम्पाजी र अहिलेलाई चाहिँ हामी छुटौं जय मसी। हाम्रो पम्पा गोपालीजी हुनुहुन्थ्यो चितलाङबाट र सम्पूर्णमा उहाँले न्यानो अभिवादन जयमसी व्यक्त गरेर जानुभएको छ क्षमा लिएर दिएर जानुभएको छ र कार्यक्रममा तपाईँले पनि फोन गर्न सक्नुहुनेछ। फोन लाइनमा कोही हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो कोही श्रोता हुनुहुन्थ्यो तर उहाँसँग हामी कुराकानी गर्न असमर्थ भयौं र तपाईँले फेरि पनि फोन गरेर साथ दिनुहोला र आफ्नो जयमसी अभिवादन न्यानो सम्झना वास्ता होइन कार्यक्रम मार्फत तपाईँले आफ्ना प्रियजनहरूको लागि एक मुष्टमा व्यक्त गर्न सक्नुहुनेछ। हामी क्षमा लिने दिने कार्यलाई पनि निरन्तर अगाडि बढ़ाइरहेको छौं र फोन लाइनमा गई हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
2: जय मसी
0: हजुर जय मसी। एकचोटि तपाईँको नाम बताइदिनुहोस् न।
2: जय मानन्दरजी
0: कहाँबाट फोन गर्दै हुनुहुन्छ अहिले हामीलाई? हजुर र सन्चै आरामै हुनुहुन्छ तपाईँ?
2: आराम छु म्याम हजुरलाई।
0: हजुर हामी पनि एकदमै आरामै छौँ र तपाईँले आफ्नो जयमसी अभिवादन सम्झना कार्यक्रम मार्फत व्यक्त गर्न सक्नुहुनेछ यो समयमा।
2: धन्यवाद सबैभन्दा पहिला म्याम हजुरलाई जयमसी।
0: हजुर जयमसी
2: परिवारलाई अनि हाम्रो गुड न्युज एफएम परिवार सम्पूर्ण सर म्यामहरू सबैलाई म जय मसी भन्न चाहन्छु अनि मेरो घर परिवार अनि हाम्रो मण्डली घर परिवार सबै मण्डली परिवारलाई देश विदेशमा रहने अनलाइन मार्फत फेसबुक मार्फत सम्पूर्ण सुनिरहने मित्रहरूलाई अनि अघि आउने पछि आउने सम्पूर्ण मित्रहरूलाई म जय मसी भन्न चाहन्छु म्याम
0: हजुर। क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला जयमानन्दजी?
2: पहिला हामी परमेश्वरसँग क्षमा माग्न चाहन्छौँ। हामीले दैनिक चाहिँ हामीले केही नराम्रो चिज खाइरहेछ भने नराम्रो चिज छुइरहेछ भने हेरिरहेछ भने म क्षमा माग्न चाहन्छु। उहाँले नै हामीलाई क्षमा दिन सक्नुहुने उहाँ क्षमालु परमेश्वर हुनुहुन्छ विजय परमेश्वर हुनुहुन्छ। दिनुपर्ने पनि अब कति हामीले दिनौ अब नराम्रो बोलिरहेछ भने अरूलाई नराम्रो शब्द पुगिरहेछ भने हामी क्षमा लिन चाहन्छु क्षमा दिन चाहन्छु म यही भन्न चाहन्छु म्याम हजुर।
0: हुन्छ धेरै धेरै धन्यवाद छ तपाईँलाई फोन गरेर साथ दिनुभयो एकदमै खुसी लाग्यो र अहिलेलाई चाहिँ हामी छुटौ जय मसी।
2: जय मसी म्याम हजुर।
0: हजुर जय मानन्दरजी हुनुहुन्छ र एकदमै उहाँले आफ्नो जन्मसा अभिवादन व्यक्त गर्नुभएको छ अनि उहाँ चाहिँ हामीलाई गाडीमा होइन उहाँले ड्राइभिङ गर्दै गर्नुहुँदाखेरि प्राय सुन्नुहुन्छ र बेला बेलामा फोन पनि गरेर साथ दिनुहुन्छ. एकदमै खुशी लाग्छ हामीलाई र तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ भने फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो जयमसी हजुर, सानुजी बोल्दै हुनुहुन्छ?
3: होइन, पुष्प कुमार पहरी.
0: माफ गर्नुहोला पुष्पजी, कस्तो हुनुहुन्छ तपाईँ?
3: एकदम सन्चै छु परमेश्वरको अनुग्रहले.
0: हजुर, प्रभुलाई धन्यवाद भएको होस् र आज तपाईँले आफ्नो जयमसी अभिवादन यो समय व्यक्त गर्न सक्नुहुनेछ.
3: हजुर, सर्वप्रथम तपाईँलाई जयमसी.
0: जयमसी.
3: अनि हाम्रो गुड न्युज एफएम इन्टर टिमलाई अनि अब आउने जाने अब एफएम सुनेर बसिरहने सबैले जयमसी भन्न चाहन्छु. अब दाडाको प्रार्थनामा म पनि जान्छु भनेर सोचेको थिएँ, ठ्याक्कै भ्याएन. त्यसको लागि क्षमा माग्छु.
0: अब
3: सर्वप्रथम सबैले जयमसी भन्ने अब क्षमा अब त्यही हो, परमेश्वर मसँग सर्वप्रथम परमेश्वरसँग क्षमा माग्दछु. अनि यस मैले जति पनि खाने नखाने चिजहरू खाइरहेको छ भने परमेश्वरसँग क्षमा माग्न चाहन्छु. अब यो छिमेकीहरूको अब साथीभाइको
0: हजुर, हाम्रो पुष्प कुमार पहरीजी हुनुहुन्थ्यो र उहाँले न्यानो अभिवादन जयमसी सम्झना व्यक्त गरेर जानुभएको छ. र हाम्रो फोन नम्बर रहेको छ 01-4470-754 र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गर्छु म. हेलो
4: जयमसी म्याम.
0: जयमसी हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
4: आरामै छु परमेश्वरको अनुग्रहले.
0: हजुर, प्रभुलाई धन्यवाद भएको होस् र आफ्नो जयमसी अभिवादन यो समय तपाईँ राख्न सक्नुहुनेछ.
4: हजुर, सर्वप्रथम हजुरलाई अनि प्राविधिकलाई अनि त्यसै गरी यसो भक्त महर्जन, अर्जुन प्रधान, सुमन राई अनि अन्नाजी अनि त्यसै गरी पावल दुमी राई अनि उत्तम शिवाकोटी अनि हाम्रो पावल थापा, पास्टर टेकबहादुर दाहालज्यू अनि त्यसै गरी अभिवादन जयमसी भन्न चाहन्छु पम्फा रोका, पम्फा गोपाली अनि अर्जुन प्रधान, त्यसै गरी सम्पूर्ण ज जसले रेडियो सुनिराख्नु भएको छ उहाँ श्रोताहरूलाई पनि जयमसी अभिवादन भन्न चाहन्छु म्याम.
0: र क्षमा लिनुपर्ने दिनुपर्ने के छ होला हरिबोलजी?
4: क्षमा लिनु त प्रशस्त छ. मान्छेहरूले बाटोमा हेर्दाखेरि पनि हेर बोल्ने. हिजो एकजना म साइकल बाटो जाँदै थिएँ, ए हरिबोल, ए आयो ए भनेर भन्न थाले अनि म चुप लागेँ, हात उठाएँ. किनभने न्याय गर्ने काम मेरो हो भन्नुभएको छ परमेश्वरले, उहाँलाई न्याय गरून्. किन उसले हेप्यो, जो पनि हेप्छन् म प्रत्येकले भन्छु क्षमा दिनु परमेश्वर. त्यो न्याय बदला लिने काम तेरो होइन मेरो हो भन्ने वचन पनि सम्झिन्छु म्याम. त्यही हो.
0: हजुर, एकदमै हरिबोलजी र हुन्छ, धेरै धेरै धन्यवाद. हजुर, हाम्रो हरिबोल बुढा तोकीजी हुनुहुन्थ्यो र कार्यक्रम मार्फत उहाँले आफ्नो न्यानो अभिवादन सम्झना जयमसिंह व्यक्त गरेर जानुभएको छ र तपाईँले पनि फोन गर्न सक्नुहुनेछ. यो समयमा एउटा गीतको साथ दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं.

0: कार्यक्रम जयमती तपाईँ सुन्दै हुनुहुन्छ श्रोता र हामी हाम्रा प्रियजनहरूलाई सम्झिरहेको छौं न्यानो अभिवादन कार्यक्रम मार्फत व्यक्त गरिरहेको छौं र सँगसँगै हामी क्षमा लिने दिने कार्यलाई पनि निरन्तर अगाडि बढ़ाइरहेको छौं र तपाईँले पनि फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-0-23-44-46 हाम्रो व्हाट्सएप नम्बर रहेको छ र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं. हेलो जयमसी हजुर, हाम्रो लक्ष्मीजी बोल्दै हुनुहुन्छ?
1: होइन
0: माफ गर्नु होला छोरी महर्जनजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम सन्चै छु, धन्यवाद भएको
0: होस्. हजुर प्रभुलाई धन्यवाद,
1: म पनि छु.
0: आमेन आमेन, प्रभुलाई धन्यवाद, खुसी लाग्यो. हजुर, धेरै समयपछि तपाईँसँग कुराकानी गर्न पायौँ हामी छोरी महर्जनजी, र तपाईँले हुन्छ आफ्नो न्यानो अभिवादन जयमसी व्यक्त गर्न सक्नुहुनेछ.
1: हुन्छ, सर्वप्रथम परमेश्वरलाई धन्यवाद अनि जयमसी भन्दछु, अनि तपाईँलाई सबैजनाको थाहा छैन जो जो छोरी महर्जन भनेर चिन्नुहुन्छ होइन, अनि हरेक विश्वासी जनहरू नेपाल देशभरि जति पनि विश्वासी जनहरू हुनुहुन्छ उहाँहरू प्रत्येकलाई जयमसी अभिवादन भन्दछु. अनि अहिले हाम्रो यो दादाको प्रार्थनामा जुन जुन जानुभएको छ उहाँहरू सबैलाई, अनि म त जान पाउँदैनौ तर मेरो प्रार्थना चाहिँ सबैसँग सबैलाई सुरक्षित सुस्वास्थ्यमा राख्नु भएको होस् होइन, असल तरिकाले यो प्रार्थना संगति शुरू भएको होस्. सुरुमा जतिजना ज्वाइन हुनुभएको छ हरेकलाई, अनि दिदीलाई, अनि हाम्रो मण्डलीका एल्डर डिकन अगुवाजनहरू परिवारलाई, मण्डली परिवार प्रशंसा मण्डली परिवार, अनि कैनिले मण्डली परिवारलाई पनि म जयमसी अभिवादन भन्दछु. अनि जो जतिले सुन्नु भइरहेछ उहाँहरूलाई फोन गरेर जानुहुने, अनि नाउँ त मैले सबैजनाको लिनु आउँदैन पनि है, मैले सुनिरहन्छु तै पनि सबैजनाले यसरी कति नाउँ लिएर भन्नुहुन्छ, अनि एकदम आनन्दित लाग्छ सुन्दाखेरि पनि है. सबैलाई फेरि पनि भन्दछु, अनि विश्वास गर्ने नगर्ने अब हाम्रो परिवारमा त कोही पनि छैन है, तै पनि उहाँहरूले पनि अब जतिजनाले कोहीले सुनिराख्नु भएको छ भने उहाँहरूलाई पनि जयमसी अभिवादन भन्दछु. क्षमा लिनु पर्दा चाहिँ म परमेश्वरसँग क्षमा माग्दछु, किनभने मैले दिवसको दिनहरूमा मैले आफूले जानी नजानी आफूले खाएको कुराद्वारा मेरो एकदम प्रेसर लो भएर म एकदम बिरामी भएको थियो. अनि मेरो प्रेसर चाहिँ 6.40 भएको थियो है, अनि त्यसरी मेरो एकदम प्रेसर लो भएको थियो. अनि मैले चाहिँ त्यो गल्ती गरेको हो, म परमेश्वरसँग फेरि पनि क्षमा माग्दछु. अनि मैले चाहिँ त्यो गल्ती गरेर खानु नहुने चिज मैले खाएँ होइन, अनि त्यो भन्नाले अब म आफै डक्टर भएर खाएको है, मैले आफ्नो प्रेसर लो भइरहेको अवस्थामा रहेछ, अनि मैले चाहिँ थाहा भएन त्यसरी खाएँ है. थाहा त थियो तर पनि मेरो त्यसरी प्रेसर लो हुन्छ भनेर मलाई थाहा थिएन. मैले चाहिँ यो यति खाएर मैले जुन दिन खाइरहेको थियो मलाई केही भएको छैन, आज म यो यसरी खाएर हेरौँ भनेर मैले खाएको थियो, त्यो दबाई नै हो है. अनि त्यसरी खाँदा चाहिँ मलाई एकदम गाह्रो भएर, म चाहिँ एकदम गाह्रो भएको थियो. मैले कसरी ससुरालाई खाना पकाएर खुवाएँ, बाबुलाई खाना पकाएर खुवाएँ, म प्रार्थना गर्दै क्षमा माग्दै प्रभु मलाई साथ दिनुहोस्, प्रभु मलाई सहायता गर्नुहोस् भन्दै म कराउँदै रुँदै भने पनि मैले त्यसरी गरेर है बाबुलाई खाना खुवाउन सकेँ, किनभने बाबुलाई खाना खुवाएर औषधि खुवाउनु पर्छ, प्रभु मैले बाबुलाई खाना खुवाउनु पर्छ, बुवालाई खाना खुवाउनु पर्छ भन्न मैले त्यसरी गरेर प्रभुले मलाई चाहिँ सबै कुरामा सहायता गर्नुभयो. अनि हस्पिटलै जाने कुरा भएको थियो, अनि मैले चाहिँ पढ्दैन मलाई परमेश्वरले सहायता गर्नुहुन्छ, मैले यो क्षमा माग्छु प्रभुले मलाई भरेसम्म मैले छुटकारा पाउँछु भन्ने मलाई भरोसा थियो. र मैले कति कुराहरू खाएँ, अनि मेरो शरीरमा चाहिँ मलाई 4-5 बजीतिर चाहिँ एकदम मलाई शरीरमा शक्ति भयो है. अनि छोरी आयो, नन्दहरू आयो, रेखदेख गर्नुभयो, श्रीमानले पनि रेखदेख गर्नुभयो होइन, एकापट्टि उहाँहरूको माया, उहाँले वास्ता गर्नुभएको सबै महसुस गर्नु पाएँ भने मैले गर्ने गरेकोमा म अनि उहाँहरूलाई पनि क्षमा माग्दछु है. कतिपय मैले उहाँहरूले नखाऊ भन्दा पनि मैले चाहिँ मैले शरीरको लागि यो खानु हुने

0: राम्रो कुरा हो भनेर मैले खाइरहेको थिएँ, तर त्यो बेला चाहिँ मेरो एकदम प्रेसर लो भइरहेको रहेछ, अनि मैले थाहा भएन, अनि मलाई चाहिँ एकदम लो भएर चाहिँ म चाहिँ एकदम बेहोसै अवस्थामा भएको थियो। तैपनि मैले परमेश्वरसँग, मेरो आँखा बन्द थियो, मैले परमेश्वरलाई चाहिँ क्षमा माग्दै प्रार्थना गर्दै प्रभु मलाई सहायता गर्नुहोस् भन्दै मैले त्यसरी माग्दा परमेश्वरले मलाई त्योबाट छुटकारा दिनुभयो। अहिले चाहिँ सबै कुरा ठिकै छ, सुरक्षित छु, स्वास्थ्य छु है, परमेश्वरको आशिष पाएको छु। अनि त्यसै पनि अनि कतिजनाले मैले बोलेको मेरो काम मेरो व्यवसायमा कतिजना जस्तै क्षमा माग्नु पर्ने कुराहरूमा पनि म क्षमा माग्दछु, अनि कतिजनालाई क्षमा दिनुपर्ने हो त्यो पनि क्षमा माग्द क्षमा दिन सक्छु है। परमेश्वरले यसरी हामीलाई वचनद्वारा ज्ञान बुद्धि दिनुभएको छ, धेरै धेरै धन्यवाद परमेश्वरलाई। अनि यो कार्यक्रममा यसरी भाग लिन पायौँ है, यसरी फोन गर्दै म जानु नपाए फोन लाग्यो, परमेश्वरलाई धन्यवाद, अनि तपाईँहरूलाई पनि धन्यवाद भन्दै
1: हुन्छ। धेरै धेरै धन्यवाद छोरी महर्जनजी, अहिलेलाई छुटौँ हामी फेमसी। र हाम्रो छोरी महर्जनजी हुनुहुन्थ्यो, कस्तो उहाँले आफ्नो आशिषमय कुरा पनि बाँड्नु भएको छ र जयमिसा अभिवादन पनि व्यक्त गर्नुभएको छ। कतिचोटि हामीले हाम्रो शरीरलाई चाहिँ ठिक नहुने कुराहरू खाँदै गर्दा कतिचोटि हामी समस्यामा पनि पर्छौँ, तर पनि परमेश्वरले हामीलाई सबै कुराहरूमा सहायता चाहिँ गर्नुहुन्छ र यसरी क्षमा लिएर दिएर हामीले फेरि सबै कुराहरूलाई ठिक बनाउन पनि सक्छौँ। यो चाहिँ हामीलाई मौका परमेश्वरले दिनुभएको छ। र कार्यक्रम जय मसीहमा हामी तपाईँहरूसँग कुराकानी गरिरहेको छौँ र अझै पनि कुराकानी गर्न चाहन्थ्यौँ, तर अवश्य पनि हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौँ र फोन कल लिन असमर्थ छौँ। आज जो जतिले फोन गरेर हामीलाई साथ दिनुभएको छ एकदम धेरै धन्यवाद हृदयदेखि नै, र कार्यक्रम सुनेर साथ दिनुहुने श्रोता तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौ। र प्राविधिक मित्र सन्ध्याजी सुजनजीलाई पनि धन्यवाद भन्दै कार्यक्रम जय मसीहबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: परिवर्तन सम्बन्धी अत्यन्त जरुरी सूचना। भोलि भदौ 9 गते मंगलबारको दिन गुड न्यूज एफएम श्रोतासँग भेटघाट साथै डाँडाको प्रार्थना संगति ललितपुरको बालकुमारी सल्लाघारी डाँडामा हुने भनिएको कार्यक्रम विशेष कारणवश उक्त स्थानमा नभई कृतिपुरको चोभा डाँडामा हुने यसै सूचनाद्वारा जानकारी गराउँदछौ। अधिक जानकारीका लागि अमिता महर्जन 9841184466, 9841184466 र गुड न्यूज एफएम अनामनगर काठमाडौँ 01-4670-754 01-4670-754। ल है नाति नातिना, ललितपुरको बालकुमारी सल्लाघारीको डाँडामा हुने भनेको कार्यक्रम त्यहाँ नभएर कीर्तिपुरको चोभा डाँडामा हुँदैछ। तपाईँ पनि आउनु, म पनि आउँछु, ठ्याक्क पारेर त्यही

के तपाई वा तपाईले थाहा पाउनु भएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: जय मसी, म सृजना पोखरा। हजुर, म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुसीका पलहरू सुन्नुहोस् है।
1: खुसी हुने समय अहिले हो र खुसी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुसीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
3: हेलो
4: हेलो बहिनी, सन्चै छौ?
3: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
3: अनि हुलाकमा पो जानु?
4: हो नि, हुलाकमा जाऊ न।
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
4: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
3: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
4: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
3: ए, सहरमा मात्र होला नि?
4: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
3: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Good News FM 105.1 MHz.
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदान, प्रस्तोता कुमार अब्राहमको साथमा।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम स्वयं बस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदान लिएर प्राविधिक मित्र सुजन, सन्ध्या र म उपस्थित भइसकेका छौं। र यति मात्र होइन, यो कार्यक्रम तपाईँले गुड न्यूज टीभीबाट पनि युट्यूब च्यानलमा गएर पनि तपाई हामीसँग जोडिन सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। र कहिलेकाहीँ कार्यक्रम वरदानमा हामी तपाईँलाई महत्वपूर्ण कुरा राख्ने गर्छौं त कहिलेकाहीँ भने प्रभुका जनहरूसँग, विशेष कलाकारहरूसँग हामी जोडिने गर्छौं। र आज भने स्टुडियोमा एकजना कलाकार हुनुहुन्छ, लामो समयदेखि कलाकारितामा, लोक संगीतमा आबद्ध व्यक्तित्व, लोक गायक भीम परियार, र उहाँ प्रभुको सेवक पनि हुनुहुन्छ। आज उहाँसँग हामी भलाकुसारी गर्नेछौं र ढिला नगरिकन उहाँलाई स्वागत गर्न चाहन्छु कार्यक्रममा। स्वागत छ हजुरलाई कार्यक्रममा।
3: धन्यवाद। सर्वप्रथम महान परमेश्वरलाई धन्यवाद, अनि ख्रिस्त येशूको नाममा जति पनि हाम्रो गुड न्यूज एफएम लाइभ हेरेर बस्नुहुने सम्पूर्णलाई जयमसी अनि हार्दिक नमस्ते पनि भन्न चाहन्छु। र विशेष गरिकन आज धेरै दिनको प्रार्थनापछि आज परमेश्वरले यसरी आदरणीय हाम्रो गुरुबा अब्राहम कुमार अब्राहम सुनाम सर, अनि त्यसै गरिकन हाम्रो टेक्निसियनमा रहनुहुने सन्ध्या परियार बहिनी, अनि त्यसै गरिकन हाम्रो क्यामेरामा रहनुहुने सुजन घिमिरे ज्यूसँग यसरी प्रत्यक्ष रूपमा रहेर यहाँहरू माझ अनि मेरा तिथा मिठा जुन अभिव्यक्तिहरू राख्ने जुन समय पाएँ यसको लागि एकदम आभारी छु भन्दै फेरि पनि धन्यवाद भन्न चाहन्छु।
2: भीम सर, हाल केमा व्यस्त हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
3: हाल म चाहिँ आफ्नो परमेश्वरले दिनुभएको एउटा काम छ, जुन प्रभु टेलर स्थापना छ मेरो, होइन, साथै टेलरमा म कोट प्यान्ट सर्ट दौरा सुरुवाल सबै कुराहरू सिलाउँछु र सँगसँगै परमेश्वरको महिमाको काम पनि गरिरहेको छु।
2: भनेपछि नेपाली कल्चरल ड्रेसहरू सिलाउनु?
3: हजुर हजुर,
2: टेलर छ,
3: टेलर छ।
2: अनि त्यो आफ्नो ठाउँमा छँदैछ, व्यवसाय त छँदैछ, तर तपाईँ लोकगीत को पारखी पनि हुनुहुन्छ, लोकगीत एकदमै मन पराउनुहुन्छ, मन पराउनु पनि हुन्छ, गाउनु पनि हुन्छ, लेख्नु पनि हुन्छ, होइन? यो लोक संगीतमा चाहिँ कसरी प्रवेश गर्नुभयो हजुर?
3: यसमा भन्नुपर्दा अब म चाहिँ सानैदेखि एकदमै गीत संगीतमा रुचि राख्नु भएको भएको कारणले गर्दाखेरि जुन हाम्रो कल्चर छ नि त, अब नेपाली परम्परा अन्तर्गत रहेको हाम्रो पञ्चेबाजा त्यो सम्बन्धी मेरो अग्रज मेरो बुबाहरूले काम गर्नुहुन्थ्यो, अनि त्यही सम्बन्धीमा भनौँ न म पनि
2: डोरी
3: प्रभाव पार्यो, अनि मेरो बाबा विशेष गरिकन पञ्चेबाजाको सहना बजाउनुहुन्थ्यो, अहिले यहाँ उहाँ चाहिँ हाम्रो साथमा हुनुहुन्न, प्रभु सुतिसक्नु भएको छ, र अनि उहाँकै बाबाले चाहिँ गर्नुभएको बाटोलाई अपनाउँदै जाँदाखेरि अब त्यो क्षेत्रमा म लाभान्वित भएँ।
2: जस बुवाको काम गराए बुवा लाग्नु भएको क्षेत्रले हजुरलाई प्रभाव
3: पार्यो।
2: जस्तै यसो गरौँ, एउटा गीत गाइदिनुहोस् त मनैदेखि। तपाईँले अहिले म सोध्छु नै यो गीत संगीतको बारेमा, तर धेरै गीत संगीत गाउनुभयो तपाईँ, सेकुलरमा हुँदा पनि लगभग 6-7 गीतहरू विभिन्न रेडियो टेलिभिजनबाट तपाईँका गीतहरू आउँथे त्यतिखेर पनि, तर जब प्रभुलाई पाउनुभयो त्यो क्षेत्र छोडेर अहिले प्रभुको गीत संगीतमा आपत्त हुनुहुन्छ, होइन? एउटा गीत, एउटा लोकगीत, एउटा क्रिस्चियन लोकगीत, मिठो गीत एउटा गाइदिएर सुनाइदिनुहोस् न हामीलाई।
3: हुन्छ। जब मैले 2072 सालमा प्रभु येशूलाई चिन्ने मौका पाएँ, ती कुराहरू अहिले पछाडि गर्नु पर्ला, म गर्नेछु अवश्य पनि। जब प्रभु पाइसकेपछि मलाई परमेश्वरले दिनुभएको गीत छ जुन यहाँ आमा बोलको गीत, है, त्यो गीतलाई म गुनगुनाउन चाहन्छु।

0: धन्यवाद
1: निकै नै मिठो गीत गाएर हामीलाई सुनाउनु भयो. एउटा लोकगीतको शुरूआत नै लोकगीतबाट भएको छ र लोकगीत मलाई पनि मनपर्छ र लोकगीतको पारखीहरू धेरै पनि हुनुहुन्छ र यो लोकगीत नै मैले गाउनुपर्छ भन्ने चाहिँ कसरी आयो त मनमा तपाईँको?
0: त्यही अघि नै मैले भनिहालेँ, म सानैदेखि यही लोक फिल्ममा हुर्किएको कारणले गर्दाखेरि मलाई चाहिँ विशेष गरिकन लोकगीतै मनपर्छ र विशेष गरिकन अब जब मैले प्रभु पाइसकेँ, प्रभु पाएपछि मलाई एउटा वचनले एकदमै मलाई हान्यो होइन. प्रभु पाएपछि केही समय मैले संसारी गीतहरूमा सेक्युलर गीतहरूमा मैले स्थान दिएँ. अनि बाइबल पढ्दै जाँदा मती 6:24 लेखिएको छ, दुई मालीको सेवा हुन सक्दैन. अनि यो वचनले मलाई असाध्यै हान्यो र पनि मैले किनभने अब जिउनको लागि अब आर्थिक जुटाउनु पर्ने हो भने अब आर्थिकको लागि त काम गर्नु पर्यो. अनि काम गर्ने प्रक्रियामा शरीरमा अनि संसारमा भएको कारणले गर्दा अनि अब कतिपय समयमा बाजागाजा बजाउने अनि यो गीतहरू गाउने गर्दै हिँड्ने क्रममा मलाई चाहिँ नि अब त्यसैले प्रभाव पारिरहेको थियो. अनि बीचमा जब मलाई यो वचन मेरो हृदयमा गढिसकेपछि चाहिँ अब मलाई यो हुँदैन, दुईटा मालिकको सेवा एकजना व्यक्तिले गर्न सक्दैन भन्ने जुन मलाई चाहिँ पवित्र आत्माले देखाउनु भयो. अनि त्यसपछि चाहिँ मैले छोडेर अनि यसो विचार गरेँ. अनि रेडियो टेलिभिजनदेखि लिएर युट्युबहरूमा पनि परमेश्वरको भजनहरू आउँछन् तर लोकलयमा चाहिँ त्यति पाइँदैनन् है. त्यस कारणले गर्दा अब हामी गाउँमा जन्मिएर गाउँमा हुर्केको मान्छेलाई अब आधुनिक पपले त्यति आकर्षित गर्दैन. अनि त्यस कारणले गर्दा प्राय व्यक्तिहरूले गाउँघरतिर पनि लोकलयलाई नै मन पराउनु भएको कारणले गर्दा प्राथमिकता पनि हुनुभएको कारणले गर्दा अनि मैले चाहिँ प्रभुसँग मागेँ, अनि प्रार्थना गरेँ, प्रभु यदि तपाईँले मलाई असल प्रकारको वरदान दिनुभएको हो भने तपाईँकोले दिनुभएको जुन मेरो आवाजद्वारा चाहिँ नि तपाईँले दिनुभएको वचनहरूलाई ढालेर लोकलयमा आधारित गरेर व्यक्तिहरूलाई आकर्षित गर्न सकौँ ताकि तपाईँ परमेश्वरको राज्यमा प्रभावित गर्न सकौँ भन्ने उद्देश्यले मैले चाहिँ लोकगीतलाई नै प्राथमिकता दिएको.
1: जस्तो यो लोकगीतबाट कसरी प्रभुको महिमा गर्न सकेला तपाईँको विचारमा?
0: त्यही हो, अघि मैले भनिहालेँ अब धेरैजना व्यक्तिहरूलाई मैले देखेँ जब क्रिस्चियन गीत हो होइन, अब ती गीतहरू आधुनिक अनि पप गीतहरू बजाउँदाखेरि त्यति चाहिँ नि रमाहाट हुँदैनन् गाउँघरमा है. अनि त्यस कारणले गर्दा जब प्रभुको शब्द छ तर चाहिँ नि सङ्गीत चाहिँ नि लोकलयमा आधारित छ भन्दा मानिसहरू चाहिँ धेरै केन्द्रित हुनुभयो क्या है. अनि त्यो फिल्डलाई चाहिँ अलिकति मन पराइदिनु भयो. अनि त्यस कारणले गर्दा पनि अब यो पनि एउटा परमेश्वरको सुसमाचारको माध्यम हो, पक्कै पनि हो, किनभने पवित्र आत्माले दिएको वरदान हो नि त. यो वरदानलाई चाहिँ मैले अब सदुपयोग गर्नै पर्छ, लोकलयमै चाहिँ म जानुपर्छ भन्ने विषय लिएर चाहिँ म अगाडि बढिरहेको छु.
1: हजुर, जस्तो तपाईँले पहिले लगभग 72 सालभन्दा धेरै अगाडि नै तपाईँ सेकुलर लोकगीतहरू एकदम गाइसक्नु भएको थियो होइन, 6-7 गीत तपाईँको रेकर्डिङ भइसकेको थियो, रेडियो टेलिभिजनमा आइसकेको थियो होइन. अनि चटक्कै यो छोडेर प्रभुको गीतै गाउँछु भनेर चाहिँ किन रोज्नु भयो?
0: त्यही त अघि मैले भनिहालेँ है, मती 6:24 मलाई घस्यो. अनि त्यस कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ अब किनभने धेरै कलाकारहरूलाई पनि देखेँ मैले, अनुभव गरेँ है, किनभने अब यो फिल्डमा म एकदमै अगाडि बढ्न नसके तापनि बाहिर बसेर पनि तर यसलाई यो फिल्डलाई रुचाएको कारणले गर्दा मन परेको कारणले गर्दा गहिरी नै अवस्था चाहिँ मैले पाएँ कि गहिरी नै मौका पाएँ. अनि धेरै राष्ट्रिय कलाकारहरूको अनि पुराना गायकहरूको होइन त्यो भविष्यलाई पनि मैले हेरेँ, निर्धारित गरेर मैले हेर्दाखेरि तुलना गर्दाखेरि किनभने जुनसुकै हामीले गीत गाउँछौ संसारी सेकुलर गीतमा है त्यसमा माया प्रति अनि तपाईँको अब जीवन मरण होइन बिछोड यस्ता यस्ता प्रक्रियाका गीतहरू हुने भएको कारणले गर्दा जे गीतमा छ त्यो नै जीवनमा घटेको मैले पाएँ क्या होइन. अब हामी दुःखी छौँ, हामी दुःखको गीत गाएको छौँ, हामी दुःखी नै छौँ कि होइन. अब म मर्छु होइन, म यसरी चाहिँ मर्छु भनेको छ भने त्यो व्यक्ति कुनै न कुनै कारणले मरेको छ क्या है. अनि त्यस कारणले गर्दा त्यसमा चाहिँ मैले जीवन पाउन सकिनँ होइन, जीवन देखिनँ क्या. तर हाम्रो ख्रिस्टमाको गीतमा जुन चाहिँ मैले चाहिँ जीवन पाएको छु. किनभने अनन्तको जीवन क्या, किनभने हामी सधैँ खुसी छौँ होइन, हामी मर्ने भाग्ने यस्तै कुराहरूदेखि हामी टाढा छौँ, किनभने हामी पुनर्जन्म पाइसकेको व्यक्ति हो नि त। त्यस कारणले गर्दा
1: जस्तो तपाईँले प्रभुलाई पाइसकेपछि कतिवटा क्रिश्चियन गीत लेख्नु भयो र कतिवटा रेकर्डिङ भयो अहिलेसम्म?
0: गीत चाहिँ मैले धेरै गीत लेखेको छु
1: हजुर
0: है, लगभग तपाईँको 150-150 गीत भइसकेको छ मैले लेखेको चाहिँ। तर अब किनभने अब रेकर्डिङमा चाहिँ अब त्यही हो नि, अब पैसा चाहियो जहाँ पनि त्यही हो, अलिकति आर्थिक अभावको कारणले गर्दा हुन सकेको छैन। अनि भर्खर भर्खर अब हजुरहरूसँग अब कनेक्सन हुँदैछु, अब कुन तरिकाले गर्ने कुन प्रकारले गर्ने भन्ने अब हजुरहरूसँग पनि म सल्लाह लिनेछु। अनि त्यस कारणले गर्दा अहिले चाहिँ तत्काल रेकर्ड भएको चाहिँ क्रिस्टियन गीत चाहिँ अहिले भर्खर गुनगुनाएको यहाँ आमा यसुलाई खोज्दैछु अनि यसुको राज्य अनि प्रभु यसु जन्मेको दिन अनि एउटा चाहिँ जय जय जय जय होस् भन्ने गीत चाहिँ
1: यो चाहिँ रेकर्डिङ भइसक्यो,
0: भर्खर रेकर्डिङ भइसकेको छ। अब यो चाहिँ अब केही समयपछि
1: अब तपाईँ मनमा होला कि यो गीत चाहिँ म रेकर्ड गर्न पाएदेखि हुन्थ्यो भन्ने एउटा गीत कुन चाहिँ छ, यसो गाएर सुनाइदिनु न हामीहरूलाई।
0: मेरो मनमा चाहिँ अहिले
1: चाहिँ मौका पाएँ भने म यो गीत चाहिँ रेकर्ड गर्छु भन्ने होला नि त। कतिले सुनिराख्नु भएको छ होइन, कतिले अब स्पोन्सर पनि गर्न सक्नुहुन्छ, कतिलाई गरिदिनु पनि भएको छ होइन, एकचोटि सुनाइदिनु न
0: है। मलाई चाहिँ अहिले तत्कालै रेकर्ड गर्न पाए हुन्थ्यो जस्तो चाहिँ, यसुको ज्योति हाम्रो यो देशमा आउँदैछ, अन्धकार हटेर उज्यालो बिहानी छाउँदैछ भन्ने गीतले चाहिँ एकदमै छोइरहेको छ। म यो गीत गुनगुनाउन चाहन्छु है।

0: धन्यवाद, एकदमै राम्रो गीत। आदरणीय श्रोता, आज कार्यक्रम वरदानमा हुनुहुन्छ प्रभुको सेवक लोक गायक भीम परियार आज स्टुडियोमा हुनुहुन्छ र निकै नै रमाइलो भइरहेको छ माहौल। मलाई पनि लोकगीत त एकदमै मनपर्छ, होइन म आधुनिक गीत चाहिँ बढी लेख्छु तर लोकगीत चाहिँ सुन्न एकदमै मनपर्छ र मलाई एकदमै आशिष पनि महसुस भइरहेको छ। भीम सर, एउटा मनमा मेरो प्रश्न के जाग्यो भने यति मिठो गीत गाउने मान्छे होइन, तपाईँले प्रभुलाई चाहिँ कसरी पाउनुभयो, कहिले पाउनुभयो? तपाईँले त धेरै अगाडि पाउनु पर्ने थियो।
1: हजुर, अब यो विषयमा भन्नुपर्दा म संसारमा जन्मेँ, संसारमै हुर्किएँ।
0: हजुर,
1: 2036 सालमा मेरो जन्म भयो अनि त्यस पछाडि त्यही अघि नै मैले भनिसकेँ, बाबुबाजेहरूकै उसमा दौडमा लागियो होइन, उहाँहरूकै पछि लाग्ने क्रममा ढुङ्गामा खोजियो, मूर्तिमा खोजियो होइन, आकाश पाताल पूर्व पश्चिम उत्तर दक्षिण चारै दिशामा खोजियो। आखिर खोज्नलाई त हामीले असल परमेश्वरकै खोजी गरेका रहेछौ, तर पनि हाम्रा बाबुबाजेले पाउनु भएन, पाउन सक्नु भएन, भेटाउन सक्नु भएन र उहाँहरूकै सिलसिलामा हामी जाँदाखेरि अन्धकारकै बाटोमा हामी रुम लिन पुग्यौं। र म चाहिँ खास भन्नुपर्दा ख्रिस्ट विरोधी मान्छु है, किनभने अब ख्रिस्टका कुराहरू गर्यो भने अलिकति मलाई चाहिँ अलि उनी लाग्थ्यो, किनभने धर्म कर्ममा धेरै आशा राख्ने म चाहिँ एक प्रकारले भन्नुपर्दा जन्मजाति अपाङ्ग व्यक्ति, अपाङ्ग भएर जन्मिएको मान्छे, म 40 वर्षसम्म त मेरो खुट्टामा जुत्ता चप्पल नपरेको व्यक्ति हुँ म है, म क्लब फुट भएर जन्मिएको हुँ, म यसरी टेक्नुपर्ने यसरी टेकेको मान्छे हुँ,
0: दुईटा एउटा खुट्टा
1: एउटा खुट्टा देब्रे खुट्टा चाहिँ, र अनि फलानु मन्दिरमा गए हुन्छ अरे, डिस्काउन्ट मन्दिरमा गए हुन्छ अरे भनेर धेरै ठाउँहरू चारियो, बाबुबाजेको पछि लागेर यो ठाउँमा जाउँ ऊ ठाउँमा जाउँ, तर त्यहाँ केही पनि मैले उद्धार मुक्ति पाउन सकिनँ। अनि जब म दुईवटा देशमा पनि पुगेको छु, म विदेशमा पनि, म यस्तै खुट्टा लिएर पनि म विदेशमा पनि पुगेँ, किनभने मेरो आफ्नो कार्य क्षमताको कारणले गर्दा म भनिहालेँ अघि नै, मेरो पेसा टेलर हो भनेर, अनि इन्टरभ्यू पास गरेँ, तर दुबई पनि गएँ, 3 वर्ष दुबई बिताएँ, अनि 2 वर्ष कतारमा गएँ, अनि कतार गइसकेपछि मेरो बुवा यहाँ बित्नु भयो, अनि बुवा यहाँ बितेपछि म उहाँ बिमारी परेँ, अनि बिमारी परेपछि चाहिँ म पनि एकदम अब म पनि लाग्छ म बुवासँगै मर्छु होला होइन, बुवाको 13 दिन नपुग्ने म पनि बित्छु होला जस्तो मलाई त्यस्तो भएको थियो। अनि परमेश्वरको अचम्मको योजना, उहाँले अब कहिले जिन्दगीमा चाहिँ सिलाइ काम नगरेको मान्छेलाई कतार जस्तो ठाउँमा मेरो असिस्टेन्टमा पठाउनु भयो,
0: बुवालाई
1: होइन, एकजना व्यक्तिले यहाँ पास्टर काम गरेको व्यक्तिलाई, है, प्रेम गोले तामाङ सायद हजुरहरू पनि चिन्नुहुन्छ होला, उहाँको मण्डली यहाँ कालोपुरमा थियो है, अनि उहाँलाई पठाउनु भयो परमेश्वरले, अनि उहाँलाई कसैले पनि एक्सेप्ट गर्नु भएन, लगभग तपाईँको 50-55 कटेको मान्छेलाई त्यो कम्पनीमा कसैले पनि काम सिकाउन अनुमति दिनु भएन, तर उहाँलाई चाहिँ परमेश्वरले भन्नुभएको रहेछ त्यति बेला तिमीले राख, अनि मैले आफूसँग राखेर उहाँलाई काम सिकाउने सिलसिलामा, अनि उहाँ चाहिँ बाइबलको ठेली अनि अन्जु पन्तको भजन होइन दिदीको भजन चाहिँ लगाइरहने, बाइबल पढिरहने गर्नुहुन्थ्यो, अनि मैले उहाँलाई कराउँथेँ ए दाजु यसो नगर्नुहोस् भनेर, अनि उहाँले चाहिँ मलाई अब तपाईँले छिटै घुँडा टेक्नुहुन्छ प्रभुमा भन्नुहुन्थ्यो, मलाई चाहिँदैन त्यस्तो प्रभु स्वर्भ पनि भने मैले है क्षमा गर्नुभएको होस् परमेश्वरले। अनि त्यसपछि उहाँले चाहिँ नि म बिमारी भएँ ल म तपाईँलाई चङ्गाइदिन्छु भन्नुभयो, ल ठिकै छ नि त भने, त्यति बेला चाहिँ हुन्छ भने गएँ, अनि चङ्गाइदिएपछि मलाई निको पनि भयो, मलाई रातिमा ऐठन हुने, नराम्रो सपनाहरू देख्ने, 33 दिन 33 रातसम्म त म एक झप्कुमा निदाएकै होइन, त्यो अवस्थासम्म मलाई दुष्टले पुर्यायो, अनि त्यस कारणले गर्दा अनि उहाँद्वारा चाहिँ मैले चङ्गाई पाएँ, चङ्गाई पाइसकेपछि पनि आज मलाई परमेश्वरको याद भएन, अनि त्यसपछि म घरमा आएँ, अनि घरमा आएपछि उहाँ पनि फेरि उहाँलाई एक्सेप्ट गरिदिने मान्छे हुनु भएन, अनि उहाँ पनि आउनु भयो, अनि म धेरै बिमारी भएँ, बिमारी भएपछि 2072 सालमा अनि मैले प्रभु पाएको हो। अब पाउनुको कारण चाहिँ अब त्यही हो, त्यो बिमारी लिएर आएँ, हार्टमा एकदम समस्या भयो, एक सेकेन्ड बराबर एकचोटि होइन धड्किनु यो हाम्रो हार्ट होइन सेकेन्डमा, तर त्यो कति धड्कियो भन्ने कुरो म आफैलाई थाहा हुन्थेन, त्यो समयमा मलाई थुक्निलाई पनि गाह्रो हुने भयो, 3-4 लाख रुपियाँ मैले पैसा सकेँ, हृदय रोग गङ्गालालदेखि लिएर सम्पूर्ण ठाउँमा चारेँ तर निको भएन। अनि त्यसपछि जब मैले 2072 साल भाद्र 20 गते परमेश्वरलाई चिन्ने मौका पाएँ, एकजना दिदीले मलाई सुसमाचार सुनाउनु भयो, उहाँद्वारा चाहिँ मैले प्रभुले चिन्ने मौका पाएँ, त्यसपछि मैले विश्वास
0: गरेँ,
1: चङ्गाई पनि पाएँ।
0: जस्तो एउटा कुरा, प्रभुलाई पाउनुभन्दा अगाडिको जीवन र प्रभुलाई पाइसकेपछिको जीवनमा चाहिँ के फरक पाउनु भयो?
1: यसमा एकदम आकाश पातलको फरक गुरुबा है, एकदमै आकाश जमिनको फरक पाएँ। मलाई लाग्थ्यो पहिला परमेश्वर पाइसकेपछि पनि केही समय चाहिँ म संसारकै कुराहरूमा रोमल लिएँ, किन मलाई ज्ञान थिएन होइन, किन दुष्टले मेरो परिवारलाई पनि चलाइदिएको थियो होइन। विशेष गरिकन भन्नुपर्दा मेरो श्रीमती स्वरूप परियार हुनुहुन्छ, उहाँले मसँगै पनि आउनु भएको छ यहाँ, उहाँको पनि एकदम ठुलो हात छ कि मलाई चाहिँ यो परमेश्वरमा डोराउनुको कारण चाहिँ मुख्य कारण उहाँको छ। किनभने उहाँले म बिमारी हुँदै गरेको देख्दाखेरि अब बुढो अब यो प्रकारले भएन, अब दिदीले यहाँ सुसमाचार सुन्नु भएको छ, तपाईँको आफ्नै गाउँको मान्छे हुनुहुन्छ अरे चेतबहादुर खरेल, उहाँ चाहिँ 9 वर्षसम्म एकै ठाउँमा पोको परेको व्यक्ति, 25 वर्षसम्म चारा ठुटो टेकेर हिँडेको व्यक्ति, आज परमेश्वरले चलाएर ठुलो चाहिँ महिमाको काम गर्नु भएको छ अरे, वहीँ काम गर्ने विश्वासीले सुसमाचार छोड्नु भएको छ, त्यहाँ जाउँ भनेर यो बाटो चाहिँ मलाई मेरो श्रीमतीद्वारा नै परमेश्वरले खोल्नुभयो। अनि त्यहाँ पुगेपछि मैले चङ्गाई पनि पाएँ होइन, अनि चङ्गाई पाएपछि अनि मैले चाहिँ नि परमेश्वरमा डोरिँदै गर्दा अनि मलाई बिचमा समस्याहरू आए, पारिवारिक समस्या आयो, अनि अब कुलतका कुराहरू थिए, कतिपय कुराहरू म असाध्यै जाँडो सेवन गर्थेँ, अनि त्यसपछि तपाईँको सुर्तीहरू सेवन गर्थेँ होइन, अनि केही समय मैले त्यो त्यो चिजबाट म वञ्चित हुन सकिनँ, अनि घरमा एक किसिमको समस्याहरू हालिदिने, अनि पारिवारिक समस्या, अनि त्यसै गरिकन आर्थिक समस्या है, अनि त्यो भएको कारणले गर्दा अनि ममा एकदमै गाह्रो भइरहेको थियो, र पनि साहस गरियो भनौँ न, अब परमेश्वरलाई चाहिँ अब छोड्नु चाहिँ हुँदैन, अब छोडियो भने चाहिँ कता कता चाहिँ याद आउने क्या, परमेश्वरलाई छोड्यो भने चाहिँ अब दुःख चाहिँ हुन्छ है भन्ने किसिमको भयो। अनि त्यसरी नै अगाडि बढ्दै गएँ, अनि आजको दिनमा मैले चाहिँ के अनुभव गरेको छु भने जीवन भनेको असल जीवन भनेको यहाँ रहेछ
0: है,
1: जहाँ छ हामी छौँ प्रभु। किनभने यो संसारमा मैले अघि नै भनिसकेँ, संसारमा हामीले धेरै दुःख गरियो, धेरै कष्ट गरियो, धेरै मन्दिर धाइयो, पुकारियो, देवी देवता पुकारियो, तर त्यहाँबाट कुनै भएन। हो हुन्थ्यो एकछिन छेडिकमा हुन्थ्यो, झारफुक गर्दा पनि एकछिन निको हुन्थ्यो होइन, एक महिनामा कमसेकम तपाईँको 10 जना परिवार छ, 10 जनालाई बोकेर जानु पर्ने कि 30 दिन धानी झाँक्रीकोमा। तर आज जब मैले प्रभु पाएँ, प्रभुलाई मैले आफ्नो हृदयमा राखेँ, त्यो दिनदेखि मेरो बालबच्चा लगायत मलाई एउटा खरानीको टुकुको आवश्यकता छैन हामीलाई है। अनि हामी अब त्यति बेला मैले 24 घण्टासम्म काम गरेर कमाउँदा पनि मलाई चाहिँ अभावै हुन्थ्यो, म असन्तुष्टै रहन्थेँ भने आज मलाई हप्तामा 6 दिन परमेश्वरले काम गरेर खाइदिनु भएको छ होइन, 6 दिनमा 3 दिन मैले काम गरेँ र के 4 दिन परमेश्वरलाई दिएर हिँडिरहेको छु र पनि मलाई सन्तुष्टि छु, मलाई घटी कमी अभाव छैन। त्यस कारणले गर्दा संसारको पाटो र ख्रिस्टको पाटोमा चाहिँ धेरै फरक मैले
0: फरक छ। जस्तो एउटा प्रश्न, जस्तो मान्छे नि यो कुलतमा लागिसकेपछि प्रभुमा त आउँछन् तर यो कुलतलाई त्याग्नै सक्दैनन्, जस्तो तपाईँ पनि त एकदमै यो कुलतमा लिप्त हुनुहुन्थ्यो नि त, तर चटक्कै तपाईँले छोडेर प्रभुमा एउटा समर्पित छोरा बन्नुभयो। यहाँ धेरैले त्यस्तो कार्यक्रम सुनिराख्नु भएको होला जसको लत अझै पनि छोड्न सक्नु भएको छैन, उहाँहरूलाई चाहिँ कसरी यसलाई छोड्नको लागि इन्करेज गर्नुहुन्छ तपाईँ?
1: म चाहिँ के सन्देश दिन चाहन्छु भने मैले अघि नै भनिसकेँ, म एकदमै परमेश्वर पाइसकेपछि पनि कुलतमा फँसिरहेको व्यक्ति हो, मलाई देखेर पनि मेरो परिवारहरू त्यो पछि पनि अलिकति नर्भस हुनुहुन्थ्यो, नतमस्तक हुनुहुन्थ्यो होइन, मेरो व्यवहार देखेर, किनभने अब योबाट छुटिदिए हुन्थ्यो भन्ने हुन्थ्यो, अनि कति प्रकारको चाहिने संसार त्यो दबाईहरू पनि म त्यो खानै मन नलाग्ने खालका दबाईहरू पनि युज गरियो अनि त्यसले पनि काम गरेन। अनि म चाहिँ के सन्देश दिन चाहन्छु भने आज हामी संसारका कुनै पनि कुराहरू हामी अथवा दबाई खाएर म छोड्छु होइन, म यो गरेर छोड्छु, धामी झाँक्री लगाएर छोड्छु, अथवा अन्य कुनै पनि प्रक्रियामा गएर म चाहिँ विषयलाई छोड्छु भन्ने जो व्यक्तिले सोच राख्नुहुन्छ भने त्यो व्यक्तिले कहिले पनि छोड्न सक्नुहुँदैन है। त्यो छोड्नको निम्ति चाहिँ के हुनुपर्दो रहेछ भने जहाँ ख्रिस्ट येशु हुनुहुन्छ है, मुक्तिदाताको रूपमा हामीले उहाँलाई स्वीकार गर्छौँ र आफ्नो हृदयमा राख्छौँ भने हामी दैनिकी प्रार्थनामा लाग्छौँ है, किनभने यो विषय भनेको अन्तर आत्माको विषय हो, है यो मनले हामीलाई खा भन्छ भने हामी खान्छौँ, नखा भन्छ भने हामी खाँदैनौँ, किनभने त्यो आफै आफैले चाहिँ गर्ने कुरा हो नि है। त्यस कारणले गर्दा अनि हरेक चिज दुई दुई पाटोमा बनेको छ, जस्तो अब एकपट्टि ख्रिस्टेश्वर हुनुहुन्छ भने अर्कोपट्टि दुष्ट छ होइन, दुष्टले खा भन्छ तर ख्रिस्टेश्वरले नखा भन्नुहुन्छ। अब त्यो हामीले प्राथमिकता कुनलाई दिने त होइन, अब ख्रिस्टलाई दिने कि अथवा हामी भित्र रहेको छ दुष्ट आत्मालाई दिने भन्ने कुरा हामी आफूले निहाल्ने कुरा रहेछ। किनभने जब म बाइबल पढ्दै गएँ गहिरिँदै गएँ है, अब एर्मिया 33:3 भनेको छ नि है, मलाई पुकार म तँलाई जवाफ दिनेछु, तैँले नजानेका गहिरा र गुप्तका कुरा म तँलाई बताउनेछु भन्नुभएको छ है। त्यस कारणले गर्दा जति हामी परमेश्वरलाई पवित्र आत्मालाई पुकार्दै गयौं अनि बाइबल अध्ययन गर्दै गयौं गहिराईमा पुग्दै गयौं भने अटोमेटिकली त्यहाँ चाहिँ नि परमेश्वरले ठूलो काम गर्नुहुँदो रहेछ
0: र
1: हामीलाई ती चिजहरूबाट चाहिँ कर्मिक रूपले त्यो मनै नलाग्ने, देख्नै मन नलाग्ने, त्यो छुनै मन नलाग्ने त्यो व्यक्ति। अब हिजो हामीले म त्यही भएर म अहिले सोच्छु, हिजो म त्यो लिँदै गर्दा अरू के अरे धेरै मानिसहरूको बीचमा गएर गीत गाउँथे होइन, अब बस्थे बात गर्थे, आज कुनै व्यक्ति मन नखाँदै गर्दा कुनै व्यक्ति आयो उहाँ पर छ भने मलाई यहाँ गन्दा हुन्छ भनेपछि मबाट कति असर परेको रहेछ है त्यो व्यक्तिलाई है। मैले धेरै व्यक्तिको अगाडि बसेर मैले जुन काम गर्थेँ नि त त्यो समयमा भनेपछि ओहो मैले त ठुलो गल्ती गरेको रहेछु, त्यो भनेको घृणित कुराहरू रहेछ भन्ने लाग्छ। अहिले मलाई ती दिनहरू सम्झेर फर्केर हेर्दाखेरि सम्झेर ल्याउँदा मेरो श्रीमतीको नजरमा पनि यसरी हेरिरहन म सक्दिनँ क्या है, अनि मेरो बालबच्चाहरूको अगाडि पनि म हेर्न सक्दिनँ, किनभने जाउ लिएर एक बोतल लिएर आऊ, मेरो ज्यान दुखेको छ, दिनभरि काम गरेको छु, एक बोतल खाएर सुत्दा मलाई एकदम आनन्द आउँछ, जाऊ लो भन्थ्यो नि, बच्चाहरू पनि झर्को मान्नुहुन्थ्यो
0: क्या।
1: तर आज ती दिनहरू सबै हट्दाखेरि मेरो घर एउटा साँच्ची नै स्वर्ग स्वर्ग भन्दै स्वर्गकै एउटा चाहिँ प्रतीक भएको छ। त्यस
0: आदरणीय श्रोता कार्यक्रम वरदानमा हुनुहुन्छ र आज हामीसँग लोकगायक भीम परियारजी हुनुहुन्छ र उहाँसँग तिता मिठा अनुभवहरू हामी सुनिरहेका छौँ र मलाई लाग्छ तपाईँ एकदमै आशित भइराख्नु भएको छ। जस्तो लामो समय तपाईँ काठमाडौँमा बस्नुभयो होइन, जस्तो मान्छे नि जस्तो गाउँको मान्छेहरू काठमाडौँ आउँछन् गाउँ छोडेर, गाउँमा सेवा सुविधा केही छैन भनेर, तर तपाईँ चाहिँ काठमाडौँमा हुनुहुन्थ्यो, राम्रो टेलर थियो तपाईँ कोमा म गएको छु, एकदम राम्रो चल्ने टेलर थियो, तर त्यो सबै कुरा छोडेर आफ्नो ठाउँमा तपाईँ फर्किनु हो भने के कुराले प्रभाव पार्यो हजुरलाई त्यस्तो गाउँ नै जानुपर्छ भन्ने कुरा छ?
1: यो प्रश्नको लागि आदरणीय गुरुमालाई फेरि पनि धन्यवाद भन्दछु, एकदमै मेरो जीवनमा नसोधिनुहुने प्रश्न हजुरले उठाइदिनु भयो, यसको लागि धन्यवाद। म चाहिँ किन भन्नु होला भने यो मेरो योजना होइन, महान परमेश्वरको योजना, म कहिले पनि सोचेको थिइनँ म फेरि त्यही गाउँमा फर्कन्छु र यो लेभलमा आउँछु भन्ने कुरो मैले सोचेको थिइनँ है। हो यहाँ बस्दै गर्दा मैले लगभग 2049 काठमाडौँ छिरेको व्यक्ति हुँ, त्यो मध्येमा म 5 लगभग बाहिर विदेशमा बिताएँ कतार र दुबई गरेर, बाँकी समय चाहिँ मैले 22-23 चाहिँ मैले यहीँ दिएँ काठमाडौँमै दिएँ है। अनि काम सिक्ने अवसरदेखि लिएर काम गर्ने बेलासम्म म यहीँ रहेँ, अनि 75 सालमा म यहाँबाट मलाई परमेश्वरले आफ्नै ठाउँमा लानुभयो। जब लकडाउन भयो त्यसपछि समस्याहरू आए, ती समस्या आउनु भनेको मेरो जीवनमा परमेश्वरको योजना रहेछ है। र म यहाँबाट गाउँ फर्किएँ, गाउँ फर्किएपछि त्यति बेला त म त असाध्यै एकदम कुहिरोको काग भन्छ नि त्यस्तै अवस्थामा थिएँ, किनभने मसँग बजेट थिएन, पैसा थिएन, सरसामानहरू थिए, अब हजुरले देख्नुभएको थियो कपडा मेसिनहरू सबै थिए, तर एक्कासी म उहाँ पुगेँ, अनि उहाँ पुगेपछि अनि मलाई केही समय धेरै गाह्रो पर्यो, अनि घर बनाएको थिएँ, घर पनि 72 भूकम्पले ध्वस्त भएको थियो, घर निर्माण पनि थिएन मेरो, अनि त्यहाँ पुगेपछि त झन् मलाई धेरै कष्ट भयो है। अनि गाउँघरमा त्यही हो नि, अब सबैजना अब त्यस्तै त्यस्तै हुनुहुन्छ, अब अलिकति हुने व्यक्तिहरूले पनि अब कमाइ हुनेलाई मात्रै हेर्नुहुन्छ, नहुनेलाई त अब गाह्रै हुन्छ, अनि त्यसमाथि फेरि म अलिकति व्यवहार पनि बिग्रिएको मान्छे परेको होइन, किनभने अब अलिकति दुःख बिमार भयो, धेरै खर्च भयो, अनि घर बनाएँ, अनि त्यो ऋण तिर्न विदेश गएँ, विदेशमा बाट पनि ऋण तिर्न नपाउँदै घर भत्कियो होइन, भूकम्पले घर लग्यो, अनि त्यसपछि चाहिँ फेरि बिमारी भएर आउनु पर्दा त मलाई ऋण लाग्यो, अनि त्यही प्रक्रियामा गाउँ पुग्दाखेरि चाहिँ मलाई धेरै गाह्रो भयो, अनि मेरो श्रीमती म लगायत मेरो बालबच्चा मिलेर गाउँमा एउटा वासस्थान एउटा खडा गर्यौँ परमेश्वरको योजना, पैसा नभए पनि काम परमेश्वरले गरिदिनु भयो अनि त्यो प्रकारले अब सानो बच्चा अभिषेक अहिले यहीँ आएको छ, त्यो बाबुले पनि नसकेर 3 वर्षको उमेरमा पनि उनले पनि एउटा इट्टा सार्ने काम पनि गर्नुभयो है। त्यसरी चाहिँ हामीले घर निर्माण गर्यौँ अनि बस्ने बास भयो अनि त्यो गोर्खाको पालुन्डार भन्ने ठाउँमा भनौँ न मेरो जन्म थलो त्यही चाहिँ एउटा टेलर त्यही स्थापना गरेर प्रभु टेलर अहिले चाहिँ सुसंचारको केन्द्र बनेको छ त्यो प्रभु टेलर। मेरो नामै प्रभु छ कि, अनि मेरो श्रीमती प्रभुको श्रीमती, अनि मेरो बाबु छोराछोरीलाई प्रभुको छोराछोरी भन्ने त्यो छ कि, किनभने परमेश्वरको चाहिँ एउटा
0: नाम राखेर
1: सुरु गरे अहिले त्यही नाम कहलिएको छ सुसंचारको केन्द्र भनेको छ। अनि परमेश्वरको योजना रहेछ अनि त्यहाँ पुगे, अनि पुगेपछि मलाई त सपोर्ट थिएन त्यहाँ, अनि मण्डली खोज्दै हिँडे अनि एकजना अहिले हाम्रो आदरणीय पास्टर हुनुहुन्छ प्रेम सुनार भन्ने उहाँ हुनुहुन्छ, अनि उहाँले मलाई बोलाउनु भयो हाम्रो मण्डलीमा आउनुहोस् भनेर, केही समय गएर म त्यहाँ संगति लिएँ। अनि पछि हाम्रो यहाँ शेतबहादुर खरेल बुवाबाट उहाँ गएर मलाई चाहिँ अभिषेक गरिदिएर एउटा झुण्ड स्थापना गरिदिनु भयो। अनि मैले चाहिँ खासै त्यति बेला मलाई चाहेको थिइनँ, किनभने म हरेक समस्यामा थिएँ त्यो बेलामा, खासै म गइरहेको पनि थिइनँ प्रभुमा होइन, भर्खर प्रभु पाएको, आफ्नो काम व्यस्तताको कारणले गर्दा म गइरिन सकेको थिइनँ। अनि त्यो समयमा उहाँ गएर अभिषेक गरिदिनु भयो, अब हामी उहाँबाट तँलाई सपोर्ट गर्नलाई तिमीलाई अगुवा पठाउँछौ अनि टेन्सन नगर, अब यहाँ म जन्मेको ठाउँ यसरी चाहिँ काम गर्नुपर्छ भन्ने हिसाबको कुरो भयो, ल ठिकै छ नि त भनेर केही समय त्यहाँ एउटा रुम लिएर हामीले त्यहाँ सेवा सङ्गति गऱ्यौँ गर्दै जाने क्रममा। अनि परमेश्वरको एकदम अचम्मको चाहिँ एउटा मार्ग र निर्देशन रहेछ कि, बाटो खुला गर्नु भएको रहेछ मेरो निम्ति। अचानक जन्मिएर 41 वर्षको उमेरसम्म बाङ्गो खुट्टाले टेकेर हिँड्ने व्यक्तिलाई परमेश्वरले मलाई अचम्मको समय जुटाउनु भयो। जब म चाहिँ त्यहाँ अब सबैले भन्न लाग्यो, मेरो घर परिवार लगाएर सबैले, तपाईँ एउटा अपाङ्ग व्यक्ति हो, अहिले त गर्न सक्नु भएको छ, भोलि के हुन्छ थाहा छैन, राज्यले दिने एउटा चाहिँ ऊ हो दिने कुरा हो, त हाम्रै पैसा हो, तपाईँ एउटा परिचय पत्र बनाउनुहोस् भन्ने उसमा म गएको थिएँ हस्पिटल, आपिपल हस्पिटल गाउँकै। अनि त्यहाँ जाँदाखेरि तपाईँको ईश्वर घिमिरे भन्ने एकजना डाक्टर आउनुभएको रहेछ, हड्डी सम्बन्धीको, उहाँ चाहिँ यो कोर्समा आउनु भएको रहेछ अमेरिकाबाट अथवा कता सिधै आउनु भएको रहेछ त्यहाँ ट्रेनिङको लागि। अनि त्यहाँ मेरो भान्जा भान्जीहरू हुनुहुन्छ त्यो हस्पिटलमा, अनि उहाँहरूद्वारा चाहिँ मलाई उहाँ डक्टरसँग ईश्वर घिमिरेसँग भेट गराइदिनु भयो, अनि उहाँले मेरो चाहिँ भिडियोहरू लिनुभयो, फोटो लिनुभयो, मेरो यहाँ मोबाइलमा पनि छ, मैले गरेर राखेको छु। अनि त्यसपछि अब 6 महिनापछि हाम्रो टिम आउँदैछ, मलाई लाग्छ तपाईँको अपरेसन यहाँ हुन्छ भन्नुभयो, ठिकै छ अपरेसन भयो भने राम्रै छ भने, अनि घरमा आएको थिएँ, अनि उहाँले त्यो मेरो डकुमेन्ट उहाँ पठाउनु भएछ इमेल गरेर, 1 हप्तामा तपाईँको चाहिँ सामान आयो कि,
0: अपरेसनको
1: यो प्रकारले चाहिँ ऊ गर भनेर चाहिँ मेरो यो अब पुरै खुट्टाको भिडियो फोटो पठाउनु भएको थियो, त्यो सामान उहाँबाट पठाइदिनु भएछ, अनि मलाई त तेस्रो दिन फेरि कल गर्नुभयो, ल तपाईँ त लक्की म्यान हुनुहुँदो रहेछ, तपाईँको अब अपरेसन हुने भयो, तपाईँ आउनुहोस्, किनभने मलाई ढाडमा एकदम समस्या थियो क्या है, अब यो यस्तो थियो नि त
0: होइन
1: यस्तो, अनि यसरी हिँड्नु पर्दा अब 30-40 वर्षसम्म त्यसरी हिँड्दा त गाह्रो भयो, अनि मलाई ढाडको एकदम समस्या भयो, अनि जसो पनि जाने क्रममा उहाँले त्यो गर्नुभयो, अनि म तेस्रो दिनमा म गएँ, अनि पुगेपछि मैले सबै कुराहरू बताएँ, अब म एकजनाले 5-6 जना पाल्नुपर्छ, अहिले यतिको गरेर खान सकिरहेको छु, भोलि चाहिँ अब खुट्टा काटेर अपरेसन गर्दै जाँदाखेरि म फेरि चल्न नसकिने भएँ भने त मलाई त गाह्रो हुन्छ, त्यस कारणले गर्दा मसँग फेरि पैसा पनि छैन भनेको, 3-4 लाख जति जुटाउनुहोस्, तपाईँको यो केस भनेको त लाखौँ पैसा तिरे पनि नहुने हो है, अब हुनु पनि हो, किनभने म अब 12-13 वर्षको उमेरदेखि मैले जब 2 पैसा कमाउन थालेँ, मेरो खुट्टाको उपचारको लागि बनेपा हस्पिटल गएँ होइन धुलीखेल, अनि तपाईँ धेरै ठाउँमा विदेशमा पनि कतारको हड्डी हस्पिटल हड्डीको डक्टरलाई भेटेँ, दुबईको हड्डी डक्टरलाई भेटेँ, अनि जर्मनीहरूलाई भेटेँ, तर उहाँहरूले इन्कार गर्नुभयो तपाईँको समय गइसक्यो भन्नुभयो, त्यो भनेको चिज आज नेपाली डक्टरले त्यो पनि अब एउटा कोर्समा आएको डक्टरले सक्छ भन्ने त मैले विश्वास गर्न सकिनँ।
0: हजुर,
1: अनि भित्रभित्रै अनि त्यही अघि मैले भने जस्तै ख्रिस्टेश्वर एकपट्टि अब दुष्ट एकपट्टि, दुष्टले चाहिँ नजा एक किसिमको चाहिँ हाल्यो होइन, अनि अर्को मनले भन्छ ल जा, अनि त्यो भयो, अनि मेरो श्रीमतीले भन्नुभयो तपाईँलाई भोलि केही परेछ भने होइन म भात बोकेर पनि नफाल्छु है, बालबच्चाको कुनै नगर्नु जानिनुहोस् भन्नुभयो। अनि एकदम मेरो नजिकै एकजना मित्र हुनुहुन्छ, मेरो बचपनदेखिको साथी सम्झना गिरी भन्ने, अनि उहाँसँग मैले सानो कुरा पनि उहाँसँग मैले लिन्छु, अनि उहाँसँग सोद्धा उहाँले पनि मलाई एक किसिमको उत्साह दिनुभयो। अनि म गएँ, अनि गएपछि सबै वृत्तान्त डाक्टरलाई भनेपछि, अनि मेरो सानो बाबु अभिषेक छोरोले, अनि म अब त्यो बाङ्गा खुट्टा भयो नि त जुत्ता सिधा जुत्ता हालेर हिँड्थेँ नि त
0: हजुर,
1: अनि बाबुले सानो बाबुले भन्यो डाक्टर डाक्टर मेरो बाबुको बाबाको जुत्ता चाहिँ सिधा छ, खुट्टा चाहिँ किन यस्तो भएको होला। प्रभु बोल्नुभयो त्यहाँ होइन, अन्त बाबुले भनेपछि अनि डाक्टरले पनि आँखाको पनि आँसु लिनुभयो, तपाईँको बाबालाई निको पार्छु म प्रार्थना गर है गर्नुहोस् है भन्नुभयो। हुन्छ तपाईँ पनि प्रभु यसुको चेला हो भन्नुभयो बाबुले, अनि हाँस्नुभयो डाक्टर, बाबालाई गडले निको पार्नुहुन्छ भन्नुभयो। अनि अपरेसनको तयारी भयो, 4.5 घण्टा लगभग 4.25 घण्टा लगाएर मेरो अपरेसन सफल भयो। अनि आज आएर परमेश्वरले यसरी चाहिँ प्रभु बोल्नुभयो त्यहाँ होइन, अन्त बाबुले भनेपछि अनि डाक्टरले पनि आँखाको पनि आँसु लिनुभयो, तपाईँको बाबालाई निको पार्छु म प्रार्थना गर है।

0: जुत्ता चप्पल लगाएर सहज तरिकाले हिँड्न सक्ने भए, यही योजना परमेश्वरमा रहेछ। अनि म त्यहाँ पुग्नुको अर्को अझै ठूलो उद्देश्य चाहिँ के रहेछ भने, मेरो परिवार लगायत लगभग 21 जनाले प्रभु पाउनुभयो।
1: आमेन।
0: है, किनभने आज उहाँहरू पनि कुलतमा लागिरहेको व्यक्ति, है, परिवार छिन्न भिन्न भएका व्यक्तिहरू आज परमेश्वरमा डोरिँदै गर्दा आज त्यो ठाउँलाई एकदमै आशिषमय ठाउँ परमेश्वरले बनाउनु भएको छ। यही उद्देश्यको लागि परमेश्वरले मलाई यहाँबाट त्यहाँ लानु भएको।
1: जस्तो अब 3 कुरा चाहिँ एकदमै महत्वपूर्ण लाग्यो मलाई, त्यो पनि थाहा गर मैले। जस्तो तपाईँले त्यहाँ प्रभु टेलर खोल्ने बित्तिकै त्यहाँ प्रभुको सुसमाचार जो आउँछ त्यसलाई सुनाइ नै हाल्नुभयो, एउटा भयो। अनि अर्को त तपाईँको खुट्टा होइन सिधा भयो, होइन अर्को भनेको मण्डली स्थापना भयो, होइन कयौं मान्छेले प्रभुलाई पाए। यो कुराबाट पनि थाहा हुन्छ कि जे हुन्छ भलाइकै लागि हुन्छ, प्रभुकै योजना अनुसार नै हुन्छ। जस्तो अलिकति अब हामी लोकगीततिरै जाम, तपाईँ हामी अलिकति भावुक माहौल बन्यो, तर यसलाई हामी अलिक खुसियालीतिर नै लान चाहन्छु म। जस्तो तपाईँलाई यो इसाई जगतमा क्या अरू गीत धेरै तर लोकगीत थोरै भएको जस्तो लाग्छ कि लाग्दैन?
0: एकदम।
1: किन होला?
0: हजुर,
1: किन?
0: अरू आधुनिक पपहरूमा एकदम भजनहरू निस्किने के अरे धेरै प्रयत्न छ, तर हाम्रो लोकमा चाहिँ छैन। अब किन भन्दा यही
1: हो, हजुर मैले कुरा काटिहालेँ, लोकगीत गाउने मान्छे कम भएर हो कि के हो?
0: लोकगीत गाउने मान्छे कम चाहिँ हुनुहुन्न जहाँसम्म मलाई लाग्छ, है, किनभने अहिले अब जति पनि अब गीत गायन क्षेत्रमा आउने व्यक्तिहरू व्यक्तित्वहरू गाउँतिरबाटै प्रवेश गर्नुभएको पाउँछु मैले, तर किनभने अब यो प्रति चाहिँ अलिकति ध्यान नगएको कारणले।
1: अब भीमजीले अलिकति कन्टिन्यू दिनु पर्ला।
0: हजुर, म चाहिँ प्रार्थना फेरि याद गरिदिनु होला। म चाहिँ मैले चाहिँ के सोचेको छु भने, अब अहिले चाहिँ मैले अघि नै बीचमा एउटा कुरा भुले, जुन त्यो मेरो स्थापना गर्नु भएको थियो नि त त्यो सेवकाईको क्षेत्र, त्यो सेवकाई चाहिँ मेरो चाहिँ नि क्लोज भयो,
1: है,
0: त्यो बन्द भयो। कसरी बन्द भयो भन्दा, म जब म हस्पिटलको छिरेँ त्यसपछि यहाँबाट कोही पनि गइदिनु भएन,
1: ए हजुर,
0: नगइसकेपछि अनि त्यो चाहिँ बन्द हुन पुग्यो। अनि त्यसपछि म चाहिँ महिमा मन चर्चमा, उहीँको पालनदार नगरपालिका वार्ड नम्बर 4 रहेको महिमा मण्डलीसँग अब सहकार्य गरेर हाम्रो पास्टर प्रेम सुनार लगायत अब हाम्रो डिगन सम्बहादुर अछामी अगुवाजन लगायत सम्पूर्ण मण्डली परिवारसँग रहेर अहिले म चाहिँ त्यहीँबाट सेवा लिइरहेको छु, सेवा दिइरहेको छु,
1: है।
0: अनि अहिले म यहाँ आउनुको मुख्य कारण पनि उहाँहरूले नै अलिकति केही रकमको पनि सहयोग गर्नुभयो। अनि यो जय जय होस् भन्ने गीत अस्ति नै एरेन्ज गरेको थिएँ मैले, धेरै नै भयो त्यो एरेन्ज गरेको, आर्थिकको कारणले गर्दा ऊ गर्न सकेको थिइनँ। अनि हाम्रो महिमा मण्डलीबाटै चाहिँ नि रेकर्डिङको लागि हिजो मलाई पठाउनु भयो, अनि म आएर हिजो त्यो गीत पनि मैले चाहिँ रेकर्डिङ गरिसकेको छु, होइन। अब त्यसलाई भिडियोहरूको लागि अब के गर्नुपर्छ कसो गर्नुपर्छ हजुरहरूसँगै रहेर सहकार्य गरेर अगाडि बढ्ने प्रयास गरेको छु।
1: अब यो लोकगीतलाई चाहिँ तपाईँले अलिकति पहिलो प्राथमिकता दिएर, धेर त होइन, महिनामा 2 जति गर्नुभयो भने सायद कभर गर्छ जस्तो लाग्छ मलाई, किनभने लोकगीत सुन्ने पनि धेरै श्रोताहरू हुनुहुन्छ। जस्तो मलाई पनि एकदमै मनपर्छ लोकगीत, होइन, तर लोकगीत त्यति देखिँदैन, गुड न्युज त्यति लोकगीत पनि बज्दैन। एउटा प्रश्न मनमा लागेको छ, जस्तो लामो समय सेवकाई उत्तप चढाव जीवनमा तपाईँको धेरै आयो क्या, कहिले काहीँ यस्तो लागेन आ छोडिदिन्छु प्रभुलाई म पुरानै बाटो फर्किन्छु जस्तो कहिले आयो क्या?
0: लाग्यो नि, लाग्यो। सुरु सुरुमा अघि मैले भनिसकेँ, जबसम्म मलाई त्यो चिजहरूले म प्रभुलाई चाहिँ पाएँ, मुखले चाहिँ भन्थे,
1: हजुर हजुर,
0: होइन, सबैको अगाडि हो भीम दाई भीम सर त प्रभुमा जानुभयो भन्ने हुन्थ्यो, ढुटी गीत पनि गाउँथे, सबैलाई नचाउँथे पनि, तर भित्र चाहिँ मेरो अशान्तिले पुलिरहेको हुन्थ्यो,
1: हजुर हजुर,
0: है। त्यो समयमा मैले चाहिँ अब के भने, अब सानो कुरा पऱ्यो भने घरमा अब अलिकति केही भयो भने पनि अब यो बाटो खासै गतिलो चाहिँ होइन कि, एक मनले मलाई त्यस्तो लाग्छ, है। अनि मैले अब यो के यो पाटेलाई छोडिदिन्छु कि आफै समाप्त हुन्छु भन्ने पक्षमा पनि म पुगेको थिएँ, मलाई दुष्टले पुर्याएको थियो, तर किनभने हाम्रो सर्वोपरि सर्वज्ञानी परमेश्वरले त्यो बाटोपट्टि मलाई डोरिन दिनु भएन।
1: सायद सायद तपाईँ त्यो बाटोमा हुनुभएको भए यतिखेर कहाँ हुनुहुन्थ्यो होला?
0: पत्तै थिएन, यति बेला मेरो हाडखुड पनि रहन्थेन होला, है।

0: हामी यो विश्वास गरौं कि तपाईँको जीवनमा परमेश्वरको ठूलो योजना
1: एकदम एकदम
0: अब एउटा गीत सुनौं फेरि एउटा हजुरलाई मनपर्ने तपाईँको आफ्नै गीत सुनौं न हामी छोटो कोरस र अन्तर एउटा
1: जुन म अब हिजो मैले रेकर्ड गरेँ भने गीतमा गुनगुनाउँछु
0: हुन्छ हुन्छ

0: एकदम धन्यवाद. अब भने त्यही शब्दमा तपाईँले जवाब दिनुपर्ने हुन्छ, लामो समय छैन हामीसँग, त्यो भएर एकै शब्द दिनुपर्ने हुन्छ. जस्तो यतिखेर म तपाईँलाई बाल्य अवस्थातिर फर्काउन चाहन्छु. जतिखेर तपाईँ स्कुलले जीवन थियो तपाईँको होइन, त्यतिखेर शिक्षकहरूको नजरमा भीम परियार कस्तो विद्यार्थी, एकै शब्दमा भन्नुपर्दा?
1: म त्यति बेला अब स्कुल चाहिँ धेरै समय पढ्न पाइनँ है, किनभने मेरो आर्थिक अभाव र मेरो अपाङ्गताको कारणले गर्दा त्यो बेलाको समय भनेको छुट्टै थियो. र त्यति बेला चाहिँ मलाई सरहरूले दुई तिनजना सरहरूले चाहिँ अलिक नेगेटिभ पाराले हेर्नुहुन्थ्यो होइन. अब तिनजनामा अहिले दुईजना चाहिँ हुनुहुन्छ, एकजना बितिसक्नुभयो, उहाँहरूले चाहिँ एकदम सपोर्ट गर्नुहुन्थ्यो मलाई. म खेलकुदमादेखि लिएर हरेक क्षेत्रमा, अनि बाँसुरी बजाउने, मादल बजाउने होइन, त्यो क्षेत्रमा चाहिँ म एकदम अग्रपङ्क्तिमा थिएँ.
0: के भनेर चिन्थे
1: मलाई? भीम परियार
0: बहुप्रतिभाशाली मान्छे भनेर चिन्थे कि?
1: हजुर, ऊ चाहिँ सानैदेखिको एकदमै
0: ट्यालेन्ट
1: छ यो बच्चा चाहिँ, यसले ठाउँ पायो भने चाहिँ गर्छ है
0: गर्छ भनेर चिन्थे. आमा बुवाको नजरमा कस्तो छोरा?
1: आमा बुवाको नजरमा पनि एकदम राम्रै थियो.
0: श्रीमतीको नजरमा कस्तो श्रीमान?
1: एकदम ठिकै छु अहिलेसम्म.
0: साथीभाइको नजरमा भीम परियार कस्तो साथी?
1: साथीभाइको नजरमा चाहिँ त्यही हो, अब कुनै साथीहरू अब कस्तै प्रक्रिया गर्नुहुन्छ, कुनै अब कुनै कस्तै तरिकाले हेरिदिनुहुन्छ, अब साथीभाइको नजरमा चाहिँ सबैको नजरमा ठिक छ भन्नु छैन.
0: ओके, धेरै प्रश्नहरू बाँकी थिए तर यति चाँडो यो समय बित्यो थाहा नै भएन होइन. भीम सर, अब कार्यक्रमको अन्तिममा छौँ, हजारौं हाम्रो दर्शक र श्रोताहरूले तपाईँलाई सुनिराख्नु भएको छ, हेरिराख्नु भएको छ, के भन्न चाहनुहुन्छ?
1: अब अन्तमा भन्नुपर्दा, जति पनि हाम्रो आजको यस गुड न्युज एफएम हेरेर बस्नुहुने सम्पूर्ण दर्शक श्रोताहरूलाई ख्रिस्ट यसुको नाममा फेरि पनि जय मसीह भन्न चाहन्छु. र जति पनि ख्रिस्टलाई पाउनु हुने साथीहरू हुनुहुन्छ, दर्शकहरू हुनुहुन्छ होइन, तपाईँहरूले पनि एकदम गहिरिएर मैले भनेको आजको जुन मेरो कुराहरू छन् मनन गरिदिनु भयो भने पक्कै पनि तपाईँले त्यहाँ स्वर्ग झल्केको अनुभव पाउनुहुन्छ, ख्रिस्ट यसुको चाहिँ मुहार देख्नुहुन्छ, किनभने म त्यही बाटो भएर यो ठाउँसम्म आइपुगेँ. र जतिजनाले पाउनु भएको छैन, ख्रिस्टलाई पाउनु भएको छैन भने पनि तपाईँहरूको निम्ति पनि हामी एकदम धेरै प्रार्थना गर्नेछौँ, मैले गरिरहेको छु, निरन्तर प्रार्थना हुनेछ. ख्रिस्ट यसुलाई पाउनुहोस् है, अनि
0: ख्रिस्ट यसुलाई पाउनुहोस् होइन, भजन गीत गाउनुहोस्,
1: हाम्रो जीवनलाई
0: मण्डलीमा आउनुहोस्,
1: अनि हाम्रो जीवनलाई परिवर्तन, हाम्रो परिवारलाई परिवर्तन है, भोलि गरी देशलाई परिवर्तन गर्ने चाहिँ एउटा चाहिँ आँट र विश्वास तपाईँहरूमा सबैमा जाग्न सकेकोस्.
0: ओके, धेरै धेरै धन्यवाद, आफ्नो व्यस्त समय दिनुभयो. परमेश्वरले आगामी दिनमा जति पनि तपाईँको योजनाहरू छन् प्रत्येकलाई प्रभुले पूरा गर्नुभएको होस्, र यो अपेक्षा पनि गर्छौ कि वर्षमा तपाईँको दुईटा जति लोकगीत चाहिँ बजारमा आओस्, इसाई समाजले पाओस् हामी आशा गर्छौं. र हामी क्रिस्चियनहरूले मिडियामा लगानी गर्नु भनेको चाहिँ पुस्तौंसम्म लगानी गर्नु
1: होइन,
0: यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ. र गुड न्यूज एफएमको तर्फबाट पनि तपाईँलाई सफलताको शुभकामना भन्न चाहन्छु, र अब भने हामी बिदा हुन चाहन्छौँ. धन्यवाद, आफ्नो व्यस्त समय दिनुभयो.
1: हस्, धन्यवाद. विशेष गरिकन गुड न्यूज एफएम टिम सम्पूर्णलाई, अनि हजुर गुरुबाको कारणले नै आज म यहाँ आउन पाएँ, र आफ्ना व्यक्तिहरू क्रिस्टका कुराहरू, संसारिक कुराहरू यहाँ राख्ने मौका दिनुभयो, यसको लागि फेरि पनि आउने अपेक्षा गर्दै बिदा हुन चाहन्छु.
0: आदरणीय श्रोता, कार्यक्रम वरदानमा हुनुहुन्छ, र हामीलाई दर्शकहरूले पनि हेरिराख्नु भएको छ. गुड न्यूज टिभी तपाईँको लागि एकदमै हर पलको साथी, र आज एकदमै अर्थपूर्ण लाग्यो, मलाई पनि एकदमै उत्साह मिलेको छ भीमजीको जीवन गवाही सुनेर. जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै, हामी इच्छा गर्यौँ भने परमेश्वरले पूरा गर्नुहुन्छ. र एउटा सहरमा बस्दै गरेको व्यक्ति गाउँमा गएर प्रभुको ठूलो काम गरिराख्नु भएको छ, प्रभुको बोझ उठाइराख्नु भएको छ, उहाँको लागि पनि निरन्तर प्रार्थना गरिदिनुहोला भन्न चाहन्छु. र जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सुजन र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै, कार्यक्रमबाट आजका पाहुना लोक गायक भीम परियार र म कुमार अब्राम भन्ने अहिलेलाई बिदा हुन्छ. धन्यवाद, जय मसीह. नमस्कार.

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510। र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
4: नमस्कार सेनसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
8: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
9: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
7: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 ठमेल, काठमाडौँ।
8: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
9: फोन नम्बर 40225444, 40225444
7: र 40225572, 40225572।
10: खै जन्मदर्ता दिनुहोस् त।
11: जन्मदर्ता गरेको छैन नि म्याडम।
10: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
11: हो र, मलाई त थाहा नै थिएन म्याडम।
10: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
11: पहिला कसैले भनेनन्?
12: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
13: जन्म र मृत्यु दर्ता
6: परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: गुड न्यूज एफएम 105.1।
15: अब प्रस्तुत छ कार्यक्रम भजन संगीत।

जय बसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम भजन संगीतमा र श्रोता कार्यक्रम भजन संगीत लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता हामी तपाईँलाई साथी दिइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन भजन गीत संगीतहरूको साथ दिन्छौं। हामी यो समय चाहिँ एकदमै गीत संगीतमय बनाउने गर्दछौं र मिठा मिठा भजन गीत संगीतको साथ अबको लगभग एक घण्टाको अवधिभर हाम्रो सम्पूर्ण प्रिय श्रोता जो हामीलाई अनलाइन मार्फत सुन्दै हुनुहुन्छ, अन एयर मार्फत सुन्दै हुनुहुन्छ, तपाईँहरूको लागि अब हामी गीत संगीतको साथ दिन गइरहेको छौं र एउटा गीतबाट नै कार्यक्रमको शुरूआत पनि गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र अवश्य पनि जसरी हामीलाई पानीको तिर्सा लाग्छ त्यसरी नै हामी परमेश्वर प्रति पनि तृषित हुनुपर्छ भन्ने कुराहरू चाहिँ गीतले पनि बताइरहेको थियो। हामी भजन संग्रहको पुस्तक पनि सँगसँगै पाठ गर्दै हेर्दै जानेछौ र मिठा मिठा गीत संगीत तिरको साथ दिएर यो समयलाई एकदमै गीत संगीतमय बनाउने हामी एकदम जमर्को कसिरहेको छौं। भजन संग्रहको पुस्तक अध्याय छ शीर्षकमा लेखिएको छ संकष्टमा कृपाको निम्ति प्रार्थना र दाउदको भजन रहेको छ एक पददेखि चाहिँ हे परम प्रभु तपाईँको क्रोधमा मलाई नहप्काउनुहोस् तपाईँको रोषमा मलाई ताडना नदिनुहोस् म माथि दया गर्नुहोस् हे परम प्रभु किनभने म अति दुर्बल छु हे परम प्रभु मलाई निको पार्नुहोस् किनकि मेरा हाडहरूमा पीड़ा छ मेरो प्राण पनि साह्रै बेचैनीमा छ कहिलेसम्म हे परम प्रभु कहिलेसम्म पर्खनु मतिर फर्कनुहोस् हे परम प्रभु मेरो प्राणलाई छुटकारा दिनुहोस् तपाईँको अचूक कृपाको खातिर मेरो उद्धार गरिदिनुहोस् मृत्युमा तपाईँको सम्झना हुँदैन पातालमा कसले तपाईँको प्रशंसा गर्न सक्छ र आफ्नो आर्थनादले थाकेर म लाचार भएको छु हरेक रात म रोएर मेरो ओछ्यान भिजाउँछु शोकले गर्दा मेरा आँखा धमिला भएका छन् मेरा शत्रुहरूले गर्दा ती कमजोर भएका छन् हे सबै कुकर्मी हो मबाट दूर हौ किनकि म रोएको परम प्रभुले सुन्नु भएको छ परम प्रभुले कृपाको निम्ति मेरो पुकार सुन्नु भएको छ मेरो प्रार्थना परम प्रभुले ग्रहण गर्नुहुन्छ मेरा सबै शत्रुहरू शर्ममा पर्नेछन् र ज्यादै घबराउनेछन् र पलभरमा लज्जित भएर पछि हट्नेछन् आमेन। र यसरी संकष्टमा कृपाको निम्ति दाउदले गरेका प्रार्थना आज तपाईँ हाम्रो प्रार्थना पनि हुन् र परमेश्वरको यो वचनले भने जस्तै नै तपाईँ हाम्रो आर्तना तपाईँ हाम्रो क्रन्दन तपाईँ हाम्रो पीड़ा हाम्रा बगिरहेका आँसुहरूलाई परमप्रभु परमेश्वरले देख्नु भएको छ सुन्नु भएको छ र हाम्रा हरेक आवश्यकताहरूमा उहाँले मध्यनजर गर्नुहुन्छ निरन्तर परमेश्वरसँग प्रार्थना गर्न नछोड्नुहोस् भन्ने उत्साहसँगै अर्को एउटा मिठो गीतको साथ तपाईँलाई यो समयमा दिन चाहन्छु।

एउटा गीत तपाईँको निम्ति राख्यौं र अवश्य भने परमेश्वरको उपस्थितिमा उहाँको आज्ञा अनुसार जीवन जिउनु भनेको चाहिँ हाम्रो जीवनशैली नै पनि परमेश्वरको आराधना हो। वास्तवमा भन्यो भने स्टेजमा उभिएर वाद्यहरू बजाएर मात्रै परमेश्वरको आराधना हुने होइन, मतलब त्यो पनि एउटा पार्ट अफ द वर्शिप हो, एकदमै आराधनाको एउटा महत्वपूर्ण भाग। तर हामी दिनभरि कसरी जीवन जिउँछौ, हाम्रो जीवनशैली कस्तो छ, हामी कसरी बोल्छौं, कसरी व्यवहार गर्छौं, हाम्रो हृदयमा कस्तो कुराहरू छ, हामी कस्तो कुरा हेर्दैछौ, सुन्दैछौ, बोल्दैछौ, सबै कुराहरूले पनि हामीले परमेश्वरको चाहिँ महिमा गर्नुपर्दछ। अनि सबै कुराहरूबाट चाहिँ हामी परमेश्वरको उपस्थितिमा जिउँदै उहाँको नाउँलाई उचाल्दै हिँड्नु चाहिँ एकदमै आशिषको कुरा रहेको छ। गीतले पनि साँच्चै नै उहाँको उपस्थितिमा जीवन जिउने कुराहरू व्यक्त गरिरहेको थियो। भजन गीत संगीतको साथ निरन्तर दिइरहेको छौं भने भजन संग्रहको पुस्तकलाई पनि हामी पाठ गरिरहेको छौं र भजन संग्रहको पुस्तक अध्याय 7 शीर्षकमा लेखिएको छ न्यायको निम्ति प्रार्थना। एक पदेखि चाहिँ हे परम प्रभु मेरा परमेश्वर, तपाईँमा नै म शरण पर्छु, मेरो खेदो गर्नेहरू सबैबाट मलाई बचाउनुहोस् र छुटाउनुहोस्, नत्र त सिंहले झैं तिनीहरूले मलाई फहराउनेछन् र मलाई छुटाउने कोही नहुँदा तिनीहरूले मलाई टुक्रा टुक्रा पार्नेछन्। हे परम प्रभु मेरा परमेश्वर, यदि मेरा हातबाट केही अधर्म भएको छ भने, यदि आफ्नो मित्रलाई मैले खराबी गरेको छु भने र बिना कारण मेरा विरोधीलाई लुटेको छु भने, यदि मैले यसो गरेको भए मेरो शत्रुले मलाई खेदेर भेटाओस् र त्यसले मेरो शरीर भुइँमा कुल्ची मिल्ची पारोस् र मेरो प्राण धुलोमा मिलाइदियोस्। हे परम प्रभु, आफ्नो कोपमा उठ्नुहोस् र मेरा शत्रुहरूको प्रकोपको विरूद्ध तपाईँ आफै खडा हुनुहोस्। हे मेरा परमेश्वर, जाग्नुहोस् र न्यायको आदेश दिनुहोस्। र साँच्चै नै हामी पनि यो वचनले भने जस्तै नै कचोटि यस्तो विविध प्रकारको अवस्थाहरूबाट भएर जान्छ, तर हाम्रो प्रार्थना र गुहार चाहिँ परमप्रभुमा नै हामीले व्यक्त गर्नुपर्छ भन्ने उत्साहसँगै अर्को एउटा गीतको साथ फेरि पनि तपाईँलाई समय दिन चाहन्छौं।

निकै नै मिठो गीत, एकदमै अर्थपूर्ण गीतको साथ तपाईँलाई हामीले दिएको छौँ र कार्यक्रम भजन संगीतमा हुनुहुन्छ। गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ। अनलाइनबाट सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np मा र मिठा मिठा गीत संगीतहरू सुनेर आशिषित हुनको लागि चाहिँ कार्यक्रम भजन संगीत अन्तिमसम्म सुनेर साथ दिनुहोला। हामी एकदमै अर्थपूर्ण गीत संगीतहरूको साथ तपाईँलाई दिइरहेको छौं र भजन संग्रहको पुस्तकलाई पनि हामी तपाईँको लागि पाठ पनि गरिरहेको छौं। भजन संग्रहको पुस्तक अध्याय सातमा सात पददेखि यसरी लेखिएको छ, जाति जातिहरू तपाईँको वरिपरि एकत्र हुन् र तिनीहरूमाथि उच्च स्थानबाट राज गर्नुहोस्। परमप्रभुले सबै जातिहरूको न्याय गरून्। हे परमप्रभु, मेरो धार्मिकता अनुसार र मेरो निर्दोषता अनुसार मेरो न्याय गर्नुहोस्। हे सर्वोच्च परमेश्वर, हे धार्मिक परमेश्वर, जसले मन र हृदयको जाँच गर्नुहुन्छ, दुष्टहरूको उपद्रव समाप्त गर्नुहोस् तर धर्मीहरूलाई स्थिर गराउनुहोस्। मेरो ढाल सर्वोच्च परमेश्वर हुनुहुन्छ, जसले सोझो हृदय भएका मानिसहरूलाई बचाउनुहुन्छ। परमेश्वर निष्पक्ष न्यायाधीश हुनुहुन्छ, जुन परमेश्वरले प्रतिदिन आफ्नो क्रोध व्यक्त गर्नुहुन्छ। यदि मानिसले पश्चाताप गरेन भने त उहाँले आफ्नो तरवारमा सान लगाउनुहुनेछ, उहाँले आफ्नो धनुमा ताँदो चढाउनुहुनेछ, उहाँले आफ्नो घातक शस्त्रहरू तयार पार्नु भएको छ, उहाँले आफ्नो काँडहरूलाई अग्निबाण तुल्याउनुहुन्छ। जसको कल्पना दुष्टताले पूर्ण छ र उपद्रयी सोच्दछ, त्यसले भ्रमलाई जन्म दिन्छ। जसले खनेर एउटा खाल्डो बनाउँछ, त्यसले खनेको खाल्डोभित्र त्यो आफै जाकिन्छ। त्यसको उपद्रयी त्यसको आफ्नै टाउकोमा खनिन्छ, त्यसको अत्याचार त्यसकै थाप्लोमा ओहिरिन्छ। परम प्रभुका धार्मिकताको कारण म उहाँमा धन्यवाद चढाउनेछु र सर्वोच्च परमप्रभुको स्तुति म गाउँछु।

निकै नै आशिषमय गीत तपाईँको लागि राख्यौं र अवश्य पनि हामी गीत संगीतको साथ निरन्तर दिइरहेको छ भने यो समयमा म तपाईँलाई भजन संग्रहको पुस्तक अध्याय आठतिर लिएर जान चाहन्छु, जहाँ शीर्षकमा लेखिएको छ परमेश्वरको महिमा र मानिसको मर्यादा। एक पदेखि हे हाम्रा सर्वमान्य परम प्रभु, सारा पृथ्वीभरि तपाईँको नाउँ कति महिमित छ। तपाईँको महिमाको स्तुति गान उच्च स्वर्गमा हुँदछ। शिशुहरू र दुधे बालकहरूको ओठबाट तपाईँले पूर्ण प्रशंसा निकाल्नु भएको छ। तपाईँका शत्रुहरूको कारणले अनि शत्रु र प्रतिपक्षीलाई चुप गराउनलाई तपाईँले यसो गर्नुभएको छ। जब म तपाईँको हातले बनाएको आकाशलाई र तपाईँले स्थापित गर्नुभएका जुन र ताराहरूमाथि विचार गर्छु, मानिस के हो र तपाईँ त्यसको वास्ता राख्नुहुन्छ? मानिसको छोरो के हो र तपाईँ त्यसको फिक्री गर्नुहुन्छ? तपाईँले त्यसलाई स्वर्गीय प्राणीहरूभन्दा केही मात्र सानो बनाउनुभयो र त्यसलाई महिमा र आदरको मुकुट पहिराउनु भएको छ। आफ्नो हातका कामहरूमाथि तपाईँले त्यसलाई शासक बनाउनु भएको छ। सबै थोक तपाईँले त्यसका पैताला मुनि राखिदिनु भएको छ। सबै भेडा बाख्रा र गाई गोरु र वनका सबै पशुहरू, आकाशका पंक्षीहरू र समुद्रका माछाहरू र समुद्रभित्र पौडने सबै जन्तुहरू, हे हाम्रा सर्वमान्य परमप्रभु, सारा पृथ्वीभरि तपाईँको नाउँ कति गौरवमय छ।

सुमधुर अर्थपूर्ण गीतको साथ तपाईँलाई दिइरहेको छौ हामी र हामी विश्वास गर्दछौ गीत संगीत भजनहरूबाट तपाईँ आशिषित भइरहनु भएको छ। सँगसँगै परमेश्वरको वचनले तपाईँलाई थप अझै परमेश्वरको नजिक लिएर गइरहेको छ भनेर हामी एकदमै आशा लिँदछौं र भजन संग्रहको पुस्तक 9 अध्यायको केही पदहरूलाई चाहिँ यो समयमा तपाईँहरूको लागि म पाठ गर्न चाहन्छु। शीर्षकमा लेखिएको छ परमेश्वरको धार्मिक न्याय 1 पददेखि हे परम प्रभु मेरो पुकार मेरो पूरा हृदयले म तपाईँको प्रशंसा गर्नेछु तपाईँका सबै आश्चर्य कर्महरूको वर्णन म गर्नेछु म तपाईँमा रमाउनेछु र उल्लसित हुनेछु हे सर्वोच्च परमेश्वर तपाईको नाउँमा म स्तुति गाउनेछु मेरा शत्रुहरू पिठ्यो फर्काएर भाग्छन् तिनीहरू तपाईँको सामान्य ठक्कर खाएर नष्ट हुन्छन् किनभने तपाईँले मेरो अधिकार र मामिलाको रक्षा गरिदिनु भएको छ सिंहासनमा विराजमान भई तपाईँले निष्पक्ष न्याय गर्नुभएको छ जाति जातिहरूलाई तपाईँले हप्काउनु भएको छ र दुष्टहरूलाई नष्ट पार्नु भएको छ तपाईँले तिनीहरूको नाउँ सधैँको निम्ति मेटिदिनु भएको छ शत्रुहरूमाथि अनन्त विनाश छाएको छ तिनीहरूका शहरहरू तपाईँले उखेल्नु भएको छ तिनीहरूको नाउँ निशानै मेटिएको छ परमप्रभुले सदाकालको निम्ति राज्य गर्नुहुन्छ उहाँले न्यायको निम्ति आफ्नो सिंहासन तयार पार्नु भएको छ र उहाँले धार्मिकतासित संसारको न्याय गर्नुहुन्छ र उहाँले निष्पक्षतासित मानिसहरूमाथि शासन गर्नुहुन्छ।

पदबाट नै यसरी यहाँ उद्धृत गरिएको छ। थिचोमिचोमा परेकाहरूको निम्ति परमप्रभु किल्ला हुनुहुन्छ, कष्टको समयमा एउटा शरण स्थान। तपाईँको नाउँ जान्नेहरू जतिले आफ्नो भरोसा तपाईँमा राख्छन्, किनकि हे परमप्रभु तपाईँको खोजी गर्नेहरूलाई तपाईँले त्याग्नु भएको छैन। सियोनमा विराजमान हुनुहुने परमप्रभुको स्तुति गाओ, मानिसहरूको बीचमा उहाँको कामहरूको घोषणा गर, किनकि रगतको बदला लिनुहुनेले सम्झना गर्नुहुन्छ। संकष्टमा परेकाहरूको पुकारालाई उहाँले व्यवस्था गर्नुहुन्न। हे परमप्रभु म माथि अनुग्रह गर्नुहोस्, हेर्नुहोस् मलाई घृणा गर्नेहरूबाट मैले कस्तो कष्ट भोग्नु परेको छ। तपाईँले नै मलाई मृत्युको मुखबाट छुटाउनुहोस् र सियोनको छोरीको ढोकाहरूमा म तपाईँका सबै प्रशंसाको घोषणा गर्न सकू र त्यहाँ तपाईँले गर्नुभएको उद्धारमा म रमाउन सकू। जाति जातिहरू आफूले खनेको खाडलमा आफै झाकिएका छन्, तिनीहरूले लुकाएर फैलाएको जालमा तिनीहरू आफै परेका छन्। परमप्रभु त उहाँकै न्यायद्वारा चिनिनुहुन्छ, दुष्टहरू चाहिँ आफ्नै हातका कामको जालमा फसेका छन्। दुष्टहरू चाहिँ पातालमै फर्केर जानेछन्। सबै जातिहरू जसले परमेश्वरलाई बिर्सन्छन् तर दरिद्रहरूलाई सधैँ बिर्सिने छैन, पीड़ितहरूको आशा कहिले चकनाचुर हुने छैन। हे परमप्रभु उठ्नुहोस्, मानिस विजयी हुन नपाओस्, जाति जातिहरूको न्याय तपाईँको सामुन्य होस्। हे परमप्रभु तिनीहरूलाई भयभीत तुल्याउनुहोस्, तिनीहरू त मानिस मात्र हुन् भनी जातिहरूले थाहा पाउन्।

निकै मिठो गीत तपाईँको निम्ति राख्यो र श्रोता आज पनि हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा मान्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै भजन संगीतबाट यो समयमा पुनः विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-38
2: मरे के हो
3: हेर त रगत रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
3: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
3: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: सुन्नु न बजे कोता
8: सामान नभेटेर बेपत्ता
7: होइन सामान चाहिँ के चारो ल्याएको
8: ग्यास चुलो राइस कुकर पानी तताउने भाँडो
7: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रो क्रिस इलेक्ट्रो वर्ल्ड छँदै छ नि
8: कहाँ छ यो
7: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै
9: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
10: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
9: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 98-5-10-74-2-36 98-5-10-74-2-36
10: र फोन नम्बर 01-5-13-0-10 छ 01-5-13-0-10 छ
9: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै
8: ल है ल घरियासी सामान एउटै छातामुनि पाइन्छ ठ्याक्कै पारेर
3: नमस्ते डाक्टर साहब
11: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
3: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
11: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
3: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
11: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
3: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
3: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
11: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: गाउन भाडामा,
13: गाउन भाडामा,
12: हे गाउन भाडामा।
9: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
5: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 9841-68-62 9841-68-62
10: र 9818-25-12-40 9818-25-12-40

0: गुड न्यूज एफएम 105.1
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
5: गल्कुपाका 29 थमेल, काठमाडौँ।
2: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 40225444
5: 40225444
6: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
7: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
8: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
0: गुड न्यूज एफएम 105.1।
11: अब तपाई सुन्न सक्नुहुनेछ कार्यक्रम फ्रेन्डशिप.com।

जयमसी नमस्कार साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर सुन्नुभएका सम्पूर्ण श्रोता मित्रमा कार्यक्रम फ्रेण्डसिप डट कम लिएर प्राविधिक मित्र सुजनजीसँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौं फ्रेण्डसिप डट कम तपाईँहरूले मंगलबार यसै समयमा सुन्दै आइरहनु भएको छ र तपाईँहरूले साथ पनि दिइरहनु भएको छ तपाईँहरू कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ कुन कुन प्लेटफर्महरूबाट सुन्दै हुनुहुन्छ तपाईँहरूलाई एकदमै स्वागत भन्न चाहन्छु र यदि तपाईँहरू रेडियो मार्फत सुन्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुनेर साथ दिन सक्नुहुनेछ र तपाईँहरूले यदि फेसबुक युजर हुनुहुन्छ फेसबुकबाट सुन्न चाहनुहुन्छ भने चाहिँ गुड न्यूज एफएम 105.1 MHz तपाईँहरूले फेसबुकमा पनि हाम्रो प्रसारणलाई सुनेर साथ दिन सक्नुहुन्छ र अनलाइन मार्फत सुन्ने श्रोता तपाईँहरूले संसारको जुनसुकै कुनामा हुनुहुन्छ हामीलाई अनलाइन मार्फत चाहिँ www.goodnewsfm.com.np लगइन गर्नुभयो भने सुनेर साथ दिन सक्नुहुनेछ र फ्रेण्डसिप डट कममा चाहिँ सम्बन्धको विषयमा कुराकानी गर्ने गर्छु म यो फ्रेण्डसिप भन्ने कुरा चाहिँ हरेक सम्बन्धको शुरूआत अथवा भनौँ हरेक सम्बन्धको एउटा बलियो एउटा पक्ष पनि हो होइन फ्रेण्डसिप डट कम भन्ने बित्तिकै एउटा साथीलाई मात्रै सम्बोधन गर्दैन यसले सम्बन्धलाई सम्बोधन गर्छ त्यो कारणले गर्दा यो फ्रेण्डसिप डट कममा चाहिँ मैले तपाईँहरूको बीचमा सम्बन्धको विषयमा कुराकानी गर्दै आइरहेकी छु र परमेश्वरको वचनमा पनि सम्बन्धलाई यति मजाले उहाँले उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म होइन त्यसमा चाहिँ हामीलाई सिकाउनु भएको छ अथवा उत्साह दिनुभएको छ मानिसको जीवनमा चाहिँ सम्बन्धको महत्व के छ त सम्बन्धको भूमिका के छ त होइन सम्बन्धको स्थान के छ त एउटा मानिसलाई सम्बन्ध कतिको आवश्यकता छ त भन्ने कुरा एकदमै प्रष्टीय रूपमा हामी हेर्छौं र सम्बन्ध महत्वपूर्ण कुरा खुशीको कुरा के छ भन्दाखेरि चाहिँ सम्बन्ध चाहिँ परमेश्वरलाई पनि मनपर्छ र उत्पत्तिको पुस्तकले भनेको यो तीनवटा कुरा मलाई एकदमै मनपर्छ सम्बन्ध चाहिँ परमेश्वरले चाहिँ परमेश्वर र मानिस बीचको सम्बन्ध र मानिस मानिस बीचको सम्बन्ध र मानिस र प्रकृतिसँगको सम्बन्धलाई चाहिँ यति मजाले प्रष्ट पार्नु भएको छ अनि जहिले पनि मलाई सम्बन्ध भन्ने बित्तिकै यो तीनवटा सम्बन्ध चाहिँ एकदमै धेरै भनौँ न याद आउँछ अनि यो सम्बन्धको एकदमै भनौँ न मिठोपना लाग्छ मलाई परमेश्वरसँगको सम्बन्ध भन्ने बित्तिकै कस्तो प्यारो लाग्छ कि उहाँले हामी मानिस जातिसँग पनि सम्बन्ध राख्न चाहनुभयो र त उहाँले आफ्नो एकलौती पुत्रलाई हाम्रो निम्ति दिनुभयो अनि उहाँले उत्साहहरू दिनुभएको छ जीवन जिउने तरिकाहरू दिनुभएको छ अनि मानिस चाहिँ सम्बन्धमा रहनुपर्छ र त्यो सम्बन्धलाई असल प्रकारले निभाउनुपर्छ है भनेर पनि उहाँले फेरि त्यो सम्बन्धलाई मानिसहरूको बीचमा समाजमा मानिस राख्नु भएको छ परिवारमा मानिस राख्नु भएको छ मण्डलीमा एकतामा संगति गर भन्नुभएको छ होइन त्यो कारणले गर्दा सम्बन्ध बनाउने चाहिँ हामी मानिस होइनौं तर सम्बन्धको सुरुवात गर्ने चाहिँ परमेश्वर नै हुनुहुन्छ सृष्टिदेखि नै परमेश्वरले सम्बन्धलाई बनाउनु भएको हो त्यो कारणले गर्दाखेरि चाहिँ अहिलेको समयसम्म आइपुग्दा पनि सम्बन्धहरू छ सम्बन्ध निभाइरहनु भएको छ मानिसहरूले र मानिसको परमेश्वरसँगको सम्बन्ध पनि छ तर टेक्नोलोजीको अथवा भनौँ अहिलेको समय सँगसँगै परिवर्तन सँगसँगै मानिसले सम्बन्धलाई फरक फरक तरिकाले हेरि पनि रहनु भएको छ होइन यस्तो हलुङ्गो भएको छ सम्बन्ध तर सम्बन्ध बिना त मानिस बाँच्नै सकिँदैन न परमेश्वरसँगको सम्बन्ध बिना मानिस बाँच्न सकिन्छ र मानिस मानिस बीचको सम्बन्ध पनि त्यति नै महत्वपूर्ण कुरा छ किन भन्दाखेरि यो मानिस मानिस बीचको सम्बन्ध पनि परमेश्वरले बनाइदिनु भएको अनि प्रकृतिसँग कहिलेकाहीँ म एकान्तमा होइन भनौँ न अथवा साथीभाइसँग परिवारसँग त्यो प्रकृतिको नजिक गएर बस्दाखेरि कस्तो त्यो फरक प्रकारको सान्त्वना शान्ति आनन्द म चाहिँ त्यहाँबाट महसुस गर्छु तपाईँहरूले पनि गर्नुभएको छ त्यो कारणले गर्दा आज चाहिँ म पहिलाको सम्बन्ध र अहिलेसम्म आइपुग्दा निहालेर हेर्दा सबै सम्बन्ध त हामीले निभाएका छैनौँ होला र पनि कस्तो सम्बन्धसम्म आइपुगेको छ त हामीले यो समयमा पनि सम्बन्धलाई कसरी निभाउनुपर्छ त के पहिलाको जत्तिकै सम्बन्ध त्यो किसिमको मिठास भएको सम्बन्ध अहिले पनि हामी पाउन सक्छौं त भन्ने विषयमा म तपाईँहरूको बीचमा कुराकानी गर्नेछु एउटा गीतको साथ दिन चाहन्छु गीतपछि भने म आउने नै छु

हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। friendship.com हुनुहुन्छ, म ज्ञानो तपाईँहरूलाई साथ दिइरहेकी छु। र आज मैले तपाईँहरूको बीचमा चाहिँ सम्बन्धको शुरूआत पक्कै पनि हामीले अहिलेबाट गरेका होइनौ, यो चाहिँ सृष्टिको शुरूआतबाट नै छ। यसलाई चाहिँ हामीले असल प्रकारले निभाउने भूमिका पाएका छौं अनि यसलाई चाहिँ निभाउनुपर्छ। अनि सम्बन्ध बिना हामी रहन सक्दैनौ, सम्बन्धमा नै छौं हामी शुरूआतदेखि नै। हाम्रो ह्युमन नेचर अथवा भनौँ मानवीय स्वभाव पनि एउटा सम्बन्धमा चाहिँ खुसी हुन्छ, मानिसहरूसँग नै खुसी हुन्छ होइन। एक्लै बसिरहँदा एक दिन बस्न सक्छ, दुई दिन बस्न सक्छ, केही दिन बस्न सक्ला, त त्यस पछाडि उसलाई मानिस नै चाहिन्छ, परिवार नै चाहिन्छ। त्यो कारणले गर्दा सम्बन्ध दिनुहुने परमेश्वर हुनुहुन्छ अनि हामीले सकेको सम्बन्धमा चाहिँ हाम्रो आफ्नो भूमिकालाई चाहिँ हामी निभाउनुपर्छ है भन्ने विषयमा नै हामी friendship.com कुराकानी गर्ने गर्छौं। र अहिले पनि म तपाईँहरूको बीचमा यही नै कुराकानी गर्दैछु। र पहिलाको समयमा हामी हेर्छौं भने शुरूआतमा चाहिँ परमेश्वर मानिस र प्रकृति बीचको सम्बन्ध चाहिँ धेरै स्पष्ट रूपमा वर्णन गर्नुभएको छ। र शुरूआतमा यी तीनैवटा प्रेम चाहिँ पूर्ण रूपमा मेलमिलापमा भएको पनि हामी देख्छौँ होइन, एकदमै पर्फेक्ट के, काहीँ पनि त्यस्तो खोत नलागेको, कतै पनि कसैले गल्ती नगरेको, एकअर्कासँग एकदमै सम्बन्धमा इमान्दार भएको हामी देख्छौँ। त्यहाँनिर चाहिँ शुरूआतको समयमा चाहिँ परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्थ्यो, हुन त अहिले पनि त्यत्तिकै प्रेम गर्नुहुन्छ। त्यो समयको कुरामा चाहिँ मानिस परमेश्वरप्रति त्यत्तिकै वफादार थियो। परमेश्वरले मानिसलाई एउटा बगैँचामा राख्नु भएको थियो, उत्पत्तिको पुस्तकमा हेर्ने हो भने यो तीनवटै कुरा कस्तो मिलेर बस्नु भएको थियो कि, परमेश्वर पनि त्यत्तिकै, मानिसले पनि परमेश्वरलाई मनपर्ने कुरा गरिरहेको थियो अनि प्रकृति पनि त्यत्तिकै होइन, ती सबै कुराहरू एकदमै मिलेर बसेको हामी देख्छौँ शुरूआतको समयमा चाहिँ। मेलमिलापको कुराहरू, आज्ञाकारिताका कुराहरू, प्रेमका कुराहरू हामी त्यहाँनिर देख्छौँ, तर त्यहाँनिर पाप प्रवेश अथवा भनौँ अनाज्ञाकारिताको प्रवेश भए पछाडि चाहिँ सम्बन्धमा परिवर्तन आएको छ होइन। त्यो समयमा चाहिँ मानिसहरूले चाहिँ परमेश्वरसँग डाइरेक्टै कुराकानी गर्ने र डाइरेक्टै परमेश्वरले पनि मानिससँग कुराकानी गरेको हामी देख्छौँ। त्यो हिसाबले चाहिँ त्यस पछाडिको समयमा चाहिँ हामी फरक पाउँछौँ होइन, मानिसको परमेश्वरसँग प्रत्यक्ष र नजिकको सम्बन्ध हामी त्यो समयमा पाउँथ्यौँ। आदम र हव्वा परमेश्वरसँग सिधै कुरा गर्थे भन्ने कुरा हामीलाई थाहा छ, कुनै पाप वा दूरी पनि त्यो समयमा थिएन। त्यस पछाडिको समयमा हामी हेर्छौँ भने पापको कारण अथवा भनौँ अनाज्ञाकारिताको कारण मानिस र परमेश्वर बीचको दूरी त्यो समयमा आएको छ अनि त्यस पछाडि चाहिँ परमेश्वरको वचन अनुसार यीशु ख्रीष्ट मार्फत फेरि पुनः होइन सम्बन्धमा चाहिँ सम्भव भएको छ। रिकन्सिलेसन चाहिँ यीशु ख्रीष्टले गर्नुभएको छ, परमेश्वरले चाहिँ त्यो रिकन्सिलेसन गर्नुभएको कुरा हामी थाहा गर्न सक्छौँ। र अहिले मानिस प्रार्थना, विश्वास र आत्मिक जीवन मार्फत चाहिँ परमेश्वरसँग चाहिँ सम्बन्ध राख्छ। अहिलेको समयमा चाहिँ हामी पहिलादेखि अहिलेसम्मको सम्बन्धमा हेर्छौँ भने चाहिँ त्यो प्रकारको डिफरेन्सहरू, त्यो प्रकारको फरकपनाहरू हामीले त्यहाँनिर देखेका छौँ। र मानिस यो चाहिँ परमेश्वरसँगको सम्बन्धको कुरा आयो होइन, तर मानिस बीचको सम्बन्ध पनि छ नि त होइन। त्यो सम्बन्धमा चाहिँ मानिसहरू बीच प्रेम र एकता, समाजदारी पहिलाको समयमा पनि हामी देख्छौँ, कुनै झगडा, घृणा वा ईर्ष्या शुरूआतको समयमा चाहिँ त्यस्तो हामी देख्दैनौँ होइन, तर पछि चाहिँ झगडा, ईर्ष्या, हिंसा बढेको होइन, सम्बन्ध कमजोर र स्वार्थी बन्न पुगेको कुराहरू छ। र परमेश्वरको वचनले चाहिँ हामीलाई के भन्नुभएको छ भन्दाखेरि अझै पनि प्रेम, क्षमा र एकता हामीले गर्न सक्छौँ है, सम्बन्धको रिकन्सिलेसन हामी गर्न सक्छौँ। जसरी यीशु ख्रीष्टले, यीशु ख्रीष्टको माध्यमबाट परमेश्वरले चाहिँ मानिससँगको सम्बन्धमा रिकन्सिलेसन गर्नुभयो, पुनर्मिलन गर्नुभयो, त्यो डिस्टान्सलाई मेटाउनु भयो। आज पनि मानिसहरूको बीचमा स्वार्थ अनि जति पनि बेमेलका कुराहरू छन्, कतिवटा झगडाका कुराहरू छन्, कतिवटा चाहिँ तुलनाका कुराहरू छन् कि यो मिल्दैन, त्यो मिल्दैन भन्ने कुराहरू छ, त्यो चाहिँ हामीले परमेश्वरको प्रेम मार्फत चाहिँ हामी गर्न सक्छौँ है भनेर चाहिँ परमेश्वरले हामीलाई अहिले पनि सिकाइरहनु भएको छ। मलाई अलिकति कुरा गर्न मन लागेको कुरा चाहिँ हामीले सबैवटा जेनेरेसनलाई त हामी थाहा गर्न सक्दैनौँ, तर पनि हामीले हाम्रो आफ्नै जीवनमा पनि महसुस गर्नुपर्दा चाहिँ
अहिलेको समयमा भन्यो भने एकदमै इजिली मानिसहरूले चाहिँ सम्बन्धलाई राख्न सक्नुहुन्छ होइन, पहिलाको जस्तो अप्ठ्यारो छैन। हामी आफै 10 वर्ष अगाडि 15 वर्ष अगाडि होइन त्यो समयलाई हेर्ने हो भने पनि त्यो समयमा सम्बन्ध राख्न चाहिँ एकदमै जेन्युन कुरा चाहिन्थ्यो कि, मानिसले मानिसलाई भेट्नु पर्थ्यो अथवा कोही मानिसको माध्यमबाट भेट्नु पर्थ्यो, माध्यमबाट चिनिनु पर्थ्यो। त्यो किसिमको फरक प्रकारको अलिकति पैदल हिँडेर हो कि मानिसलाई भेटेर हो कि, त्यसरी चाहिँ मानिसले एकअर्काको विषयमा जानकार हुन्थ्यो र सम्बन्ध त्यसरी राखिन्थ्यो होइन। कहिलेकाहीँ कतिवटा सम्बन्धहरू नदेखी पनि पछि देखिएका कुराहरू, सम्बन्धमा जोडिएका कुराहरू पनि हामीले देखेका छौं। तर अहिलेको समयसम्म आइपुग्दा त हामी 21औं शताब्दीमा हुँदै गर्दा त अहिलेको समयमा त टेक्नोलोजीले मानिसलाई सम्बन्ध राख्न कसैको अनुमति, कसैको सहमति, कसैको सरसल्लाह, सुझाव कुनै पनि कुराहरू चाहिँदैन। दुईजना व्यक्तिले चाहनुभयो भने अथवा भनौँ न दुईवटा माध्यमले चाहनुभयो भने चाहिँ उहाँहरूले सम्बन्ध राख्न सक्नुहुन्छ। अनलाइनको साथीहरू पनि हुनुहुन्छ होइन, सोसियल मिडियाले बनाउनु भएको साथीहरू पनि हुनुहुन्छ। यसलाई हामीले नेगेटिभ रूपमा लिनुपर्छ जस्तो लाग्दैन, किन भन्दाखेरि चाहिँ समयको परिवर्तन हो यो, टेक्नोलोजीको भनौँ न एउटा माध्यमबाट भएको कुरा हो। तर त्यसमा पनि अहिलेको समयमा चाहिँ सम्बन्धलाई हलुका रूपमा लिएको देखिन्छ क्या। सोसियल मिडियामा चिनेको साथी त हो नि, सोसियल मिडियामा देखेको त हो नि, यहाँ देखेको त हो नि, त्यहाँ देखेको त हो नि भन्ने खालको कुराहरू छन्। तर सम्बन्ध निभाउने व्यक्ति त त्यही हो नि त होइन, यदि ऊ असल छ भने जुनसुकै माध्यमबाट ऊ आए पनि उसलाई असल प्रकारले उसले सम्बन्ध निभाउँछ। परमेश्वरले दिनुभएको टेक्नोलोजी हो, परमेश्वरले दिनुभएको समय हो यो, हामी यो समयमा छौं भने पछाडि यो समयमा पाएको सम्बन्धहरूलाई हामीले त्यही अनुसार निभाउनुपर्छ। सोसियल मिडियाबाट हो भन्दैमा, कसैले देखेको छैन, कसैको थ्रुबाट चिनेको छैन भन्दैमा धोका दिनुपर्छ अथवा त्यो सम्बन्धलाई कमजोर सम्झिनुपर्छ अथवा त्यो सम्बन्धलाई शंका गर्नुपर्छ भन्ने छैन। तर होसियार चाहिँ हुनुपर्छ, जहिले पनि सम्बन्धमा होसियार त पक्कै पनि हुनुपर्छ। तर पनि अहिलेको समयमा सम्बन्धहरूलाई छरपष्ट बनाएको देखिन्छ, त्यही सोसियल मिडियाले सम्बन्धहरू जोडिरहेको छ, त्यही सोसियल मिडियाबाट सम्बन्धहरू छरपष्ट भइरहेका छन् होइन, बटुल्नै नसक्ने गरेर, सम्हाल्नै नसक्ने गरेर ती विभिन्न किसिमका कुराहरू भएका छन्। अहिले त मानिसहरूले धम्की दिने तरिका अथवा एकले अर्कालाई भन्ने तरिका पनि पक्मतलाई सोसियल मिडिया मार्फत चाहिँ छरपष्ट होइन, यो गरिदिन्छु त्यो गरिदिन्छु भन्ने छ। तर हामीलाई हाम्रो परमेश्वरले चाहिँ दुरुपयोग गर्नको निम्ति कुनै पनि कुरा दिनुभएको छैन र यो माध्यममा चाहिँ तिमी चाहिँ आज्ञाकारी हुनुपर्छ, यो माध्यममा चाहिँ तिमीले जे पनि गर्दा हुन्छ भन्नुभएको छैन। चाहे त्यो सोसियल मिडिया होस्, चाहे कसैले पनि नदेखिन तपाईँहरू दुईजना मात्रै भएर जोडेको सम्बन्ध किन्न होस्, तपाईँ जहाँ पनि इमान्दार हुनुपर्छ, जहाँ पनि होइन, चाहे त्यो बाहिरको देशको किन्न होस्, भित्रको देशको किन्न होस्, जहाँ भए पनि तपाईँले सम्बन्ध जोड्न चाहनुहुन्छ, सम्बन्ध जोड्नु भएको छ भने सोसियल मिडियाको सम्बन्धलाई पनि हलुका रूपमा नलिनुहोस्। यो एउटा माध्यम हो, यो एउटा समय हो, परमेश्वरले बनाउनु भएको समय हो। तपाईँले आज सवारी साधन चढ्नु भएको छैन र चढ्नु भएको छ नि, तपाईँ सजिलै अफिस पुगिरहनु भएको छ होइन, टेलिफोनहरू चलाइरहनु भएको छ, कम्प्युटरहरू चलाइरहनु भएको छ, ल्यापटपहरू चलाइरहनु भएको छ, अनि तपाईँले होइन टेक्नोलोजीको धेरैवटा कुराहरूलाई प्रयोग गरिरहनु भएको छ, वाचहरूका कुराहरू हुनसक्छ, अनि तपाईँले अडियो भिडियोका कुराहरू होइन मुभीहरू हेरिरहनु भएको छ होला, सङहरू सुनिरहनु भएको छ, यो सबै कुराहरू प्रयोग गरिरहनु भएको छ। त्यस्तै तपाईँलाई नचलाउनु, सोसियल मिडियाबाट टाढा रहनुहोस् भन्यो भने तपाईँको जवाब के हुन्छ भन्दाखेरि चाहिँ समय सँगसँगै अपग्रेड हुनुपर्छ, समय सँगसँगै हामीले चलाउनुपर्छ, मानिसहरूको माझमा पुग्ने एउटा माध्यम हो यो, एउटा प्रिभिलेज हो हाम्रो लागि, यो एउटा सुविधा हो यो हाम्रो लागि, हामीले सही प्रकारले चलाउनुपर्छ भनेर आज हामीले फोन पनि चलाइरहेका छौँ नि होइन, हामीले सवारी साधन पनि चलाइरहेका छौँ, त्यो हाम्रो लागि अहिले सुविधा एउटा प्लस एउटा माध्यम बनेको छ नि, एउटा भरपर्दो माध्यम बनेको छ नि। आज देश विदेश जान सकेका छौँ त्यो नभइदिएको भए होइन, पहिलाको समय आफ्नो समयको ब्युटी थियो, अहिलेको समयको आफ्नो ब्युटी छ। तर यो सम्बन्धलाई चाहिँ लिएर मानिसहरूले सोसियल मिडियाको सम्बन्धलाई चाहिँ अथवा भनौँ कुनै पनि सजिलो इजिली पाएको कुराहरूलाई अथवा भनौँ सम्बन्धलाई अहिले आएर चाहिँ मानिसहरूले एकदमै हलुङ्गो रूपमा लिएको, ए
त्यहाँबाट जोडिएको त हो नि, के थाहा छ र तिमीलाई मेरो विषयमा अथवा मलाई तिम्रो विषयमा के थाहा छ र? होइन, किन इमान्दार हुनु पर्यो, किन बोल्नु पर्यो, कसलाई थाहा छ र? कसैलाई त थाहा छैन, धोका दिँदा के हुन्छ र, नबोल्दा के हुन्छ र भन्छौ हामी। मन त मन हो नि, मानिसले जोडेको सम्बन्ध हो नि, होइन? त्यो एउटा माध्यम हो, प्लेटफर्म हो, त्यसलाई हामीले परमेश्वरको भयमै रहेर चलाउनुपर्छ। र त्यहाँबाट जोडिएका साथीहरूलाई, त्यहाँबाट भएका सम्बन्धहरूलाई हामीले बुझ्नु आवश्यक छ। जस्तो हामी फिजिकल रूपमा मानिसहरूसँग भेट्दाखेरि हामी इमान्दार हुनुपर्छ, अरू मानिसहरूले के भन्छन् होला भनेर हामी होसियारी हुनुपर्छ, त्यसरी नै हाम्रो अहिलेको माध्यमबाट बनेको सम्बन्धहरूमा पनि त्यति नै होसियारी भन्नुपर्छ, त्यति नै आदर गर्नुपर्छ हामीले। होइन भने हामीले त्यो माध्यमलाई प्रयोग गर्नु हुँदैन जस्तो लाग्छ मलाई चाहिँ। त्यो कारणले गर्दा फेरि चाहिँ परमेश्वर जताजतै हुनुहुन्छ, परमेश्वर जहाँ पनि हुनुहुन्छ, होइन? तपाईँ कहिले जन्मिने, कुन प्रविधिको समयमा जन्मिने भन्ने कुरा पनि उहाँको योजना हो। अहिलेको प्रविधिमा हामी जन्मिएका छौँ, हामीले युटिलाइज गरिरहेका छौँ, प्रयोग गरिरहेका छौँ भने त्यहाँ पनि परमेश्वरले देखिरहनु भएको छ, तपाईँ कोसँग होइन एउटा सम्बन्धमा हुनुहुन्छ, र आमा बुवाको सम्बन्ध हुनसक्छ, त्यहाँ कसैले देख्दैन भनेर हामीले गाली गर्नुपर्छ, अनादर गर्नुपर्छ, होइन इग्नोर गर्नुपर्छ भन्ने छैन नि त, होइन? इमान्दार हुनुपर्छ, तपाईँको इमान्दारिता जहाँ पनि देखिनुपर्छ, सम्बन्धमा देखिनुपर्छ। र त्यही नै फरक देखिरहेको छु मैले चाहिँ अहिलेको पछिल्लो समय मेरो आफ्नो व्यक्तिगत अनुभवमा चाहिँ सम्बन्ध एकदमै हलुङ्गो भइरहेको छ, धेरैजना व्यक्तिहरू यसको शिकार भइरहनु भएको छ, अनि मेन्टली रूपमा, फिजिकल रूपमा होइन त्यो सम्बन्धलाई असल प्रकारले मानिसहरूले यो त लाइटली लिएको कारणले गर्दा त्यो खालको समस्या चाहिँ भइरहेको छ जस्तो लाग्छ। त्यो कारणले गर्दा फेरि परमेश्वर जुन ब्युटी सम्बन्धको बनाउनु भएको थियो नि, त्यो चाहिँ अहिले कता कता हराएको जस्तो लाग्छ, होइन? कता कता छैन कि जस्तो लाग्छ। जति धेरै सजिलो भयो त्यति मानिस एक्लो भइरहेको छ कि, जति सजिलै मानिसहरूसँग बोल्न सकिन्छ नि त्यति नै मानिस एक्लो एक्लो एक्लो हुँदै गएको देखिन्छ अहिले, कोठाभित्र, बन्द रूमभित्र, अथवा कहीँ पनि आफ्नो सोसल मिडियाहरू अथवा आफ्नो ग्याजेटहरू, आफ्नो मोबाइलहरू, आफ्नो कुराहरू खोलेर हेऱ्यो भने चाहिँ त्यहाँ जति पनि साथीहरू छ कि त्यहाँ हेऱ्यो भने अनलाइन थुप्रो छ, तर मानिस एक्लो भइरहेको छ, अनि मानिसहरूसँग चाहिँ अहिले मानिसहरू टाढा भइरहेका छन्। अनि कता कता मलाई के लाग्छ भन्दा पहिलाकै समय ठिक थियो कि हो, पहिला भेटेर हिँडेर गएर होइन मानिसहरूसँग भेट्ने, बस्ने, गफ गर्ने थोरै मानिसहरू, तर फ्यामिलियर वातावरण, एक्लोकालाई सम्बन्धमा होइन भरे पनि आऊ है, भोलि पनि भेट है, अनि मलाई त्यस्तो छ त्यस्तो छ, मेरो विषयमा यो भइरहेको छ, ल है तिमीले पनि सम्झिदेऊ है, के छ तिम्रो विचार अथवा तिमीलाई कस्तो छ भनेको समय नै ठिक थियो कि हो भनेको जस्तो अहिले लाग्छ। तर यो पनि परमेश्वर दिनुभएको समय हो, तर हामी जहाँ भए पनि, जुन अवस्थामा भए पनि हामी हाम्रो सम्बन्धलाई बुझ्नुपर्छ, किनकि सम्बन्ध बनाउनु हुने परमेश्वर नै हुनुहुन्छ भन्दै यो समय गीतको साथ म तपाईँलाई दिन चाहन्छु। गीतपछि भने म आउने नै छु।

हजुरले नै आशिषमय गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम फ्रेन्डसिप डट कम। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र प्राविधिक रूपमा मलाई साथ दिइरहनु भएको छ सुजनजीले। र आज मैले तपाईँहरूको बीचमा चाहिँ फ्रेन्डसिपमा हामीले चाहिँ सम्बन्धको विषयमा कुराकानी गरिरहेका छौं। हुन त पहिला पनि मैले यो विषयमा कुराकानी गरि नै रहेकी छु सम्बन्धको विषयमा, र पनि आज चाहिँ मैले तपाईँहरूको बीचमा चाहिँ मानिस जुन प्रकारले पहिलाको सम्बन्धलाई मानिसहरूले असल प्रकारले निभाएको जस्तो लाग्थ्यो, तर अहिलेको समयमा चाहिँ झन् सबै कुरा भएर पनि सम्बन्धमा कतिपटक चाहिँ होइन मानिसहरू एक्लो भएको अथवा भनौँ सम्बन्धलाई अझै असल प्रकारले निभाउन नसकेको जोगाउन नसकेको कुराहरू हामीले देखि नै रहेका छौँ। र प्रकृतिसँगको पनि सम्बन्ध छ, रिलेसन चाहिँ नेचरसँग पनि छ होइन। पहिलाको समयमा हेर्ने भने मानिसलाई प्रकृतिको हेरचाह गर्ने जिम्मेवारी पनि परमेश्वरले दिनुभएको थियो, त्यो बगैँचाको गोडगाड गर्ने हेर्ने जिम्मेवारी दिनुभएको थियो। त्यो जिम्मेवारी त्यो कारणले गर्दा प्रकृति सन्तुलित थियो र शान्त पनि थियो त्यो समयमा। हामी परमेश्वरको वचनमा हेर्छौं भने चाहिँ त्यो समयमा परमेश्वरले प्रकृतिलाई पनि जोगाउनुपर्छ भन्ने सन्देश दिइरहनु भएको छ होइन। उहाँले मानिसलाई हेरचाह गर्न प्रकृतिको जिम्मेवारी दिनुभएको छ। त्यसमा चराचुरुङ्गीहरू, रुख बिरुवाहरू होइन, पानीका मुहानहरू होलान्, खोलाहरू छन्, त्यहाँ थुप्रो कुराहरू छ। हामी आदम र हब्बालाई दिएको त्यो भित्र त कतिवटा त होइन पिसोन खोलाहरू, विभिन्न किसिमका खोलाहरू त्यहाँबाट भित्रबाट बगेर जाने, त्यहाँ एउटा संसारलाई समेटिएको छ कि समुद्रहरू भएको, खोला नाला भएको, जंगलहरू, पहाड़हरू होइन, सम्भव ठाउँहरू, चराचुरुङ्गीहरू, त्यो कस्तो प्रकारको बगैँचा थियो होला। त्यो प्रकृतिलाई परमेश्वरले चाहिँ भनौँ न प्रयोग गर्नको निम्ति अथवा भनौँ हेरचाह गर्नको निम्ति मानिसलाई जिम्मे दिनुभएको थियो। त्यो कारणले गर्दा प्रकृति चाहिँ सन्तुलित थियो। त्यहाँनिर सुनहरू के पाइन्थ्यो भनेर पनि त्यहाँनिर लेखिएको छैन। तर अहिले मानिसको गलत प्रयोग भनौँ अथवा अधिकतम प्रयोगको कारणले गर्दा प्रकृतिमा हानि पुगेको हामी देख्न सक्छौँ। प्रदूषण छ, जलवायु परिवर्तन जस्ता समस्याहरू छन्। अहिले पनि अब यो पूरा रूपमा आकाश कतिबाट खुल्नै सक्दैन कि, एकदम धुम्म परिरहेको, एकदमै पुरै पोल्युसन होइन। एउटा ठाउँबाट अर्को ठाउँमा हेर्नको लागि पनि पानी परेर कति दिनसम्म पानी पर्न नसकेको, र पानी परिसकेपछि खुल्ला आकाश देख्दा फेरि पनि अचम्म लागेको थियो केही समय अगाडि पनि। प्रकृति पनि मानिसको भनौँ न मानिसले गरेको गल्तीसँगै प्रभावित भएको छ कतिपटक होइन। अहिलेको समयमा हामी हरियाली हेर्नको निम्ति होइन, एउटा रुखमुनि बस्नको निम्ति हामीले कता कता जानुपर्छ कि, घुम्नै जानुपर्छ, समय निकालेर बिदै लिएर जानुपर्छ कतिपटक। अनि मौकाले हामीले पाइहाल्यौँ भने पनि त्यस्तो बस्ने ठाउँ, व्यवस्थित ठाउँ होइन, चौतारामा बसेर, रुखको मुनि बसेर आनन्दले चिसो हावा लिने म त्यस्तो खालको छैन। गाउँघरतिर त अझै पनि बाँकी होला, सहर बजारतिर हामी त्यो कुराहरू देख्न पाइरहेका छैनौं। र पनि परमेश्वरले आफ्नो वचन मार्फत चाहिँ के भन्न भनेर हामीलाई सिकाइरहनु भएको छ भन्दा चाहिँ प्रेम, विश्वास, जिम्मेवारी मार्फत चाहिँ सम्बन्धहरू सुधार्नुपर्छ है। मानिसले परमेश्वरसँग नजिक भएर एकअर्कालाई प्रेम गरेर प्रकृतिको संरक्षण गरेर पुरानो सन्तुलन फर्काउन सक्छ है भनेर चाहिँ हामीलाई परमेश्वरको वचनले पनि सिकाउनु भएको छ। अनि आज हामीले सिक्नुपर्ने कुरा पनि त्यही हो, मानिसले यति धेरै अनाज्ञाकारी भएको कारणले गर्दा परमेश्वरबाट आफ्नो सम्बन्धमा होइन एउटा डरार आएको थियो, अलिकति डिस्टान्स आएको थियो, त्यो दूरी आएको थियो। तर परमेश्वरले फेरि पहल गर्नुभयो, आफ्नो एकलौटे पुत्रलाई रिकन्सिलिएसनको लागि दिनुभयो, पुनर्मिलनको लागि, र त्यो जिम्मा फेरि मानिसलाई पछि दिनुभएको छ उहाँले प्रकृतिलाई जोगाउनको निम्ति। आज पनि यो सन्देश तपाईँ मेरो लागि हो, त्यो समयको लागि मात्रै होइन, अहिले पनि हामीले त्यो जोगाउन सक्छौँ होइन। परमेश्वरसँगको सम्बन्धलाई जोगाउन सक्छौँ, मानिससँगको सम्बन्धलाई जोगाउन सक्छौँ, प्रकृतिसँगको सम्बन्धलाई जोगाउन सक्छौँ। त्यसको लागि हामीले पनि भूमिका खेल्नुपर्छ। हामी धेरैपटक प्रभु मलाई परिवर्तन गर्नुहोस्, मलाई होइन यो गर्नुहोस् त्यो गर्नुहोस् भन्छौँ, परिवर्तन हामी आफू पनि हुनुपर्छ। परमेश्वरले चाहिँ विश्वास र कामसँगै हुनुपर्छ पनि भन्नुभएको छ, र त गर्न सक्छस् तैँले गर्नुपर्छ पनि भन्नुभएको छ। जिम्मेवारी दिनुभएको छ कि, परमेश्वरले असाइनमेन्ट दिनुभएको छ,
त्यो असाइनमेन्ट चाहिँ हामीले पूरा गर्नुपर्छ र त्यसमा हामी कतिपटक चाहिँ भनौँ न अब परिवर्तन सँगसँगै हामीले परिवर्तनलाई अँगालेर परमेश्वरको प्रेमलाई बिर्सिपिरहेका छौँ। यसमा एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

हजुर निकै नै आश्रिष माइक प्रतिवेद पनि स्वागत गर्न चाहन्छु। सम्मान लिएको जाति हामी हो, पक्कै पनि हामीलाई चाहिँ परमेश्वरले सम्हाल्नु भएको कारणले गर्दा चाहिँ हामी सम्हालिएका जातिहरू हौ। अनि हामीले निभाउने सम्बन्धहरू पनि एउटा सम्हालिएको सम्बन्ध हुनुपर्छ, होइन बिग्रिएको भत्किएको सम्बन्ध भन्दा पनि हामीले चाहिँ त्यसलाई यदि बिग्रिहाल्यो भने पनि सम्हाल्ने प्रयास गर्नुपर्छ र त्यसलाई मिलाउने प्रयास गर्नुपर्छ भन्ने एउटा उत्साह यो गीतले पनि हामीलाई दिइरहेको छ। सम्हालिएको व्यक्तिहरूको होइन व्यवहार पनि सम्हालिएको हुनुपर्छ, एउटा सम्बन्धलाई पनि निभाउने क्रममा सम्हालिएको हुनुपर्छ। र हामी मानिस छौँ, हामी कमजोरी होला, हामीले ठ्याक्कै एकअर्काको भावलाई बुझ्न सक्दैनौँ होला, कतिपटक आफ्नो कुराहरू व्यक्त गर्न सक्दैनौँ होला, तर हाम्रो परमेश्वरले हामीलाई वचनबाट सिकाउनु भएको छ कसरी एकअर्कासँग होइन बिहेभ गर्ने, कसरी एकअर्कालाई प्रेम गर्ने, अनि कसरी हामी हाम्रो सम्बन्धलाई चाहिँ असल बनाउने भन्ने कुरा पनि दिनुभएको छ। अनि मानिसहरू विभिन्न प्रकारको भएको हामी देख्छौँ कि अहिलेको समयमा अलिकति आत्मिक मानिसहरू अथवा परमेश्वरलाई पछ्याउने मानिसहरूलाई हामी हेर्छौँ भने चाहिँ परमेश्वरको इच्छा अनुसार जीवन जिएको हामीले देखेका छौँ। अहिलेको समयमा पनि येशु ख्रीष्टमा विश्वास गरेको हामीले देखेका छौँ, प्रेम क्षमा र नम्रता देखाएका कुराहरू छ, होइन अहिले पनि मानिसहरूमा आत्मिकी जीवन जिइरहनु भएको छ र परमेश्वरको वचनलाई चाहिँ पछ्याइरहनु भएको छ भने चाहिँ परमेश्वरको इच्छा अनुसारको जीवन जिउने प्रयत्न गरेको हामीले देखेका छौँ। अनि येशु ख्रीष्टमा विश्वास गरेको हामीले देखेका छौँ र प्रेम क्षमा र नम्रताहरू देखाइरहेको होइन त्यो कुराहरू देख्छौँ भने अर्को कुरा चाहिँ एउटा शारीरिक रूपमा जिइरहेको मानिसहरूमा चाहिँ हामी के देख्छौँ भन्दाखेरि चाहिँ सांसारिक कुरामा चाहिँ ध्यान दिएको, जस्तो धन सुख सुविधा होइन यस्ता कुरामा चाहिँ बढी ध्यान दिएको हामी देखेका छौँ। अनि परमेश्वरलाई गम्भीर रूपमा चाहिँ नलिएको पनि हामीले देखेका छौँ, होइन गम्भीर रूपमा नपछ्याउने अथवा आफ्नै चाहनाले चल्ने होइन अलिकति झुकावहरू नभएको, नम्रताहरू नभएको, अरूको विषयमा नसोचेका कुराहरू हामी अहिलेको समयमा पाउँछौ होइन त्यो कुराहरू हामीमा भएको छ भने यदि हामी संसारका कुराहरूमा बढी मन लगाइरहेका छौँ, धन सम्पत्ति सुख सफलताको पछाडि लागिरहेका छौँ भने हामीले यो विचार गर्नुपर्छ कि कतै मैले मेरो परमेश्वरलाई राख्नुपर्ने स्थानमा चाहिँ अरू कुरा नै राखेँ कि, अथवा परमेश्वरलाई गम्भीर रूपमा मैले पछ्याएको छैन कि, अथवा आफ्नै चाहनामा म चलिरहेको छु कि भनेर चाहिँ हामीले पनि यो सोच्नुपर्छ। कतिपटक चाहिँ अहिलेको समयमा एकदमै प्राउड गरेको चाहिँ म आफ्नो इच्छा अनुसार चल्ने मानिस हो, म चाहिँ अरूले चलाएर चल्दिनँ, म अरूले भनेको सुन्दिनँ भनेको चाहिँ व्यापक रूपमा सुनिन्छ कि अहिले मानिसहरूमा। तपाईँ यस्तो गर्नुहोस् न अथवा तिमी यसो गर न भन्दै गर्दा चाहिँ मलाई चाहिँ अरूको चाहनामा चलेको मन पर्दैन भनेको चाहिँ हामी देख्छौँ। मलाई कुनै पनि कुरामा गम्भीर भएको कुराहरू मन पर्छ, अथवा परमेश्वरलाई गम्भीर रूपमा मैले पछ्याएको छैन कि, अथवा आफ्नै चाहनामा म चलिरहेको छु कि भनेर चाहिँ हामीले पनि यो सोच्नुपर्छ। कतिपटक चाहिँ अहिलेको समयमा एकदमै प्राउड गरेको चाहिँ म आफ्नो इच्छा अनुसार चल्ने मानिस

फोकस भएको पनि हामीले अहिलेको समयमा देखिरहेका छौं। र अर्को कुरा चाहिँ हामी हेर्छौं भने कतिपटक चाहिँ पाप र खराब बानीले चाहिँ नियन्त्रण गरिरहेको पनि हामी देख्छौँ। रिस, ईर्ष्या होइन अहंकार पनि बढी देखिन्छ, परमेश्वरबाट टाढा भएको पनि हामीले देखेका छौँ अहिलेको समयमा। त्यो कारणले गर्दाखेरि चाहिँ कहिले परमेश्वर त कहिले संसार पछाएको पनि हामीले देखेका छौँ। विश्वासमा स्थिर नभएको कुराहरू पनि छ, जीवनमा अन्यल भएका कुराहरू पनि छन् होइन। त्यो कारणले गर्दा मानिसहरू सबै एउटै प्रकारका छैनन्। वास्तवमा भन्नुपर्दा केही परमेश्वरसँग नजिक छन् भने केही टाढा छन् अहिलेको समयमा। परमेश्वरको वचनले मानिसलाई आत्मिक र परमेश्वर केन्द्रित भन्न चाहिँ प्रेरित गरेको पनि छ, गरिरहनु भएको छ परमेश्वरको वचनले। उहाँले चाहिँ न कि केवल सांसारिक वा भनौँ न यता कि उता भनेर चाहिँ उहाँले भन्नुभएको छैन। परमेश्वरको वचनमा पनि उहाँले चाहिँ हामीलाई दुईवटा डुङ्गामा खुट्टा नहाला, एउटै डुङ्गामा खुट्टा हालेर हिँड्यौ भने चाहिँ तिमी आफ्नो गन्तव्यमा पुग्छौ होइन, एउटै जुवामा कतिवटा कुरामा ननारियौ तिमी फरक छौ भन्ने कुराहरू गर्नुभएको छ। अनि वास्तवमा भन्नुपर्दा चाहिँ अहिलेको समय चाहिँ अलिकति फरक छ। है मैले तपाईँहरूको बीचमा भनेको जस्तै कहिले परमेश्वरलाई कहिले संसारलाई पछ्याएको देख्छौँ हामी, एकदम दोमन भएको, विश्वासमा अस्थिर भएका कुराहरू अथवा जीवनमा अन्यल भएका कुराहरू हामीले पाइरहेका छौँ। यदि तपाईँहरूमा पनि यो कुराहरू आइरहेको छ, यो हो कि त्यो हो कि होइन भन्ने कुराहरू आइरहेको छ भने चाहिँ हामीले यो कुरालाई एकदमै मध्यनजर गर्नुपर्छ। आफैले आफैलाई सबभन्दा पहिला त हामीले आफैले आफैलाई पनि यो कुराहरूमा चाहिँ अलर्ट गर्नु अथवा भनौँ सचेत गराउनु चाहिँ एकदमै आवश्यक छ भनेर भन्न चाहन्छु। आज मैले तपाईँहरूको बीचमा friendship.com चाहिँ सम्बन्धकै विषयमा कुराकानी गरे र सम्बन्ध एकदमै सुन्दर छ, परमेश्वरले बनाउनु भएको सम्बन्ध सुन्दर छ, परमेश्वरसँगको सम्बन्ध पनि सुमधुर छ, सुन्दर छ, मानिस मानिस बीचको पनि प्रकृतिसँगको पनि। र कहिलेकाहीँ मानिसहरूको अनज्ञाकारिताले अथवा कुनै पनि कारणवश सम्बन्धमा त्यस्तो केही होइन कमीहरू आएको छ, कमजोरहरू आएको छ भने चाहिँ जसरी परमेश्वर जस्तो होइन जसले सबै थोकहरू बनाउनु भयो, उहाँले त्यो सम्बन्धलाई अब नाश गरेर भत्काएर अर्को पनि बनाउन सक्नुहुन्थ्यो, तर उहाँले रिकन्सिलिएसन आफ्नो पुत्र मार्फत गर्नुभएको जस्तै तपाईँ र मैले पनि सम्बन्धलाई चाहिँ नाश बनाउनुभन्दा डिस्ट्रोय गर्नुभन्दा चाहिँ हामीले रिकन्सिलिएसन होइन एउटा पुनर्मिलन अनि पुनर्सम्बन्ध चाहिँ बनाउन एकदमै आवश्यक छ। उहाँले हामीलाई यही नै सिकाउनु भएको छ। अनि अर्को कुरा चाहिँ मानिस मानिसको बीचमा पनि सबै मानिस एउटै त छैनौ हामी, र पनि हामीले होइन म मेरो जीवनको मालिक हो अथवा म चाहिँ होइन मलाई मन परेको जे छ त्यही गर्छु म भन्नुभन्दा पनि परमेश्वरको वचनमा रहेर नम्रतामा रहेर होइन होचिनुपर्ने ठाउँमा होचिएर अग्लिनुपर्ने ठाउँमा अग्लिएर म कहाँ होचिनुपर्छ र कहाँ अग्लिनुपर्छ भन्ने थाहा छ भनेर परमेश्वरको वचनमा एकजना व्यक्तिले भन्नुभएको छ होइन। त्यसरी नै आज हामीले त्यो कुरालाई सिक्दै गयौँ भने चाहिँ अनि प्रकृतिका कुराहरूलाई पनि यो चाहिँ हाम्रो जिम्मा हो, प्रकृतिका कुराहरू प्राकृतिक कुरा पनि चाहिन्छ होइन, रुख बिरुवा पनि चाहिन्छ होइन, परमेश्वर दिनुभएको चराचुरुङ्गीहरू पनि चाहिन्छ, सबै कुराहरू चाहिन्छ यसलाई चाहिँ जोगाउनको लागि। परमेश्वर जिम्मेवारी दिइसके पछाडि त त्यो जिम्मेवारी पाएको व्यक्तिले निभाउने हो नि त, त्यो त उसले गर्ने हो नि त होइन। प्रभु तपाईँको हातमा भनेर हामीले रुखहरू काट्न थाल्यौँ भने होइन अब त्यो खालको गल्ती हामी गर्ने तर त्यसको अथवा हामी चाहिँ प्रयोग गर्ने अनि त्यो चाहिँ तपाईँको है भनेर छोडिदिने कुरा चाहिँ हामीले गर्नु हुँदैन। सम्बन्ध चाहिँ निभाउनलाई दिनुभएको छ र त्यो बनाएर अलरेडी अटोमेटिकली उहाँले दिइसक्नु भएको छ, त्यसलाई चाहिँ हामीले निभाउने मात्रै हो। आफ्नो भूमिकालाई परमेश्वरले वचन अनुसार जे जे भन्नुभएको छ त्यही त्यही गर्दै मात्रै जाने हो, त्यही नै गर्दै जाउँ भन्ने उत्साह दिन चाहन्छु। र तपाईँको सम्बन्ध परमेश्वरसँग मानिससँग प्रकृतिसँग एकदमै राम्रो होस् अनि जुन अवस्थामा हुनुहुन्छ त्यही अवस्थामा नै परमेश्वरको महिमा गर्नुहोस्। र सम्बन्धको विषयमा तपाईँले धेरै कुराहरू सोच्नु पर्दैन किनकि यो परमेश्वरले बनाउनु भएको कुरा हो, यसलाई हामीले बनाएर पनि सक्दैनौ, यो त अलरेडी बनिसकेको छ, यो नेचुरल कुरा हो, यो अर्ग्यानिक कुरा हो, यसलाई हामीले जोगाउनुपर्छ, हाम्रो भूमिकालाई निभाउनुपर्छ। सम्बन्ध चाहिँ आज तपाईँले आएर बनाउनु भएको कुरा होइन, आज कसैले बनाइदिएको कुरा होइन, यो चाहिँ सृष्टिको सुरुवातमा नै छ, यसलाई हामीले बुझ्नुपर्छ, यो चाहिँ हाम्रो जिम्मेवारी हो, असाइनमेन्ट हो, हामीले पूरा गर्नुपर्छ भनेर चाहिँ हामीले निभाउनुपर्छ भन्ने उत्साह म तपाईँहरूलाई दिन चाहन्छु परमेश्वरको वचनबाट र सम्पूर्ण

तपाईँहरूलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँहरूले गन्तको अवधिमा सुनेर साथ दिनुभयो र अन्य कार्यक्रमहरू पनि सुनेर साथ दिनुहोला र म प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम friendship.com बाट म ज्ञान बिदा हुन चाहन्छु। दैवसी नमस्कार। तपाईँको समय आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1
1: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
4: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
5: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
4: फोन नम्बर 4022544 4022544
5: र 4022572 4022572।
7: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
1: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
10: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केही गाउनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तलाई यसो भन्छु, नडरा, म तलाई सहायता गर्नेछु। यसैया 41:9-13।
1: टाइम चेक। यति बेला अपराह्नको 3 बज्यो।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौ वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई जयमसी तथा क्रिस्टीय अभिवादन। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, सदाझै आज पनि धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ र मलाई विश्वास छ तपाईँले हामीलाई निरन्तर सुन्दै आउनु भएको छ र आज पनि सुनेर साथ दिनुहुनेछ। आज पनि म एफिसीको पुस्तकको अध्याय एक पद पन्ध्रबाट म 23 पदसम्म पाठ गर्दै यसबाट परमेश्वरले तपाईँ र मलाई के सिकाउन खोजिरहनु भएको छ त्यो कुरा हामी अध्ययन गर्नेछौ। शीर्षकमा लेखिएको छ, धन्यवाद ज्ञापन र प्रार्थना। प्रभु येशुप्रति रहेको तिमीहरूको विश्वास र सबै सन्तहरूप्रति तिमीहरूका प्रेमको विषयमा मैले सुनेको कारणले नै मेरो प्रार्थनामा तिमीहरूलाई सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद दिन म थामिन्न। म प्रार्थना गरिरहन्छु कि हाम्रा प्रभु येशु ख्रीष्टका परमेश्वर महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा वृद्धि र प्रकाशको आत्मा दिउन्। म यो पनि प्रार्थना गर्दछु कि तिमीहरूको हृदयका आँखा उज्यालो होस् र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा उहाँको महिमित उत्तर अधिकारको सम्पत्ति के हो सो तिमीहरूले जान्न सक। अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो सो तिमीहरू जान्न सक। त्यो शक्ति उहाँको महान सामर्थ्यको काम नै हो जो उहाँले ख्रीष्टमा पूरा गर्नुभयो जब उहाँले ख्रीष्टलाई मरेकाहरूबाट जीवित पार्नुभयो अनि स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने बाहुलीपट्टि बसाल्नुभयो। सबै शासन र अधिकार र शक्ति र राज्यमाथि र यस युगका मात्र होइन तर आउने युगका पनि जति नाउँ छन् ती सबैमाथि उहाँलाई राख्नुभयो र परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो जुन मण्डली उहाँको शरीर उहाँको पूर्णता हो र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्छ। आमेन। प्रिय मित्रहरू, वचन अध्ययनबाट तपाईँले पक्कै पनि आज हामी के विषयमा बोल्न गइरहेका छौं भन्ने बारेमा बुझिसक्नु भएको छ। प्रियहरू, यहाँ पावलले झ्यालखानाबाट एफिसीको मण्डलीका लागि यो पत्र लेखेका हुन्। पावल आफू झ्यालखानामा छन् तर पनि मण्डलीको वास्ता गर्दै मण्डलीको चिन्ता गर्दै येशु प्रभुको सत्यताका बारेमा मण्डलीलाई बुझाउँदै हुनुहुन्छ। विशेष गरी यहाँ पावलले मण्डलीहरूको आत्मिक आँखाको उज्यालोको लागि प्रार्थना गरिरहेका छन्। यो आत्मिक आँखा के हो त? त्यसमाथि पनि हृदयका आँखाको उज्यालोको लागि पावलले प्रार्थना गरिरहेका छन्। हामीलाई थाहा छ, हाम्रो बाहिरी भौतिक आँखाले जे कुराहरू देख्छ त्यो कुरालाई हामी विश्वास गर्छौं। जे कुरा हामी देख्दैनौ नदेखेको कुरामाथि विश्वास नगर्न पनि सक्छौं। तर पावलले के भन्दैछन् भने भौतिक आँखाले होइन तर आत्मिक आँखा त्यो पनि हृदयको आँखामा उज्यालो होस् भनेर पावलले यहाँ येशु प्रभुसँग विन्ती गरिरहेका छन्। मलाई लाग्छ त्यो बेलाको समयमा मण्डलीमा केही विवादहरू थियो होला। मण्डलीमा मानिसहरूले भौतिक कुराहरूको मात्रै वास्ता र फिक्री गरिरहेका थिए होलान्। मानिसहरू धेरै समय आफूले जे देखेका छन् देखेको कुरामा मात्रै हामी विश्वास गर्ने हुन्छौ। त्यो समयमा पनि मण्डलीले त्यही नै गरेको हुन सक्छ। धेरै समय तपाईँ र मैले देखेको कुरा भौतिक कुरामा मात्र विश्वास गर्दछौ। तर पावलले यहाँ जोडसँग मण्डलीलाई के भनिरहनु भएको छ भने हृदयका आँखामा उज्यालो होस्। हृदयको आँखा भनेको जब तपाईँ र मैले येशु ख्रीष्टको त्यो एउटा अपार प्रेमको प्रकाश पाउँदछौ, त्यो महसुस गर्दछौ। संसारमा देखिने भौतिक कुराहरू, चमत्कारहरू, आश्चर्यपूर्ण कामहरू मात्र होइन प्रियहरू, तर जब तपाईँ र मैले आत्मिक रूपमा हाम्रा हृदयका आँखाहरू खोल्दछौ भने हामीले येशु प्रभुको प्रेमलाई बुझ्न सक्दछौ। उहाँको महानतालाई हामीले बुझ्न सक्दछौ। परमेश्वर कति दयालु हुनुहुन्छ भन्ने कुरालाई पनि हामी बुझ्न सक्दछौ। जब तपाईँ र मेरो आत्मिक आँखा खुल्ला रहन्छ, त्यसपछि हामी परमेश्वरको ज्ञानको प्रकाश बुझ्न सक्दछौ। जब तपाईँ र मैले हाम्रो हृदयको ढोकाहरू खोल्दैनौ, जब तपाईँ र मैले आफ्नो हृदयमा कठोरताहरू राख्दछौ, भित्र धेरै कुराहरू लुकाएर राखेको हुन्छ, हामी भित्रै रूपमा अर्कै सोचिरहेका हुन्छौ, भित्र मनभित्र छल कपटहरू घमण्डहरू हुन्छ, ईर्ष्याका आत्माहरू तपाईँ र हाम्रो हृदयमा हुन्छ भने परमेश्वरको वचनले त्यहाँ काम गर्दैन, परमेश्वरको सत्यता तपाईँ र हामीले बुझ्न सक्दैनौ। परमेश्वरको त्यो असीम आनन्द, उहाँको त्यो प्रेमलाई हामीले राम्रोसँग बुझ्न सक्दैनौ। अनि त्यसपछि मानिस मानिस बीचमा फूट सिर्जना हुन्छ। प्रियहरू, धेरै जस्तो मण्डलीमा व्यक्तिगत समस्याहरू आउनुको कारण धनको समस्या, लोभको समस्या, पदको घमण्डहरू, एक अर्का बीचमा सानो र ठूलोको यी यावत कुराहरू संसारले तपाईँ र हामीलाई सिकाएको छ। जब तपाईँ र मेरो हृदयमा उज्यालो हुँदैन, तब हामीले ती कुराहरूमा समय खर्च गर्दछौ। यी कुराहरूले विभाजन ल्याउँदछ, यी कुराले फूट ल्याउँदछ। तर जब तपाईँ र मैले आफ्नो हृदयका आँखा खोल्दछौ, तब परमेश्वरको विषयको ज्ञानमा हामी वृद्धि हुँदछौ। प्रियहरू, वचनमा लेखिएको छ, पावलले प्रार्थना गर्दछन् कि म प्रार्थना गरिरहन्छु कि हाम्रा प्रभु येशु ख्रीष्टको परमेश्वर महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्मा दिउन्। म यो प्रार्थना पनि गर्दछु कि तिमीहरूको हृदयका आँखा उज्यालो होस् र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा उहाँको महिमित उत्तर अधिकारको सम्पत्ति के हो सो तिमीहरूले जान्न सक। जब तपाईँ र मेरो हृदयमा, हाम्रा हृदयका आँखाहरूमा उज्यालो आउँदछ, अथवा तपाईँ र मेरो आत्मिक आँखा जब खुल्दछ, तब कुन आशाको निम्ति परमेश्वरले तपाईँ र मलाई बोलाउनु भएको हो, कुन आशाको निम्ति उहाँले तपाईँ र मलाई एउटा उत्तर अधिकारको रूपमा सम्पत्ति दिनुभएको छ सो कुरा तपाईँ र मैले जान्नेछौ भनेर पावलले यहाँ सिकाउनु भएको छ। फेरि धेरै समय तपाईँ र हामी को हौं भन्ने कुरा हामीलाई थाहा हुँदैन। धेरै समय तपाईँ र हामी को हौं भन्ने कुरा, संसारमा हामी कसरी चुनिएका छौं, कसरी प्रभुले तपाईँ र मलाई चुन्नु भएको छ, र अनि हामी उहाँको राज्यमा को हौं भन्ने कुरा हामीले नबुझेपछि धेरै समय तपाईँ र म संसारमै रहन्छौ। संसारकै कुराहरूमा हाम्रो ध्यान रहन्छ। स्वर्गीय कुरा, माथिको कुरामा भन्दा पनि संसारकै कुरामा मात्रै तपाईँ र मेरो मन तन रहन्छ। तर जब तपाईँ र मेरो हृदयको ढोकाहरू, हृदयका आँखाहरू खोलिन्छन्, यहाँ पावलले भन्दछन् कि हृदयका आँखामा उज्यालो होस् भनिकन म प्रार्थना चढाउँदछु, ताकि तपाईँ र हामी येशु ख्रीष्टमा एउटा नयाँ आशाको लागि बोलाइएका छौं भन्ने कुरा हामीले जान्न सकौं, ताकि तपाईँ र म परमेश्वरको एउटा उत्तर अधिकारी हौं, हामी स्वर्गीय राज्यको एउटा उत्तर अधिकारी हौं भन्ने कुरा हामीले जान्न सकौं। अनि त्यो कति महान कुरा हो, त्यो अन्य कुराको तुलनामा कति बहुमूल्य छ भन्ने कुरा हामीले जान्न सकौं। अनि यो कुरा एउटा आत्मिक आँखाले मात्रै हेर्न सकिन्छ। त्यसकारण प्रियहरू, आज तपाईँ र मैले पनि प्रार्थना गर्नुपर्ने यो छ कि हामीले संसारको आँखाले कुनै पनि कुरा हेर्नुभन्दा पहिले वचनलाई पनि तपाईँले पढ्दै गर्दा, वचनलाई बुझ्दै गर्दा, संसारको आँखाले होइन, भौतिक आँखाले होइन, तर तपाईँको हृदयको आँखा खोलेर तपाईँ आत्मिक तौरबाट तपाईँले हेर्नुहुन्छ भने, कुनै कुरालाई विचार गर्नुहुन्छ भने, तपाईँ र मेरो जीवनमा पक्कै पनि परमेश्वरको बोलावट, उहाँले दिनुभएको दर्शन, उहाँले तपाईँ र मलाई चुन्नु भएको मुख्य कारण के हो भन्ने कुरा हामीले बुझ्नेछौ। प्रियहरू, 19 पदमा यहाँ बताइएको छ, अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो सो तिमीहरू जान्न सक, त्यो शक्ति उहाँको महान सामर्थ्यको काम नै हो। प्रियहरू, तपाईँ र मेरो जीवनमा प्रभुले कति अनुग्रह गर्नुभएको छ, कति महान काम गर्नुभएको छ, यदि तपाईँ र मेरो आत्मिक आँखा हामीले खोल्ने हो भने हामीले विचार गर्न सक्छौ। हामी कस्ता थियौं, हामी पहिले येशूलाई विश्वास गर्नुभन्दा पहिले हाम्रो जीवन के थियो, तर जब तपाईँ र मैले येशूलाई विश्वास गर्यौं, हाम्रो जीवनमा कति धेरै रूपान्तरण, परिवर्तन आएका छन्, अनि परमेश्वरले हाम्रो जीवनमा कति आश्चर्यपूर्ण कामहरू गर्नुभएको छ भन्ने कुरा हामीले हेर्नको लागि तपाईँ र मेरो हृदयको आँखा खुल्नु जरूरी छ प्रियहरू। जब तपाईँ र मेरो हृदयका आँखामा उज्यालो आउँछ, ज्योति आउँछ, प्रकाश आउँछ, तब तपाईँ र मैले परमेश्वर को हुनुहुन्छ भन्ने कुरा अनि उहाँको महानतालाई पनि हामीले जान्न सक्दछौ। प्रियहरू, तपाईँ र मैले विश्वास गरेको प्रभु सर्वशक्तिमान प्रभु हुनुहुन्छ। यीशु प्रभुको जीवनलाई हामीले हेर्ने हो भने उहाँ यो संसारमा आउनुभयो, एउटा मानव छोला लिएर आउनुभयो, उहाँ मानिसहरूको बीचमा बास बस्नुभयो, उहाँ परमेश्वर हुनुहुन्थ्यो, तर उहाँ मानिसको पाप क्षमाका लागि मानिसै भएर आउनुभयो। उहाँ तपाईँ र हामी बीचमा एउटा दरिद्र भएर संकटमा निकै गरिबीमा उहाँ रहनुभयो। उहाँले कुनै पनि पाप अधर्म नगरेको भए तापनि उहाँलाई मानिसहरूले कोर्रा लगाए, पिटे, थुकाई कुटाई उहाँले सहनुभयो, उहाँलाई क्रुसमा झुण्ड्याए प्रियहरू, अनि उहाँ क्रुसमा बलिदान हुनुभयो। तर परमेश्वरको आश्चर्यपूर्ण काम, परमेश्वरको शक्तिले, उहाँको आत्माले प्रभु येशु ख्रीष्ट चिहानबाट मरेको तेस्रो दिनमा उहाँ जीवित हुनुभयो, उहाँ बौरी उठ्नुभयो, मरेकाहरूबाट उहाँ जीवित पारिनुभयो, अनि स्वर्गीय स्थानहरूमा परमेश्वरको दाहिने बाहुलीपट्टि उहाँ विराजमान हुनुहुन्छ। प्रियहरू, वचनमा बताइएको छ कि येशु प्रभु परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्छ। मृत्युले उहाँलाई जित्न सकेन, मृतकहरूमध्ये उहाँ ज्येष्ठ हुनुहुन्छ, अथवा उहाँ मृत्युलाई पनि जितेर बौरी उठ्नुभयो। सबै शासन र अधिकार र शक्ति राज्यमाथि र यस युगका मात्र होइन, तर आउने युगका पनि जति नाउँ छन् ती सबैमाथि उहाँलाई राख्नुभयो। यो परमेश्वरको शक्तिका कारणले हो प्रियहरू। परमेश्वरको महानता, परमेश्वरको असीम शक्ति के छ भन्ने कुरा उहाँ सर्वोच्चमा विराजमान हुने परमेश्वरले उहाँका पुत्र येशु ख्रीष्टको जीवनमा गरेका यी महान कामहरूलाई हामीले सम्झन सक्दछौ। यो कुराको विश्वास तब मात्र हाम्रो हृदयमा बस्न सक्छ जब तपाईँ र मेरो हृदयका ढोकाहरू, हृदयका आँखाहरू खुल्दछन्। त्यसकारण आज तपाईँ र मेरो हृदयको ढोका चाहिँ खुल्न जरूरी छ। तपाईँ र म को हौं भन्ने कुरा बुझ्नको लागि पनि, तपाईँ र म को हौं भन्ने कुरा जान्नको लागि पनि, संसारिक तौरबाट होइन तर आत्मिक तौरबाट सोच्न जरूरी छ प्रियहरू। येशु प्रभु जो यो युगको मात्र होइन तर आउने युगको पनि उहाँ राजा हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ, उहाँ सदा सर्वदा सम्पूर्ण कुराको अधिकार उहाँलाई दिएको छ, उहाँ राज्य गर्ने परमेश्वर हुनुहुन्छ, अनि आज हामी उहाँका सन्तान हुन पाएका छौं। यो कुरा तपाईँ र हामीले दिन प्रतिदिन घोषणा गर्नुपर्छ प्रियहरू। येशु प्रभुको बारेमा यहाँ अझ बताइएको छ, र परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो। प्रियहरू, आज तपाईँ र हामी परमेश्वरको नाउँमा भेला भएका छौं। हामीले उहाँलाई हाम्रो मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गरेका छौं। येशूमाथि गरेको विश्वासको कारणले आज मण्डली शुरूआत भएको छ। आजभन्दा धेरै वर्ष पहिले जब येशू प्रभु मानिसको बीचमा आउनुभयो, उहाँ मर्नुभयो र तेस्रो दिनमा उहाँ बौरी उठेर स्वर्गारोहण हुनुभयो, चेलाहरूद्वारा मण्डली स्थापना भयो, र त्यो मण्डली एउटा ठाउँमा मात्र सीमित भएन, अहिले सारा संसारभरि मण्डली वृद्धि भएको छ। संसारभरि अधिकांश व्यक्तिले प्रभु येशूलाई मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गरेका छन्, अनि त्यो मण्डलीको शिर येशु प्रभु हुनुहुन्छ। तपाईँ र हामी त्यो शिरका अभिन्न अंगहरू हौं। तपाईँ र हामी त्यो शिरको विभिन्न फरक फरक सृष्टिहरू हौं प्रियहरू। मण्डलीको शिर उहाँ हुनुहुन्छ अनि हामी उहाँका अंगहरू हौं। त्यो मण्डली जुन मण्डली उहाँको शरीर, उहाँको पूर्णता हो, अनि त्यो मण्डलीको हामी सदस्य, अनि त्यो त्यसकारण प्रियहरू, येशू प्रभु मण्डलीको शिर हुनुहुन्छ भने आज तपाईँ र हामी येशू प्रभुको अंगहरू हौं। हामी यो कुराबाट हामी बुझ्न सक्दछौ कि तपाईँ र हामी येशू प्रभुमा कति नजिक छौं, येशू प्रभुमा हामी तपाईँ र हामी कति गाँसिएका छौं भन्ने कुरालाई पनि हामी यहाँबाट हेर्न सक्दछौ। अन्तिममा केही बाइबलका पदहरू पढेर म तपाईँहरूको बीचबाट विदा हुन्छु। दोस्रो पत्रुसको पुस्तक एक अध्यायको चार पदमा यसरी लेखिएको छ, यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान प्रतिज्ञाहरू दिनुभएको छ कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू ईश्वरीय स्वभावका सहभागी हो। रोमीको पुस्तक 8:37 यसरी लेखिएको छ, होइन यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरू भन्दा पनि अझ बढी छौं। प्रियहरू, तपाईँ र हामी विजेता भन्दा पनि महान छौं, किनभने तपाईँ र म येशु ख्रीष्टसँग गाँसिएका छौं। हामी एउटै शरीरका अंग बनेका छौं। उहाँ हाम्रो शिर हुनुहुन्छ अनि हामी त्यो शरीरको अंगहरू हौं। दोस्रो कोरन्थीको पुस्तक 5:17 यसरी लेखिएको छ, यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। तपाईँ र हामी को हौं भन्ने कुरा हामीले यी पदहरूबाट पनि बुझ्न सक्दछौ। अब तपाईँ र हामी पुरानो एउटा हारपूर्ण जीवन होइन, ती पुरानो जीवनमा तपाईँ र हामी निर्बल थियौं, पुरानो जीवनमा हामी आशा रहित थियौं, पुरानो जीवनमा तपाईँ र हामी साँचो परमेश्वरलाई चिन्दैन थियौं, हामी अन्धकारमा थियौं। तर जब तपाईँ र हामी येशु प्रभुमा गाँसिएका छौं, उहाँलाई तपाईँ र मैले विश्वास गर्यौं, त्यसपछि तपाईँ र मेरो जीवन नयाँ भएको छ, पुरानो बिति गएको छ, अब सबै कुरा नयाँ, आशा नयाँ, उत्साह नयाँ। तपाईँ हाम्रो अनन्त जीवन येशुमा सुनिश्चित भएको, हाम्रो परमेश्वर येशु हुनुहुन्छ, उहाँ हाम्रो शिर हुनुहुन्छ, हामी उहाँको शरीरहरू हौं, हामी अंगहरू हौं भनेर तपाईँ र हामी त्यो विश्वासमा खुशी साथ, उत्साह साथ अगाडि बढ्नु पर्दछ। प्रियहरू, पहिलो कोरन्थीको पुस्तक 12:27 आज स्पष्टसँग लेखिएको छ, तिमीहरू ख्रीष्टका शरीर हौ र हरेक त्यसका अंगहरू हौ। त्यसकारण प्रियहरू, आज यहाँ पावलले भनेका छन् कि मण्डलीहरू, म प्रार्थना गर्दछु कि तिमीहरूको ज्ञानमा बुद्धि र प्रकाशको आत्मा दिउन्, म प्रार्थना गर्दछु कि तिमीहरूको हृदयको आँखा उज्यालो होस् र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ, र तिमीहरू जुन उत्तराधिकारी भएका छौ, परमेश्वरको येशु ख्रीष्टको उत्तराधिकारी भएका छौ, त्यो कुरा तिमीहरूले बुझ्न सक भनेर जसरी पावलले प्रार्थना गर्दछन्, म पनि सोही प्रार्थना गर्दछु कि प्रियहरू, म तपाईँलाई उत्साह दिन चाहन्छु कि तपाईँ र मेरो हृदयको आँखाहरू खोल्नु जरुरी छ, त्यसमा उज्यालो ल्याउनु जरुरी छ, कि तपाईँ हामीले बुझ्न सकौं कि म को हुँ र परमेश्वर को हुनुहुन्छ, हामी उहाँका अंगहरू हौं भनेपछि हामी कति एउटा शक्तिशाली परमेश्वरमा गाँसिएका छौं। अब हामी कमजोर दुर्बल छैनौं, तर उहाँमा हामी निकै बलिया छौ, उहाँमा अनन्त जीवन पाएका, उहाँको रगतद्वारा मोल तिरेर किनिएका निष्कलंक र पवित्र जाति तपाईँ र मलाई येशु प्रभुले बनाउनु भएको छ। त्यसकारण म यही उत्साह तपाईँलाई दिँदै आजको कार्यक्रम जीवनको वचनबाट बिदा हुन्छु। तपाईँ सबैजनालाई परमेश्वरले अनन्त आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
0: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: बालकहरूलाई मकाउन देऊ, उनीहरूलाई नरग, किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल टडास, अहिले तपाईँहरू

0: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 54 52, 98 41 54 52 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हामी बोल्छौ बाटो सकेर जीवनका लागि,
1: हामी बोल्छौ मुक्तिको लागि,
2: हामी बोल्छौ उद्धार र चंगाईको लागि,
3: हामी बोल्छौ तपाईँको आत्मिक जीवनको लागि,
4: हामी बोल्छौ मृत्युमाथि विजय हुनको निम्ति,
5: हामी बोल्छौ सबै बोझले दबिएका र थाकेकाहरूका लागि,
6: हामी बोल्छौ नयाँ बाटो देखाउनको निम्ति,
7: हामी बोल्छौ तपाईँको नयाँ जीवनको लागि,
8: हामी बोल्छौ देश र समाजको लागि,
9: हामी बोल्छौ धार्मिकताका लागि,
10: हामी बोल्छौ सम्पूर्ण राष्ट्र समाजको लागि,
2: हामी बोल्छौ अनन्त आशाको लागि।
11: अब प्रस्तुत छ कार्यक्रम बाइबलको सान्दर्भिकता।

कार्यक्रम बाइबलको सान्दर्भिकताको प्रतीक्षामा बसिरहनु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरीतर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता मंगलबार दिउँसो 3:30 बजेदेखि 4 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz को रेडियो तरंग काठमाडौँ र 105.6 MHz को रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी कसरी बाइबल धर्मशास्त्र तपाईँ हाम्रो जनजीवनमा विभिन्न परिस्थितिहरूमा सान्दर्भिक छ भन्ने विषयमा कुराकानी गर्ने गर्दछौ। प्रेक्षकता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको नै तपाईँ हाम्रो जीवनमा बाइबल धर्मशास्त्रको उपादेयता अर्थात कतिको सान्दर्भिक छ अथवा आवश्यकता छ भनेर चर्चा गर्नु र तपाईलाई तपाईँको जीवनमा बाइबलले राखेको विशेष प्रभावको बारेमा बताउनु रहेको छ। र आज पनि हामी सोही उद्देश्य अनुरूप अबको करिब आधी घण्टासम्मको लागि तपाईँको बीचमा एउटा अलग्गै विषयमा कुराकानी गर्नको लागि उपस्थित भइसकेका छौं। प्रिय श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रमलाई सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया भनी दिन नभुल्नुहोला, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्त्यमा दिने नै छौं। तादनी श्रोता, हामीले हेर्ने भने हाम्रो समाजमा विभिन्न प्रकारका विविधताहरू पाइन्छ, तर लक्ष्य र उद्देश्य भने एउटै हो। र कहिलेकाहीँ तपाईँलाई यसो कल्पना गर्दा लाग्छ होला कि यो सामाजिक प्रणाली कसरी विकास भयो होला, सुरुमा सामाजिक प्रणाली कस्तो थियो होला। यद्यपि हाम्रा इतिहासकार र भौतिक शास्त्रले यस प्रणालीको बारेमा आफ्नो आफ्नै अलग अलग अवधारणाहरू राख्दछन् र यी सबै चाहिँ प्राचीन समयका अवशेषहरूलाई अध्ययन गरेर मानिसहरूले आकलन गरेर बनाएका एउटा केही कहानीहरू मात्रै हुन्। यसको अर्थ ती आकलनहरूलाई हामीले केही हदसम्म मात्र विश्वासयोग्य हुन् भनेर मान्न सकिन्छ, तर पूर्ण रूपले मान्न सकिन्न, किनकि यतिको उन्नत र यतिको सभ्यता बन्नको लागि पक्कै पनि त्यहाँ कुनै त्यस्तो शक्ति छ जसले मानिसहरूलाई यसरी संगठित भएर बस्नु पर्छ, यो कुराहरू समाजमा यसो गर्नुहुन्न, यो कुराहरू समाजमा यसो गर्नुपर्छ भनेर सिकाउने सक्दछ। प्रेसरता, यदि कति मानिसले भने चाहिँ सामाजिक प्रणाली आफसे आफ विकास भएको हो, सभ्यता आफसे आफ विकास भएको हो, युगको अन्तसँगै विभिन्न परिस्थितिहरू र समयको काल चक्र सँगै मानिसहरूमा चेतनाको वृद्धि भएको हो भनेर कसै कसैले भनिए तापनि आज पनि संसारमा कयौं यस्ता जीवहरू छन् जसको स्वरूप र आकार करिब करिब मानिस जातिसँग मेलजोल खान्छ र उनीहरू पनि सभ्यताको विकासमा आउनु पर्ने थियो नि त। त्यसो भए होइन, हामी देख्छौ चिम्पान्जी बाँदर लगभग कति गुणहरू मानिससँग मिल्छ र हेर्दा मानिस जस्तै जस्तै पनि देखिन्छ। उसो भए उनीहरूको विकास र उनीहरूको सभ्यता चाहिँ कहिले विकास हुने त? उनीहरू जुन दिन पैदा भएका थिए त्यही दिनैदेखि उनीहरू एउटा जनावरको रूपमा परिचित छन् र असभ्य जनावरको रूपमा आज पनि त्यस्तै छन्। त्यसकारणले गर्दाखेरि यो मानव समाजको प्रणाली आफसे आफ विकास भएको होइन। कसैले भन्छ कि यो आफसे आफ विकास भएको, त्यसो भए म तपाईँलाई बताउँछु, तपाईँले हातमा बाँध्नु भएको घडी आफसे आफ विकास भएको हो, अथवा तपाईँको घरमा अथवा तपाईँको हातमा भएको मोबाइल फोन कसैले पनि नबनाइकन समयको कालचक्रसँगै आफसे आफ अस्तित्वमा आएर विकास भयो भन्दा के तपाईँ पत्याउनुहुन्छ र? अह, पत्याउनुहुन्न, किनभने तपाईँको हातमा भएका यी घडी मोबाइल जस्ता रेडियो जस्ता सामानहरू कसैले कयौं वर्षको अध्ययन र अनुसन्धान पछि पत्ता लगाएर आविष्कार गरेका प्रविधिहरू हुन् र ती पछि फेरि मानिस जातिहरूबाटै थप अनुसन्धान गरेर परिष्कृत र परिमार्जित हुँदै आज तपाईँ हाम्रो हातमा एउटा सानो हत्केलामा अटाउने प्रकारका मोबाइल फोनहरू रेडियोहरू यी सामानहरू तपाईँको हातमा आइपुगे। श्रोता, मानिस जातिले अध्ययन र परिष्कृत गर्दा गर्दै
आज सिङ्गो संसार तपाईँ हाम्रो हत्केलामा अटाउन सकेको छ र यसलाई हामीले समयको कालचक्र सँगै आफसे आफ विकास भयो भनेर भन्यो भने सम्भवत यो कुरा सुन्ने सबैजना पेट मिची मिची नहाँस्लान् भन्न सकिन्न। यसको अर्थ यो सभ्यताको विकासको पछाडि पनि कोही न कोही कसै न कसैको हात छ भनेर हामी भन्न सक्छौ। फरक यति हो कि यत्रो ठूलो व्यापक संसारलाई एकैचोटि सभ्यतामा ल्याउनको लागि सक्षम व्यक्ति पक्कै पनि त्यो चाहिँ सर्वशक्तिमानै हुनुपर्छ, नत्र मानिसहरूलाई उनीहरूको मस्तिष्कमा डेरा जमाएर उनीहरूलाई सभ्यताको बाटोमा डोर्याउनु कुनै पनि सामान्य मानिसको बसको कुरा होइन, या भनौँ कुनै शक्तिशाली शासकको बसको कुरा होइन। उदाहरणको लागि हामीले विगतका दिनहरूमा थुप्रै यस्ता साम्राज्यहरू आए र ती साम्राज्यहरूले मानिसको दिल र दिमागमा भय पैदा गरेर आफ्नो एक छत्र हुकुमत स्थापित गर्न खोजे र यिनीहरू केही समयसम्म सफल पनि भए तर अन्तमा फेरि पतन भएर गए। यसको मतलब तपाईँ र हाम्रो दिमागमा कब्जा जमाएर शासन गर्ने हैसियत कुनै पनि मानिससँग छैन भनेदेखि यो जो मानवीय प्रणाली छ यो प्रणाली विकास गर्नको लागि पक्कै पनि मानव समुदाय भन्दा शक्तिशाली कोही हुनुपर्छ र त्यो शक्तिशाली कोही व्यक्ति नै आज तपाईँ हाम्रो ब्रह्माण्डको परमेश्वर भनेर हामी चिन्दछौ। प्रेसोता मैले भन्न खोजेको कुराको अर्थ के हो भन्दा जति पनि समाजलाई सभ्यतामा हिँडाइराखिन सकिएको छ ती सबैको बीजारोपण गरेर त्यसलाई प्रादुर्भाव गरेर सुरुवात गर्ने संसारमा सामाजिक प्रणालीको सुरुवात गर्ने कोही व्यक्ति चाहिँ सृष्टिकर्ता परमेश्वर आफै हुनुहुन्छ। उहाँले नै हाम्रा कति मानिसहरूलाई यो कुराहरू सही हो, यी कुराहरू गलत हुन् र यी कामहरू तिमीहरूले गर्नुहुन्छ, यी कामहरू तिमीहरूले गर्नु हुँदैन भनेर एउटा नियम र व्यवस्था मानिसको अन्तर चेतनामा हालिदिनु भयो र उहाँले अन्तर चेतनामा मात्र हालिदिनु भएन, त्यसलाई पहिलो लिखित मानवीय दस्तावेज भनौँ वा कानूनको रूपमा 10 आज्ञा 2 शिलापाटीमा लेखेर दिनुभएको कुरा हामी पाउँदछौ, जो आजसम्म पनि उत्तिकै सान्दर्भिक छ र भोलि पनि ऊ सान्दर्भिक नै रहिरहन्छ। कसै पनि यो त पुरानो भयो, यो अव्यवहारिक छ भनेर नकार्न सक्दैन। हजुर, म कुराकानी गर्दैछु 10 आज्ञाको बारेमा। 10 आज्ञा त्यो आज्ञाहरू हो जो चाहिँ संसारमा भएका हरेक सामाजिक प्रणालीको जग बन्न सक्यो, चाहे राज्यको कानून होस्, चाहे धर्मशास्त्रका आदर्शहरू या नैतिक विषयका कुराहरू किन नहुन्, ती सबैको आधारभूत मुख्य जग भनेको अब यही 10 आज्ञा हुन आएको छ। हो, संसारमा विविधता छ, हरेकको आफ्नो आफ्नै पहिचान, आफ्नो आफ्नै संस्कृति, आफ्नो आफ्नै सभ्यताहरू छन् र ती सबै कुराहरू एउटै कुराको जगमा अडिएको छ, त्यो हो 10 आज्ञा। 10 आज्ञा जस जसले पालन गर्छ ती ती व्यक्तिहरूले संसारका सम्पूर्ण धर्मशास्त्रहरूको पालन गर्छ र सम्पूर्ण देशका कानूनहरूको पनि उसले पालन गरेको हुन्छ। ऊ जहाँ कहीँ गए पनि कुनै पनि हालतमा ऊ समाजबाट बहिष्कृत र कानूनको नजरमा अपराधी बन्नु पर्दैन। यो त्यस्तो एउटा सूत्र उहाँले दिनुभएको छ जसलाई अपनाउनाले सम्पूर्ण मानिस ऊ एक्लो मानिस होस् वा सिङ्गो समुदाय एउटा असल सभ्यताको मार्गतिर अगाडि बढ्न सक्दछ। श्रोता अब त्यसो भए यो 10 आज्ञामा के छन् त हामी तपाईँको निम्ति पढिदिनेछौ, किनभने हामी हरेक एपिसोडमा 10 आज्ञा चाहिँ हामी प्रस्तुत गर्ने गर्दछौ र 10 आज्ञा प्रस्थानको पुस्तक 20 अध्यायको 3 पददेखि 17 पदसम्म लेखिएको छ, जहाँ यसरी लेखिएको छ, म बाहेक अरू कुनै देवी देवताहरू नमान्नु, आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु अथवा माथि आकाश वा तल पृथ्वी वा तल पानीमा भएको कुनै पनि कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरनु, तिनीहरूको पूजा नगर्नु, किनकि म परम प्रभु तिमीहरूका परमेश्वर डाहा गर्ने परमेश्वर हुँ र मेरो अवहेलना गर्ने पिता पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु, तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका 1000 पुस्तामाथि म कृपा गर्नेछु। परम प्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परम प्रभुले निर अपराध ठहराउनु हुने छैन। सबातको दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु
र छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नु, तर सातौं चाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति सबात दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नु, न त आफ्नो छोराले, न छोरीले, न कमारा कमारीले, न गाई वस्तुले, न मूल ढोकाभित्र भएको परदेशीले नै केही काम गरोस्। किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनु भयो, तर सातौं दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले सबात दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र गर्नुभयो। आफ्ना बुवा र आमालाई आदर गर कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस्। हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, किनकि आफ्नो छिमेकीको कमारा कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु। आमेन। तादनीय श्रोता, यो थियो परमेश्वरले दिनुभएको 10 आज्ञाहरू। तादनीय श्रोता, अब पनि यो 10 आज्ञा पछि हामी हितोपदेशको पुस्तकलाई हेर्न गइरहेका छौं र हितोपदेशको पुस्तक आज चाहिँ हामी 14 अध्यायलाई शुरूआत गर्नेछौ। हितोपदेशको पुस्तक एउटा ज्ञान र बुद्धिको पुस्तक हो र यसले हरेक सम्प्रदाय र हरेक समुदायको निम्ति तुलनात्मक रूपले व्यवहारिक ज्ञान र बुद्धि दिने गर्छ। श्रोता, जसले हितोपदेशको पुस्तकलाई पढ्दछ र यसलाई मनन गरेर आफ्नो जीवनमा लागू गर्दछ भने त्यो व्यक्ति समाज र मानिसको अगाडि एकदमै समझदार र बुद्धिमान व्यक्तित्व अनि आदर्शवान व्यक्तित्वको रूपमा ऊ परिचित हुँदछ। तर जसले कहीँ बुद्धिको कुराको खोजी गर्दछ भने अरू ठाउँमा नै बुद्धि त पाउला, तर हितोपदेशको पुस्तक भित्र जस्तो सठिक र संक्षिप्त रूपमा चाहिँ पाउन सक्दैन। हामीले अन्य पुस्तकहरूमा हेर्यौं भने एउटै कुराको निम्ति अनेकन प्रकारका भूमिकाहरू बाँधेर त्यसलाई गोलमाल पार्दै ती कुराहरूलाई प्रकट गरिएको हुन्छ, ताकि मानिसले एकैचोटि बुझ्न नसकोस् र त्यसलाई प्राप्त गर्न उसले थुप्रै प्रकारको श्रम र समय खर्चिन परेको होस् भनेर यो उद्देश्यको साथ उनीहरूले लेखेको हुन्छ। साथै कतिपय पुस्तकहरू चाहिँ व्यापारिक प्रयोजनको लागि लेखिने भएको हुनाले गर्दा एकैचोटि सठिक रूपमा सत्यको खुलासा गरियो भने फेरि घरिघरि उक्त पुस्तक अथवा त्यसपछि आउने अर्को संस्करणको पुस्तकहरू नबिक्ने सम्भावना हुन्छ र व्यापारमा घाटा लाग्न सक्छ। त्यसकारणले गर्दा तपाईँले एउटै कुराहरू प्राप्त गर्नको लागि थुप्रै संस्करणका किताबहरू, थुप्रै चाहे भोल्युमका मात्रामा लेखेका किताबहरू जम्मा गर्नुपर्ने हुन्छ र पढ्नु पर्ने हुन्छ। तर हितोपदेशको पुस्तकले तपाईँलाई जो बाइबल भित्र छ छोटोमा कवितात्मक शैलीको रूपमा जुन स्मरण गर्न पनि सहज छ त्यो रूपमा तपाईँलाई बुद्धिका कुराहरू सिकाउँछ। प्रेसता विभिन्न दृष्टान्त दिइदिकन बुद्धिका कुराहरू सिकाउने काम गर्छ। यसकारणले गर्दा बाइबल पढ्नु र हितोपदेशको पुस्तक पढ्नु तपाईँ हाम्रो सम्पूर्ण मानिसहरूको निम्ति अत्यन्तै आवश्यक छ। श्रोता, हितोपदेशको पुस्तक 14 अध्यायको एक पदमा यसरी लेखिएको छ, बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छ, तर निर्बुद्धि स्त्रीले आफ्नै हातले घर भत्काउँछ। श्रोता, सायद आजको यो समाजमा यो आख्यान एकदमै सान्दर्भिक छ। आफ्नो घर भत्काउनु भन्नाले बनेको घरलाई अथवा भवनलाई तोडफोड गरेर भत्काउनु भन्न खोजेको होइन। घर भत्काउनु भनेको परिवार तहस नहस पार्नु हो। आज संसारमा आधुनिकताको नाउँमा समाजमा थुप्रै प्रकारका विकृतिहरू फैलिएका छन्। स्वतन्त्रताको नाउँमा थुप्रै छाडापनहरू बढ़िरहेको छ र यही विकृति र छाडापनको परिणाम स्वरूप आज संसारमा लाखौं लाख घरहरू टुट्छन् र लाखौं लाख घरहरू बिग्रिन्छन् र अनेकन व्यक्तिहरूको विशेष गरी अबोध बाल बालिकाहरूको जीवन यता न उता परेर अन्यलमा रहेको हामी देख्न सुन्न सक्छौ। हाम्रो आफ्नै नेपालको विषयमा कुरा गर्ने हो भने
नेपालमा घरहरू टुट्नुको मुख्य कारण अरू केही नभएर खास गरी वैदेशिक रोजगार हो। वैदेशिक रोजगारको सिलसिलामा घरको मूली मानिस विदेशमा जान्छ र त्यहाँ गएर दुःख गर्छन्, तर यता उसको पत्नीले भने आफ्नो श्रीमानले कमाएको पैसालाई लिँदै अनि बाहिर बाहिरै अफ एयर चलाएर त्यसरी धोका दिने काम गरेको हामी पाउँदछौ। परिणाम स्वरूप जब त्यो घरको मूली आफ्नो करार अवधि सकेर नेपाल आउँछ एउटा असल र सुनौलो सपना देखेर, तर यता पत्नीले भने आफ्नो पैसा सबै उडाइसकेर अनि आफ्नो प्रेमीसँग भागिसकेको हुन्छ, र यसरी त्यो एउटा व्यक्ति आफ्नो सारा जीवन पनि बर्बाद गर्छ र त्यो व्यक्ति पुनः अब चाहिँ संसारमा नैराश्यतामा डुबेर आफ्नो जीवनैसम्म खतम पार्ने जोखिममा पुग्दछ। अथवा उसले आफ्नो जीवन खतम पारेन भने पनि त्यो धोकेबाज पत्नीलाई खोजेर त्यसलाई खतम पार्ने धुनमा उसले हात हतियार चलाउन सक्छ, जेसुकै पनि हुन सक्छ, र त्यहाँ निकै ठूलो बर्बादी ल्याउँदछ। र त्यसको पछाडिको कारण त्यही निर्बुद्धि र कामुकताले भरिएका पत्नीहरू नै हुन्छन् र यस्ताले चाहिँ यसरी घर भत्काउने गर्दछन्। तर बुद्धिमान स्त्रीले आफ्नो घर बनाउने स्त्री चाहिँ कस्तो हुन्छ, उसले आफैले विभिन्न तरिकाले चाहिने कामहरू गर्ने र आफ्नो घरलाई पालन पोषण गर्ने त्यस्तो तरिकाको काम गर्ने स्त्रीहरू चाहिँ बुद्धिमान स्त्री भनिन्छ। खास गरी हितोपदेशको पुस्तक 9 अध्यायको 1 पददेखि यसरी 9 पदसम्म लेखिएको छ, बुद्धिले आफ्नो घर बनाएको छ, त्यसले आफ्नो 7 खामा गाडेको छ, त्यसले आफ्नो पशु मारेको छ र दाग मध्येमा मसला मिसाएको छ, जसले आफ्नो टेबल तयार पारेको छ, त्यसले आफ्नो दासीलाई पठाएको छ र शहरका अग्ला ठाउँहरूबाट बोलाउँछ। यी सबै निर्बुद्धि भित्र हो भन्दै ती समझ नभएकाहरूलाई त्यसले भन्छ, आओ मसँग खाऊ र मैले मसला मिसाएको दाग मध्य पियो, आफ्ना अज्ञानी चालहरू छोडिदेऊ र तिमीहरू बाँच्नेछौ, समझ शक्तिको मार्गमा हिँड, जसले गिल्ला गर्ने व्यक्तिलाई सुधार्छ त्यसले अपमान निम्ताउँछ, जसले दुष्ट मानिसलाई हप्काउँछ त्यसले दुर्व्यवहार बिहोर्नु पर्छ, गिल्ला गर्नेलाई नहप्का नत्र त त्यसले तलाई घृणा गर्नेछ, बुद्धिमान मानिसलाई हप्का र त्यसले तलाई प्रेम गर्नेछ, बुद्धिमानलाई अर्ति दे र त्यो झन बुद्धिमान हुनेछ, धर्मी मानिसले शिक्षा दे त्यो आफ्नो ज्ञानमा अझै बढाउनेछ। यता एउटा बुद्धिमान स्त्रीले कसरी घर बनाउँछ, हितोपदेश 31:10-31 यसरी लेखिएको छ, उच्च चरित्र भएकी पत्नी कसले पाउन सक्छ, तिनी मणिक भन्दा पनि अति नै बढी मूल्यकी हुन्छन्, तिनका पतिले तिनीमाथि पुरा भरोसा गर्छन् र उनलाई कुनै असल कुराको अभाव हुँदैन। बुद्धिमान स्त्री पतिले आफ्नो परिवारबाट भरोसा जित्न सक्छ। 12 पद, तिनले आफ्नो जीवन काल भरि नै उनको भलो गर्छिन् कुबलो होइन, तिनले ऊन र सनपार चुनेर आफ्ना हातहरूले उत्सुकता साथ काम गर्छिन्, व्यापारी जहाजहरूले जस्तै तिनले टाढाबाट भोजन ल्याउँछिन्, तिनी राति नै उठ्छिन् र आफ्नो परिवारको लागि भोजनको प्रबन्ध गर्छिन् र आफ्नी दासी ठिट्टीहरूलाई आफ्नो आफ्नो भाग दिन्छिन्, खुबै सोच विचार गरेर तिनले एउटा खेत किन्छिन् र आफ्नो कमाईले तिनी दाखबारी लगाउँछिन्, तिनले आफ्नो काम फुर्तीसँग गर्छिन् र आफ्नो कामको लागि तिनका पाखुरा बलिया छन्, तिनले आफ्नो कारोबार लाभदायक भएको देख्छिन् र तिनको बत्ती राति निभ्दैन होइन, तिनले ऊन र सनपार चुनेर आफ्ना हातहरूले उत्सुकता साथ काम गर्छिन्, व्यापारी जहाजहरूले जस्तै तिनले टाढाबाट भोजन ल्याउँछिन्, तिनी राति नै उठ्छिन् र आफ्नो परिवारको लागि भोजन

खेल्छिन् र आफ्नो हात दिनहीनहरूको लागि बढाउँछिन्। हिउँ पर्दा आफ्नो परिवारको निम्ति तिनी डराउँदिनन्, किनभने तिनले सबैले सिन्दुरे रङको वस्त्र पहिरिएका हुन्छन्। तिनले आफ्नो खाटको लागि ओढ्ने ओछ्याउनी बनाउँछिन्। तिनी मलमल र बैजनी कपडाले पहिरेकी हुन्छन्। तिनका पति सहरको मूल ढोकामा सम्मानित हुन्छन्, जहाँ उनी मुलुकका पाकाहरूसँग बसेका हुन्छन्। तिनले सुती कपडाका वस्त्रहरू बनाउँछिन् र बिक्री गर्छिन् र व्यापारीहरूलाई पटुकाहरू उपलब्ध गर्छिन्। तिनी सामर्थ्य र प्रतिष्ठाले सुशोभित हुन्छन् र आदर आउने दिनहरूका बारेमा तिनी हाँस्न सक्छिन्। तिनी बुद्धिसँग बोल्छिन् र तिनको जिब्रोमा विश्वास योग्य उपदेश हुन्छ। तिनी आफ्नो परिवारका कारोबारको रेखदेख गर्छिन् र आलस्यको रोटी खाँदिनन्। तिनका छोराछोरीहरू खडा भएर तिनलाई धन्य भन्छन्। तिनका पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन्। धेरै स्त्रीहरूले उत्तम कुरा गर्छन्, तर तिनीहरू सबैलाई तिमीले जितेकी छेउ। सौन्दर्य भ्रमात्मक हुन्छ र सुन्दरता उडी जाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ। तिनले कमाएको इनाम तिनैलाई दिनु र तिनका कामले सहरको मूल ढोकामा नै तिनलाई प्रशंसा ल्याउ। आदरणीय श्रोता, यो हो एउटा उच्च चरित्र भएकी बुद्धिमान स्त्री, र यो स्त्रीको चरित्रको बारेमा राजा लमुएलले आफ्नो लेखमा लेखेका छन्। श्रोता, यस्ता स्त्रीले आफ्नो घर बनाउँछिन् र यस्ता स्त्रीले नै परिवारमा समाजमा आदर र सम्मान पाउँछिन्, र कसैले समानता दिन्छ भने यस्ताहरूले नै दिनुपर्छ। तर जो चरित्रहीन र काम नलाग्ने त्यस्ताहरू छन्, उनीहरूलाई कसैले पनि कुनै कुरा जिम्मा दिन सक्दैन, सबै कुरा बिगार्दछन्। श्रोता, र त्यस्तो स्त्रीको बारेमा हामीले उदाहरण हेर्नु पर्यो भने मुआबी रुथ एउटी छिन्, जहाँ हामीले रुथको 3:11 यसरी लेखेको छ, अब हे मेरो छोरी, ढुक्क भएर बस, तिमी जे चाहन्छौ म गर्नेछु, किनभने तिमी चरित्रवान छौ भन्ने कुरा यस नगरका मानिसलाई थाहा भइसकेको छ भनेर बोज, जो एक यहुदी धनाढ्य थिए, उनले त्यो मुआबी रुथलाई भनेको हामी पाउँदछौ। किनभने तत्कालीन समयको परम्परा अनुसार तिनले त्यहाँ आफ्नो व्यवहार देखाएको र त्यही व्यवहारको कारण उनले त्यहाँ सम्मान पाएको हामी देख्दछौ। श्रोता, हितोपदेश 24:3 भन्छ, बुद्धिले घर बनाइन्छ, सुझबुझले त्यो स्थापित हुन्छ। जससँग बुद्धि र सुझबुझ छ, त्यो नै घर बनाउने मान्छे हो। त्यसले नै परिवारलाई समृद्धितिर लिएर जान्छ। त्यसले नै परिवारमा सुख शान्ति र अमन चयनको वातावरण सृजना गर्न सक्छ। आदरणीय श्रोता, तर जसले बुद्धिलाई साथ लिएर काम गर्दैन, त्यो व्यक्ति चाहिँ निकै ठूलो धोकामा पर्दछ, र त्यस्ता व्यक्तिलाई कसैले पनि विश्वास गर्न सक्दैन। त्यस्ता व्यक्तिहरू जतिसुकै अधिकारको लागि उफ्रिए तापनि उनीहरूलाई अधिकार दिएर काम गर्न सकिँदैन। त्यस्ता व्यक्तिहरूलाई आदर सम्मान दिएर अधिकार गर्नु भनेको सुँगुरको नाकमा सुनको नत्थी लगाउनु जस्तै हो। आदरणीय श्रोता, त्यसकारणले गर्दाखेरि तपाईँसँग तपाईँको वरपर कोही यस्ता आफ्नो घर निर्माण गर्ने बुद्धिमान स्त्रीहरू छन् भने उनलाई आदर गर्नुपर्छ, र यस्ता व्यक्तिहरू यस्ता स्त्रीहरू नै समाजमा समाजको असल समाजलाई निर्माण गर्ने असल निर्मात्रीहरू हुन्, जसले निर्माण गर्छन्। श्रोता, यति भन्दै अब भने आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम बाइबलको सान्दर्भिकता, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ। श्रोता, अब आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रका साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रम सम्मको लागि आज्ञा दिनुहोस्। अवस्त, जय मसीह।

जय मसीह, म कमल श्रेष्ठको तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।

0: गुड न्यूज एफएम 105.1
1: गाउन भाडामा
2: गाउन भाडामा
1: हे गाउन भाडामा
3: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्
5: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02 9841-87-68-02
6: र 9818-25-12-40 9818-25-12

0: जय मसी म सृजना पोखरा। हजुर म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुसीका पलहरू सुन्नुहोस् है।
1: खुसी हुने समय अहिले हो र खुसी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुसीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्युज एफएम 105.1 MHz।
3: यसुले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: लो, किन नि, के भयो, सन्चो भएन?
4: होइन, यतिकै जाने मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति कामले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
2: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रभुले सिकाउनु भएको प्रार्थना।
1: हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाउँ पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन।

0: Andy, kota.
1: Sama na betera be patta.
0: Wina sama nti kiki cari lego.
1: Gas chulo, rice cooker, pani pataune bhado.
0: Atyas ko lagi chinta nagarnu na baje. Amri Chris, electro wall, chade chani.
1: Kaha cha yo?
0: Kalanki kharka gaon, LRI school ko najikai.
2: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
3: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
3: र फोन नम्बर 01513010 छ, 01513010 छ।
2: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ, एलआरआई स्कूलको नजिकै।
1: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
2: किमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
3: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
8: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
7: अनि यी सबै कहाँ पाउने त दाई?
8: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
7: कार्यक्रम मुक्तिको मार्ग?
8: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36-7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
7: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
9: तपाईँहरू पनि सुन्नुहोस् है।

0: ए के भयो, के को हल्ला खल्ला भयो,
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
0: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
1: हामीले त ध्यानै नदिएको,
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्या
0: भनेर हामीले नै माग गर्नुपर्छ क्या।
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न

0: रिचार्ड सी ट्रेन्च प्रधान बिशप भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।
1: टाइम चेक, यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक र जीवन। जयमसी साथै हार्दिक स्वागत गर्दछौ। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई आटेन पुस्तकालयद्वारा प्रस्तुत कार्यक्रम पुस्तक र जीवनमा आदरणीय श्रोता, यस कार्यक्रम मार्फत तपाईँले प्रत्येक हप्ता मंगलबार बेलुकी ठिक 5 बजेदेखि 5:30 बजेसम्म विभिन्न लेखकहरूद्वारा लिखित पुस्तकहरूको पुस्तक पाठ, पुस्तक समीक्षा साथै विभिन्न पुस्तकहरूको सारांश पनि सुन्न सक्नुहुनेछ। र यस कार्यक्रम मार्फत आटेन पुस्तकालयकी कार्यकारिणी निर्देशक एस्तर राईज्यूले तपाईँलाई साथ दिन गइरहनु भएको छ। र यो समय हामी एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्नेछौ र गीतपछि विषयवस्तु सहित उपस्थित हुने नै छौं।

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई कार्यक्रममा फेरि पनि स्वागत छ र अब चाहिँ ढिला नगरिकन हामी कार्यक्रमको विषय वस्तुतर्फ अगाडि बढ्नेछौ र यो समय म आटेन पुस्तकालयकी कार्यकारिणी निर्देशक एस्तर राईज्यूलाई दिन चाहन्छु।
1: जय मसी, नमस्कार। कार्यक्रम पुस्तक र जीवनमा यहाँहरू सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तोता यस्तो रहेको तर्फबाट एक हप्तापछि फेरि यहाँहरूको माझमा म उपस्थित हुन पाउँदा अति नै खुसी छु र आशा गर्दछु यहाँहरू सबैजना आरामै हुनुहुन्छ होला भनेर। यहाँहरूको गत हप्ता राम्रोसँग बित्यो भनेर म आशा गर्दछु। मेरो पनि एकदमै राम्रोसँग बित्यो र म पनि आरामै छु। कार्यक्रम पुस्तक र जीवन आटेन पुस्तकालयद्वारा प्रसारण गरिएको कार्यक्रम हो। आटेन पुस्तकालय चाहिँ नयाँ बानेश्वर बुद्ध नगरमा छ र यो एउटा सबैभन्दा ठूलो इसाई पुस्तकालय पनि हो र यस पुस्तकालयको बारेमा थप यहाँहरूलाई केही जानकारी लिन मन छ, सल्लाह सुझाव छ, जिज्ञासा छ भने हामीलाई यस कार्यक्रमको अन्त्यमा दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। कार्यक्रम पुस्तक र जीवनको बारेमा बताउनु पर्दा, कार्यक्रम पुस्तक र जीवनमा हामीले यहाँहरूको माझमा विभिन्न पुस्तकहरूको बारेमा लिएर आउँदछौ। पुस्तकको बारेमा ज्ञान, पुस्तकका विषयमै चर्चा हामी गर्दछौ। पुस्तक पढ्न किन आवश्यकता छ, पुस्तक पढाइले हाम्रो जीवनहरूलाई कसरी बदल्दछ, पुस्तक पाठले हाम्रो जीवनलाई कसरी जीवन दिदछ भन्ने प्रकारको कुराहरू नै विषयहरू नै हामी यहाँहरूको माझमा छलफल गर्छौ। यहाँहरूले यदि विगतको समयदेखि नै यस कार्यक्रमलाई सुन्नु भएको छ भने यहाँहरू धेरै नै यस कार्यक्रमबाट लाभ लिँदै हुनुहुन्छ भनेर जस्तो मलाई लाग्छ। तर यदि तिनीहरूको यो फर्स्ट चोटि हो भने, पहिलो चोटि हो भने चाहिँ यस कार्यक्रम प्रत्येक मंगलबार 5 बजे आउँछ, सुन्न नभुल्नुहोला गुड न्यूज 7 बाट। कार्यक्रमतिर अगाडि बढ़ाउ, आज नयाँ श्रृंखला लिएर, नयाँ विषय लिएर यहाँहरूको माझमा म उपस्थित भइसकेकी छु र आजको नयाँ विषय रहेको छ यहाँहरूको माझमा जीवन गवाही र नेपालमा हाम्रा अग्रजहरूको जीवन गवाहीहरू लिएर मैले यहाँहरूको सामु आएको छु र आज विशेष व्यक्तिको जीवन गवाही यहाँहरूको माझमा राख्न चाहन्छु र त्यो व्यक्ति हुनुहुन्छ डाक्टर रमेश खत्री र डाक्टर रमेश खत्रीको बारेमा सुनौ है त। र यो उहाँको जीवन गवाही उहाँले कहाँ लेख्नु भएको छ भन्दाखेरि एउटा मनका कुरा भन्ने पुस्तक छ, जहाँ चाहिँ नेपालका 40 जना भन्दा बढी पास्टरहरूको जीवन गवाहीहरूको एउटा संगालो रहेको छ, समेटिएर लेखिएको छ। त्यही पुस्तकमा लेखिएको डाक्टर रमेश खत्रीको जीवनी यहाँहरूको माझमा राख्दछु। कृपया ध्यान दिएर सुनिदिनु होला र कार्यक्रम छोडेर कतै नजानु होला। र उहाँको जीवन गवाहीको शीर्षक छ, परमेश्वरले मलाई दृष्टि दिनुभयो। म रमेश खत्री हो। मेरो जन्म काठमाडौँको न्यू रोडमा 2009 भएको हो। हाल म काठमाडौँको आरूबारीमा बस्छु। म हिन्दू परिवारमा जन्मे र हुर्के। म 9 वर्षदेखि नै 2 कक्षाबाट सेन्ट जेभियर्स स्कूलमा पढे। सेन्ट जेभियर्स स्कूल रोमन क्याथोलिक स्कूल भएको कारण यीशु ख्रिस्टको बारेमा पढ्न पाए। उनीहरूको सिद्धान्त चाहिँ आफ्नो जुन धर्म छ सकेसम्म त्यही धर्ममा राम्रो गरौं र त्यसैबाट मुक्ति पाइन्छ भन्ने हो। म 5 कक्षामा पढ्दा 11 वर्षको थिएँ। परिवारबाट हिन्दू विधि अनुसार मेरो बाल विवाह गर्ने योजना तयारी भयो। यदि मैले बाल विवाह स्वीकार नगरेमा मेरो हुनेवाला श्रीमती विधवा जस्तै भएर बस्नु पर्दथ्यो। यसरी निर्दोष केटीको जिन्दगी बिगार्नु हुँदैन भनेर मन नपरी नपरी मैले विवाह गरे। र डाक्टर रमेश खत्रीज्यूले उहाँले प्रभुलाई कसरी चिन्नुभयो भनेर यसरी लेख्नुहुन्छ, मेरो विवाह भएको कुरा बिस्तारै मेरो स्कूलको साथीहरूले थाहा पाए। त्यसपछि मलाई डिप्रेसन शुरू भयो, किनकि ती सबै कुराहरू मेरो इच्छा विपरीत थियो। मलाई धेरै चिन्ता लाग्थ्यो र रात 2 बजेदेखि नै निन्द्र लाग्दैन थियो। मैले स्कूल छोड्न र भारत जाने विचार गरे, तर बुबाले मलाई भारत जानु दिनु भएन। मैले त्यसै स्कूलबाट सिनियर क्रेबिस पहिलो डिभिजनमा पास गरे। त्यसपछि म आनन्दकुटी कलेजमा विज्ञान विषय लिएर पढ्न थाले, तर मलाई आँखाको समस्या भयो र 5 मिनट पनि पुस्तक पढ्न सक्दिन थिए। अस्पतालबाट डाक्टरले औषधि दिनुभयो तर निको भएन। मलाई चिन्ता लाग्न थाल्यो। पढ्न नसक्दा मैले अम्बर गुरुङसँग संगीत र गिटार पनि सिकेँ। मलाई धेरै डिप्रेसन भइसकेको थियो। मैले अब 2-3 दिनमा आत्महत्या गर्ने विचार गरे। त्यो समयमा मलाई पहिलो सेन्ट जेभियर स्कूलमा पढेको कुरा याद आयो। यीशु ख्रीष्टले धेरै रोगी बिरामीहरूलाई निको पार्नुभयो, चंगाई गर्नुभयो। पछि उहाँलाई क्रुसमा टागियो, मारियो, गाडियो र तेस्रो दिनमा बौरी उठ्नुभयो। अहिले पनि यीशु ख्रीष्ट जीवित हुनुहुन्छ। पहिला म स्कूलमा राति प्रार्थना गर्थे। त्यो स्कूलमा पढेको आधारमा उहाँलाई मैले भने, यीशु तपाईँ साँचो परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न त्यो पनि मलाई थाहा छैन। पहिला म तपाईँसँग प्रार्थना गरे पनि त्यसको जवाफ चाहिएको थिएन, तर अहिले चाहिँ मलाई साँच्चै प्रार्थनाको जवाफ चाहिएको छ, किनभने म 5 मिनट पनि पढ्न नसक्दा त मेरो जिन्दगी अध्ययारो भयो। तपाईँले मरेकाहरूलाई त जीवित पार्नु भएको थियो र तपाईँ आफै पनि जीवित हुनुहुन्छ भन्ने मैले पढेको छु, र यदि तपाईँ जीवित हुनुहुन्छ भने मलाई निको पारिदिनुहोस्, म तपाईँको पछि लाग्नेछु र तपाईँकै चेला बन्नेछु। यो प्रार्थना गरेपछि मेरो मनमा शान्ति आयो। त्यसको 2-3 दिनमा मैले लगातार 1 घण्टा पुस्तक पढ्न सके। त्यसपछि मैले सम्झे, पहिला 5 मिनट पनि पढ्न नसक्ने तर अहिले यसरी पढ्न सके भनेपछि त येशूले मेरो प्रार्थना सुनवाई गर्नुभएछ। मलाई येशू ख्रीष्टप्रति विश्वास लाग्यो। त्यो समयमा मैले विज्ञान विषय पढ्न सक्दिन भनेर प्राइभेट आर्ट्स विषय लिएर पढेको थिएँ र मैले 2 महिना लगातार पढे र पास गरे। त्यसपछि येशू ख्रीष्ट नै सत्य हुनुहुन्छ भनेर मैले थाहा गरे। त्यो समयमा धेरै मण्डली र विश्वासीहरू पनि थिएनन्। मैले चिनेको भनेको नै रोमन क्याथोलिकहरू हो, जो म स्कूलमा पढ्दा चिनेको थिए। म साइकलबाट गोदावरी फादरलाई भेट्न गए र उहाँलाई भने, येशू सत्य हुनुहुँदो रहेछ, मेरो प्रार्थनाको जवाफ दिनुभयो, त्यसकारण म प्रभु येशू ख्रीष्टको पछि लाग्न चाहन्छु र मलाई बप्तिस्मा दिनुहोस्। फादरले भन्नुभयो, तिमीलाई नेपालको कानूनको बारेमा थाहा छ, नेपालमा बप्तिस्मा दियो भने सरकारले थुन्छ र तिमीलाई बप्तिस्मा दिनको लागि हामी भारत जानुपर्छ। यदि तिमी साँच्चै परमेश्वरमा विश्वास भएमा अथवा बप्तिस्मा दिने हो भने भारतमा चाहिँ हामी मिलाउन सक्छौ। फादरको यो कातरपनले गर्दा रोमन क्याथोलिक हुन मन लागेन। त्यसको केही हप्तापछि म पुस्तक किन्न भनेर निस्के र पुतली सडकको शान्ति बुक स्टलमा पुगे। त्यहाँ मैले दक्षिण भारतीय आइजक दाईलाई भेटे। मैले परमेश्वरको बारेमा लेखेको केही पर्चा र बाइबल किने र पढ्न थाले। जति बाइबल पढे मैले सत्य कुरा थाहा पाए। अर्को हप्ता म फेरि सोही पुस्तक पसलमा गए। मलाई आइजक दाईले पिटर राजनकोमा लग्नुभयो। उहाँले मलाई एउटा पुस्तक दिनुभयो। त्यो किताबमा यस्तो चित्र देखे, एउटा ठूलो खाडल थियो र त्यसभित्र एकजना मानिसलाई कसैले निकालिरहेको थियो। उहाँले त्यो चित्र देखाउँदै भन्नुभयो, हामी मानिसहरू पनि यसरी नै पापको खाडलभित्र थियौ र येशू ख्रीष्टलाई विश्वास गर्यौं भने उहाँले हामीलाई पनि यसरी नै खाडलबाट निकाल्नुहुन्छ। त्यसपछि पिटर राजनले मलाई नेपाल इसाई मण्डली ज्ञानेश्वरका रेभरेन्ड पास्टर रोबर्ट कार्थकोमा लैजानुभयो र मेरो 1972 पिता र पुत्र र पवित्र आत्मामा पानीको बप्तिस्मा भयो। त्यो बेलामा म फादरकै सम्पर्कबाट अमेरिकन एम्बेसीको स्विमिङ पुलमा काम गर्थे। मेरो बुबा आर्मीको मेजर हुनुहुन्थ्यो र म सिंहदरबारमा आर्मीको क्वार्टरमा स्विमिङ पुल नजिक भएकोले बुबासँग बस्थे। मलाई बप्तिस्मा रेभरेन्ड पास्टर रोबर्ट कार्थकले सुन्दरी जलमा दिनुभएको थियो। बप्तिस्मा भएको दिन म बुबाको क्वार्टरमा आए। सधैँ म स्विमिङ गरेर मेरो सानो कट्टु मात्र भिजेको हुन्थ्यो, तर त्यो दिन बप्तिस्मा लिँदा पानीले लामो पेन्ट भिजेको थियो। यो देखेर बुबाले भन्नुभयो, छोरा, तिम्रो यो लामो पेन्ट पनि कसरी भिज्यो? मलाई लाग्यो जे सत्य छ त्यो प्रष्ट कुरा सुरुमा बताइदिएमा राम्रो होला भनेर मैले भने, बुबा, म आजदेखि प्रभु येशू ख्रीष्टको पछि लागे। यो पेन्ट भिजेको चाहिँ बप्तिस्माको निम्ति पानीमा डुब्दा भिजेको हो। त्यसैले मलाई तपाईँको यो पूजागिरी धर्म रीतिथिति अबदेखि म मान्दिन, तर तपाईँ र म मलाई सक्दो प्रेम गर्छु। त्यसपछि बुबा बौला जस्तै कौशीमा बरबराउँदै हेर्नुभयो। बुबाले कति नराम्रो काम गरिहाल्नुहुन्छ होला कि भनेर म उहाँको पछि पछि लागे। करिब रातिको 3 बजेतिर उहाँ ओछ्यानमा आएर सुत्नुभयो। 1 घण्टा जति सुते उठेर घर आरोबारीमा आउनुभयो। म पनि दिउँसो भएपछि घरमा आमालाई केही भइहाल्छ कि भनेर आए। आमाले मलाई देख्न साथ मेरो कपाल लुच्नुभयो र घरको 3 तलामाथि बारदलीमा गएर हाम फालेर मर्ने प्रयास गर्नुभयो। मैले कुदेर गएर उहाँको लुगा समाएर ताने। आमाले मलाई गाली गर्नुभयो र रुनुभयो। त्यसपछि म बुबासँग ब्यारेकमा बस्ने कुरै भएन र म घर नै बस्न थाले। जाडो महिना सुरु भएपछि स्विमिङ पुल पनि बन्द भयो। म आफै मण्डली जान्थे। घरमा भने बुबा र मुमाले धेरै धर्म कर्म र पाठ पूजा गर्नुभयो। उहाँहरूको उद्देश्य सकेसम्म हिन्दू धर्ममा मलाई फर्काउने थियो। क्रिसमस आयो, मण्डलीमा रमाइलो तरिकाले मनायौं र वर्ष 1973 पनि शुरू भयो। जनवरीको 3 तारिकका दिन म संगति प्र्याक्टिस गरिरहेको थिए। बुबा आउनुभयो र भन्नुभयो, त मेरो घरमा बस्नु पर्दैन, यहाँबाट निस्किएर जा। यति भएपछि म बगलीमा 5 रुपियाँ लिएर घरबाट निस्के। म पहिला नै एकपटक अस्ट्रेलिया गएको थिएँ र आउँदा एउटा टेप रेकर्ड ल्याएको थिएँ। त्यो टेप रेकर्ड र गिटार बोके र म कहाँ जाने हो त्यो पनि मलाई थाहा छैन। त्यसपछि पास्टर निकुनर तामाङको घरको पन्डोलमा गए। मैले टेप रेकर्ड उहाँलाई दिए। उहाँले हेर्न साथ मलाई के भयो भने थाहा पाइहाल्नु भयो। मैले मेरो सबै वृत्तान्त बताए। त्यसपछि उहाँले भन्नुभयो, तिमी मसँग बस। उहाँसँग बस्न थाले, काम छैन। एकजना विदेशी नजिकै बस्नु हुँदो रहेछ र निकुनर तामाङ त्यहाँ खाना खानु हुँदो रहेछ। निकुनर तामाङसँग त्यहाँ म पनि खाना खान थाले। मेरो भाइ मोहन मलाई लिनको लागि आएको थियो तर म घर गइन। खाना खाएकोमा पास्टर निको नर तामाङले महिनाको 100 रुपियाँ तिर्नु हुँदो रहेछ। यो कुरा मैले थाहा पाए र मलाई अशान्ति भयो, किनकि मसँग खानाको लागि तिर्ने पैसा थिएन। त्यसपछि म रातिको 2 बजे उठे र प्रार्थना गर्न थाले र भने, प्रभु येशू, तपाईँ जीवित हुनुहुन्छ भने मेरो पैसाको खाँचोलाई पनि पूरा गर्नुहोस्, किनकि म अरूले सित्तैमा दिएको खान चाहन्न। यसरी प्रार्थना गर्दा गर्दै बिहानको 8 बजिसकेको थियो। त्यसै समयमा शान्ति बुक स्टलको पसले आइजेक दाई आउनुभयो। उहाँले म घरबाट निकालिएको कुरा सुन्नु भएछ। उहाँले मलाई बाइबलबाट धेरै सान्त्वनाको कुरा र उत्साहको वचन पढेर सम्झाउनु भयो, मेरो लागि प्रार्थना गरिदिनु भयो र जाने बेलामा एउटा चिठीको खाम छोडेर जानुभयो। उहाँ गएपछि मैले त्यो खाम खोलेर हेर्दा भारू 100 रुपियाँ थियो। भारू 100 को नेपाली 160 रुपियाँ भयो र मैले 100 रुपियाँ खानाको लागि तिरे र 60 रुपियाँ बच्यो। मलाई यति खुसी लाग्यो कि साँच्चै नै परमेश्वरले मेरो पनि प्रार्थनाको जवाफ दिनुभयो। एकजना नर्वेको क्रिस्चियनसँग भेट भयो। उहाँले मेरो बारेमा म एक विवाहित भएको, कलेजमा पढिरहेको र घरबाट बुबाले निकालेको कुरा सबै थाहा पाउनु भएछ। त्यसपछि उहाँले मलाई बीए पढ्नको लागि छात्रवृत्ति दिने र श्रीमतीलाई पनि साथैमा ल्याएर बस्ने सल्लाह दिनुभयो। उहाँले त्यति गरे बापत मैले अरू नर्वेली केटाकेटीहरूलाई नेपाली भाषा सिकाइदिनु पर्ने भयो, तर श्रीमतीलाई पनि साथैमा ल्याएर बस्ने प्रभु येशूको आज्ञा मान्नलाई 20 दिन जति अटेरी गरे। फेरि उहाँ मका आएर भन्नुभयो, एउटा कुरा खोज र तिम्रो श्रीमतीलाई ल्याएर सँगै बस, म सबै तिरिदिनेछु। अझ पनि मैले निर्णय गर्न सकेको थिइनँ। त्यसपछि परमेश्वर मसँग प्रष्टै बोल्नुभयो, तैले मेरो आज्ञा मानिनस् भने क्रिस्चियन जीवन अघि बढ्ने छैनस्। त्यसपछि मैले एकजना अमेरिकन मिसिनरीसँग गाडी मागेर मेरो श्रीमतीलाई लिन घर गए। घरमा मेरो बुबा मुमाले चाहिँ मलाई सरापेको सरापेकी हुनुहुन्थ्यो। मेरो बाल विवाह गराउनुको उद्देश्य पनि एउटा काम गर्ने नोकर्नी ल्याउने थियो। विवाह गरेको 2-4 महिनापछि नै अर्को विवाह गरे हुन्छ भन्नुभएको थियो। मैले मेरी श्रीमतीलाई लैजाँदा एकजना घरमा काम गर्ने मानिस गुम्यो। त्यसपछि श्रीमतीलाई मैले मण्डलीमा लगे र उनीले पनि 1 महिनामा नै परमेश्वरलाई ग्रहण गरिन्। 1 वर्षमा पानीको बत्तीसमा पनि लिइन्। म त्यो समयमा बीए पढ्दै थिए। मेरी श्रीमती चाहिँ मात्र 4 कक्षामा पढेकी थिइन्, किनकि उनको आमा हुनुहुन्थ्यो र उनको बुबाले छोरीको विवाह गरी अर्काको घरमा पठाउँदै राम्रो होला भनी विवाह गरिदिनु भएको थियो। उनी 4 कक्षा मात्र पढेकी छिन् र म बीए पढेको छु, कसरी जीवन बिताउन सकिन्छ भन्ने लाग्थ्यो। तर अचम्मको कुरा, त्यस बेला श्रीमतीले प्रभुको वचन बाइबल पढ्न सक्छिन् र त्यसमै म धन्यवादी छु भनेर मलाई सन्तुष्ट भयो। र डाक्टर रमेश खत्री, उहाँका तालिम र सेवाकायहरू 2074 प्रभुको लागि काम गर्छु भन्ने अगुवाई भयो। मैले 2 वर्ष ज्ञानेश्वर मण्डलीमा सेवा गरे। 2076 तानसेनमा गुड फ्राइडे र इस्टर सन्डेको समयमा प्रचारमा जाँदा डाक्टर बिल गोल्डले बाइबल कलेज जाने प्रेरणा दिनुभयो। मैले प्रार्थना गरे र 1 हप्तापछि अगुवाई भयो र छात्रवृत्ति पनि मिल्यो, तर छोरा र श्रीमतीलाई लान चाहिँ नमिल्ने भयो। मैले छोरा र श्रीमतीलाई मेरो हिन्दू बुबा आमासँग छाडेर जान पनि सक्दिन थिए। हामीले प्रार्थना गर्यौं, त्यसपछि परमेश्वरले बाइबल कलेजमा सबै परिवारको निम्ति बस्ने घर मिलाइदिनु भयो। 1 महिनापछि हामी यावत मल महाराष्ट्र भारतमा बाइबल कलेजमा गयौं। मेरी श्रीमतीलाई अंग्रेजी नआउने भएको कारण मैले मिशन विषय सिकाउने प्रोफेसरको श्रीमतीलाई मेरी श्रीमती अंग्रेजी सिकाइदिनको लागि अनुरोध गरे। त्यसपछि त्यो कुरा थाहा भयो र उनी जस्ता अंग्रेजी नआउने अरू श्रीमतीहरू धेरै रहेछन्, तिनीहरूले पनि अंग्रेजी सिक्ने मौका पाए। मेरी श्रीमतीले अंग्रेजीमा नै बाइबल पढ्ने र बोल्न सिकिन्। मैले चाहिँ ब्याचलर अफ डिभिनिटी पूरा गरी हामी 1979 नेपाल फर्क्यौं। बाइबल कलेजको स्थापना, नेपाल फर्केपछि बैंककमा 1 सम्मेलनमा जाने मौका पाए। एकजना विदेशी बिशपले मलाई नेपाल बाइबल कलेज शुरू गर्ने प्रेरणा दिनुभयो। नेपाल फर्केपछि मैले एनसीएफमा प्रस्ताव राख्दा उहाँहरू मंजूर हुनुभयो। त्यसपछि काठमाडौँको जोरपातीमा 1981 नेपाल बाइबल इन्स्टिच्युट भनेर शुरू गर्यो। सन् 2011 सो बाइबल स्कूलमा घर जग्गा खान त्यहीको पूर्व प्रिन्सिपल र उसका लोभी मित्रहरूले मुद्दा हाले, तर हामीले जित्यौं र अहिले त्यहाँ नेपाल एबेनेजर बाइबल कलेज छ। सतावत बाइबल स्कूल खोलेपछि त्यहाँका गाउँलेहरूले विरोध गरी धेरै पटक बौद्धको प्रहरी चौकीमा उजुर गरे। त्यसै बेला प्रधान पञ्चको चुनाव आयो। नयाँ प्रधान पञ्च हुन चाहनेले भनेछ, यदि मलाई तपाईँहरूले जिताउनु भयो भने यी क्रिस्चियनहरूलाई यो गाउँबाट निकालिदिनेछु र तिनीहरूले बनाएको त्यस भवनलाई सबै गाउँलेहरूले पढ्ने सरकारी स्कूलमा परिणत गरिदिनेछु। त्यस विचारलाई नै चुनावी नारा बनाएर चुनावमा विजय पनि भए। जितेपछि नयाँ प्रधान पञ्चले बाइबल स्कूलको घर जग्गा जफत गर्न अड्डा अड्डा पुगेछ। त्यो जग्गा 3 जना मंगलमन महर्जन, शान्ति जागिर र मेरो व्यक्तिगत नाउँमा थियो। यसरी व्यक्तिगत जग्गा भएको कारण जफत गर्न नपाउने कानून थियो र त्यसलाई जफत गर्न पाएन। जम्मा 5 रोपनी जग्गा थियो। परमेश्वरबाटको आश्रय कामहरू। जोरपाटीमा मेरो धेरै विरोधी गर्ने एकजना मानिस थियो। उहाँको घरमा एउटा कुकुर पालेको थियो। त्यसलाई ढिँडो दिँदा हातमा टोकेछ। त्यो कुकुरलाई रेबिज लागेको थिएछ र 3 महिनामा त्यो मानिसको मृत्यु भयो। अर्को, म प्रत्येक बिहान हेर्ने गर्थे। एक दिन मलाई सधैँ जाने बाटोबाट नजाने आवाज आयो र अर्कैतिर गएर घर फर्के। पछि मलाई थाहा भयो म सधैँ जाने बाटोमा मेरो विरोधीहरू मलाई पिट्ने उद्देश्यले बसेका रहेछन् र 2-3 घण्टा पनि नआएको देखेपछि उनीहरू घर फर्केछन्। अर्को एक रात गाउँलेहरू मलाई पक्रनको लागि मेरो घरमा आएछन्। तिनीहरूले मेरो घरको वरिपरि सिपाहीहरू देखेछन्। त्यो समयमा मेरो बुबा आर्मीको कर्नेल हुनुहुन्थ्यो। भोलिपल्ट हल्ला भयो। हामीहरू रमेश खत्रीलाई पक्रन गएको थियौं। कर्नेलले घरको वरिपरि सिपाही पो राखेको थियो। बुबाले के को सिपाहीहरू राख्ने, म क्रिस्चियन भएकोमा रिसाइरहनु भएको थियो। येशू ख्रिस्टले स्वर्गदूतहरू मेरो घर वरिपरि खटाउनु भयो कि। 1983 नेपालगंजमा 1 महिने बाइबल तालिम दिनको लागि गएको थिए। मेरो कार्यालयको भाइ बालकृष्ण मलाई लिन आउनुभयो र भन्नुभयो तपाईँलाई काठमाडौँमा पुलिसले बोलाएको छ। रत्न पार्कको सिडिओ कार्यालयमा गए। त्यसपछि सिडिओले भन्यो तपाईँ ठाउँ ठाउँमा क्रिस्चियन बनाउँदै हिँड्ने, तपाईँलाई हामीले अहिले नै थुन्न सक्छौ। नथुनिने भए जोरपाटीको भवनमा बाइबल सिकाउदिन भनेर कागजमा सही गर्नुपर्छ। मैले प्रार्थना गरे। त्यसपछि कागजमा सही गरेर निस्के अनि बाग बजारमा कोठा खोजेर बाइबल स्कूललाई सार्यौं। 1984 डडेलधुराको टिम मिशन अस्पतालमा 1 महिने बाइबल तालिम दिनको लागि गएका थियौं। त्यहाँ हिन्दू र क्रिस्चियन बीच झगडा भएको रहेछ, जुन कुरा हामीहरूलाई थाहा थिएन। हिन्दूहरूले हाम्रो विरूद्धमा प्रहरीलाई उजुरी गरेछन्। 1 हप्ता पछि प्रहरी आए र हामीहरू 11 जनालाई पक्रेर चौकीमा लगे। कोठा यति सानो थियो कि राति सुत्दा एउटाको टाउकोमा अर्कोको खुट्टा पर्थ्यो। प्रहरीले ओर्नको लागि मन्डे दिएको थियो तर त्यसमा उपियाहरू थियो। काठमाडौँबाट 2 जना क्रिस्चियन मित्रहरू हामी चौकीमा छौ भनेर भेट्न आउनुभयो। प्रहरीले उहाँहरूलाई पनि क्रिस्चियन हो भनेर थाहा पाएपछि उनीहरूलाई पनि हामीहरूसँगै राखिदियो र हामी 13 जना भयौं। 1 हप्तापछि हामीहरूले उपवास बसेर प्रार्थना गर्ने निर्णय गर्यौं। प्रहरीहरूलाई चाहिँ अब यिनीहरूले भोक हडताल पो गर्न लागेछन् भन्ने लागेछ। उपवास प्रार्थनाको उत्तर आयो र हामीहरूको निम्ति पनि पछि फिर्ता दिने गरी टिम मिशन अस्पतालको धरोटी दिए। 1 वर्षभरि अदालतमा मुद्दा चल्यो। निर्णय भयो 6 महिनासम्म थुनामा राख्ने, तर वकिलले माथिल्लो अदालतमा अपिल गर्ने सल्लाह दिए। तालिमहरू मुद्दा फैसला भइसकेको थिएन। 1986 बेलायतमा पीएचडी पढाई शुरू गर्ने मौका परमेश्वरले दिनुभयो। अदालतमा मुद्दाको कारण त्यसलाई मैले सार्वजनिक गरिन र गोप्यमा नै राखे। मैले अक्सफोर्ड पीएचडी गरे भने श्रीमतीले चाहिँ अंग्रेजी भाषा सिकिन् र 5 वर्षपछि हामी नेपाल फर्क्यौं। आटेन पुस्तकालय 1993 मलाई UMN र INFले सभामा बोलाए र भने नेपालमा थुप्रै बाइबल कलेजहरू भए, त्यसलाई स्तरमा ल्याउनुपर्छ। मैले पनि यही कुरा नै चाहेको थिएँ। त्यसपछि हामीहरू एसोसिएसन अफ बिब्लिकल एजुकेशन इन नेपाल शुरू गर्यौं। सरकारसँग दर्ता भएपछि यो आटेन भयो। पहिला साधारण पुस्तकालय बनायौं। हाल यहाँ बाइबलको विषयमा र अन्य गरी 30,000 पुस्तकहरू छन्। आटेनद्वारा 2006 नेपाल प्रार्थना अभियान र क्षमा र मिलापको कार्यक्रम शुरू गर्यौं। अहिले क्षमा र मिलापको सेवा अरूहरूले नै लिए भने नेपाल प्रार्थना अभियान चाहिँ विश्वव्यापी भइरहेको छ। मैले आटेनमा सेवा गरेको 25 वर्ष भयो। यो संस्था आफ्नै खुट्टामा उभिएको क्रिस्चियन संस्था हो। आटेनले भाडामा दिएको घरको आमदानीले यो संस्था चल्छ। लेखनहरू येशू ख्रिस्टलाई विश्वास नगरी नै मैले पहिला नै पुस्तक मुर्दाको तलासमा निकालेको थिएँ भने, त्यसपछि बाइबल सम्बन्धी पहिलो पुस्तक मिलाप, रोमीको पुस्तकको टिप्पणी, दोस्रो चट्टानमाथिको घर, तेस्रो चाखलाग्दो बाइबल व्याख्या, चौथो प्रभावशाली व्याख्यात्मक उपदेश, 5 शहादत पछि विजय जो प्रकाश पुस्तकको टिप्पणी हो, र 6 स्वतन्त्रता गलातीको पुस्तकबाट टिप्पणी र अङ्ग्रेजीमा एउटा उपन्यास लेखेको छु। र आशिषहरू शुरूदेखि अहिलेसम्म मेरो जीवनमा र प्रभु येशूको सेवामा सहयोग गर्ने मेरो श्रीमती शान्ति हो। उनलाई म आशिषको रूपमा लिन्छु। सायद प्रभुलाई नपाएको भए अर्कै विवाह हुने थियो होला, किनकि मेरो परिवारले मेरो अर्कै विवाह गर्ने सूची सकेको थियो। जेठु छोरोको परिवार यही काठमाडौँमा छन् भने कान्छो छोरो अमेरिकामा पीएचडी सिद्ध्यायो। परमेश्वरले मलाई पढ्न सक्ने आँखा दिनुभयो र 5 मिनट पनि पढ्न नसक्ने मान्छेलाई अहिले पीएचडी पढेर येशूको सेवा गर्ने बनाउनु भएको छ। यो कुरा येशू ख्रिस्टमा मात्र सम्भव भयो। डिप्रेसन भएर मर्न आँटेको मानिसलाई येशूले नयाँ जीवन दिनुभयो। यी सबै मेरो जीवनमा भएका कुराहरू परमेश्वरको योजना भित्र भयो। अहिले मेरो जीवनमा शान्ति, आनन्द र लक्ष्य छ। मैले विश्वास गरेको परमेश्वर जो प्रभु येशू ख्रिस्ट हुनुहुन्छ उहाँको नै महिमा होस्। बाचुन्जेल म र मेरी श्रीमती मिलेर परमप्रभु येशू ख्रिस्ट र परमेश्वर पिताकै महिमा, प्रशंसा र सेवा गर्नेछौ। डाक्टर रमेश खत्रीज्यूको जीवन बगाई। उहाँले कसरी प्रभुलाई चिन्नुभयो, उहाँको जीवन कस्तो भयो, कति सतावटहरू भोग्नुभयो भन्ने कुराहरू संक्षिप्तमा मैले यहाँको माझमा पाठ गरेर सुनाइसकेको छु र आशा गर्दछु डाक्टर रमेश खतुरज्यूको जीवनीबाट यहाँहरूलाई परमेश्वरले कसरी एउटा 5 मिनट पनि पढ्न नसक्ने व्यक्तिलाई पीएचडी त्यो पनि अक्सफोर्ड युनिभर्सिटीमा गएर पीएचडी गर्ने अवसर दिनुभयो भन्ने कुराहरू धेरै आशिषको कुराहरू रहेको छ र यदि भन्दै आजको कार्यक्रमको निर्धारित समय पनि सकिएको छ। कार्यक्रम पुस्तक र जीवनमा अर्को हप्ता मंगलबार फेरि पुनः एकदम विशेष अग्रजको अर्को अग्रजको जीवन गवाई ल्याउने बाचा गर्दै अर्को हप्ता हामी फेरि भेट्नेछौ भन्ने आशा गर्दै यहाँहरूबाट म सञ्चालिका कार्यक्रम प्रस्तोता एस्तर राई बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
0: आदरणीय श्रोता, आज कार्यक्रम मार्फत प्रस्तुत गरिएका कुराहरू तपाईँलाई कस्तो लाग्यो? आशा छ तपाई आशिषित हुनु भएको छ र कार्यक्रम प्रति केही प्रतिक्रिया दिन चाहनुहुन्छ अथवा आटेन पुस्तकालय प्रति तपाईँको जिज्ञासाहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो ठेगाना रहेको छ आटेन लाइब्रेरी, बुद्धनगर, नयाँ बानेश्वर, काठमाडौँ। फोन नम्बर 98231947 र हाम्रो इमेल आईडी रहेको छ esterrai747@gmail.com esterrai747@gmail.com। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रम पुस्तक र जीवनको लगभग अन्तिमतिर आइसकेको छौ र यहाँहरूबाट विदा माग्नु पर्ने बेला पनि भइसकेको छ। अर्को हप्ता यसै समय पुनः भेट्ने आशाका साथ हामी विदा हुन्छौ। जय मसीह, नमस्कार। सूचना: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
2: गुड न्यूज एफएम 105.1।
0: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाइनका साथै नेपालका विभिन्न 12 भन्दा बढ़ी रेडियो स्टेशनहरूबाट प्रसारण हुने गर्दछ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। प्रिय श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझाव दिन चाहनुहुन्छ भने हामी कार्यक्रमको अन्तमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी येशु ख्रीष्टको नम्रताको विषयमा हेर्नेछौ। सामान्यतया नम्रता भन्नाले आफैलाई अति नरम र लचिलो बनाएर अरू व्यक्तिसँग प्रस्तुत हुनु भन्ने बुझिन्छ, र यो गुण हरेक व्यक्तिमा हुनु अति आवश्यक छ। नम्रता मानिसको एक सर्वश्रेष्ठ गुण हो, जसले मानिसलाई समाजमा असल सम्बन्ध बनाउन महत्वपूर्ण भूमिका खेल्दछ। हो श्रोता, यही नम्रताको सम्बन्धमा येशु ख्रीष्टको नम्रताको विषयमा आजको कार्यक्रम केन्द्रित रहनेछ। प्रिय श्रोता, आउनुहोस्, येशु ख्रीष्टको नम्रतालाई बाइबलले कसरी पुष्टि गर्दछ अनि उहाँ एउटा परमेश्वर भइकन पनि मानिसको लागि किन उहाँ नम्र हुनुभयो त, आदि इत्यादि विषयमा पवित्र धर्मशास्त्र बाइबलमा आधारित रहेर आज तपाई हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि आदरणीय दाई हरि तपाई हाम्रो माझमा उपस्थित हुनुभएको छ।
1: कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोता मित्रहरूलाई म हरिको तर्फबाट अभिवादन, नमस्कार, जय मसीह। म आशा गर्छु तपाईँहरू सबैजना स्वस्थ हुनुहुन्छ अनि हाम्रो यस कार्यक्रमलाई सुनेर आध्यात्मिक लाभ उठाइराख्नु भएको छ। अनि हाम्रो यस कार्यक्रमको उद्देश्य तपाईँहरू सबैजनाले प्रभु येशूमाथि विश्वास गरिकन साँचो मुक्तिलाई अनुभव गर्नुहोस् भन्ने हो, र हामी चाहन्छौ कि प्रभु येशूले जुन तरिकामा हामीलाई प्रेम गर्नुभयो, प्रभु येशूले जुन तरिकामा हामीलाई जीवन दिन खोज्नुहुन्छ, त्यो सबै कुरा चाहिँ हामी सबैले अनुभव गरौं र प्रभु येशूको आशिषलाई हाम्रो जीवनमा लिन सकौं। अनि आज यसरी तपाईँको बीचमा फेरि एउटा विशेष सन्देश लिएर आउन पाउँदाखेरि म अति नै खुशी छु, र हाम्रो महान परमेश्वर जसले यावत थोकहरूलाई बनाउनुभयो, जसले दृश्य र अदृश्य सम्पूर्ण कुराहरूलाई रचना गर्नुभयो, उहाँलाई म मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु।

प्रिय श्रोता मित्रहरू, आज म तपाईहरूको बीचमा फिलिप्पी 2:6-11 बीचको खण्ड हेर्न चाहन्छु। बाइबलमा प्रेरित पावल नामको एकजना व्यक्तिले लेखेको एउटा पत्र रहेको छ, जसलाई चाहिँ हामी फिलिप्पीको पुस्तक भनेर भन्दछौ। अनि यसै योभन्दा अगाडि पनि मैले तपाईँलाई बताएको थिएँ, बाइबल एकदमै अद्भुत पुस्तक हो र त्यहाँ हामीले हेर्यौं भने 66 एकदमै अचम्मका प्रकारका पुस्तकहरू हामी पाउँदछौ। अनि ती मध्ये एउटा पुस्तकको नाम रहेको छ फिलिप्पी। अनि आज त्यसैको एउटा खण्डबाट म तपाईहरूको बीचमा चाहिँ प्रभु येशूको नम्रता भन्ने शीर्षकमा केही कुरा बताउन गइराखेको छु। अनि नम्रता भन्दाखेरि हामी के बुझ्छौ त, नम्रता भनेपछि व्यवहारमा र बोलीमा एकदमै आफू होच्याइनु अथवा आफैलाई एकदमै शिष्टतापूर्वक प्रस्तुत गर्नु भन्ने अर्थ चाहिँ लाग्दछ। अनि हामी सबैको एउटा स्वभाव छ कि हामी तिनै व्यक्तिहरूलाई रुचाउँछौ, हामी तिनै व्यक्तिहरूलाई प्रेम गर्छौ जो चाहिँ एकदमै नम्र स्वभावका हुन्छन्। तर नम्रता संसारमा भेट्नु त्यति सजिलो कुरा पनि छैन। हामी देख्दछौ आजभोलिको समाजमा छन् जस्तै हामी विकसित राखेका छौ, जसै धेरै कुराहरूमा हामीले प्रगति गरिराखेका छौ, मानिसको स्वभाव एकदमै खस्रो टाइपको खस्रो प्रकारको हुँदै गइराखेको छ। अनि मानिस चाहिँ जति माथि बढ्छ नम्रता चाहिँ त्यति हराउँदै जान्छ अरे भन्ने पनि हामी समाजमा भनाइरहेको कुरा हामी पाउँदछौ। तर हामी आज हेर्नेछौ येशू ख्रिस्टको नम्रताको विषयमा। जब येशू ख्रिस्टको विषयमा म तपाईँलाई बताउँदैछु, तपाईँले बुझ्नु पर्ने कुरा चाहिँ यो हो कि येशू ख्रिस्ट चाहिँ एकदमै नम्र स्वभावको व्यक्ति हुनुहुन्छ। उहाँ एकदमै नम्र स्वभावको व्यक्तित्व हुनुहुन्थ्यो जसले चाहिँ अचम्मका कामहरू गर्नुभयो। अनि पक्कै पनि येशु ख्रिस्टको त्यो नम्रताको जो स्वभाव छ, जो नम्र स्वभाव छ, त्योबाट आज हामी 21 शताब्दीका व्यक्तिहरूले पनि केही न केही शिक्षा चाहिँ लिन सक्छौ। हामी केही कुराहरू हेर्नेछौ फिलिप्पीको पुस्तक 2:6-11 भनिकन, जसो मैले तपाईँलाई पहिल्यै पनि बताएको छु। यस्तो लेखिएको छ, तपाईँहरू सबैले ध्यान दिइकन यसलाई सुनिदिनुहोस् भन्ने म विनम्र अनुरोध गर्दछु। यहाँ यस्तो लेखिएको हामी पाउँदछौ, परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई पक्री राख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन कमाराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनुभयो र मृत्युसम्म अर्थात क्रुसको मृत्युसम्म आज्ञाकारी रहनुभयो। त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँ भन्दा उच्च छ, कि स्वर्गमा पृथ्वीमाथि र पृथ्वी मुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नु पर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रिस्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। यस पढिएको वचनबाट महान परमेश्वरले हामी सबैलाई आशीर्वाद दिनुभएको। अनि यहाँ सबभन्दा पहिले हामीले हेर्यौं भने येशू ख्रिस्टको नम्रताको विषयमा हामी देख्न सक्दछौ। यहाँ भनिएको छ, परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई पक्री राख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन कमाराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनुभयो र मृत्युसम्म अर्थात क्रुसको मृत्युसम्म आज्ञाकारी रहनुभयो भन्ने कुरा यहाँ बताइएको हामी पाउँदछौ। प्रिय श्रोता मित्र, तपाईँले यो खण्डलाई मैले पढेको कुरालाई ध्यान दिएर सुन्नु भएको छ भने यहाँनिर चाहिँ येशू कति नम्र हुनुहुन्थ्यो अनि उहाँले कसरी नम्रताको साथमा जीवन बिताउनु भयो भन्ने कुरा चाहिँ स्पष्ट रूपमा उल्लेख गरेको कुरा हामी पाउँदछौ। नम्र भएर जिउनु त्यति सजिलो कुरा छैन, नम्र भएर जीवन यापन गर्नु हाम्रो लागि अति नै चुनौतीको कुरा हुन्छ। यदि हामी कसैलाई केही 2-4 शब्दहरू भनिदिउ, कसैलाई चोट पुर्याउने शब्द हामीले प्रयोग गरिदियौ भने त्यो व्यक्तिले बदलामा उसलाई आफूलाई जति चोट लागेको छ त्यसको दोब्बर उसले बदला लिने कोसिस चाहिँ गर्छ। आज किन संसारमा हत्या हिंसा बढ्दैछ, आज किन संसारमा वैमनस्यताले धेरै ठूलो विकराल रूप लिएको छ, आज मानिसले मानिसलाई किन मानिसको दृष्टिकोणले हेर्दैन, यसको एउटा कुरा चाहिँ हो किनकि मानिसमा नम्रता भन्ने कुराको एकदमै कमी भएको छ। धेरैजनाहरूले नम्र जीवन जिउन चाहिँ चाहँदैनन्। किन? किनभने हामी आफैमा गर्व गर्दछौ, हाम्रो यो जीवनप्रति गर्व गर्दछौ। तर हामीले बुझ्नु पर्ने कुरा चाहिँ यो हो कि हामीसँग वास्तवमा स्थायी केही पनि छैन। आज तपाईँसँग जे छ
त्यो एउटा तुवालो जस्तो हो, त्यो एउटा कुहिरो जस्तो मात्रै हो, वा त्यो एउटा हराई जाने वस्तु जस्तो मात्रै हो जो तपाईँसँग केही क्षणभरको लागि मात्रै छ, आज मात्रै छ। तपाईँको मान मर्यादा, तपाईँको धन सम्पत्ति, तपाईँको इज्जत, तपाईँसँग भएको पैसा, तपाईँका सम्पूर्ण कुराहरू केवल आज वा भोलि मात्रै तपाईँसँग रहन्छन्। यस्तो समय आउनेछ जुन बेला तपाईँले ती सबै कुराहरू चाहिँ गुमाउनुहुनेछ। हामीसँग जे कुरा छ अर्थात् तुवालो जस्तो कुराहरू, हराई जाने कुहिरो जस्तो कुरा हामीसँग भए तापनि त्यही कुरामा हामी गर्व गरेर बसिराखेका हुन्छौं, त्यसैमा घमण्ड गरेर हामी जिइराखेका हुन्छौं, जसको कारणले हामी नम्र जीवन जिउन सक्दैनौं। हामीसँग भएको धन पैसाकोमा हामी घमण्ड गर्छौं जो एक दिन हराएर जानेछ। हामीसँग भएको ट्यालेन्टमा हामी घमण्ड गर्छौं जो नयाँ नयाँ ट्यालेन्टहरू आए भने, नयाँ प्रतिभाशाली व्यक्तिहरू आए भने हाम्रो प्रतिभाको कदर हुने छैन। यी सबैका बावजुद पनि हामी आफैमा घमण्ड गरिराखेका हुन्छौं। हामीसँग कुनै पनि कुरा स्थायी छैन। म तपाईँलाई दावी गरेर भन्न सक्छु हामीले जे पनि पाएका छौं यी सबै कुरा एकपटक निश्चय रूपमा नै हराएर जानेछन्। कुनै पनि कुरा स्थिर वा स्थायी चाहिँ यो दुनियाँमा छैन। सबै कुराहरू बदलिन्छन् अनि त्यो अर्थमा चाहिँ हराई जाने कुरामा पनि हामी घमण्ड गर्छौं र आफैलाई नम्र तुल्याउँदैनौं। तर तपाईँ यहाँ येशु ख्रिस्टको बारेमा विचार गर्नुहोस् जो महान परमेश्वर हुनुहुन्थ्यो, जसमा यहाँ भनेको छ सबभन्दा पहिले परमेश्वरको स्वरूपमा भएर पनि वा मानिस होइन तर स्वर्गमा परमेश्वरको स्वरूपमा हुनुहुन्थ्यो, परमेश्वरको बराबरी हुनुहुन्थ्यो। उहाँ आफैमा परमेश्वरका सम्पूर्ण क्वालिटिजहरू, सम्पूर्ण गुणहरू, सम्पूर्ण स्वभावहरू उहाँमा चाहिँ थिए। त्यसको बावजुद पनि जब हामी येशुको बारेमा विचार गर्छौं यहाँ भनिएको छ उहाँले आफैलाई होच्याइकन कमाराको एउटा नोकरको रूप धारण गरेर मनुष्य भएर एउटा मानिस बनेर उहाँ चाहिँ जन्मनुभयो। त्योभन्दा अगाडि भनेको छ मृत्युसम्मै अर्थात क्रुसको मृत्युसम्मै उहाँ आज्ञाकारी रहनुभयो। योभन्दा ठूलो नम्रताको उदाहरण यो संसारमा अरू के हुन सक्छ? यदि तपाईँले नम्रताको उदाहरण खोजिराख्नु भएको छ, सबभन्दा नम्र व्यक्ति को थियो यो संसारमा भने हेरिराख्नु भएको छ भने येशु ख्रीष्ट भन्दा बाहेक तपाईँले अर्को व्यक्ति देख्नुहुने छैन। पक्कै पनि येशु ख्रीष्ट नै हाम्रो लागि नम्रताको, नम्र जीवनको सबैभन्दा उत्कृष्ट नमूना हुनुहुन्छ। अनि आज कति व्यक्तिहरूले येशु ख्रीष्टलाई विभिन्न दृष्टिकोणले हेर्दछन्। कति व्यक्तिको लागि येशु ख्रीष्ट एउटा महान शिक्षक हुनुहुन्छ, कति व्यक्तिको लागि येशु ख्रीष्ट एउटा परमेश्वर हुनुहुन्छ, कति व्यक्तिको लागि येशु ख्रीष्ट एउटा आदर्श नमूनाका जीवन जिउने एउटा व्यक्ति हुनुहुन्छ। यी सबैका बावजुद पनि यी सबै कुरालाई म नकार्दिन, हो उहाँ परमेश्वर पनि हुनुहुन्छ, उहाँ एउटा आदर्श व्यक्ति पनि हुनुहुन्छ, उहाँ एउटा महात्मा पनि हुनुहुन्छ, उहाँ एउटा महान शिक्षक पनि हुनुहुन्छ। त्यसको बावजुद येशु सबैभन्दा नम्र व्यक्ति पनि हुनुहुन्छ। यदि आज हामीले आफैलाई नम्र तुल्याइकन येशु ख्रीष्टको बारेमा जाँच्ने प्रयत्न गर्यौं भने, येशु ख्रीष्टको विषयमा अझै धेरै कुराहरू बुझ्ने कोशिश गर्यौं भने हामीले यो पाउनेछौ अन्तिममा हामी उहाँको चरणमा हुनेछौ। जस्तो यहाँ अगाडि भनिएको छ त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँ भन्दा उच्च छ, कि स्वर्गमा पृथ्वीमाथि र पृथ्वी मुनि भएको हरेक प्राणीले येशुको नाउँमा घुँडा टेक्नु पर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशु ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। यो पवित्र बाइबलको वचन हो। पवित्र बाइबलका वचनहरू चाहिँ ऐतिहासिक रूपमा विभिन्न तरिकामा पुष्टि भएका छन्। हामी विश्वास गर्दछौ बाइबल चाहिँ परमेश्वरको वचन हो अनि महान ईश्वरको वचनले यो दावी गरेको छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशु ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। आज तपाईँ र मेरो सामुन्ने यो प्रश्न छ कि तपाईँले त्यो नम्र व्यक्ति येशु ख्रीष्टलाई, कि तपाईँले त्यो सबैभन्दा नम्र ईश्वर येशु ख्रीष्टलाई तपाईँको मुक्तिदाताको रूपमा ग्रहण गर्नुभएको छ? हाम्रो सामुन्ने यो प्रश्न रहेको छ। जस्तो यहाँ भनेको छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशु ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। अनि आज संसारमा सबैभन्दा ठूलो जनसंख्या चाहिँ ख्रिस्टियनहरूको जनसंख्या रहेको छ। विश्वका थुप्रै देशहरूलाई चाहिँ क्रिस्चियन देशको रूपमा घोषणा गरिएको छ। आज संसारका यत्रा मानिसहरूले, संसारका यत्रा
देशहरूले चाहिँ किन येशु ख्रीष्टलाई पछ्याए होलान्? हाम्रो मनमा यो प्रश्न आउनु पर्छ। यदि हामी जब यो कुरामाथि विचार गर्छौ, हामी यति पाउँछौ कि येशु ख्रीष्टको जीवन चाहिँ पछ्याउनको लागि सबैभन्दा उत्तम जीवन रहेको छ। जब तपाईँले आफैलाई नम्र तुल्याइकन, जब तपाईँले भन्नुहुन्छ प्रभु मलाई तपाईँको खाँचो छ, म एउटा पापी हुँ, मैले मेरो जीवनमा तपाईँ प्रति पाप गरेको छु, मेरो जीवनमा तपाईँको खाँचो छ प्रभु, जब तपाईँ यो कुरा भन्नुहुन्छ र प्रभुको चरणमा जानुहुन्छ, उहाँले तपाईँले विगतमा गरेका सम्पूर्ण पापहरूलाई हिसाब नराखिकन, विगतमा तपाईँले जति सुकै ठूला अपराध गरे तापनि, विगतमा तपाईँले जति सुकै ठूला पाप गरे तापनि, उहाँले तपाईँलाई आफ्नो छोराको रूपमा स्वीकार गर्नुहुन्छ, किनकि उहाँ नम्र हुनुहुन्छ। हाम्रो प्रभु येशु अति नै नम्र हुनुहुन्छ। उहाँले तपाईँलाई ग्रहण गर्नुहुनेछ, उहाँले तपाईँलाई स्वीकार गर्नुहुनेछ, तपाईँको सबै पापहरू उहाँले धुनुहुनेछ। केवल अहिलेको जीवनमा तपाईँले प्रशस्त आशिष दिनुहुनेछ। हामी भन्दछौ क्रिस्टियन जीवन चाहिँ आशिषको जीवन हो। हामी क्रिस्टियनहरू चाहिँ एकदमै आशिषमय तरिकामा हामी जिउने व्यक्तिहरू हौ। किन? किनकि हामीसँग महान येशु हुनुहुन्छ। यदि तपाईँले येशु ख्रिस्टलाई ग्रहण गर्नुभयो भने तपाईँको सामुन्ने पनि यो मौका रहनेछ र तपाईँले प्रभु येशुलाई तपाईँको जीवनमा पाउनुहुनेछ। उहाँले तपाईँले मार्गदर्शन गर्नुहुनेछ। तपाईँका जीवनका सबै पक्षहरूमा प्रभुले तपाईँलाई निरन्तर आशिष दिनुहुनेछ। यसको लागि हामीले गर्न आवश्यक कुरा चाहिँ यही हो कि प्रभु मेरा पापहरूलाई क्षमा गरिकन मलाई तपाईँको सामुन्ने। क्रिस्टियन जीवन चाहिँ आशिषको जीवन हो। हामी क्रिस्टियनहरू चाहिँ एकदमै आशिषमय तरिकामा हामी जिउने व्यक्तिहरू हौ। किन? किनकि हामीसँग महान येशु हुनुहुन्छ। यदि तपाईँले येशु ख्रीष्टलाई ग्रहण गर्नुभयो

0: नम्र तपाई भन्दा उत्तम अर्को कुनै साँचो ईश्वर छैन। यो संसारमा यदि कोही ईश्वर छ भने तपाई प्रभु नै हुनुहुन्छ। अनि यो कुरा मैले कुनै भावनात्मक तवरमा मात्रै भनेको होइन, वा मैले भन्नुको पछाडि चाहिँ यसको कुनै तथ्य नै नभएको कुरा चाहिँ होइन। मैले जे तपाईँलाई घोषणा गर्दैछु यो तथ्यगत कुरा हो, यो कुनै भावनात्मक रूपमा आधारित रहेको कुरा मात्रै होइन। प्रभु येशू बाहेक अर्को कुनै नम्र व्यक्ति यो संसारमा छैन, र उहाँ भन्दा उत्तम नमूना यो संसारमा अर्को कोही पनि छैन। यदि तपाईँ र हामी यो जीवनमा आशिष पाउन चाहन्छौ, यदि तपाईँ र हामी यो जीवनमा उत्तम नमूना खोजिराखेका छौं, यदि हामी कसैलाई हेरेर जिउन चाहन्छौ भने हामीले येशू ख्रीष्टलाई हेरेर जिउनु पर्छ। उहाँ भन्दा बाहेक अर्को कुनै रोल मोडल हामीले पछ्याउन लायकको उदाहरण यो संसारमा चाहिँ छैन। आज मान्छेले कतिले सलमान खानलाई हेरिराखेका छन्, कतिले शाहरुख खानलाई हेरिराखेका छन्, कतिले विभिन्न आफ्ना तरिकामा विभिन्न कलाकारहरूलाई, विभिन्न सेलिब्रेटीहरूलाई हेरिराखेका छन्। उनीहरूलाई आफ्नो नमूना बनाउन चाहन्छन्, तर तिनीहरूको जीवनमा पनि खोट रहेको छ। ती सेलिब्रेटीहरू, ती हस्तीहरूको जीवनमा पनि विभिन्न कमजोरीहरू रहेका छन्। तिनीहरू पनि विभिन्न समयमा चुक्ने गर्दछन्। तर जब तपाईँ येशू ख्रीष्टको बारेमा विचार गर्नुहुन्छ, तपाईँहरू सबैलाई आजको यो समय मेरो अनुरोध छ, तपाईँले बाइबलमा पढ्नुहोस्। बाइबलमा मत्ती, मर्कुस, लुका र योहन्ना नामक यी चारवटा पुस्तकहरूमा येशू ख्रीष्टको जीवन एकदमै अक्षरश बयान गरेको हामी पाउँदछौ। जब तपाईँले यी खण्डहरूमा हेर्नुहुन्छ, येशू ख्रीष्टलाई एकदमै असल तरिकामा त्यहाँ हामी उल्लेख गरेको पाउँदछौ। उहाँको जीवनको विषयमा सठिक जानकारी हामी त्यहाँ पाउँदछौ। तपाईँले विश्वास गरिकन त्यसलाई पढ्नुहोस् भनेर म भन्दिन, तपाईँले त्यसलाई प्रत्येक कोणबाट, प्रत्येक कुना कुनाबाट तपाईँले त्यसलाई विश्लेषण गर्नुहोस्, अनि तपाईँले अन्तिममा पाउनुहुनेछ कि वास्तवमा येशू ख्रीष्ट भन्दा उत्तम अर्को कुनै व्यक्ति चाहिँ यो संसारमा रहेनछ, जसले हामीलाई हाम्रा पापहरूबाट बचाइकन हामीलाई मुक्ति दिन सक्नुहुन्छ, हामीलाई आनन्द दिन सक्नुहुन्छ, हामीलाई शान्ति दिन सक्नुहुन्छ। त्यो केवल येशू ख्रीष्ट नै हुनुहुन्छ। अन्तिममा तपाईँहरू सबैलाई मेरो अनुरोध छ, त्यो नम्र व्यक्ति, त्यो नम्र ईश्वर जसले स्वर्ग छोडेर यो संसारमा तपाईँ र मलाई बचाउनको लागि आउनुभयो, उहाँमाथि विश्वास गर्नुहोस्। मेरो व्यक्तिगत अनुरोध तपाईँलाई यही छ, मैले येशू ख्रीष्टमाथि विश्वास गरेको छु, अनि येशू ख्रीष्टले मेरो जीवनलाई बदलिनु भएको छ, परिवर्तन गर्नुभएको छ, उहाँले मलाई नम्र तुल्याउनु भएको छ, उहाँले उहाँको महिमाको लागि मलाई प्रयोग गरिराख्नु भएको छ। यस्तै प्रकारको अनुभव जब तपाईँले येशू ख्रीष्टमाथि विश्वास गर्नुहुन्छ तपाईँले पाउनुहुनेछ। अनि आजको यस कार्यक्रमबाट तपाईँ सबैलाई म अनुरोध गर्न चाहन्छु, प्रभु येशूलाई तपाईँको जीवनमा आउने मौका दिनुहोस्। उहाँ ढोकामा आएर उभिराख्नु भएको छ, तपाईँको हृदयको ढोकामा आएर तपाईँसँग बातचित गर्न चाहनुहुन्छ, तपाईँसँग मित्रता गाँच्न चाहनुहुन्छ। तर प्रश्न यही हो कि तपाईँले तपाईँको हृदयको ढोका चाहिँ येशू ख्रीष्टको लागि तयार गर्नुभएको छ कि छैन। सबैलाई मेरो अनुरोध छ, तपाईँको हृदयको ढोका खोलिदिनुहोस्, येशूसँग संगति गर्नुहोस्, येशूसँग मित्रता गाँच्नुहोस्। तपाईँको जीवनको सबैभन्दा उत्तम मित्र उहाँ बन्नुहुनेछ, जसले तपाईँलाई यो जीवनमा पनि प्रशस्त आशीर्वाद दिनुहुनेछ, र साथै मृत्युपछिको त्यस अनन्त यात्रामा पनि उहाँ तपाईँ सँगै हुनुहुनेछ। आजको यस सन्देशबाट महान परमेश्वरले हामी सबैमाथि आफ्नो आशिष दिनुभएको होस्। धन्यवाद।
1: धन्यवाद दाईहरूलाई। साँच्चिकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले धेरै महत्वपूर्ण शिक्षा पाउनु भएको छ। श्रोता, संसारका हरेक पापी व्यक्तिको निम्ति येशू ख्रीष्ट हदेसम्म नम्र हुनुभयो, अनि वचनमा भने जस्तै उहाँ क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो, अर्थात नम्र हुनुभयो। यो सबै तपाईँ हामी प्रत्येक व्यक्तिको उद्धार र मुक्तिको लागि थियो। स्वर्गको जुन योजना अनुसार उहाँ यस धरतीमा आउनुभयो, सोही योजना अनुसार मानिस जातिले आफ्नो पापको लागि सहनु पर्ने अत्यन्तै पीड़ादायक, हृदय विदारक दुःख, पीड़ा, अपहेलना सहन तयार हुनुभयो। यो सबै उहाँको नम्रताको महान कार्य थियो। यो नम्रता उहाँले देखाएको कारण मानिसले अनन्तसम्म आफ्ना पापका खातिर भोग्नु पर्ने दुःख कष्टलाई एकैचोटि सहनुभयो, अनि अन्त्यमा क्रूसमा मानिसकै पाप धुनलाई आफ्नो रगत बगाउनुभयो। आज त्यही रगतले संसारका हरेक मानिसलाई उसका प्रत्येक पाप र अधर्मबाट छुटकारा दिएको छ। अनि हामीले इतिहासलाई हेर्ने हो भने थुप्रै नम्र योद्धाहरू भेटाउन सक्छौं, तर येशू ख्रीष्टको जस्तो नम्रता हामी कहिले पनि भेटाउन सक्दैनौ। यो नै येशू ख्रीष्टको नम्रताको महान उदाहरण हो। त्यसैले श्रोता, यदि हामी साँच्चिकै नम्र छैनौ भने नम्र हुने कोसिस गरौं, अनि उहाँको नम्रताको जीवनबाट पाएको उद्धारलाई आत्मसात गरौं, र आफ्नो जीवनलाई पनि नम्र बनाउँदै उहाँमा

जिउने संकल्प गरौं। प्रिय श्रोता, तपाईलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो कार्यक्रमको सम्पर्क नम्बर रहेको छ 98580 37 454। सम्पर्क नम्बर फेरि एक पटक 98580 37 454। र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: बलियो र साहसी बन्ने छनौट गर्नुहोस्। जेमसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 25 यहाँहरूलाई स्वागत छ। परमेश्वरले तपाईँलाई दिनुभएको लक्ष्यहरू पूरा गर्न सफल हुनको लागि, तपाईँको दर्शन प्राप्त गर्नको लागि तपाईँले आफ्नो सबैभन्दा ठूलो डरको सामना गर्नुपर्नेछ। दक्षिण अफ्रिकाका प्रसिद्ध राष्ट्रपति नेल्सन मण्डेलाले एकपटक भनेका थिए, मैले सिके कि साहस भनेको डरको अभाव होइन तर त्यसमाथि विजय हो। आफ्नो जीवनमा ठूलो सफलता प्राप्त गर्न चाहनेहरूका लागि बलियो र साहसी बन्ने छनौट आवश्यक तत्वहरू हुन्। डरको सामना गर्दै जब हामी आफ्नो उद्देश्य प्राप्त गर्न कदम चाल्छौं तब साहसको प्रदर्शन हुन्छ। परमेश्वरले हामीलाई चाहनु भएको आशिषहरू प्राप्त गर्नका लागि डरको सामना गर्नुपर्छ र त्यसलाई जित्नुपर्छ। मूसा इसरायलका सन्तानहरूका लागि एक महान अगुवा थिए। उनले तिनीहरूलाई मिश्रको दासत्वबाट बाहिर निकाले। उनले त्यसो गरेपछि परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरले तिनीहरूलाई दिनुभएको भूमि दावी गर्ने समय आयो, तर यो सजिलो हुनेवाला थिएन। त्यो भूमिमा अविश्वासीहरू बसोबास गरिरहेका थिए, जसले कुनै पनि घुसपैठको प्रतिरोध गर्ने थिए। मूसाको मृत्यु भएपछि दोस्रो समस्या उत्पन्न भयो। मूसाले शुरू गरेको काम पूरा गर्न इजरायलका सन्तानहरूलाई नयाँ अगुवाको आवश्यकता पर्ने थियो। यो कामको लागि परमेश्वरले यहोशूलाई रोज्नुभयो। यहोशूको पुस्तक 1:6 बलियो र खुब साहसी बन, किनकि मैले तिनीहरूका पिता पुर्खालाई दिन्छु भने प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैले तिनीहरूलाई अगुवाई गर्नेछस्। परमेश्वरले यहोशूलाई दिनुभएको निर्देशनहरू उनी बलियो र साहसी हुनका लागि थिए। यहोशूको पुस्तक 1:7 बलियो र अति साहसी हो, मेरो दास मूसाले तँलाई आज्ञा गरे अनुसार सबै व्यवस्था पालना गर, त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनु र तँ जहीँ गए पनि सफलता पाउनेछस्। प्रिय श्रोता, परमेश्वरले यहोशूलाई दोस्रो पटक पनि त्यही निर्देशन दोहोर्याउनुभयो। जब परमेश्वरले हामीलाई एकपटक केही गर्न भन्नुहुन्छ, हामीले अवश्य सुन्नुपर्छ। जब परमेश्वरले त्यो सन्देश दोहोर्याउनुहुन्छ, यसको अर्थ हामीले त्यसमा विशेष ध्यान दिनु आवश्यक छ। यहोशूको पुस्तक 1:9 तँलाई मेरो आज्ञा छ, बलियो र खुबै साहसी हो, नडरा निराश नहो, किनकि त जहाँ गए पनि परमप्रभु तेरा परमेश्वर तेरो साथमा हुनुहुनेछ। जब परमेश्वरले त्यसो पटक कुनै कुराको बारेमा बोल्नुहुन्छ, हामीले उहाँले के भनिराख्नु भएको छ भन्ने कुरामा साँच्चै ध्यान दिनु आवश्यक छ। अनि परमेश्वरले यहोशूलाई त्यस्तो पटक पनि बलियो र साहसी हुन भन्नुभयो। हाम्रो साहस कहाँबाट आउँछ? यो हाम्रो लडाई लड्न परमेश्वर हामी सँगै हुनुहुन्छ भन्ने कुरा जान्नुबाट आउँछ। यसयाको पुस्तक 41:10 यसैले नडरा, किनकि म तँसित छु, निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ, म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु। प्रिय श्रोता, तपाईँको सपनाहरू वास्तविकतामा परिणत भएको हेर्नका लागि आवश्यक पर्ने कठिन कामहरूसँग नडराउनुहोस्। सबैभन्दा ठूलो असफलता तब आउँछ जब हामी केही नगर्ने छनौट गर्छौं। सबैभन्दा राम्रो नतिजा सामान्यतया सबैभन्दा कठिन आरोहण पछि आउँछ, र जब हामी हाम्रो लक्ष्यमा पूर्ण सफलताको अनुभव गर्छौ, हाम्रो सबैभन्दा राम्रो चाल त्यो घटनाबाट सिक्नु हो र त्यसपछि फेरि उठ्नु हो र फेरि प्रयास गर्नु हो। सफलता प्राप्त गर्न यी 3 कुञ्जीहरू पालना गर्नुहोस्। 1, परमेश्वरले तपाईँलाई दिनुभएको दर्शनको पछि लाग्नुहोस्। 2, यो काम पूरा हृदयले गर्नुहोस्। 3, कहिले हार नमान्नुहोस्। यहोशूले इजरायलका सन्तानहरूलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको भूमिमा डोर्याए, अनि परमेश्वरले प्रतिज्ञा गरे छैं तिनीहरूलाई सफलता दिलाउन एक पछि अर्को चमत्कार गर्नुभयो। परमेश्वरले तपाईँलाई आफ्नो सपना पूरा गर्ने क्षमता दिनुभएको छ। डरलाई रोक्न नदिनुहोस्, बलियो र साहसी हुनुहोस्। यो जान्नुहोस् कि जो यहोशूसँग हुनुहुन्थ्यो र उहाँ नै तपाईँको लडाई लड्न तपाईँ सँग हुनुहुन्छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: आछि नेनादी कुदु निछ्या आत्मिकी ज्याजो स्पार्क माइ फेथ, जुगु विश्वास के चमक हया बिउ। नाली मको फोहरा जुइल्य जयमसी जुजलपा जी अमृता महर्जन कार्यक्रम स्पार्क माइ फेथ यो जीवनिया छेन श्रृंखला भाग 15 के छि सकसित न लसकु छ। थौ जे छि त छु याए त चुनौती बी मास्ती व भुके छिगु जीवने त धङ्गु सवा विधका विश्वास याना निछियाङ्क मनुदेश अन्तर्क्रिया याई गुली जी छित नानी मुखु फुहरा जुइ त प्रोत्साहन याय मास्ति व थुकिया अर्थ छुख जी इच्छा याना सुना छिस मेपी पाखे क्यागु लपु मालेगु पल्सा मेपिन त बिगु लपु सक्रिय रूप मालेगु याना दिस। लुका खु अध्याय यो सुई च्याको पत्के ढाट गुदु कर्पिन त बिउ अले परमेश्वर न छिम त बि आदि छिम्स फया फे मफेक कुली फङ्गा दाना बि कुली छिम त कर्पिन त बि उली हे छिम्स त न बि मुहान थे ठिकेगु लेपिन त परमेश्वर सवा बिगु बच बियादि परमेश्वर पाखे छु क्या त झिस नापा पुसा पिमा झिस मेपिन त ग्वाहाली याई बोले झिस परमेश्वर या त झिगु जीवने त धङ्गु समृद्धि हे त सक्षम जुइगु पुसा पिगु याइगु याई झिस मेपिन त भियागु पल्सा उली हे देवा चक्क कायगु मखु मेपिनगु सेवा झिस तोत्ता छोगु याइगु स्वयान अप्प सवा बिगु बच परमेश्वर बिहादिगुदु झिस गुली अप्प मेपिन त बि उली हे झिस वेक पाखे लित काय खने अले वन योक्कु मात्रा के निगु कोरन्थी घु अध्याय खु पत्के धात गुदु थो ख लोमुके मते कम पुसा होली पिन्छ भटिचा जक्क सेकी योक्कु पुसा होली पिन्छ योक्कु हे सेकी झिस गुली मेपिन त बित थगु पिना वैगु ख उली हे ढोका चाली गुकियाना परमेश्वर झित समृद्धि व योक्कु मात्रा के सवा ब्यादी यदि छि आज सा पुगु बाली क्यागु खसा निस्वार्थ दान याउ माध्यम योको मात्रा पुसा पित यायगु बुद्धिमानी पूर्वक लेया कायगु ख निगु कोरन्थे गुहु अध्याय नेगु पत्के धात गुदो सकसिन थगु मने गुली बि धका पक्का यागु ख उली हे बिउ बिदुका नुग मछिङका छोने मजु खर बर बिगु न बामला छादासा लेताया बिउम मनुखना परमेश्वर लेताना दि परमेश्वर त झिस कर बिगुमय झिस लस्तायु नुगल बिमा छ थो याय मागु बाध्यता ताकु गुनी मखु तर न्यन बले छन् त यो गुनी अले दान बिगु दक्ले बालागु यी धैगु झी दुखी व निराश जुइगु यी ख गुब्ले झिस थगु शक्ति मेपिनेगु आवश्यकता या केन्द्रित याइगु ख थुकी झित त धङ्गु उपचार याइ थुकी झित नुग मछिङका चुनिगु खया त तोति त ग्वाली याइ सोङ्गु युहुन्ना छगु अध्याय पेङ्गु पत्के धात गुदु थ सन्तान सत्य या लपुई छुना सोङ्गु दु धका नेनी गुटी लेतागु मेगु छुतै झिस सुयागु नीति छु भिंगु ज्यायामा वोची सानगु ज्याया कारण उनगु फाले मुसुक नीला वै बोले दुने निशे ताथे भिंगु महसुस जुई अले छिगु दुखया त आनन्दे हिले त गुहाली जुई मत्ती खुगु अजायु सोगु पेगु पत्के धया त गुदु सुया त छु बिबले चौला त यागु खौला त मसीमा बिबले सुनान मसीको बिउ बिउ अले थथे मसीको बिउगु खना दिम परमेश्वर बान छिन्त शिर्पा ब्यादी मेपिन त गुहाली या त दुनुग्ल निसे बिम पिन्त परमेश्वर शिर्पा ब्यादीको वच ब्यादी मेपिन्द गुहाली या त दुनुग्ल निसे बिपिन्द परमेश्वर शिर्पा ब्यादीको वच ब्यादी मेपिनगु नीति विशेष ज्या याना सुना धका मेपिन्द घोषणा याय मते थुकिया त सुचकाती अले थुकिया नीति परमेश्वर छित त धङ्गु शिर्पा पि थौया वचन येनादिगुने छि त परमेश्वर सुभ्याबीमा
1: हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी।
5: कोरस नम्बर 133।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आस्थाको किरण प्रस्तुता हरि जिज्ञासुको साथमा।
2: आदरणीय श्रोता मित्र जयमसी नमस्कार। रेडियो कार्यक्रम नयाँ आशाको किरणमा फेरि पनि यहाँलाई हार्दिक स्वागत छ। हरेक हप्ता झै आज पनि म उपस्थित भएको छु। रेडियो कार्यक्रम नयाँ आशाको किरण एलएचएम नेपालले तयार पारेको यस कार्यक्रमबाट हामी तपाईँलाई विशेष गरी उत्साह दिँदै आइराखेका छौं। स्वदेश विदेश जो जहाँ हुनुहुन्छ तपाईँहरू सबैजना आराम हुनुहुन्छ र परमेश्वरमाथि जसले विश्वास गर्नुभएको छ परमेश्वरको डर र भयमा रहेर आफ्नो जीवनलाई अगाडि बढाइरहनु भएको छ, जसले परमेश्वरमा विश्वास गर्नुभएको छैन तपाईँले आफ्नै तौरले आफ्नै योजनाले र आफ्नो आस्था अनुसार तपाईँ अगाडि बढ़िरहनु भएको छ, विश्वासलाई परिपक्व बनाइरहनु भएको छ। जे होस् जो जहाँ भए पनि हामी सबै खुसी रहनुपर्छ, सबै आनन्दित रहनुपर्छ, आफ्नो जीवनलाई साथ अगाडि बढाउनु पर्छ। प्रिय मित्र, म आज तपाईँको बीचमा एउटा महत्वपूर्ण विषयमा तपाईँलाई उत्साह दिन गइराखेको छु। त्यो भनेको हामी असल लिडर अर्थात् असल अगुवा कस्तो हुनुपर्छ र असल लिडरले कसरी अरूलाई डोर्याउन सक्छ भन्ने विषयमा के उत्साह दिन गइराखेको छु। त्योभन्दा अघि आउनुहोस् एउटा समुदुर क्रिश्चियन भजन गीत सुनेर हाम्रो हृदयलाई तयार पारौं।

आदरणीय श्रोता मित्र, विशेष गरी असल लिडर कस्तो हुनुपर्छ भन्ने तपाईँले लाग्छ? तपाईँले कहिले काहीँ असल लिडरको महत्व बुझ्नु भएको छ? यदि तपाईँलाई कसैले लिड गरेको छ, नेतृत्व गरेको छ, कुनै यात्रामा जाँदाखेरि, कुनै कामहरू गर्दाखेरि, अरू धेरै कुरा कामहरू गर्दाखेरि, मलाई लाग्छ तपाईँको परिवारमा तपाईँको ड्याडी, मम्मी अथवा अरू कुनै व्यक्ति लिडर हुन सक्छ जसले सबै परिवारलाई चलाइराखेको हुन्छ। जुन लिडर हुनुहुन्छ उहाँसँग परिवारका धेरै सदस्यहरूले सल्लाह माग्नु पर्ने हुन्छ, अनुमति माग्नु पर्ने हुन्छ, र लिडरको अनुमति अनुसार तपाईँले काम गर्नुहुन्छ। के गर्नुपर्ने, कहाँ जानुपर्ने, कोसँग कारोबार गर्नुपर्ने, कोसँग लिनुपर्ने, कोसँग दिनुपर्ने, यस्तो कुराहरू लिडरसँग तपाईँले सोधिरहनु भएको हुन्छ। असल लिडरले ती सबै म्यानेजमेन्ट गरिराखेको हुन्छ र ऊ सफल भएको हुन्छ। यदि परिवारमा असल लिडर भएन भने पनि परिवार त्यति सफल रूपमा अगाडि बढ़िरहेको हुँदैन। त्यसकारणले असल लिडरको सबैभन्दा महत्व छ। विशेष गरी म तपाईँलाई एउटा कुरा अर्थात एउटा सिचुएसनको विषयमा तपाईँलाई बताउन चाहन्छु कि तपाईँले सगरमाथा विश्वको सबैभन्दा उच्च स्थानमा रहेको एउटा हिमाल हो जसले संसारभरिका सबै मानिसहरूले सगरमाथा प्रति दृष्टिकोण राख्दछन्। सगरमाथा विश्वको सबैभन्दा अग्लो चुचुरो भएको हो र त्यहाँ चाहिँ धेरै देशबाट विदेशबाट धेरैजनाले त्यहाँ चाहिँ आरोहण गर्नको लागि पनि अभ्यास गरिराखेको हुन्छन्। अभ्यास गर्दाखेरि त्यहाँ तपाईँलाई लाग्छ होला कहिले काहीँ सगरमाथाको चुचुरोमा जसले कीर्तिमानी कायम गरिराखेका छन्, जसले समिट गरिराखेका छन्, उनीहरू सबै एक्लै जान्छन् होला, एक्लै यात्रा गर्छन् होला तपाईँलाई लाग्छ होला, तर त्यो होइन। सगरमाथाको शिखरमा पुग्नको लागि पनि त्यहाँ लिडर हुन्छ, लिडरको अनुसार अगाडि बढ्नु पर्ने हुन्छ। कम्पनीले जिम्मा लिइराखेको हुन्छ, शेर्पा दाईहरूले लिड गरिराखेको हुन्छन्, उनीहरूले सबै म्यानेजमेन्टको कुराहरू व्यवस्थापन गरिराखेको हुन्छन्। कहाँ बस्ने, के खाने, कुन क्याम्पमा बस्ने, क्याम्प वानमा बस्ने कि क्याम्प टूमा बस्ने कि, कति बजी हामी समिट गर्ने, हिम पहिरो आयो भने के गर्ने, त्यो अरू जटिल बाटोहरूमा हामीले के गर्ने, कस्तो गर्ने, ड्रेसअप कस्तो गर्ने, अरू धेरै धेरै कुराहरू लिडरले सिकाइरहनु भएको हुन्छ। लिडरको अनुमति अनुसार, लिडरको प्रशिक्षण अनुसार अर्थात लिडरको भनाइ अनुसार हामीले काम गर्नुपर्ने हुन्छ, अनि मात्र हामी सगरमाथाको शिखरमा पुग्न सक्छौँ। तर आफै आफ्नै मनमर्जी, आफ्नै योजना अनुसार हामी सगरमाथाको शिखरमा पुग्नको लागि प्रयास गर्यौँ भने असफल हुन सकिन्छ, हिम पहिरो आउन सकिन्छ, थाहा हुँदैन, अरू धेरै धेरै कुराहरू थाहा नभएको कारणले गर्दाखेरि अकालमै ज्यान जान पनि सक्छ। त्यसकारणले लिडरले जहिले पनि पछाडिका मानिसहरूलाई चाहिँ डोर्याउँदछ, अगाडि बढ्दछ। तपाईँलाई थाहा छ सगरमाथा अर्थात एभरेस्ट बेस क्याम्पबाट अगाडि पुग्दाखेरि अर्थात त्यो क्षेत्रमा धेरै हुस्सोहरू लागिराखेको हुन्छ, कुहिरो लागिराखेको हुन्छ, र कुहिरो लागिसकेपछि पनि असल लिडर जसले त्यो बाटो यही हो भनेर उहिले पहिल्याउन सक्दछ, खोज्न सक्दछ, र त्यो बाटो नदेखिए तापनि, त्यो मौसम खराबीको कारणले बाटो नदेखिए तापनि असल लिडरले असल बाटो देखाइराखेको हुन्छ, र अरू जसले समिट गरिराखेका हुन्छन्, गर्न चाहिराखेका हुन्छन्, उनीहरू पनि असल लिडरको बाटो पछ्याएर अघि बढ़िराखेका हुन्छन्। अनुद्वन्द्वमा, अप्ठ्यारो परिस्थितिमा, समस्याको बेलामा पनि असल लिडरले ती समाधान गर्नको लागि तयार भइराखेको हुन्छ। तर जब असल लिडर हुँदैन, लिडरमा खराबीपन देखिन्छ अनि यात्रा असहज हुन्छ, धोका हुन्छ, अप्ठ्यारो परिस्थितिहरू सिर्जना हुँदछन्, तर जब लिडर सफल भयो भने अगाडि बढ्नलाई निकै सहज हुन्छ। देशको राजनीतिको अवस्था पनि त्यस्तै हो, जसले लिडर चाहिँ निडर भएपछि अगाडि बढ्नलाई सहयोग हुन्छ। लिडरले जस्तोसुकै सिचुएसनको पनि समाधान गर्न सक्दछ। जस्तै लिडरमा स्पष्ट दृष्टिकोण हुनुपर्छ, आफू र आफ्नो टोली कहाँ पुग्ने हो भन्ने लक्ष्य लिडरसँग स्पष्ट हुनुपर्छ। त्यसै गरी लिडरमा चाहिँ असल संचार गर्न सक्ने क्षमता पनि भयो भने अझ धेरै राम्रो हुन्छ। कतिपय लिडरले संचार गर्ने, कम्युनिकेसन गर्ने, समस्याको समाधान गर्नको लागि संचारको क्षेत्रमा पनि लिडर धेरै परिपक्व हुनुपर्छ। अझ महत्वपूर्ण कुरा त के भने, लिडर चाहिँ इमान्दारी हुनु नितान्त आवश्यक छ। बोली व्यवहारमा पारदर्शी र
विश्वसनीय भयो भने लिडर चाहिँ सबैभन्दा महत्वपूर्ण भूमिका लिडरले खेल्नुपर्ने हुन्छ। एउटा असल लिडर जिम्मेवारी बोध पूर्ण रूपमा अगाडि बढेको हुनुपर्छ। सफलताको श्रेयमा टोलीलाई दिनेर असफलताको जिम्मेवारी लिन सक्नुपर्ने हुन्छ, किनकि चाहिँ जब असफलता भइन्छ, जब अप्ठ्यारा परिस्थितिहरू आउँदछन्, त्यसको जिम्मेवारी लिन सक्ने चाहिँ लिडर हुन्छ। तपाईँलाई थाहा छ नेपाल प्रहरीमा धेरै तह हुन्छ, त्यो तह अनुसार एकले अर्काले गृह मन्त्रालयबाट हुँदै प्रहरी जवानसम्म धेरै धेरै एउटा क्याटेगोरी छुट्याइराखेको हुन्छ, पद छुट्याइरहेको हुन्छ, त्यो पद अनुसार कामको जिम्मा दिइराखेको हुन्छ, त्यो जिम्मा अनुसार उनीहरूले काम गरिराखेका हुन्छन्। र तल्लो तहको जसले फिल्डमा खटिराखेको छ, जसले संघर्ष गरिराखेको छ, उसले चाहिँ आफूभन्दा माथिको मालिक अर्थात आफूभन्दा अगाडिको लिडरलाई आफ्नो जिम्मेवारीको बारेमा बताउनु पर्ने हुन्छ, आफ्नो जिम्मेवारीको बारेमा पारदर्शिता हुनुपर्छ, प्रतिवेदन बुझाउनु पर्ने हुन्छ। त्यो चाहिँ निकै महत्वपूर्ण रहेको हुन्छ। त्यसै गरी असल लिडर चाहिँ अरूलाई प्रेरणा दिने र क्षमतावान हुनुपर्छ, अरूलाई उत्साह दिन सक्ने हुनुपर्छ। असल लिडर असीवटा असल लिडर चाहिँ सहकार्य गर्न सक्ने हुनुपर्छ, सबैसँग विचार मिलाउन सक्ने, सबैको क्षमतासँग बुझ्न सक्ने एउटा असल लिडर सहकार्य गर्न सक्ने हुनुपर्छ। त्यसो भने एउटा असल लिडर धैर्य र सकारात्मक सोच भएको पनि हुनुपर्छ। समस्या आउँदा आत्तिनुभन्दा समाधान खोज्ने खालको लिडर हुनुपर्छ, अनि सक्छु गर्छु गर्न सकिन्छ यसलाई समाधान गर्न सकिन्छ भन्ने खालको एकदम बलियो सोच भएको व्यक्ति हुनुपर्छ। आफ्नो कमजोरी स्वीकारेर निरन्तर नयाँ कुराहरू सिक्ने खालको लिडर भयो भने अझै धेरै राम्रो हुन्छ। अनि उदाहरणीय बन्नुपर्छ एउटा लिडर, अरूबाट जे अपेक्षा गर्छ पहिले आफूले त्यही व्यवहार देखाउनु पर्छ भन्ने कुरा तपाईँले पहिलेदेखि पनि सुन्नु भएको छ होला। आफूले हामी जो व्यक्तिबाट राम्रो अपेक्षा गर्छौं हामीबाट पनि त्यही अपेक्षाहरूले गरिराखेको हुन्छ, त्यसकारणले हामीले अझै राम्रो तरिकाले बुझ्नु पर्ने हुन्छ। पवित्र धर्मशास्त्र बाइबलमा असल सेवकको बारेमा धेरै ठाउँमा लेखिएको छ, येशूले भन्नुभयो जो तिमीहरूमा ठूलो हुन चाहन्छ त्यो तिमीहरूको सेवक होस् भनेर पवित्र धर्मशास्त्र बाइबलमा भनिएको छ। जसले चाहिँ ठूलो अहम्ता रिस गर्दछ त्यस्तो व्यक्तिहरू एउटा असल लिडर चाहिँ सेवक हुन सक्ने प्रकारको हुनुपर्ने हुन्छ, असल उदाहरण दिन सक्ने अगुवा हुनुपर्छ। अगुवाले आफ्नै जीवनबाट अरूलाई राम्रो उदाहरण दिन सक्ने हुनुपर्छ। तपाईँले पवित्र धर्मशास्त्र बाइबल एक तिमोथी चार अध्यायको बाह्र पदमा त्यहाँ हेर्नुभयो भने त्यहाँ तपाईँले देख्नुहुन्छ असल उदाहरण लिडरको विषयमा। एउटा लिडरमा चाहिँ नम्रता हुनुपर्छ, घमण्डले विनाश ल्याउँछ र नम्रताले सम्मान ल्याउँछ भन्ने कुरा हितोपदेश 18 अध्यायको 12 पदमा त्यहाँ उल्लेख गरेको छ। त्यसै गरी पवित्र धर्मशास्त्र बाइबलको मिका 6 अध्यायको 8 पदमा पनि नेतृत्व गर्ने व्यक्तिको न्याय र दया सत्यलाई प्राथमिकता दिनुपर्छ भन्ने कुराहरू उल्लेख गरेको छ। त्यसै गरी पवित्र धर्मशास्त्र बाइबल 1 पत्रुस 5 अध्यायको 2-3 तीनमा अगुवाहरूलाई मानिसहरूभन्दा प्रभुत्व जमाउनु होइन बगालको उदाहरण बन्ने शिक्षा दिदछ। त्यहाँ चाहिँ बगाल हेर्ने अर्थात सामाजिक कामहरू गर्ने अरू धेरै धेरै कामहरू गर्ने एउटा असल लिडरमा हुनुपर्ने गुण हुनुपर्छ। जस्तै ज्ञान र बुद्धिमा चाहिँ एउटा लिडर चाहिँ परिपक्व हुनुपर्छ। उपदेश 11 अध्यायको 14 पदमा त्यहाँ असल लिडरको विषयमा, ज्ञानी र बुद्धिमान लिडरको विषयमा त्यहाँ उल्लेख गरेको छ। त्यस्तै गरी क्रोध र नियन्त्रणको विषयमा छिटो रिसाउने व्यक्ति राम्रो नेतृत्वको लागि उपयुक्त नहुन पनि सक्छ भन्ने कुरा त्यहाँ उल्लेख गरेको छ। उपदेश 16 अध्यायको 32 पदमा त्यहाँ हेर्नुभयो भने। त्यसकारणले प्रिय मित्र, जो जहाँ छौ हामी, एउटा असल लिडर भनेको अरूलाई नेतृत्व गर्न सक्ने, अरूलाई उत्साह दिन सक्ने, सही र गलत छुट्याउन सक्ने, समस्याको समाधान गर्न सक्ने र अरू धेरै धेरै कुराहरू परमेश्वरको डर र भय मान्न सक्ने एउटा लिडर हुनु आवश्यक छ। त्यो भयो भने मात्रै जीवन चाहिँ सहज साथ अगाडि बढ्न सक्छ, असल तरिकाले हामी परमेश्वरको काम गर्न सक्छौ। मण्डलीको लिडर होस्, स्कुलको लिडर होस्, अरू राजनीतिक लिडर होस्, अरू जो लिडर भए पनि एउटा लिडर चाहिँ परमेश्वरको डर र भयमा रहेर आफ्नो जीवनलाई मात्र नभएर अरूको नेतृत्व सरल र सहज साथ गर्न सक्ने हुनुपर्छ। किनकि पवित्र धर्मशास्त्र बाइबलले लिडरको भूमिका धेरै महत्व रहेको बताउँदछ, किनकि लिडरले समाज परिवर्तन गर्न सक्छ, एउटा लिडरले एउटा व्यक्तिको जीवन परिवर्तन गर्न सक्छ, लिडरले भत्किनै लागेको परिवार जोड्न सक्छ, लिडरले समस्याहरू आउने समस्याहरूको भविष्यवाणी गर्न सक्छ, एउटा लिडरले समस्याहरूको समाधान गर्न सक्छ। अनि त्यो नै सबैभन्दा
महत्वपूर्ण कुरा हो, किनकि लिडर चाहिँ निकै आवश्यक पर्दछ मानिसको जीवनमा, र लिडरले नै जीवनमा धेरै परिवर्तन ल्याउँदछ। प्रिय मित्र, तपाईसँग रहेर मिठो कुराकानी गर्दा गर्दै आजको कार्यक्रमको समय सकिने आँटेको छ। यदि कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छ भने तपाईँले हामीलाई पठाउन सक्नुहुनेछ। हाम्रो इमेल रहेको छ lhmnepal@gmail.com, त्यसै गरी हाम्रो व्हाट्सएप नम्बर रहेको छ 9845554418। तपाईँले हामीलाई जानकारी गराउन सक्नुहुन्छ कार्यक्रम कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया हामीलाई दिनुभयो भने हामी तपाईँलाई निरन्तर रूपमा फलोअप गर्नेछौ। जय मसीह, नमस्ते।

जयमसी म ज्वाला श्रेष्ठ तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोला है त।

0: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
1: आदरणीय श्रोताहरू, तपाईँ जुनसुकै स्थानमा हुनुहुन्छ, परमेश्वरको अनुग्रह, शान्ति र प्रेम तपाईँको जीवनमा प्रशस्त होस् भन्ने हाम्रो प्रार्थना छ। आज पनि हामी परमेश्वरको वचनबाट जीवन परिवर्तन गर्ने सत्यहरू सिक्न एकसाथ भेला भएका छौं। अघिल्लो अध्ययनमा हामीले एउटा महत्वपूर्ण सत्य सिक्यौं, यो संसारका सबै कुरा एक दिन बितेर जानेछन्, तर परमेश्वरको प्रेम, उहाँको करूणा र उहाँको उपस्थिति कहिले समाप्त हुँदैन। हामीले यो पनि बुझेका छौं कि हाम्रो जीवनको सबैभन्दा ठूलो आवश्यकता धन, प्रतिष्ठा वा सफलता भन्दा पनि परमेश्वरको अनुग्रह र उहाँको उपस्थिति हो। उहाँ मात्रै सबै प्रशंसाको योग्य हुनुहुन्छ। त्यसैले आदरणीय श्रोताहरू, हाम्रो जीवन उहाँको वचनले भरिनुपर्छ।
0: हजुर, साँच्चै नै आदरणीय श्रोताहरू, र दाइ हामीले अघिल्लो अध्ययनमा धेरै हौसला पाएका थियौं, तर आज फेरि मेरो जीवनमा अर्को संघर्ष चाहिँ सुरु भएको छ। मैले धेरै योजनाहरू बनाएको छु, धेरै निर्णय गर्न खोजिरहेको छु, तर जति धेरै आफ्नै बलमा अघि बढ्न खोज्छु त्यति नै मन अशान्त हुन्छ। कहिलेकाहीँ लाग्छ मैले परमेश्वरलाई विश्वास गर्छु त भन्छु, तर मेरो जीवनको निर्णय भने अझै पनि आफ्नै हातमा राख्न खोजिरहेको छु जस्तो मलाई महसुस हुन्छ। अनि अर्को कुरा, संसारमा धेरै मानिसहरूले मुक्ति पाउने फरक फरक बाटोहरू बताउँछन्। कसको कुरा मान्ने? सही बाटो कुन हो? परमेश्वरको इच्छा कसरी बुझ्ने? म साँच्चै नै सही निर्णय चाहिँ गर्न चाहन्छु। दाइ,
1: तपाईँले धेरै महत्वपूर्ण प्रश्नहरू उठाउनुभयो। वास्तवमा धेरै मानिसहरू यही संघर्षमा छन्। परमेश्वरलाई विश्वास गर्ने तर जीवन उहाँलाई पूर्ण रूपमा सुम्पन नसक्ने, आफ्नै योजनामा भरोसा गर्ने तर परिणामले निराश बनाउने। आजको अध्ययनमा हामी भजनहरूबाट एउटा गहिरो सत्य सिक्नेछौ। हामी केवल यी भजनहरू पढ्ने होइनौ, यी भजनहरूको अर्थ पनि बुझ्नेछौ। किन कठिनाईको बीचमा पनि परमेश्वरलाई धन्यवाद दिनुपर्छ? किन उहाँले हामीलाई कहिलेकाहीँ कठिन बाटो हुँदै डोर्याउनुहुन्छ? किन हाम्रो सम्पूर्ण जीवन उहाँको हातमा सुम्पिनु आवश्यक छ? हामीले यो पनि बुझ्नेछौ कि परमेश्वरको योजना हाम्रो योजना भन्दा धेरै महान हुन्छ। उहाँले हाम्रो भविष्य देख्नुहुन्छ, त्यसैले उहाँलाई पूर्ण रूपमा समर्पित हुनु नै बुद्धिमानी हो। त्यसैले श्रोताहरू, यदि तपाईँ पनि जीवनका निर्णयहरूमा अलमलिरहनु भएको छ, भविष्यप्रति चिन्तित हुनुहुन्छ वा परमेश्वरको इच्छा बुझ्न चाहनुहुन्छ भने आजको अध्ययन तपाईँको लागि विशेष हुन सक्छ। अब आउनुहोस्, नम्र हृदयका साथ परमेश्वरको जीवित वचनलाई यो मुक्तिको मार्ग अध्ययनको यात्रामा सुनौ।
2: प्रभु येशु ख्रीष्टको उच्च र सामर्थ्य नाममा तपाईँ सबैलाई मेरो जय मसीह अनि यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। मित्र, आउनुहोस् हामी छोटो प्रार्थना गरेर आजको यो वचन अध्ययनलाई आरम्भ गरौं। अति नै दयालु अनि महान परमेश्वर पिता, हामी तपाईंलाई धन्यवाद दिन्छौं, किनकि तपाईंको अनुग्रहको कारण आज हामी यो बिहानी पखलाई देख्न सकेका छौं। प्यारो प्रभुजी, तपाईंको भलाइको निम्ति धन्यवाद छ। तपाईंले आफ्नो वचनद्वारा हामीलाई धेरै धेरै आशिष गर्नुभएको छ, धन्यवाद छ। प्रभुजी, प्रार्थना छ कि आउने दिनहरूमा पनि यसरी नै हामीलाई आशिष दिनुहुनेछ। हाम्रो वचन अध्ययनमा, हाम्रो आत्मिक जीवनमा, हाम्रो परिवारमा, हाम्रो पेसामा अनि हरेक अन्य कुराहरूमा पनि प्रभु, किनकि प्रभु तपाईँ मात्र हाम्रो सहारा हुनुहुन्छ, तपाईँ मात्र हाम्रो सहायता हुनुहुन्छ जसमा हामी भर पर्न सक्छौ, आश्रित हुन सक्छौ। प्रभु, हामी प्रार्थना गर्छौ विशेष गरेर ती श्रोताहरूको निम्ति जो दुःखमा छन्, निराशमा छन्, आँसुमा छन्, कठिनाईमा छन्, तिनीहरूमाथि दया गर्नुहोस् प्रभु। मलाई थाहा छैन आज तिनीहरूको स्थिति कस्तो होला, तिनीहरूको हृदयमा के गुजरिरहेको होला। प्रभुजी तपाईँ जान्नुहुन्छ, अनि तपाईँ अति नै प्यारो, दयालु, कृपालु प्रभु हुनुहुन्छ। प्रभुजी उनीहरूमाथि अनुग्रह गर्नुहोस्। यो वचन अध्ययनलाई पनि तपाईँको हातमा राख्छु, यसबाट पनि आफ्नो महिमा लिनुहोस्। यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 107 109 अध्यायसम्मबाट देख्न गइरहेका छौं। मित्र, भजन 107 अध्यायले भजनहरूको पुस्तकको व्यवस्था खण्डको आरम्भ गर्छ। त सबभन्दा पहिले हामी देख्नेछौ भजन संग्रह 107, जुनको विषय हो परमेश्वर भला हुनुहुन्छ। यो भजन अति नै धेरै गरी अभुजय गरिएको छ। अरू त के, अति नै उक्तम टिप्पणीकार मेथ्यू हेनरी, जससँग यो भजनको बारेमा भन्ने धेरै कुरा थियो, तर यसको खास कुरा चुकाए, किनभने उसले यसको अगमबाडिक पक्षको देखेनन्। म विश्वास गर्दछु कि अहिलेसम्म तपाईँले यी भजनहरूमा गहिरो अर्थ देखिरहनु भएको छ, जब तिनीहरूलाई तिनीहरूका उचित प्रसंगमा राखिन्छन्। यो पथभ्रष्ट यहुदीका गीत हो जब उनी प्रतिज्ञाको मुलुकमा पुनः प्रवेश गर्दछन्। साथै यो भजनसँग आज हाम्रो दिनमा हाम्रो निम्ति विशेष अर्थ छ, र युगौं युगौंदेखि परमेश्वरका जनहरूका हृदयहरूलाई आशिष दिएका छन्। त सबभन्दा पहिले हामी देख्नेछौ परमेश्वरको ईश्वरीय कृपा। उहाँले यात्रीहरू, तीर्थयात्रीहरू, मुसाफिरहरूलाई बाटो देखाउनुहुन्छ। भजन संग्रह 107:1-2 पदमा भनिएको छ, भजन संग्रह 107:1-2 पदमा, परम प्रभु धन्यवाद चढाऊ, परम प्रभुमा धन्यवाद चढाऊ, किनभने उहाँ भलो हुनुहुन्छ, किनभने उहाँको करुणा सदाको निम्ति रहिरहन्छ। परम प्रभुको छुटकारा गराउनु भएकाहरूले यसै भनुन्, ज जसलाई उहाँले विरोधीको हातबाट मोल तिरेर छुटाउनु भएको छ। मित्र, हामीले यो धेरै भन्न आवश्यक छ, परम प्रभुले छुटकारा गराउनु भएकाहरूले यसै भनुन्। यता उता वरपर गएर उहाँको निम्ति गुनासो र आलोचना नगर्नुहोस्। यदि तपाईँ विश्वासी हुनुहुन्छ भने अरूलाई भन्नुहोस् कि उहाँ कति भला असल हुनुहुन्छ। उहाँ असल हुनुहुन्छ, तर आज उहाँसँग संसारमा असल नाम छैन। परमेश्वरको प्रतिष्ठा आदर खराब छ, अनि प्रतिष्ठा नै मानिसले तपाईँको बारेमा सोच्दछन्। अधिकांश उहाँका पक्षमा छैनन्, तर त्यहाँ खालि केही कम मानिसहरू छन् जो उहाँको साक्षी गवाहीमा उभ्दछन्, खड़ा हुन्छन् र अरूलाई उहाँको पक्षमा भएर असल वचन दिन्छन्, भन्छन्। यदि तपाईलाई यसको सन्देह लाग्छ भने वरिपरि हेर्नुहोस्, संसारतिर हेर्नुहोस्, अन्य जाति धर्महरूको विचार गर्नुहोस्। परमेश्वरको सम्बन्धमा तिनीहरूको धारणा अति नै डरवाना भयानक छ। उहाँलाई नष्ट गर्ने देवको बारेमा चित्रित गरिएको छ, बचाउन होइन। त्यस्तो देव जस कहाँ नजिक जान पहुँच गर्न अति नै कठिन छ, र त्यो परमेश्वर जसले आफ्ना सृष्टिहरूमाथि कति पनि व्यक्तिगत रुचि लिँदैन, न उसले तिनीहरूलाई प्रेम गर्नुहुन्छ। धेरै मानिसहरू सोच्दछन् कि उहाँ एक प्रकारको पुलिस हो जो केही गल्ती गराईमा पकड्नलाई कुनामा पर्खिरहेको छ। यो नै धेरै मानिसहरूको सोचाइ हो परमेश्वरको सम्बन्धमा। मित्र, यदि त्यहाँ कोही छ जो परमेश्वर असल हुनुहुन्छ भन्ने छन् भने त्यो उहाँले छुटकारा गराउनु भएका जनहरू हुन्, उहाँले उद्धार गर्नुभएका जनहरू हुन्, अनि त्यो तपाईँ र म हौ। परमेश्वर असल भला हुनुहुन्छ, यो सत्य हो। अनि तीन पदमा भनिएको छ, र तिनीहरूलाई देश देशबाट पूर्व र पश्चिमबाट उत्तर र दक्षिणबाट भेला गर्नु भएको छ। परमप्रभु पूर्व पश्चिम उत्तर दक्षिणबाट मानिसहरूलाई भेला गरिरहनु भएको छ। तिनीहरूको को हुन् भन्दा परमेश्वर इसरायलको बारेमा यहाँ बोलिरहनु भएको छ। चारदेखि सात पदमा भनिएको छ, तिनीहरू उजाड स्थानमा मरूभूमिको बाटो गरी अल्मलिएर हिँडेका थिए। बास बस्न तिनीहरूले कुनै सार पाएनन्। भोका र प्यासा भई तिनीहरूलाई भाउन छुटेको थियो। तब तिनीहरूले सकसमा परमप्रभुको पुकार गरे र उहाँले तिनीहरूलाई संकष्टबाट छुटाउनुभयो। तिनीहरू बास बस्ने कुनै शहरमा पुगुन् भनेर उहाँले तिनीहरूलाई सिधा बाटोतिर डोर्याउनुभयो। मित्र, आज साथमा भनिएको छ, तिनीहरू बास बस्ने कुनै शहरमा पुगुन् भनेर उहाँले तिनीहरूलाई सिधा बाटोतिर डोर्याउनुभयो। यो कुरामा याद राखौं कि भजन 107 भजनहरूको व्यवस्था खण्डको आरम्भ गर्छ, जुन मोसाद्वारा लेखेको पञ्चशास्त्रको अन्तिम पुस्तक हो। यो खण्ड परमेश्वरको वचनको स्तुति प्रशंसा र सिद्धतासँग व्यवहार गर्दछ। व्यवस्था 28:64 र 65 पदमा परमेश्वरले पहिले नै इसरायलीहरूलाई भन्नुभयो कि तिनीहरूको पापको कारण तिनीहरू छरपष्ट छरिनेछन्। पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म विभिन्न जातिहरूका बीचमा परमप्रभुले तिमीहरूलाई तितर बितर पार्नुहुनेछ। त्यहाँ तिमीहरूले तिमीहरूका पुर्खाहरूले नजानेका काठ र ढुङ्गाका अन्य देवताहरूको पूजा गर्नेछौ। ती जातिहरूको बीचमा तिमीहरूले चयन पाउने छैनौ औ आफ्नो भन्ने तिमीहरूको जग्गा नै हुँदैन। परमप्रभुले तिमीहरूलाई बेचैनी असहायपन र निराशाले भरिदिनुहुनेछ। यो नै शताब्दी शताब्दीदेखि युगौं युगौंदेखि यहुदीहरूको तस्विर भएको छ। जब तिनीहरूले परमेश्वरको आज्ञा उल्लंघन गरे र आफ्ना मुलुकबाट बाहिर थिए, तर परमेश्वरले तिनीहरूलाई एकपल्ट भेला गराउनु हुनेछ र तिनीहरूलाई त्यस मुलुकमा पुनः ल्याउनु भएर आफ्नो प्रतिज्ञाको पूरा गर्नुहुनेछ। यो उहाँका आफ्ना मानिसहरूको जीवनमा ईश्वरीय कृपाको अद्भुत तस्विर हो। यसले मेरो सम्बन्ध पनि मेरो विषयमा पनि बताउँछ। परमेश्वरले यो विश्वको उजाड स्थान मरुस्थलमा आउनु भएर मलाई उद्धार गर्नुभयो। उहाँले तपाईँको निम्ति त्यही नै गर्नुहुनेछ। यदि उहाँले त्यसो पहिले नै गर्नु भएको छैन भने यो उहाँका प्राचीन मानिसका जीवनहरूमा परमेश्वरको ईश्वरीय कृपाको महिमित तस्विर हो। परमेश्वर इसरायल राष्ट्रसँग व्यवहार गर्ने कामको अन्त गर्नुभएको छैन। तिनीहरूको निम्ति उहाँको महान उद्देश्य छ, योजना छ भविष्यमा, अनि यो कुरा तपाईँ र मेरो निम्ति सत्य छ। यो खण्डसँग हाम्रो निम्ति सन्देश छ। त्यसपछि हामी देख्नेछौ परमेश्वरको क्षमा, उहाँले कैदीहरूलाई छुटकारा दिनुहुन्छ। यो स्तुति प्रशंसाको अर्को कोरसको उल्लेखसँग आरम्भ हुन्छ। आठ पदमा मानिसहरूले परमप्रभुको करुणाको निम्ति र मानिसका सन्तानहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँको प्रशंसा गरून्। जब हामी यो भजनमा भएर जान्छौ, हामी यो कुराको थाहा पाउनेछौ कि परमेश्वरले कैदीहरूलाई छुटकारा दिनुहुन्छ र हामी मानिसको कैदमा तस्विरको देख्छौ। यसले कष्टको समय यानि आइरहेको महाक्लेश अवधिमा इसरायलको वर्णन गर्दछ। यदि मानिस त्यस समयमा कैदमा हुन्छ भने परमेश्वरले उसलाई छुटकारा दिनुहुनेछ र त्यस मुलुकमा फर्काएर ल्याउनुहुनेछ। दोस्रो विश्वयुद्धको अवधिमा जर्मनीको कैदमा हजारौं यहुदी मानिसहरूको बारेमा सोचौं र तिनीहरू सबैजना बाहिर मुक्त भएर आएनन्। सायद त्यसबेला कतिजनाले यो भजनको विचार गरे सोचे। दश पदमा भनिएको छ, जो जो अन्धकार र घोर अन्धकारमा दुःख र संगलाले बाँधिएका भएर बसेका छन्। यो कैदीहरूको असहायपन स्थितिको वर्णन हो। अनि आगे पद 14-16 भनिएको छ, उहाँले तिनीहरूलाई अन्धकार र घोर अन्धकारबाट पार गर्नुभयो र उहाँले तिनीहरूका बन्धनलाई टुक्रा टुक्रा पारिदिनुभयो। मानिसहरूले परमप्रभुको करुणाको निम्ति र मानिसका सन्तानहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँको प्रशंसा गरून्। किनभने उहाँले पितलको मूल ढोकाहरू भाँचिदिनुभयो र फलामे गजबारहरू काटेर टुक्रा टुक्रा पारिदिनु भएको छ। मित्र, यो कुरामा याद गरौं कि कसरी प्रभुले सिमोन पत्रुसलाई कैदबाट बाहिर निकाली ल्याउनुभयो र कसरी उहाँले रातमा कैदमा हुँदा पावल र सिलासलाई छुटकारा दिनुभएथ्यो। उही समयमा उहाँले हामीलाई पापको कैद खानाबाट छुटकारा दिनुभएको छ। परमेश्वरले हामीलाई क्षमा दिनुभएको छ। परमेश्वरसँग मित्र हरेकको निम्ति क्षमा छ। कसैले भन्ला, यदि त्यहाँ क्षमा भए किन मलाई क्षमा दिएन, अरू त के आज पनि कैदमा क्षमा माफको ग्रहण गर्नै पर्छ। मैले एकजना कैदीको बारेमा सुनेको थिएँ जसलाई कैदबाट अदालतले क्षमा माफ गरिदियो, तर उसले त्यसको ग्रहण गरेन अनि कैद खानाका अधिकारीहरू दोधारमा अन्योलमा परे। अब त्यस्तो व्यक्तिसँग के गर्ने जसलाई कैदबाट मुक्तिको छुटकाराको क्षमा माफ दिइएको छ, त्यो माफ क्षमाको ग्रहण गर्न चाहँदैन। अन्तिममा न्यायाधीश कहाँ बिन्ती निवेदन गरियो र उसले भन्यो त्यो मानिस कैदमा रहनु पर्नेछ। मित्र, कुनै व्यक्तिले आफू स्वतन्त्र हुनभन्दा पहिले क्षमाको माफको ग्रहण गर्नु पर्दछ। परमप्रभुसँग तपाईँको निम्ति क्षमा माफ छ। प्रभु येशू ख्रीष्टमा हामीसँग पापको क्षमा र अपराधहरूको माफ छ, तर हामीले यसको ग्रहण गर्नुपर्छ। तपाईँले अहिलेसम्म आफ्नो क्षमाको ग्रहण गर्नुभएको छ? यो भजन परमेश्वरको कृपाको अद्भुत तस्विर हो। भविष्यमा धेरै इसरायलीहरू कैदमा पर्नेछन् र परमेश्वरले तिनीहरूलाई छुटकारा दिनुभएर तिनीहरूको मुलुकमा ल्याउनुहुनेछ। त्यसपछि हामी देख्नेछौ परमेश्वरको सिद्धता। उहाँले समस्याहरूको समाप्त गर्नुहुनेछ। यो पनि उही स्तुति प्रशंसाको कोरससँग शुरू हुन्छ। 21 पदमा भनिएको छ, मानिसहरूले परमप्रभुको करुणाको निम्ति र मानिसका सन्तानहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँको प्रशंसा गरून्। अनि मित्र, हामी पनि यो गरौं। अनि 22 पदमा भनिएको छ, औ तिनीहरूले धन्यवादको बलिदान चढाउन् र भजन गाउँदा उहाँका कार्यहरूको वर्णन गरून्। परमेश्वर तपाईं र मैले उहाँका धन्यवाद र स्तुति प्रशंसाको भेट लिएर आएको चाहनुहुन्छ जब हामी उहाँका जान्छौं। परिणामस्वरूप हेब्रू 13:10-15 पदमा भनिएको छ, हाम्रो एउटा वेदी छ जसबाट खानालाई मण्डपको सेवा गर्नेहरूलाई अधिकार छैन, किनकि प्रधान पुजारीले पाप बलिको रगत पवित्र स्थानमा ल्याएका जनावरहरूका शरीर छाउनी बाहिर लगेर जलाइन्छन्। यसै कारण येशूले पनि उहाँको आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र गराउनलाई ढोका बाहिर शासना भोग्नुभयो। यसकारण हामी पनि उहाँको निम्ति निन्दा सहेर छाउनी बाहिरै उहाँ कहाँ जाउँ, किनकि हाम्रो यही रहिरहने सहर छैन, तर अब आउने चाहिँ हामी खोज्दछौ। तब उहाँद्वारा नै हामी निरन्तर स्तुतिको बलिदान परमेश्वरलाई चढ़ाऊ, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो। तपाईँले परमेश्वरलाई बलिदान दिन चर्चमा जान पर्खिरहनु पर्ने छैन, मतलब स्तुतिको बलिदान जुन हाम्रो ओठको फल हो त्यो परमेश्वरलाई चढ़ाउन चर्चमै जान आवश्यक छैन या चर्चमा जान पर्खिरहनु पर्दैन। तपाईँ उहाँलाई के को लागि धन्यवाद दिन सक्नुहुन्छ? तपाईँ उहाँलाई सुरक्षाको निम्ति धन्यवाद दिन सक्नुहुन्छ। उहाँले यो वर्तमान घड़ीमा ल्याउनु भएको छ सुरक्षित रूपमा इत्यादिको निम्ति। आगे पद 23-24 भनिएको छ, ती मानिसहरू जो जहाजमा समुद्रमा जान्छन् र महासागरमा भएर व्यापार गर्छन्, तिनीहरूले परमप्रभुका कार्यहरू र गहिरो ठाउँमा उहाँको आश्चर्य कामहरू देख्छन्, किनभने उहाँले हुकुम दिनुहुन्छ र प्रचण्ड आँधी उठाउनुहुन्छ जसले त्यसका छालहरू उठाउँछन्। मित्र, भजनकारको समयमा जहाज चलाएर व्यापार गर्ने काम खतरनाक व्यापार थियो। जहाजमा चढ्ने मानिस यो कुरामा निश्चय थिएन कि उनी फेरि फर्केर सुरक्षित रूपमा आफ्नो घरमा आउँछन् या आउने छैनन्। आज हाम्रो दिनहरूमा हवाई जहाजमा वा पानी जहाजमा यात्रा गर्ने मानिस भन्दा धेरै परमेश्वरमा आफैलाई समर्पण गर्न तत्पर रहनु पर्थ्यो। ओ मित्र, यस्तो समयमा परमेश्वर कहाँ आफैलाई समर्पण गर्ने काम कति अद्भुत छ। त्यसपछि हामी देख्नेछौ परमेश्वरको शक्ति। उहाँ आफ्ना मानिसहरूमा प्रसन्न हुनुहुन्छ। 31 पदमा भनिएको छ, मानिसहरूले परमप्रभुको करुणाको निम्ति र मानिसका सन्तानहरूप्रति उहाँका आश्चर्य कामहरूका निम्ति हवाई जहाजमा वा पानी जहाजमा यात्रा गर्ने मानिस भन्दा धेरै परमेश्वरमा आफैलाई समर्पण गर्न तत्पर रहनु पर्थ्यो। ओ मित्र, यस्तो समयमा परमेश्वर कहाँ

यसमा सहभागी हुन सक्छौं, किनभने हामीलाई हाम्रा जीवनहरूमा आज परमेश्वरको शक्तिको आवश्यक छ। हामी त परमेश्वरको शक्ति नै मण्डलीलाई आज आवश्यक छ, अनि हरेक व्यक्ति विशेष विश्वासीहरूलाई त्यो शक्तिको आवश्यक छ। हामी शक्तिहीन हुनको एक कारण हो हामीले परमेश्वरलाई स्तुति प्रशंसा गरिरहेका छैनौं, जुन हामीले गर्नुपर्ने। 32 पदमा भनिएको छ, तिनीहरूले सभामा पनि उहाँकै शरण गरून् र बुढा प्रधानहरूका बैठकमा उहाँको प्रशंसा गरून्। मित्र, हामीले परमेश्वरको स्तुति प्रशंसा गर्न आवश्यक छ। शक्तिको पहिले स्तुति प्रशंसा जान्छ, यसले गाड़ीमा पेट्रोल हाल्छ र आगे बढ़न मदद गर्छ। अनि 43 पदमा भनिएको छ, जो बुद्धिमान छ त्यसले यी कुराहरूमा ध्यान दिनेछ र तिनीहरूले परमप्रभुको करूणाको विचार गर्नेछन्। एकजना स्थानीय केटीले करूणाको परिभाषा दिएको कुरालाई पढेथे। तिनले भनिन्, यदि तिमीले आफ्नो आमालाई ब्रेड र बटर माग्छौ र तिनले त्यो तिमीलाई दिन्छन्, त्यो दयापन हो। तर तिमीले नमागिकन तिनले यसमा जाम लगाएर दिन्छन् भने त्यो करूणा हो। मेरो मित्र, परमेश्वरको करूणा हामी माथि प्रशस्त छ यदि हामी उहाँका हौं भने, मतलब विश्वासीहरू हौं भने। त्यसपछि भजन 108 अध्यायबाट देख्नेछौ, यसको मुख्य विषय हो इसरायलको स्तुति र अधिकार। यो दाउदको अर्को भजन हो र यो अद्भुत भजन हो। पहिले आधी चाहिँ भजन 57 उही एउटै जस्तै हो र अन्तिम चाहिँ भजन 60 जस्तै हो। यसकारण यो आलोचना मुनि आएको छ र टालटुलको यानि जोडजाटको भजन भन्दछन्, तर त्यो कति पनि सत्य होइन। यदि अर्को भजनको अंशहरू एकैसाथमा जोडिएर फिलाइए परमेश्वरसँग यसमा उद्देश्य छ। भजन संग्रह 108 को एक पदमा भनिएको छ, मेरो मन स्थिर छ हे मेरा परमेश्वर, म गाउनेछु, मेरो आत्माले नै म स्तुति गाउनेछु। यो इसरायलका बाँकी रहेका ईश्वरीय भक्त जन, रेमनेन्ट उद्धार पाएका र छुटकारा दिएका जनहरू जसलाई आफ्नो मुलुकमा ल्याएको छ, परमप्रभुको स्तुति प्रशंसा गरिरहेका छन्। हामीले यो अघिल्लो भजनमा देख्यौं, परमेश्वरले इसरायलीहरूलाई तिनीहरूको मुलुकमा ल्याउन गइरहनु भएको छ। उहाँले पूरा संसारबाट जम्मा गर्न गइरहनु भएको छ। मित्र, जब तिनीहरू आफ्नो मुलुकमा फर्किआउनेछन्, तिनीहरूले परमेश्वरको स्तुति प्रशंसा गर्नेछन्। 7 पदमा भनिएको छ, परमेश्वरले आफ्नो पवित्रतामा भन्नुभएको छ, म प्रफुल्लित हुनेछु, सेकेमलाई म बाँड्नेछु र सुकोतको बेसीको म नाप गर्नेछु। म विश्वास गर्दछु कि इसरायल छुटकारा दिएका बाँकी रहेका भक्तजनहरूको वचनहरू हुन्। मित्र, तिनीहरूले आफैलाई आफ्नो अधिकारको प्राप्त गरेको र कुलहरू बीचमा जमीन विभाजनको देख्नेछन्। ओ, यो कस्तो हर्षको समय हुनेछ। त्यसपछि हामी देख्नेछौ भजन 109, यो मसीह सम्बन्धको भजन हो। यसले ख्रिष्टको दीनता र तिरस्कारको बताउँछ र यो अभिशाप युक्त भजन हो। यसलाई यहुदा इस्करियोतको तस्विर दिन्छ, किनभने सिमोन पत्रुसले यो भजन यहुदाको संकेतमा उद्धृत गरे। प्रेरित 1:20 पदमा भनिएको छ, किनभने भजनको पुस्तकमा यो लेखिएको छ, त्यसको वासस्थान उजाड होस् र त्यसभित्र बास गर्ने कोही नहोस् र त्यसको पदाधिकार अर्काले ल्याओस्। पदाधिकार चाहिँ रेखदेखको लागि कामको कर्तव्य थियो र सिमोन पत्रुसले यहुदाको स्थान लिन एकजना मानिसको चुनाव गरे। अनि मित्र, अहिले यो कुराको ध्यान दिनुहोस् कि कसरी यहुदा इस्करियोतको यसले वर्णन गर्छ। भजन संग्रह 109:6-9 भनिएको छ, तपाईँले कुनै दुष्टलाई त्यसमाथि नियुक्त गर्नुहोस् र कुनै विरोधी त्यसको दाहिने तर्फ खड़ा होस्, त्यसको इन्साफ हुँदा त्यो दोषी ठहरियोस् र त्यसको प्रार्थना चाहिँ पापमा परिवर्तन होस्, अनि त्यसका दिन थोरै हुन् र त्यसको पद अर्काले लियोस्, त्यसका छोरा छोरीहरू टुरा हुन् र त्यसकी स्वास्नी विधवा होस्। यसले संकेत गर्दछ कि यहुदा इस्करियोतीको यानी यहुदा इस्करियोत विवाहित थियो।

0: र उसका बाल बच्चाहरू पनि थिए। अनि 10 पदमा भनिएको छ, त्यसका छोरा छोरीहरू डुल भएर भिख माग्ने हुन् र आफ्नो उजाड ठाउँमा गएर आफ्ना खानेकुरा तिनीहरूले खोज्नु परोस्। मित्र, तपाईँ यो अभिशापयुक्त प्रार्थना भन्दा डरलाग्दो कुनै कुराको पत्ता लगाउन सक्नुहुन्न जुन यहुदाको निम्ति लागू थियो। जहाँसम्म मलाई थाहा छ कि कोही पनि यहुदा इस्करियोतीको पक्षमा भएर उसलाई बचाव गरिरहेका छैनन् र बचाव गर्न चाहँदैनन्। सम्भवत केही समकालीन न्यायाधीशहरू र संस्थाहरूले यहुदालाई निर्दोष र येशूलाई दोषी घोषणा गर्ने थिए। परमेश्वरको वचन यस विषयमा अति नै स्पष्ट छ। यहुदा दोषी व्यक्ति थिए र उनी निन्दित गुमेका मानिस थिए। यो भजन पापैमा निन्दित हुने काम वा गुम हुने कामको भयानक स्थितिको बताउँछ। मित्र, निन्दित हुने काम गुम हुने काम अति नै भयानक कुरा हो। वास्तवमा प्रभु येशूले भन्नुभयो, मत्ती 26 अध्याय 24 पदमा, मानिसको पुत्र त साँच्चै उसको विषयमा लेखे बमोजिम जान्छ, तर धिक्कार त्यस मानिसलाई जसद्वारा मानिसको पुत्र पक्राउ पर्नेछ। त्यो मानिस त नजन्मेको भए त्यसको निम्ति असल हुने थियो। प्रभु येशूले यो अति नै स्पष्ट बनाउनु भयो कि गुम हुने निन्दित हुने कामको वा निन्दित हुने कामको स्थिति भयानक कुरो हो। योहना 3 अध्याय 36 पदमा, जहाँ उहाँले त्यो अद्भुत निमन्त्रण दिनुभयो, उहाँले यसको अर्को पक्षको दिनुभयो। उहाँले अन्धकार र ज्योतिको तुलना गर्नुभएर भिन्नता देखाउनुभयो। यहाँ भन्नुहुन्छ, जसले पुत्रमाथि विश्वास गर्छ त्यसमा अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्दैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ। मलाई थाहा छैन कि तपाईँ कसरी त्यस पदलाई यो भन्दा कडा कठोर बनाउन सक्नुहुन्छ। परमेश्वरको वचनले भन्छ, परमेश्वरको क्रोध त्यस मानिसमाथि पर्दछ जसले येशू ख्रीष्टलाई ग्रहण गरेका छैनन्, विश्वास गरेका छैनन्। तर येशू ख्रीष्टले हाम्रो निम्ति क्रुसमा परमेश्वरको क्रोधको सहनुभयो। उहाँले यो हाम्रो निम्ति गर्नुभयो, अनि उद्धारको एउटै बाटो हो उहाँलाई विश्वास गर्नु। यदि हामी उहाँलाई विश्वास गर्दैनौ भने परमेश्वरको क्रोध हामी माथि आउँदछ। यो वास्तविकता बुझ्ने मन प्रभुले हरेकलाई दिउन्।
1: दाइ, आजको अध्ययनपछि मेरो हृदयमा धेरै शान्ति आएको छ। मैले महसुस गरेँ कि म आफ्नै योजनालाई सफल बनाउन धेरै संघर्ष गरिरहेको हुन्छु, तर परमेश्वरले त मेरो लागि अझ राम्रो योजना चाहिँ तयार गर्नुभएको रहेछ। मलाई सबैभन्दा धेरै हृदय छोएको कुरा चाहिँ के हो भने, कठिनाई आउँछ तर पनि परमेश्वरले आफ्ना सन्तानहरूलाई चाहिँ कहिले छोड्नुहुन्न। उहाँले सुन्नुहुन्छ, उद्धार गर्नुहुन्छ, मार्ग देखाउनुहुन्छ र अन्त्यसम्म पनि हामीलाई साथ दिनुहुन्छ। र आज मैले एउटा निर्णय पनि गरेको छु, अबदेखि मेरो जीवन, मेरो योजना, मेरो चाहना र मेरो भविष्य सबै प्रभु येशू ख्रीष्टको हातमा चाहिँ सुम्पनेछु, किनकि उहाँमा भन्दा सुरक्षित हात अरू कहीँ पनि छैन।
2: भाइ, तपाईँले एकदमै आशिषमय कुरा गर्नुभयो। आजको अध्ययनको सन्देश पनि यही नै हो। अघिल्लो अध्ययनले हामीलाई परमेश्वरको अनन्त प्रेम र उहाँको उपस्थितिको महत्व सम्झायो। आज हामीले यसैलाई अझ अगाडि बढाउँदै सिक्यौं कि परमेश्वरले हरेक परिस्थितिमा काम गरिरहनु भएको हुन्छ। कठिनाई, आधी, असफलता वा अन्याय, यी सबैभन्दा माथि उहाँको सार्वभौमिक योजना छ। हामीले यी भजनहरूको अर्थबाट केही महत्वपूर्ण सत्यहरू बुझेका छौं। परमेश्वरलाई पुकार गर्नेहरूलाई कहिले उहाँले त्याग्नुहुन्न। उहाँको योजना हाम्रो योजना भन्दा सधैं उत्तम हुन्छ। त्यसैले हाम्रो सम्पूर्ण जीवन उहाँको हातमा समर्पण गर्नुपर्छ। अन्याय वा दुःखको बीचमा पनि हामीले बदला लिने होइन, परमेश्वरको न्यायमा भरोसा गर्नुपर्छ। र सबैभन्दा महत्वपूर्ण कुरा, मुक्तिको एउटै बाटो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ बाहेक अरू कुनै मार्ग छैन जसले मानिसलाई परमेश्वरसँग मेल गराउन सक्छ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797
3: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, सिंहासनमा विराजमान हुनुहुने भरपर्दा परम प्रभु सृष्टिकर्ता परमेश्वर, जसले तपाई र मेरो निम्ति सबै कुरा नयाँ तुल्याउँछु भनी प्रतिज्ञा गर्नु भएको छ, वहाँको त्यो जीवन दिने वचनमा आधारित शान्ति र प्रेमको जीवन जिउन प्रेरित गर्ने रेडियो कार्यक्रम नयाँ आशामा यहाँ हरेकलाई हार्दिक स्वागत छ। आउनुहोस्, आजको वचन अध्ययनमा प्रवेश गर्नुभन्दा पहिले एउटा मिठो भजन सुनौं।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: आदरणीय श्रोता मित्रहरू, जय मसीह। आजको रेडियो कार्यक्रममा हामीले पवित्र धर्मशास्त्रबाट हाल समाजमा व्याप्त अर्थात निकै चर्चामा रहेका विषयहरू घुस र जातीय भेदभावको बारेमा वचनले के कस्तो निर्देशन दिएको छ र हामीले के कस्तो पालना गर्नुपर्छ भन्ने विषयमा रहेर चर्चा गर्नेछु। आउनु शुरूआतमा एउटा प्रार्थना गरौं। हे पिता जो स्वर्गमा हुनुहुन्छ, हामी तपाईँलाई फेरि पनि धन्यवाद दिन चाहन्छौँ यो वचनको लागि। जसरी प्रभु हामी वचनबाट जुन महत्वपूर्ण दुई विषयहरूमा हामी चर्चा गर्नेछौँ, हामी चाहन्छौँ तपाईँले हामीलाई अगाडि गर्नुहोस्। हामी निवेदन गर्छौँ कि तपाईँको पवित्र आत्मा हाम्रो बीचमा होस्। म बोल्ने वक्ता र सुन्ने श्रोतालाई तपाईँ अगाडि गर्नुहोस् भन्दै बिन्ती हामीलाई अति नै प्रेम गर्ने प्रतिपुत्र यीशु कृष्ण माग्दछु। आमेन। मित्रहरू, घुस भन्नाले कसैलाई केही कुरा दिएर गलत प्रकारले प्रभाव पार्नु वा फाइदा लिनु भन्ने बुझिन्छ। आज आएर घुस राष्ट्रको एउटा गम्भीर समस्या बनेको छ। नेपाल एकीकरणका पिता स्वर्गीय पृथ्वीनारायण शाहले भन्नुभएको थियो, घुस लिने र दिने दुवै देशका शत्रुहरू हुन्। किन मानिसहरूले घुस दिन्छन् वा लिन्छन्? मानिसहरूका आफ्नै कारणहरू छन्, धेरै जसो यसरी कारण दिएका छन्। पहिलो, घुस दिनेहरू भन्छन् काम छिटो छरितो सहज हुन्छ। दोस्रो, आफै सहभागी भइरहनु पर्दैन, जुन समस्यामा मैले अर्को काम गर्न पाउँछु। तेस्रो, काम गर्नेले ज्याला पाउनुपर्छ, तसर्थ यो पनि उसको पारिश्रमिक मात्र। चौथो, मैले मात्र गरेको होइन, सबैले यसरी नै गरिरहेका छन्। अब घुस लिनेहरू के भन्छन् त हेरौँ। मलाई सरकार कम्पनी संस्था वा मण्डलीले दिएको रकम प्रशस्त पुग्दैन, मैले मात्र लिएको होइन सबैले लिएका छन्। त्यसोमा छ, यसो नगरे व्यवसाय पनि चल्दैन, यो रकम मेरो स्वार्थको निम्ति मात्र होइन तर धेरैको जीविकोपार्जन पनि त भएको छ नि, यो मेरो चाहना र बाध्यता हो। मित्रहरू, वचनको नयाँ करारमा यस्ता धेरै उदाहरणहरू उल्लेख गरिएको पाउँछ। जस्तै यीशुको पुनरुत्थानपछि मुख्य पुजारीहरूले चिहान सुरक्षा गर्न बसेका सिपाहीहरूलाई धेरै पैसा तिरेर यीशु बोरी उठेको होइन तर उहाँका चेलाहरूले उहाँको लास चोरेर लगेका हुन् भनी भन्नु भनेर धेरै रकम तिरेको हामी पाउँछौ। यसको विषयमा मत्तीस 28:12 तेह्र पदमा उल्लेख गरिएको छ। सत्यलाई झुटमा परिवर्तन गर्नलाई यहाँ पैसा खर्च गरिएको छ। यसरी नै यहुदा इस्करियतले यीशुलाई पक्राउनको निम्ति 30 टुक्रा चाँदी पुजारीहरूबाट लिई यीशुलाई पक्रायो। धनको लोभले यहुदाको हृदय भरिएको थियो। 30 टुक्रामा यीशुलाई पक्राउने नै सबैभन्दा छिटो धनी हुने योद्धाको निम्ति उपाय भयो। प्रेरितको पुस्तकमा सिमोन जादुगरले पत्रुसँग पैसा लिएर पवित्र आत्मासँग जोसुकै पनि खन्याउन सक्ने शक्ति मायाको उदाहरण छ। प्रेरित 8:18-19 पद। शक्तिशाली प्रचारक वा नेता हुन रुपियाँ खर्च गर्नु नै सिमोनलाई सबैभन्दा सहज बाटो लाग्यो, तर माथिका तिनै कारणहरू अपनाउँदा जीवनमा असफल भएन। घुस लिनु र दिनुको मुख्य जड पाप हो। मानव हृदय कति छली छ ऊ स्वयं परमेश्वर बाहेक कसैलाई थाहा छैन। मुख्य पुजारीहरूले सत्यलाई बङ्गाउनलाई पैसा खर्च यहुदाले आफ्नै प्रभुलाई धोका दिन पैसा लिए र सिमोन जादुगरले शक्तिशाली बन्दलाई पैसा दिन चाहे। यी सबै मानव पापका समस्याहरू। श्रोताहरू, अब हामी हेरौँ वचनमा घुसको विषयमा भएका खण्डहरू। प्रथम, घुसले हृदयलाई भ्रष्ट पार्छ, उपदेशक 7:7। दोस्रो, सत्य वचनलाई बङ्ग्याउँछ, व्यवस्था 16:19, मत्ती 28:28-12-13। तेस्रो, घुसले शक्तिको दुरुपयोग गराउँछ, प्रेरित 8:18-19। चौथो, घुसले मित्रलाई समय धोका दिन्छ, मत्ती 26:14-15। पाँचौं, घुस लिनु र दिनु परमेश्वरको चरित्रको विपरीत कार्य हो, व्यवस्था 10:17 र दोस्रो इतिहास 19:7। छैटौं, घुसले न्यायलाई बिगार्छ, व्यवस्था 16:19 र हितोपदेश 17:19। के कतै घुस लिएर हामीले ख्रिस्टीय साँचीलाई बिगारेका त छैनौं? प्रेरितको पुस्तकमा पावलबाट घुस लिएर फेलिक्सले पावललाई छोडिदिने विचार गरेका कुरा उल्लेख छ। तर पनि पावलले फेलिक्सलाई घुस दिएन, रिलिज 24:26 सके फेलिक्सले पावलको ख्रिस्टियन इमान्दारिता जाँच गरेर पतन गराउन चाहन्थे, जसको निम्ति उनले पावलसँग घुस मागेका हुन सक्छ। हामीलाई के थाहा छ भने पावलले घुस दिएको भए सके आफ्नो साँची गुमान्थे, जसको कारण उनी रोमसम्म जान पाउने थिएन र सुसमाचार युरोपमा पुग्ने थिएन। हजारौं मानिसहरूले पावललाई हेरिरहेका थिए। सबै झन्झटहरूबाट बस्नलाई उनले यो बेला सानो रकम दिएर फेलिक्सको न्यायालयबाट उम्कन सक्ने थियो होला, तर युरोपमा हुने सुसमाचारको मिसन भने पूरा हुने थिएन। सबर हामीसम्म पनि यो महान सुसमाचार आज आइपुग्न सक्ने थिएन होला। खुस दिन र लिनबाट उम्कने एउटै उपाय परमेश्वर प्रतिको डर, परमेश्वरको वचन मनमा भएकाहरूलाई खुसले रिजाउन सकिन्न। हितोपदेश 6:35 परमेश्वरको अघि जिउनेहरू तिनी हुन् जसले उसलाई घृणा गर्दछ। हितोपदेश 15:27 अन्तमा खुस नलिने त नदिनेहरूलाई परमेश्वरको प्रतिज्ञा छ कि तिनीहरू उच्चमा बस्नेछन्, जसको शरण स्थान पहाड़को किल्ला हुनेछ, त्यसको भोजन त्यसलाई दिइनेछ र पानीले धोका दिने छैन। हरेक पटक घुस लिने मन आउन सक्छ, तर हामीले पैसालाई कडासँग व्यवहार गर्नुपर्छ। सबैभन्दा बढ्ता परमेश्वरमाथि भरोसा गर्नुपर्छ, जसले हाम्रा खाँचाहरू उहाँको स्वर्गीय धन अनुसार पूरा गर्नुहुन्छ। परमेश्वरको बारेमा हाम्रो ईश्वर शास्त्र गलत भएमा घुसले सजै हामीलाई फसाउन सक्छ। हामी प्रतिज्ञापूर्ण खण्डहरू याद गरौं। फिलिपी 4:19 मेरो परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्ति अनुसार तिनीको हरेक खाँचो ख्रिस्ट यसमा पूरा गरिदिनुहुनेछ। आमेन। श्रोताहरू, अब हामी दोस्रो खण्डमा प्रवेश गर्नेछौ, जहाँ हामी हेर्नेछौ जातीय भेदभाव बारे धर्मशास्त्रीय शिक्षा के रहेको छ। श्रोताहरू, यरुसलेमको मन्दिर शुद्ध पार्नु भएको घटनालाई मर्कुसले मात्र स्पष्टसँग लेखेको छ। यीशुले भन्नुभयो, मेरो घर सब जातिहरूको निम्ति प्रार्थनाको घर कहलाइनेछ। मर्कुस 1:17 यरुसलेममा मन्दिरको पछिल्लो भाग जहाँ अन्य मानिसहरू बसेर आराधना गर्दथे त्यो स्थानमा व्यापार लगाइएको थियो। यसकारण यीशु रिसाउनु भयो, किनकि यो मन्दिरमा सबैले प्रार्थना गर्न पाउनुपर्छ भन्ने उहाँको इच्छा थियो। विश्व इतिहासमा आज पनि जातीय दंगाको कारण लाखौंले जीवन गुमाएका छन्। धेरै ठाउँहरूमा गृहयुद्धहरू छिरिएका छन्। हाम्रो देश लगायत नजिकको देश भारतमा कयौं पटक जातीय युद्धहरू चर्किएका छन्। आसाम, मणिपुर र नागाल्याण्डहरूका युद्धहरूमा युद्धलाई लिन सक्छ। भारतमा भएको दलित आन्दोलन र धार्मिक हस्तक्षेप अर्को उदाहरण हो। लाखौं दलितहरू सामूहिक रूपमा हिन्दूबाट बौद्ध धर्मबाट प्रवेश गरेका उदाहरणहरू के जातीय विभेद होइन? नेपालका पश्चिम भागहरूमा दलितहरूलाई मन्दिर प्रवेश निषेध बारे उठाइएका सवालहरू र झगडाहरू आज पनि समाजमा विद्यमान छन्। दलितहरूलाई घरभित्रै पस्न नदिनु, धार्मिक ग्रन्थहरू पढ्न नपाउनु, एउटै इनारबाट पानी पिउन नपाउनु यी सामाजिक विभेद हुन्। यो सबै हाम्रा पुरानो धार्मिक दर्शनबाट हामीले सिक्दै आएका थियौं। हिन्दू धर्मशास्त्र मनुस्मृतिका अनुसार मानव सृष्टिका बारेमा भएको विवरण ब्रह्माण्डहरू मुखबाट, क्षेत्रीहरू पाखुराबाट, वैश्यहरू तिग्राबाट र शूद्रहरू खुट्टाबाट उत्पत्ति भएको कुरा उल्लेख छ। यसरी भागवत गीतामा उपयुक्त चार प्रकारका जातीय संरचनाहरू कृष्णले स्वीकार गर्दै भनेका छन्। ती चारवटा जातीय संरचना मैले नै बनाए। यसरी सदियौंदेखि यही धार्मिक शिक्षा रहेका जातीय कुराहरूले जगडिएको यो समाजलाई केवल येशु ख्रीष्टको सुसमाचारले मात्र परिवर्तन गर्न सक्छ। परमेश्वरले मानिसलाई आफ्नो स्वरूप र प्रतिरूपमा बनाउनु भयो, जसको विषयमा उत्पत्ति 1:26-27 पदहरूमा उल्लेख गरिएको छ। परमेश्वरको अघि सबै मानिसहरू समान छन्। यीशु सबै जातिका मानिसहरूको निम्ति मर्नुभयो, सबैले उद्धार पाउन् भन्ने परमेश्वरको इच्छा गर्नुहुन्छ। युहन्ना 3:17 तसर्थ हामीले कुनै पनि जातीय रंग र वर्णको आधारमा कसैप्रति भेदभाव गर्न कदापि मिल्दैन। कुनै क्रिस्टियनले जातीय कुरालाई मण्डलीमा उठाउँछ भने उसले परमेश्वरको वचन र शिक्षालाई इन्कार गर्दछ। परमेश्वरले त कहिले पश्चाताप गर्नुहुन्न। अहिले पनि नेपालका विभिन्न भागहरूमा जातीय विभेद र छुवाछुत जीवितै छ। यसको निम्ति मण्डलीलाई परमेश्वरले ठूलो जिम्मा सुम्पाउनु भएको छ। यो कार्य मण्डलीबाट नै शुरू हुनुपर्दछ। के तपाईँ र म समाजको परम्परा र कुर्तीदेखि डराउने कि परमेश्वरको वचनप्रति आज्ञाकारी हुने? मैले धेरै मानिसहरूलाई प्रतिक्रिया लिँदा आफैलाई उच्च जाति मान्ने इसाईहरू र अगुवाहरूले आजसम्म पनि कति दलित जातिहरूलाई घरमा हुल्न डर मानिरहेका छन्। उनीहरूको भनाइ छ, यसो गरे समाजले उनीहरूलाई बहिष्कार गर्नेछ र उच्च जातिहरूका पुग्न कठिन हुन्छ। यो भनाइभित्र के सत्यता भयो जस्तो देखे पनि यो भनाइ गलत हो। वचनले हामीलाई त्यसो भन्दैन। सुसमाचारको खातिर हामी सबै जाति, सबै वर्ग र सबै स्तरका मानिसहरू कहाँ पुग्छौं। जब हामीले परमेश्वरको वचनको खातिर सबै सामाजिक कुरीति र कुसंस्कारलाई तोडेर जातीय पक्षपात रहित कार्य गर्दछौं, तब परमेश्वरले देशलाई आशिष दिनुहुनेछ। जातीय भेदभाव र दमन पाप हो। परमेश्वरको आज्ञा रहेको छ, तिमीहरूले कुनै भेदभाव नदेखाऊ, याकुब 2:1। हामीले कसैमाथि भेदभाव देखाउँदैनौ भने हामी न्यायकर्ता भयौं, याकुब 2:4। के वचनले छिमेकीलाई आफैलाई झैं प्रेम गर भनी भन्दैन र? युहन्ना 15:12। त्यस गरी मत्ती 19:19। हाम्रो छिमेकी चाहिँ को हो? तपाईँ र हाम्रा छिमेकीहरू तिनी हुन् जसलाई हाम्रो माया र वास्ताको खाँचो छ, जससँग हामी दिनहुँ हिँड्छौ। हाम्रो सामाजिक कुरीतिले पेलिएका मानिसहरूलाई हामीले माथि उठाउनु परेको छ। के तपाईँ र आफ्नो मण्डलीमा जातीय कुराहरूलाई अहिलेसम्म स्थान दिएका छौ? यो परमेश्वरको इच्छा होइन। येशु ख्रिस्टमाथिको विश्वासद्वारा हामी सबै एउटै परिवारमा सन्तान भएका छौँ। युहन्ना 1:12। जब हामी येशुमा आयौं, हाम्रो पहिलो चिनारी ख्रिस्टियन हो, त्यसपछि मात्र हाम्रा पारिवारिक तथा जातीय चिनारी। याकुबले लेखेका छन्, हामी अब ख्रिस्ट येशु जो महिमाको पर्वमाथि विश्वास गरेको हुनाले कसैमाथि भेदभाव नदेखाऊ, याकुब 2:1। पत्रुसले हामीलाई यसरी सम्बोधन गरेका छन्, तर तिमीहरू त चुनेका वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हो, 1 पत्रुस 2:9। हाम्रो आफ्नै शक्तिले त हामी सबै जातिलाई समान रूपमा प्रेम गर्न सक्दैन, तर परमेश्वर जसले हामीलाई शक्ति दिनुहुन्छ उहाँबाट सम्भव छ। धेरै चोटि हामी भित्र जातीय स्वभावहरू निस्कन्छ, हामी बोलीचालीमा शब्दहरूमा प्रयोग गर्दछौँ। जब कुनै व्यक्तिले गल्ती गर्दछ, तब हामी उसको जातसँग जोड्छ। यो वास्तवमा जातीय समस्या होइन, आफ्नो जीवनको समस्या, कारण ऊ आफैले पनि त्यो कुरा चाहेको हुँदैन, तर समय आएपछि स्वाभाविक रूपमा उसमा ती कुराहरू देखा पर्दछ, यसले हामी बीच बाधा ल्याउँछ। यो समस्यामा परमेश्वरलाई सम्झौं, जसले हामी सबैलाई समान रूपमा हेर्नुहुन्छ। यो हामी भित्रको पाप जससँगको हाम्रो आत्मिक लडाई हो। यो लडाई हामीले जित्नै पर्छ। आमेन। श्रोताहरू, आजको वचनले तपाईँहरू सम्पूर्णलाई आशिष मिलेको होस्। मलाई बिदा दिनुहोस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्रहरू, अङ्ग्रेजीमा एउटा भनाइ छ, All good things must come to an end. अर्थात हरेक असल कुराको समापन हुन्छ भने जस्तै यहाँहरूसँगको आजको हाम्रो आत्मिक यात्राको गतिलाई समापन गर्दै र फेरि भोलि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ अनि हाम्रो इमेल ठेगाना newhopeforall2013@newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपाल कार्यक्रम नयाँ आशाबाट बिदा हुन्छौ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। धन्यवाद।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माइ फेथ।
2: अब तपाईँ सुन्न सक्नुहुनेछ आत्मिक रेडियो कार्यक्रम स्पार्क माइ फेथ, जागृत विश्वास।
3: जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माइ फेथमा यहाँलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ भविष्यवाणी गरिएका मसीह, मेरो विश्वासमा चमक ल्याउनुहोस्, भाग 3। जब परमेश्वरले पहिलो पटक तपाईँ र म बाँचिरहेको संसार सृष्टि गर्नुभयो, त्यो एउटा अद्भुत स्वर्ग जस्तै थियो। आदम र हब्बा यहाँ बस्ने पहिलो मानव थिए। जब आदमले पाप गरे, सम्पूर्ण संसार एउटा अद्भुत स्वर्गबाट पाप र रोग व्याप्त भएको संसारमा परिणत भयो। आदमको पापको मोल दिन मानिसलाई मुक्तिदाताको अत्यन्तै आवश्यकता पर्यो। यीशु ख्रीष्ट नै मसीह हुनुहुन्छ, उहाँ अभिषिक्त जन हुनुहुन्छ। मानव जातिको यो भावी मुक्तिदाताको जन्म हुन लगभग 4000 वर्ष लाग्नेछ। पुरानो नियमको समयमा परमेश्वरलाई प्रेम गर्ने मानिसहरूले भविष्यवाणी गरिएको व्यक्तिको आगमनको लागि धैर्यपूर्वक पर्खिरहेका थिए। तिनीहरूले त्यो दिनको प्रतीक्षा गरिरहेका थिए जब यो मसीहले पृथ्वीमा राज्य स्थापना गर्नुहुनेछ, जहाँ भलाई र शान्तिले शासन गर्नेछ। पुरानो नियमका विश्वासीहरूका लागि भविष्यको मसीह राजाको स्पष्ट बुझाइ महत्वपूर्ण थियो। उहाँले तिनीहरूको आशा र मुक्तिको प्रतिनिधित्व गर्नुभयो। पुरानो नियमको भविष्यवाणीहरूमा यस मसीहको बारेमा स्पष्ट रूपमा उल्लेख गरिएको कुरा यो थियो कि उहाँलाई उहाँका शत्रुहरूमाथि ठूलो शक्ति र अधिकार दिइनेछ र पृथ्वीमा उहाँको राज्य स्थापना गरिनेछ। तिनीहरू त्यस्ता प्रतिज्ञाहरूप्रति धेरै सचेत थिए। भजन संग्रह 89 अध्यायको 27 पद, म त्यसलाई मेरो जेठो पनि तुल्याउनेछु, पृथ्वीका राजाहरूमा सबैभन्दा उच्च। दानियलको पुस्तक 7 अध्यायको 27 पद, तब सम्पूर्ण स्वर्गमुनिका राज्यहरूको सार्वभौमिकता, शक्ति र महानता सर्वोच्चका मानिसहरू अर्थात पवित्र जनहरूलाई दिइनेछ। उहाँको राज्य अनन्तको राज्य हुनेछ र सबै शासकहरूले उहाँको आराधना र आज्ञा पालन गर्नेछ। पुरानो नियमका भविष्यवाणीहरूमा स्पष्ट रूपमा उल्लेख नगरिएको कुरा के हो भने, राजाको रूपमा शासन गर्नु अघि यीशुलाई पहिले गिरफ्तार गर्नु पर्नेछ, पिट्नु पर्नेछ र क्रूसमा टाँगिनु पर्नेछ। जब यीशुले आफ्नो पीडा र मृत्युको आवश्यकतालाई व्याख्या गर्न खोज्नुभयो, यो विचारको ठूलो प्रतिरोध भयो। मत्तीको पुस्तक 16 अध्यायको 21 22 पद, यहाँ कसरी यरुसलेममा जानुपर्छ र धर्मगुरू र मुख्य पुजारीहरू र शास्त्रीहरूबाट धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भने उहाँले त्यस बेलादेखि आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो। पत्रुसले उहाँलाई एकातिर लगेर हक्काउन लागे, परमेश्वरले यसो नगरून्, प्रभु तपाई माथि यस्तो कहिले हुने छैन। यीशुको क्रूसमा टाँगिने आवश्यकता प्रति पत्रुस कसरी यति धेरै अन्ध भयो? क्रिस्ट दुई फरक रूपहरूमा आउनुहुनेछ भन्ने तथ्य, एउटा दुःख भोग्ने सेवकको रूपमा र अर्को वर्षौं पछि यहुदाको सिंहको रूपमा, पुरानो नियमका भविष्यवाणीहरूमा स्पष्ट रूपमा उल्लेख गरिएको छैन। मसीहको मृत्यु र पुनरुत्थानको उल्लेख गरिएको छ, तर यहुदीहरूलाई तिनीहरूको बारेमा सत्य बुझ्नका लागि स्पष्ट रूपमा पर्याप्त छैन। यो पनि स्पष्ट थिएन कि यीशु आफ्नो पुनरुत्थानपछि स्वर्गमा उक्लनुहुनेछ। पुरानो नियम लुकाइएको नयाँ नियम हो, नयाँ नियम प्रकट गरिएको पुरानो नियम हो। क्रूसमा यीशु ख्रीष्टको मृत्यु उहाँको चेलाहरूका लागि स्तम्भ पार्ने कुरा थियो। तिनीहरूले उहाँको मृत्युबाट पुनरुत्थानको आशा गरिरहेका थिएनन्। उहाँको मृत्युको 3 दिनपछि जब स्त्रीहरू जिहानमा गए, तिनीहरूले यीशु ख्रीष्टको शरीर अब त्यहाँ नभएको देखे। त्यसपछि दुई स्वर्गदूतले स्त्रीहरूलाई यीशु मृत्युबाट बौरी उठ्नु भएको कुरा बताए। जब प्रेरितहरूले स्त्रीहरूबाट यो समाचार पाए, तिनीहरूले यसलाई विश्वास गर्न अस्वीकार गरे। लुकाको पुस्तक 24 अध्यायको 10-11 पद, ती स्त्रीहरू चाहिँ मरियम मग्दलिनी, योअन्ना र याकुबकी आमा मरियम थिए। तिनीहरूसँग रहेका अरू स्त्रीहरूले पनि यी कुरा प्रेरितहरूलाई भने, तर तिनीहरूले यो कुरा वाहियात हुन् भन्ठाने र तिनीहरूले विश्वास गरेनन्। त्यसको केही समयपछि यीशु इमाउस जाने बाटोमा दुईजना मानिसहरूसँग हिँडिरहेको भेटिनुहुन्छ। उहाँले देख्नुभयो कि तिनीहरू यीशुलाई के भएको थियो भनेर धेरै चिन्तित थिए। जब उहाँले तिनीहरूलाई यसको बारेमा सोध्नुभयो, तिनीहरूको प्रतिक्रिया यस्तो थियो। लुकाको पुस्तक 24 अध्यायको 20 21 पद, तब मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्यु दण्डको निम्ति सुम्पिदिए र उहाँलाई क्रुसमा टाँगे। इसरायलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्ने हामीले चाहिँ आशा गरेका थियौं। यी सब कुरा छोडेर यो घटना घटेको आज तेस्रो दिन हो। यी दुईजना मानिसहरूले आशा गरेका थिए कि यीशु नै इसरायललाई छुटकारा दिने व्यक्ति हुनुहुनेछ। तिनीहरूले सम्भवत इसाया 11:4 र अन्य ठाउँहरूमा मसीहले आफ्ना शत्रुहरूलाई पराजित गर्ने र राजाको रूपमा शासन गर्ने बारेमा उल्लेख गरिएका भविष्यवाणीहरूलाई बुझेका थिए। तर अब तिनीहरूले सुने कि उहाँलाई क्रुसमा टाँगिएको थियो र उहाँलाई अझै पनि मरेको ठाने। लुकाको पुस्तक 24 अध्यायको 25-27 पद, उहाँले तिनीहरूलाई भन्नुभयो, ए अबुझ मानिस हो, तिमीहरूका हृदय यति सुस्त भएको छ कि अगमवक्ताहरूले भनेका कुराहरू विश्वास गर्दैनौ। के क्रिस्टले यी कष्टहरू भोग्नु र आफ्नो महिमामा प्रवेश गर्नु आवश्यक थिएन र? तब मूसा र सबै अगमवक्ताहरूबाट शुरू गरेर उहाँले धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो। यीशुले पुरानो नियमबाट आफ्नो बारेमा धेरै भविष्यवाणीहरू उत्कृत गर्नुभयो। यसमा उहाँको पीड़ा, मृत्यु र विजयी पुनरुत्थान समावेश छ। उहाँले सम्भवत यी दुई व्यक्तिहरूसँग यी धर्मशास्त्रहरू साझा गर्नुभयो। इसायाको पुस्तक 53 अध्यायको 11 पद, उसका प्राणको वेदनापछि उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्ट हुनेछ। आफ्नो ज्ञानद्वारा मेरो धर्मी दासले धेरैलाई धर्मी बनाउनेछ र उसले तिनीहरूका अधर्म बोक्नेछ। यीशुले सम्भवत तिनीहरूलाई आफ्नो विजय पुनरुत्थान र अनन्त महिमा प्राप्त गर्न अघि उहाँलाई चाहिने पीड़ा र मृत्युको बारेमा बुझाएको हुनुपर्छ। पछि यीशु आफ्ना चेलाहरूको सामु देखा पर्नुभयो। लुकाको पुस्तक 24 अध्यायको 44-46 पद, उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यिनै हुन्, अर्थात् मूसाको व्यवस्था, अगमवक्ता र भजनका पुस्तकमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनै पर्छ। तब धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको समक्ष खोलिदिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, यसो लेखिएको छ कि क्रिस्टले दुःख बोक्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ। पुरानो नियममा यीशुको पीड़ा र मृत्युको भविष्यवाणी गरिएको थियो, तर यो अस्पष्ट शब्दहरूमा दिइएको थियो, जसले गर्दा ती भविष्यवाणीहरू अधिकांश मानिसहरूले साँच्चै बुझ्नु अघि वास्तविक घटना घट्नु आवश्यक थियो। अब म चाहन्छु कि हामी पुरानो नियमका केही भविष्यवाणीहरूको जाँच गरौं, जसले यीशुलाई साँचो मसीहको रूपमा पहिचान गर्न मद्दत गर्दछ। इतिहास भरि धेरै झुटा अगमवक्ताहरू छन् र भविष्यमा धेरै देखा पर्ने सम्भावना छ। भविष्यमा हामी कसरी जान्न सक्छौ कि यीशु ख्रिस्ट नै साँचो मसीह हुनुहुन्छ र ती अरू झुटा अगमवक्ताहरू मध्ये एक होइनन्? इसायाको पुस्तक 61 अध्यायको 1 पद, परमप्रभु परमेश्वरका आत्मा म माथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई बन्धनमा, कैदमा परेकाहरूलाई स्वतन्त्र दिन र बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनु भएको छ। यीशुले आफ्नो सेवकायको शुरूमा यो भविष्यवाणी सार्वजनिक रूपमा पढ्नुभयो। हामी यो लुका 4 अध्यायको 17-19 जान्दछौ। यसले भविष्यवाणी गर्छ कि मसीहमाथि परमेश्वरको पवित्र आत्माको वरदान हुनेछ, जसले गर्दा उहाँले शक्तिशाली कामहरू गर्न सकुन् भनेर उहाँलाई आत्मिक शक्ति दिनुहुनेछ। यीशुले आफ्नो 32 पवित्र आत्माको वरदान प्राप्त गर्नुभयो र उहाँले आफ्नो सेवकाय शुरू गर्दा उहाँमाथि यो वरदान थियो। यीशुले यो आत्मा प्रकट गर्नुभएको प्रमाण उहाँले निको पार्ने, मरेकाहरूलाई जीवित पार्ने, हजारौंलाई खुवाउने, आधी बेरी रोक्ने र पानीमा हिँड्ने जस्ता चमत्कारहरू गरेर बारम्बार देखाउनुभयो। इसायाको पुस्तक 35 अध्यायको 5-6 पद, तब अन्धहरूका आँखा खोलिनेछन् र बहिराहरूका कान उघारिनेछन्, तब लङ्गडाहरू मृगजै उफ्रनेछन् र गुंगाहरूको जिब्रोले स्तुति गर्नेछ। उजाड स्थानमा पानी फुटेर निस्कनेछ र मरूभूमिमा खोलाहरू बग्नेछ। यहाँ एउटा भविष्यवाणी छ कि मसीहले अन्धा बहिरा गुङ्गा मानिसहरूलाई निको पार्नुहुनेछ, जुन सबै यीशु ख्रीष्टले गर्नुभयो। लुकाको पुस्तक 5:2 तर ए बेथलेहेम एफ्राता, त यहुदाका कुलहरू मध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एकजना निस्कनुहुनेछ जो इस्रायलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि अर्थात प्राचीन कालदेखि नै छ। मसीह बेथलेहेममा जन्म हुनुहुने थियो। यो भविष्यवाणी मत्तीको पुस्तक 2:5-6 ज्योतिषीहरूलाई भनिएको थियो, ताकि तिनीहरूले उहाँलाई कहाँ भेटाउने भनेर जान्न सकुन्। इसैयाको पुस्तक 53:7 ऊ थिचुमिचुमा पर्यो र उसलाई कष्ट पर्यो, तापनि उसले आफ्नो मुख खोलेन, मारिनलाई लगेको थुमा जस्तै ऊ डोर्याएर लगियो, आफ्नो उन कत्रनेको सामु भेडा मौन भए चाहिँ उसले पनि आफ्नो मुख खोलेन। यो पदले भविष्यवाणी गर्छ कि पक्राउ परेपछि र कोर्डा हानिएपछि मसीहले आफ्नो बचाव गर्न वा आफ्नो गिरफ्तारीको बारेमा गुनासो गर्न आफ्नो मुख खोल्नुहुने छैन। यो कुरा यीशु ख्रीष्टको सन्दर्भमा एकदमै सत्य साबित भयो, जब मुख्य पुजारीहरू र अगुवाहरूले उहाँलाई आरोप लगाए, उहाँले कुनै जवाफ दिनु भएन। यसैयाको पुस्तक 53:12 यसै कारण महानहरूसँगै उसलाई पनि म एक भाग दिनेछु र उसले लुटको माल सामर्थ्यहरूसित बाँड्नेछ, किनकि उसले आफ्नो जीवन मृत्युमा खन्यायो र ऊ अपराधीहरूको गन्तीमा गनियो, किनकि उसले धेरैको पाप बोक्यो र उसले अपराधीहरूका निम्ति मध्यस्थता गर्यो। मसीहलाई अपराधी ठहराएर अपराधीहरू मध्ये गणना गरिनेछ भने भविष्यवाणी गरिएको थियो। यो वास्तविकता तब बन्यो जब येशूलाई पक्राउ गरियो, पिटियो र पछि अपराधीको रूपमा क्रुसमा टाँगियो। यसैयाको पुस्तक 52:14 जसरी उसदेखि धेरैजना व्याकुल थिए, उसको अनुहार चिन्नै नसकिने गरी र उसको चेहरा मानिसको भन्दा पनि कुरूप बनाइएको थियो। यही भविष्यवाणीले सम्भवतः येशूलाई गेत्सेमनीको बगैँचामा प्रार्थना गर्न प्रेरित गर्यो र आफ्नो पितालाई सोध्नुभयो कि यदि अरू कुनै उपाय छ भने उहाँले यो भयानक परिस्थितिबाट बाँच्न सक्नुहुन्छ। अन्तमा यीशुले आफूलाई पक्राउ पर्न दिनुभयो र यो भविष्यवाणी पूरा गर्नुभयो। तिनीहरूले उहाँलाई 2 दिनसम्म निरन्तर पिटे, उहाँसँग आफ्नो क्रुस बोक्ने शक्ति पनि रहेन। यी भविष्यवाणीहरूको सारांशमा हामीले यो बुझ्न आवश्यक छ कि पुरानो नियम सधैँ आत्मव्याख्या गर्दैन, यसले चित्रण गरेको चित्र पूरा गर्न र पुरानो नियमका धेरै खण्डहरूको वास्तविक अर्थ देखाउन 4 सुसमाचारका पुस्तकहरू आवश्यक पर्दछ। येशूले दुःख भोग्नुहुनेछ, मर्नुहुनेछ, पुनरुत्थान हुनुहुनेछ र त्यसपछि स्वर्गमा उक्लनुहुनेछ भन्ने कुरा हिब्रू धर्मशास्त्रले स्पष्ट रूपमा बोलेका गतिविधिहरू थिएनन्। पुरानो नियमका भविष्यवाणीहरू हुनुमा सायद सबैभन्दा ठूलो आशिष यो हो कि तिनीहरूले यीशु ख्रीष्ट साँचो मसीह हुनुहुन्थ्यो र हुनुहुन्छ भनेर कुनै शंका बिना पुष्टि गरे। पुरानो नियममा भविष्यवाणी गरिएका सबै भविष्यवाणीहरू पूरा भए। बेथलेहेममा उहाँको जन्मदेखि शुरू भयो र उहाँले अन्धहरूलाई निको पार्नुहुनेछ, मरेकाहरूलाई जीवित पार्नुहुनेछ, गदामा चढेर एरुसलेम जानुहुनेछ, अपराधीहरूको रूपमा व्यवहार गरिनेछ, दुःख भोग्नुहुनेछ, मर्नुहुनेछ र सबैभन्दा महत्वपूर्ण कुरा उहाँ मृत्युबाट व्युत्पन्नहुनेछ भन्ने भविष्यवाणी पनि समावेश थियो। हितोपदेशको पुस्तक 25:2 कुनै कुरा गोप्य राख्नुमा परमेश्वरको महिमा हुन्छ, कुनै कुराको खोजी निकाल्नमा राजाहरूको महिमा हुन्छ। बाइबलका धेरै सत्यहरू क्रिस्चियन जनसंख्याको एक विशाल वर्गलाई थाहा नभए पनि परमेश्वरले आफ्ना सत्यहरू साँच्चै भोकाएकाहरूलाई प्रकट गर्ने प्रतिज्ञा गर्नुहुन्छ। मत्तीको पुस्तक 5:6 धन्य धार्मिकताको निम्ति भोकाउने र तीर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। यीशु ख्रीष्टलाई साँचो मसीहको रूपमा चिन्ने सबैलाई अनन्त जीवन दिइनेछ र जब हामी यीशुलाई हाम्रो प्रभुको रूपमा सेवा गरेर धार्मिकतामा हिँड्न प्रतिबद्ध हुन्छौं, तब हामीले भविष्यको सहस्राब्दी राज्यको समयमा प्रशस्त इनामहरू पाउनेछौ। आजको वचनद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
4: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईँको कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि हाम्रो फोन नम्बर 01-6619-460 सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौ। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
5: आजी न्यानाडी गुदु वापत्ती कया आत्मिकी रेडियो ज्याजो स्पार्क माइ फेथ जिगु विश्वास के चमक हया बिउ।
6: जय मसीह। जोजलपा जी अमृता महर्जन कार्यक्रम स्पार्क माइ फेथ के छि सकसिता न लसकु छ। थौयागु वचन या शीर्षक तु भविष्यवाणी याना त म मसीह जिगु विश्वास के चमक हया बिउ भाग 3 थौ छियो जी चुना चुनगु संसार या त परमेश्वर नापा देखु बोले थुछगु अजु चाहे पुगु स्वर्ग ख आदम पाप याबले दक्को संसार छगु अजु चाहे पुगु स्वर्ग पाप पो लुए जागु संसारे हिल आदम या पाप या मु पुले त मनु दे त मुक्तिदाता माल येशु ख्रिस्ट मसीह ख वेकन अभिषिक्त जुयादिम ख मानव जाति या भावी उद्धारकर्ता या जन्मजुइ त लगभग पेरो द लगेजुल फुलागु नियम या इले परमेश्वर या त मतिना याइपी मनु देश भविष्यवाणी याना त मनु या त आगमन या त धैर्यतापूर्वक पियासु न इम्स थो मसीह पृथ्वी राज्य स्थापना याइगु नि पियासङ्गु ख गन भी व शान्ति राज्य याई फुलागु नियम या विश्वासी ते या नीति भविष्यवाणी या मसीह जुजु या बारे बालक थुके महत्वपूर्ण ख वो इमगु आशा वो मुक्ति या प्रतिनिधित्व ख यो पिनियनमिपि फुलागु नियम या भविष्यवाणी ई थो मसीह या बारे स्पष्ट रूप धयातो गुदु कि वया त वया शत्रु तेगु चुए तधङ्गु शक्ति वो अधिकार बिउगु वो वयागु राज्य पृथ्वी स्थापित जुइगु जुई थज्यागु बच या खे इबे तस्क सचेत जुयाचुङ्गु ख भजन 89 यो 27 पदके धया तगुदु हाक्न जी वया त थम क्या वो पृथ्वी या जुजु पिनिगु नाय देखावी दानियल 7 यो 27 के धया तगुदु पृथ्वी या फुक्क राज्य यो शक्ति वो त धसा दक्ने त धम परमेश्वर या पवित्र मनु यागु लेबी वेकया राज्य न्याब्ले दया सुनिगु राज्य जुई फुक्क राज्य वेकया खनि वो वेक यागु सेवा याई पुलागु नियम या भविष्यवाणी ई स्पष्ट रूप न्यथना तगु मधुगु खु धासा येशु या त जुजु जुया शासन याए न्य नापा जुना दाया क्रुसे योखाना गु ख येशु थगु दुख व मृत्यु या आवश्यकता या त थुके त श्वेबले थुगु विचा या त तधङ्गु प्रतिरोध वोल मत्ती 16 अध्याय 21 निसे 22 तक धया तगुदु उबले निसे येशु चेला या त ध्वाथुक दया दिल एरुसलेमे उना जी थकाली पि त धपि पुजारी त व शास्त्री यागु लाते दुख कष्ट फेमानी लिपा इम्स जी त स्याना छुई अले सोनु लिपा जी हाक्न माना वे ठोनिएना पत्रुस वे गया त छे यङका वो बिया थछे दाल परमेश्वर थछे न्यानादि मुखो प्रभु थथेला छि त गुब्ले हे जुई मुखो यो पिनमेपि यशु या त क्रुसे योगाबले योगाको आवश्यकता कया पत्रुसँग गठियाना ठुली कहाँ जुइफो ख्रिस्ट निगो फरक रूपे वै छगु दुख कष्ट भोगे आई म सेवक्या रूपे ओ मेगु लिपा यहुदिया सिंहासने या रूपे वैगु ख फुलागु नियम या भविष्यवाणी स्पष्ट रूप नेथना तगु मडु मसीह वो पुनरुत्थान या ख नेथना तगुदु तर यहुदी तेस इमगो बारे सत्य ख थुइके त इपि उली स्पष्ट मजु वे कया पुनरुत्थान लिपा स्वर्गे हुनेगु ख न स्पष्ट मजु फुलागु नियमे दयागु सुला छुङ्गु नुगु बाचा ख नुगु नियम दयागु प्रकट जुगु
5: फुलाङ्गो नियम ख क्रुसे यीशु ख्रिस्ट या मृत्यु वेक या अनुयायी ते तस्क चिउता या विषय जुल इम्स वेक सिना मना वै धका आशा मयागु ख वेक शिवगु सोनो लिपा मिसा त देपे उना यीशु या सी म अन मधुगु खन अले निम स्वर्गदू तेस यीशु सिम मना वगु ख कन प्रेरित तेस मिसा ते पाखे थोख न्यौले इम्स विश्वास मया लुका चौबिस यु दसो एघार पदके धया त गुदो थोख प्रेरित धा उपी मरियम मग्दलिनी यो अन्ना व याकुबिया मा मरियम वो इपी नाप वोपी मेपी निशा त ख एन थोख प्रेरित बाख थे जक्क जुल इम्स थोख विश्वास मया वया छु यी लिपा हे यीशु स्माउल या ल हुना चङ्गु निम मनु तेस नापला त वेकल खन कि यीशु या त जुगु ख इपी तस्क चिन्ता जाया छु न वेकल इम्के थुकिया बारे नियनि बले इमगु लिस थुकथ ख लुका चौबिस यु बीस एक्काइस पदे धाया त गुदो जिमी त धपी पुजारी त व शासक तेस वेक या त स्याना छुगु फैसला याना क्रुसे यो खाना मिल जिम्स ला वेक यागु पाखे हे इजरायल देश लिफाना काए खनि धका मती तय गुख थोक छखे हे ते थे जुगु थौ न सोनु दत इजरायल या त मुक्ति याई म यीशु हे जुई धका निम मनु तेस आशा या त सायद इम्स यसो या एघार यो चार हो मेमेगो थासे मसिह थ शत्रु ते त भुका जुजुजुया शासन याईको बारे विषया तगु भविष्यवाणी थ्रीका चोङ्गु ख अले आ इम्स वेक या त क्रुसे यो खागु ख निना वेक तस्क सी ढुङ्कल धका बिचाया त लुका चौबिस यु पच्चिस सन् हे सत्ताइस तक ढाया त गुडो अले वेक ल याना दिल छिमिला मूर्ख मनु त जोया चुन खने अगमवक्ता तेस धागु फुक्क खे विश्वास याए त छिम्स थाकु चाया चुन छु मुक्ति बिम ख्रिस थथे दुख सिना तिनी त जुईको मखला अले वेकल मोसा निसे कया फुक्क अगमवक्ता तेस धर्मशास्त्र चोया थकुगु वेकयागु हे ख थाथुका दिल यसो पुलागु नियम थगु बारे योगको भविष्यवाणी उद्रित याना दिल गुखी वेकया दुख कष्ट या मृत्यु व विजय पुनरुत्थान न समावेश दु वेक थुपी निम मनुत लिसे थुगु धर्मशास्त्र निङ्का दिगु जुइफु यसै या त्रिपन्न यु एघार के दया त गुदु वो थगु प्राण तस्क शास्ति ने ढुङ्गा वो जीवन या ज खने अले थ लुदनी थगु ज्ञान न याना जिमी धर्मी म दास योक्कुसित धर्मी याना बी वो हे इमगु अधर्म कुबि यसो सायद थगु पुनरुत्थान व अनन्त महिमा प्राप्त याए न्य थसा भोगेया मागु दुख व मृत्यु बारे इम त थुइका बिहा दिगु जुइमा लिपा वेकल थ चेला या त न्योने खने दत लुका चौबिस यु चौवालस सन् हे छयालिस ताक धया त गुदु अले वेकल इम त धयाजिल जी छिपिनाप दुब्ले जुगु बारे धर्मशास्त्र अर्थात मोसा या व्यवस्था अगमवक्ता वो भजने सफुली चोया तगु फुक्क ख फुङ्के मा धका नापाहे दैगु ख अले धर्मशास्त्र थुइके के त इमगु नुग च्याका वेकल धयादिल मुक्ति बिम ख्रिस्ट सिना हानौ सोनु दका मना वेमा धका चोया त गुदु यपि नियनमेपी पुलागु नियमे यसु या दुख व मृत्यु या भविष्यवाणी याना त गुदु तर अस्पष्ट रूप बिहा त गुख उके अप्प मनुतेस उगु भविष्यवाणी या त धाथे थुके न्य वास्तविक घटना जुइमागु आवश्यकता दुगु ख आज पुलागु नियम या छु भविष्यवाणी या त जहाँ स्याए त इनापा याना गुकी छि त यसु या त धाथे मसिह धका मसिके त ग्वाली याई इतिहासे यक्कु मखुपी अगमबक्ता त दु अले भविष्य न यक्कु दैगु सम्भावना दु भविष्य झिसे गथेयाना सेके फै कि येशु ख्रिस्ट ताथ्यम मसिह ख उपी मखुपी अगमबक्ता त मध्ये छ मखु यसया 61 एके धया त गुदु मगा मसा पिन्त पिङ्गु ख न्यङ्गे त परमप्रभु जित लेहा दिगुनि परमप्रभु परमेश्वरिया आत्मा झिके दु नुग कुटुङ पिन्त ल्याका भित चिन्ता त पिन्त तोत्का भित वो कुना त पिन्त छुटकारा याए घोषणा याए त वे कलजित छोया हगुदु यो पिनमेपि यसु थगु सेवाया सुरुई थगु भविष्यवाणी सार्वजनिक याना दिल झिस थो लुका 4:17-19 पाखे सेकेफु थुकी मसिह या त परमेश्वर या पवित्र आत्मा या वरदान बिगु धका भविष्यवाणी याना त गुदु थुकी वया त शक्तिशाली ज्या याए त शक्ति भी येशु बप्तिस्मा क्या बोले पवित्र आत्मा या वरदान प्राप्त याईगु दुगु ख अले वे कल थगु सेवा न्याकी बोले न थोहे वरदान बिया दिगु ख येशु थो आत्मा कया दिगु प्रमाण लुगी या त ल्याकेगु सिपिन त मुहाकेगु दोलन्द मनुते त नकेगु बाफे या त शान्त याएगु वो ले लयके न्यासी हुनेगु थजागु अजु चापुगु ख बारम्बार बिया दिगु ख यसया 35:5-6 धा त गुदु अनलि कहाँ पिनेगु मिखा साकादी अले फ्याटेगु नेप साकादी अले लङ्गरा पिँ चल्ला थिए तिनै खाख त ले ताई तस्मा हाले गङ्गु ब त ज्याना ल पिहा वै अले मरुभूमि खुसी बा न्याई थन छगु भविष्यवाणी दुखी मसिह कहाँ पिँ बैरा पिँ वो लङ्गरा ते त लागेगु गुगु फुक्क वो या त मिका 5:2 के धया त गुदु तर हे बेतलेहेम ए प्राता छ यहुदिया कुल त मध्ये दक्लिङ छि धङ्गु जुसा जिगु लागि छङ्के छम मिज पिहा वै गुमसिन इजरायल या त शासन याई गुमसिगु सुरु पुला गु इन निसे अर्थात दक्ले नापा या इन निसे हेदु मसिह बेतलेहेम मे बुई गुजी थो भविष्यवाणी मत्ती 2:5-6 के ज्योतिषी तेस धागु ख उकी इम्स वे कन गन लुगे गुदका सिके फै यसैया 53:7 के धया त गुदु वो कोतेका चोन्ये माल वो शास्ति जुल ए न वो थगु मुदु छस न नोमवा स्या त युङकुम छि धम भ्यासाई त छे वया त युङकल टे चाई मेस्यु न्योने फै सुङक चोथे थोम वो थगु मुथु छु नोमवा यो पि न्यनमि पि थो भविष्यवाणी याई कि जोने ढुङ्का दामलाक्क डा ढुङ्का मसिह थगु बचाउ या त वा थ त जोङ्गु ख गुनासो याई त थगु मुथु चाकी मुखु थो ख येशु ख्रिस्ट या ख तस्क सत्य साबित जुल पूजाहारी वो थकली पिन्छ वया त दोष पिल वो छु लिस मभ्यु मती 27:12 के धया त गुदु अछे यसैया 53:12 के धया त गुदु अछे जुया जि त धपि नाप हे वया त न छगु भाग बि वो लाका हगु माल बल्ला पिन्स इनी छादासा वो थगु जीवन पाना बिल वो पापी त नाप हे वया त ल्या खात वो यो कुसीको पापको बिल वो पापी तेगु नीति स्वापु तै मजुल मसिह या त दोषी ठहरे याना अपराधी त लिसे ल्या खागु भविष्यवाणी यागु ख येशु या त जोना धागु वो लिपा अपराधी धका क्रुसे यो खागु इले थो वास्तविक जुल यसैया 52:14 के धा त गुदु गथे वो खना योगको मनु त गजब जुल वयागु रूप मसिके हे मफैक वो वयागु रूप मनुया स्वयान अपसङ्गु ख निनमिपी थो भविष्यवाणी साइद इछुया त गेस्समनिया बगैँचा प्रार्थना याय त वो थ अबुया त थो भयानक अवस्था बचे जुइगु मेगु लपु दुला धका नियने त प्रेरित यागु ख अन्त्य यशु थ त जुने त अनुमति बिहादिल अले थगु भविष्यवाणी पूर्ण इम्स वया त निनु तक मत्तिक दायाचुन वयाके थगु क्रुस लोनेगु शक्ति ताको मन्त ठुगु भविष्यवाणी या सारम्से झिस थुइके मा कि फुलागु नियम याब्ले थ थम थुइके फैगु मखु थुलिकि चित्र नियागु चित्र पुङके त व ल फुलागु नियम या खन यक्कु खण्ड या वास्तविक अर्थ केनि त प्यङ्गु सुसमाचार या सफुमा यसु दुख सि वना वै अले स्वर्गे थाहा हुने थुपे हिब्रो पुस्तके स्पष्ट रूप नेछनाटगु ज्याख मखु पुलाङ्गु नियम दुगु भविष्यवाणी त दक्ले त धङ्गु सवाख इम्स संका मदेक यसु ख्रिस ढाठेमा मसिह ख धका पक्का याद पुलाङ्गु नियम या दक्को भविष्यवाणी पुन उखे वेकल बेतलेहेमे जन्म जुइगु वेक काफिन त ल्याकेगु वेकल सिपिन त मकेगु वेकल गधा चुना एरुसलेमे दुहामुनेगु वेक या त अपराधी थे व्यवहारियाइगु वेकल दुख सिगु वेकल सि व दक्ले तदमुख वेक ढुङ्का न मना वै तयगु भविष्यवाणी समावेश चुकुदु हितोपदेश 25:2 के धया तगुदु परमेश्वर सुचका तौ गुली हे चिस वेक या त हने अले जुजुपिन्त इम्स थोख उला अर्थ केना बिउगुने हे हने बाइबले योगको सत्यता क्रिस्चियन जनसंख्या त धङ्गु वर्ग त्यस मस्युसा परमेश्वर धाठे हे इच्छा याइपिन्त वयागु सत्य ख केनेगु वचन ब्यादिगु दु मत्ती 5:6 के धया तगु दु परमेश्वर या न्यने धर्मी ठहरे जुइ त पिताका पिचाका जुइपि मनु त धन्यपि ख परमेश्वर इम त लुदङ्गादी यो पिनमिपि यसु ख्रिस्टिया त धाठ्यम मसिह धका मसिकुपि सकसित अनन्त जीवन बि अले झिस यसु या त झि प्रभु धका स्वीकार्याना धार्मिकताके न्यासी हुनेगु प्रतिबद्धता पुङ्के भले भविष्य या सहस्राब्दी राज्य या इले नझिद युगको शिर्पा कायगुजु यो पिनियन मेपे थौयागु बच निना दिगुने शिक्षकसित न परमेश्वर सुभावीमा जय मसी निनामिपी छिमस नकतिन हे जक बाइबलिया प्रभावशाली शिक्षक व आत्मिकी लपु केनादिम सोमन भिक्टर ट्रयादिगो हसना जिगु हे नेपाल भाषा या रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगो मोबाइल नम्बर 2 98 65 33 39 98 65 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकु सुब्या परमेश्वर छित सवाबीमा जय मसी
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट
8: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np थप जानकारीको लागि
7: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-46 98-023-44-46

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
5: गल्कुपाका 29 ठमेल, काठमाडौँ।
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 40225 44 40225 44
0: र 40225 72 40225 72।
7: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
8: प्रोपाइटर सानु सापकोटा, 01-5208-54 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38।
9: तर यसुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुडनी जस्मा 105 प्रेस मेघाज काठमाडौँबाट र गुडनी जस्मा 105 मेघाज कोलकाताबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुडनी जस्माको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।

0: गुड न्यूज एफएम 105.1
1: अपकमिङ नेक्स्ट भोइस अफ मारियर्स.
2: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. A young Christian woman was kidnapped from her village in Nigeria. She was given a choice to convert to Islam, but she refused. Because of this, she became a slave to a Boko Haram military leader. By God's grace, she managed to escape. She walked for 5 days until she finally received help. When asked what gave her strength to keep going, she said, "Each day Jesus spoke to me and strengthened my faith, and I did not give up." Today, this young woman has received counseling, and she's enrolled in university. Praise God for strengthened faith to not give up and keep going each day.
3: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for the persecuted Christians, go to vomradio.net.
0: Good News FM, 105.1.
4: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पणको पुनः प्रसारण.
5: सालोम सालोम सालोम. कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनु नै मेरा प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्र सरसँगै म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु. श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ, रमाटमा हुनुहुन्छ. अवश्य पनि तपाईँको निम्ति सदैव यस्तै भएकोस् तपाईँको लागि निरन्तर मेरो प्रार्थना यही नै हुनेछ. तर आफू मात्र खुसी भएर पुग्दैन है भन्न चाहन्छु. आफू खुसी भएको रहस्य अरूसँग पनि सेयर गर्नुहोस् र अरूलाई पनि खुसी भएको हेर्नुहोस्. जीवन जिउनुको अर्कै मजा हुन्छ. प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण लिएर तपाईँको रेडियो तरङ्गमा उपस्थित भइसकेको छु र अबको एक घण्टासम्म म तपाईँको साथमा रहेर ज्ञान गुणका कुरा अनि मिठा मिठा गीत संगीतहरू तपाईँको सामु साभार गर्नेछु. रेडियो छोडेर कतै नजानुहोलाई भन्न चाहन्छु. यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा तपाईँले काठमाडौँबाट 105.1 MHz र पोखराबाट 105.6 MHzमा प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ. श्रोता, कार्यक्रमको थालनीमा एउटा सुमधुर गीतको साथ दिन्छ. यतै

0: शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको भए अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिराको साथमा, प्रविधिमा सरोज भाइले साथ दिइराख्नु भएको छ। यसो विचार गर्दा जीवन कति सुन्दर छ है। फेरि पनि जीवनलाई हेर्दाखेरि यसका धेरै सुन्दर पक्षहरू छन् एकातर्फ, भने अर्कोतर्फ कुरूप पक्षहरू पनि त्यति नै छन्। जीवन भोगाई, जीवन जियाई, यो प्रक्रियामा अगाडि बढ्दै गर्दा हामीले हाम्रो दृष्टिकोण, हाम्रो मानसिकतालाई समग्र रूपमा विचार गर्दै जीवनलाई हेर्ने दृष्टिकोण बनाउनु आवश्यक छ। तपाईँ र मैले कसरी हाम्रो जीवनलाई हेरिरहेका छौं, बुझिरहेका छौं, परिभाषित गरिरहेका छौं, यो निकै महत्वपूर्ण कुरा हुन्छ। तर हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने, प्रिय मित्र, सबै कुरा परिवर्तनशील छन्। तपाईँ र मेरो जीवन परिवर्तनशील छ, बदलिँदो छ। जब यो कुरा हामी बुझ्दछौ, यसले तपाईँ र मलाई वर्तमानको कदर गर्न र हामीभित्र भएका आसक्तिहरू त्याग्नलाई पक्कै पनि सहायता गर्दछ। लेट अस इम्ब्रेस इम्परमानेन्स। जब छोटो जीवन छ, समाप्त एक दिन हुन्छ नै भन्ने तथ्यलाई थाहा गरिसकेपछि तपाईँ र मैले आफ्नो जीवनलाई एउटा सही मार्गमा हिँडाउन सक्दछौं। सानो सानो कुरामा सुन्दरता खोज्न सक्नु, दैनिक पलहरूमा असाधारण कुरा पत्ता लगाउनु भन्दा रमाइलो हुन्छ। एउटा सूर्यास्तलाई हेरेर मुस्कुराउनु, बिहानी सूर्य झुल्किने बित्तिकै खुसी प्रफुल्लित हुनु, या चराचुरुङ्गी गाउँदै गर्दा आनन्दित महसुस गर्नु, त्यहाँ जीवनको अर्थ हुन्छ। फाइन्ड ब्युटी इन द मुन्डेन, फाइन्ड ब्युटी, सुन्दरतालाई खोज्नुपर्छ। सिक्ने कुरा हुन्छ जीवनमा, अनगिन्ती कुराहरू सिक्न बाँकी हुन्छ। जिज्ञासु हुनु भनेको चाहिँ हामीले राम्रा राम्रा बिउ बिजनहरू रोप्नु हो। ती बिउ बिजनको खेती गर्दा जब अन्त्यमा फल हाम्रो हातमा आउँछ, मिठा मिठा फलहरूको स्वाद लिँदा भिन्नै प्रकारको आनन्द महसुस हुन्छ। त्यसैले सिक्नु भनेको नै किन र कसरी भनेर लगातार सोच्नु हो जीवनमा। धेरै यस्ता कुराहरू पर्खिरहेका छन् अन्वेषणको लागि। तपाईँ र मैले खोज्दै जाँदा ती नौला नौला अनौठा अनौठा कुराहरू जब प्राप्त गर्दछौं, हामीलाई हाम्रो जीवनको महत्व, हाम्रो जीवनको रहस्य सुन्दर लाग्न थाल्दछ। Don't forget to cultivate curiosity. Curiosity leads you into the depth. You can explore fundamentally so many things in your life that gives you pleasure and happiness.
2: जब तपाईँले उत्सुक भएर गहिराईमा जीवनलाई खोज्नुहुन्छ, अन्वेषण गर्नुहुन्छ, ती आश्चर्य कुराहरू, रहस्यमय कुराहरू जीवनका जो पर्खिरहेका छन् ती बुझ्नुहुन्छ र तपाईँलाई भिन्नै मजा आउँछ। प्रिय साथी, कृतज्ञता हुने अभ्यास गर्नुपर्दछ हामीले। तपाईँसँग के छ त्यो बढी महत्वपूर्ण हुन्छ, न कि तपाईँसँग के छैन। जब तपाईँ मसँग उसको जस्तो छैन भन्न थाल्नुहुन्छ, तपाईँ दुखी हुनुहुन्छ। जब अरूसँग तपाईँ तुलना गर्न थाल्नुहुन्छ आफूलाई, तपाईँ दुखी हुनुहुन्छ। कृतज्ञताले तपाईँको दृष्टिकोणलाई सकारात्मकतामा परिवर्तन गर्दछ। धन्यवादी भएर जियो, हर समय परमेश्वरको वचनले पनि यही भन्दछ। I encourage you to practice gratitude. Be thankful all the time. Then you find the happiness in your life. जब सकारात्मक विचारले काम गर्छ हाम्रो जीवनमा, सकारात्मक भावना आवृत्ति हुन्छ अनि त्यसको प्रभाव केवल तपाईँको मन मस्तिष्क शरीरमा मात्र होइन, अरू व्यक्तिमा संचार हुन्छ, जसले तपाईँलाई त ऊर्जा दिन्छ नै, अर्को व्यक्ति जसका सामु तपाईँ आफ्नो सकारात्मक विचारलाई प्रस्तुत गर्नुहुन्छ, त्यो व्यक्तिलाई पनि त्यत्तिकै ऊर्जा मिल्दछ जीवनमा। जीवनलाई बुझ्दा कसैले सफल कसैले असफल भनेर परिभाषा गरिरहेका हुन्छन्। बेला बेला मलाई पनि प्रश्न गर्न मन लाग्छ, म सफल व्यक्ति हुँ या असफल व्यक्ति हुँ, मेरो विचारले मलाई असफल भन्दै गर्दा म अरू कुनै कुरामा सफल भइरहेको पनि हुन सक्छु। जब मैले मेरो असफलतालाई मैले सिकाइको रूपमा लिइरहेको हुन्छु। प्रिय मित्र, सुन्दर कुरा त यो छ कि जब तपाईँ र मैले असफलता भनेको चाहिँ हार्नु होइन, असफलता भनेको चाहिँ सिक्ने क्रममा एकपटक भएको त्रुटि हो भनेर त्यसलाई फेरि सच्याउने, सुधार्ने र जान्ने र त्यसलाई पुनः परिभाषित गर्ने, गल्तीहरू बढ़िरहेका छन् भने तिनीहरूलाई घटाउने अवसर हो। त्यसैले असफलतासँग कहिले पनि डराउनु हुँदैन, यसलाई एउटा पाइलो, एउटा खुड्किलो तपाईँले प्रयत्न गर्दै गर्दा टेक्न नसक्नु भएको मात्र हो भनेर सम्झिनुहोस्। जीवन धन्य अनुभव गर्नुहुन्छ, न त तपाईँले वैराग्य दुखी भएर अन्य कुनै कुरा सोच्नु पर्दछ या अँगाल्नु पर्दछ। Reframe your failure as a learning. The more you fail, the better you become, because you know the deepest and truest meaning of your life. जीवन अप्रत्याशित छ मित्र, आफूलाई नियन्त्रण गर्नुहोस्। जुन कुरा तपाईँ परिवर्तन गर्नै सक्नुहुन्न, ती परिवर्तन गर्न नसक्ने कुरामा तपाईँ परिवर्तन गर्छु भनेर नलाग्नुहोस्। चन्द्रमामा जानु छैन तपाईँलाई भने म जान्छु भन्दै भुरुक भुरुक नउफ्रिनुहोस्। उफ्रेर चन्द्रमा पुगिँदैन। जुन कुरा परिवर्तन गर्न सकिँदैन नि जीवनमा, ती कुरा स्वीकार्नु पर्दछ। तपाईँ र मैले स्वीकार गर्न सक्नुपर्दछ। जुन कुरा तपाईँ सक्नुहुन्छ, जे कुरा तपाईँ गर्न सक्नुहुन्छ, त्यसमा 100% ध्यान दिएर गर्नुहोस्। सफलता तपाईँलाई पक्कै पनि मिल्दछ। लेट गो अफ कन्ट्रोल। इफ यु क्यान नट से आई क्यान नट, इफ यु क्यान से आई क्यान, सक्ने कुरालाई सक्छु भन्नुहोस्, नसक्ने कुरालाई सक्दिन भन्नुहोस्। खुसी त्यसैमा मिल्छ, नसक्ने कुरामा जबरजस्ती गर्दा दुःख आइपर्दछ, दुखी हुनुपर्दछ। जीवन सहज हुँदैन त्यतिखेर, जीवनलाई त सहज बनाउनु पर्दछ। फेरि एउटा सुमधुर गीतको साथ

0: शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा प्रविधिमा सरोज भाइले साथ दिइराख्नु भएको छ। जीवन भोगाईमा जीवनलाई अनुभव गरेका कुराहरू म तपाईँसँग बताइरहेको छु। तपाईँ कस्तो विश्वास लिएर जिइराख्नु भएको छ मित्र म त्यो जान्दिन। कोही कोही बेला सीमित विश्वासमा हामी अडिरहेका छौँ भने त्यो विश्वासलाई चुनौती दिन सक्नुपर्दछ। तपाईँले आफैलाई भन्नुपर्ने तपाईँका आफ्नै कथाहरू चिन्नुहोस्। कुन कथा भन्दा तपाईँ आफूलाई आनन्द महसुस गर्न सक्नुहुन्छ त्यो कथा तपाईँको आफ्नै कथा, त्यसका लागि तपाईँ तयार हुनुहोस्। जुन कुराले तपाईँलाई पछि राख्छ नि, जुन कुराले तपाईँलाई पछि पार्छ, ती कुराहरूलाई फेरि तपाईँ किन ती कुराहरूले तपाईँलाई पछि पारिरहेका छन् पुनर्विचार गर्नुहोस्। एउटै विश्वासमा सीमित भएर बसिराख्नु भएको छ भने तपाईँलाई न्यारो माइन्डेडनेस भन्छ, एउटा संकुचित सोचले गाँजेको हुन सक्छ। So I encourage you to challenge your limiting beliefs. When you challenge it, then you begin to seek some new belief. They are more reliable and more permanent than what you have already in your mind. तपाईँले नयाँ विश्वासलाई प्राप्त गर्न सक्नुहुन्छ जुन पहिलेको विश्वासभन्दा बेटर हुन सक्छ। तपाईँ संवेदनशीलतालाई अँगाल्नुहोस् बारम्बार जीवनमा। तपाईँ जब संवेदनशीलतामा सानो सानो कुरालाई पनि इमानदारपूर्वक जब मूल्याङ्कन गर्न सक्नुहुन्छ नि, तपाईँले वास्तवमा साँचो जीवनलाई चिन्नुहुन्छ। होला तपाईँका कदमहरू कतै गलत बाटोतिर लागिरहेका होलान्, तपाईँले नसोच्दा नसोच्दै त्यस्तो भइरहेको होला। एकपटक संवेदनशील भएर सोच्नुहोस् त, तपाईँ को हुनुहुन्छ, वास्तवमा तपाईँ के गर्नुपर्ने थियो र के गर्दै हुनुहुन्छ एकचोटि विचार गर्नुहोस् त। साँच्ची नै तपाईँले जीवनलाई सही मार्ग सही दिशा निर्देश गर्न सक्नुहुन्छ। त्यो नै जीवन जीआईको महत्वपूर्ण कुरा हो मित्र। कसैको बहकाईमा, कसैको सानो प्रलोभनमा, कसैले देखाएको सानो प्रशंसामा अनि कसैका कुरामा तपाईँ लोभिँदै हुनुहुन्छ भने तपाईँले आफ्नो संवेदनशीलतालाई पर राख्नु भएको छ। तपाईँले एउटा आकर्षणको सिद्धान्तलाई अपनाउनु भएको छ। जीवनमा आकर्षणको सिद्धान्तले तपाईँलाई कोही कोही बेला गलत बाटोतिर डोर्याउन सक्छ। त्यसैले हर समय सचेत हुनुहोस् मित्र, आत्मामा करूणाको अभ्यास गर्नुपर्दछ। आफूलाई त्यही दया र समझदारीको साथ व्यवहार गर्नुपर्दछ जुन तपाईले अरूबाट अपेक्षा गरिराख्नु भएको छ। पवित्र शास्त्रले भन्दछ, जस्तो तिमी अरूले तिमीलाई गरून् भन्ने ठान्दछौ त्यस्तै तिमी पनि अरूलाई गर। र त्योभन्दा पहिला आफूले आफूलाई दया गर्ने कुरा महत्वपूर्ण छ। प्रिय मित्र, धेरै कोही कोही समयमा हामी जान्ने हुन्छौ आफ्नै कदर आफै गर्दैनौ भने अरूले हाम्रो कदर कसरी गर्छ। होला जीवनमा चुनौती आउला, कोहीबाट तपाईलाई परीक्षा आउला, कोहीबाट तपाईलाई सतावट आउला, कोहीबाट तपाईलाई घृणा अवहेलना आउन सक्ला, तर आफूलाई दया देखाउन नछोड्नुहोस्, आफ्नो लागि दयावान बन्न नछोड्नुहोस्। प्र्याक्टिस सेल्फ कम्प्यासन। आई एनकरेज यु, लभ युर सेल्फ फर्स्ट, लभ युर सेल्फ फर्स्ट। वेल, इफ यु लभ युर सेल्फ, द वे अफ द सेम लभ द्याट फ्लोज आउट अफ यु and it reaches and connects with others. Tapai bata jun prem pravaha huncha tesle aru lai pani tei sneha dincha, tei touch, tei feeling जुन तपाईले गरिराख्नु भएको हुन्छ त्यही महसुस गर्ने मौकाहरूलाई दिन्छ। त्यसैले मित्र, जीवनलाई साँच्ची नै नजिकबाट यदि निहाल्दै हुनुहुन्छ भने यो कुरालाई पक्कै पनि एकचोटि जीवनमा लागू गरेर हेर्नुहोस्। प्रगतिको लागि ध्यान दिनुपर्दछ, हामीले प्रगति चाहिन्छ तर पूर्णताको लागि होइन। पूर्णता त एउटा भ्रम हो, कोही पनि पूर्ण हुन सक्दैन। जब कुनै कुरामा तपाईँले केही विजय हासिल गर्नुहुन्छ त्यसमा उत्सव मनाउनुहोस्, तर कतिपय कुरामा हार खाइँदैछ भने त्यसलाई सुधार गर्नमा ध्यान दिनुपर्दछ। हार्ने कुराहरू हुन्छन्, जित्ने कुरा पनि हुन्छन्। कोही कोही बेला तपाईँले हारेर पनि जितिरहेको अनुभव गर्न सक्नुहुन्छ, कोही बेला जितेर पनि हारेको महसुस गर्न सक्नुहुन्छ। फोकस अन प्रोग्रेस नट परफेक्सन। If you focus on progress, you can continue your life well. Because the next time, of course, you can do something better than before. त्यसैले एउटा यस्तो सम्बन्ध जडान गर्नुहोस्, यस्तो निर्माण गर्नुहोस् जसमा निरन्तर त्यो कनेक्सन बन्योस्, जुन कनेक्सन जसरी तपाईँले स्विच थिच्ने बित्तिकै तपाईँको सिलिङमा भएको बत्ती बल्छ नि, भित्तामा स्विच थिच्ने बित्तिकै, त्यसरी नै एक अर्काको सम्बन्ध उज्यालो बनोस्। कतिपय समयमा हामी कसैको कुरा सुन्दैनौ, आफ्नै कुरामा बेजोडसँग लागिरहन्छौ, म मौका आइरहेको हुन्छ मानिसलाई, तर मौकालाई बेवास्ता गरिरहेका हुन्छौं। हो, गल्ती गर्यौं होला, सुध्रिने अवसर मिलिरहेको हुन्छ, फेरि पनि बेवास्ता गरेर हामी बिग्रिने कोसिस गर्छौं। तर मित्र, जब मौका आउँछ नि, त्यो मौका गुमाइयो भने पछुताउनु पर्दछ जीवनमा। त्यसैले पछुताउने कामतर्फ हामी नलागौं। त्यसको निम्ति कोही कोही बेला कसैका कुरा सुन्नु पर्दछ, त्यसैले सक्रिय रूपमा सुन्ने अभ्यासमा हामी लागौं। कसैका कुरालाई हल्का रूपमा नल्याऊ, अरूले के भनिरहेका छन् मौखिक रूपमा गैर मौखिक रूपमा साँच्चै सुन्नु पर्दछ। एकजना लेखकले भन्नुहुन्छ, म मेरो कथा भन्छु, सुन, फेरि सुन, सुन। प्र्याक्टिस एक्टिभ लिसनिङ, अलवेज लिसन, बाई लिसनिङ यु क्यान अन्डरस्ट्यान्ड द फिलिङ, बाई लिसनिङ यु क्यान फिल in a way how the speaker is telling you something. Sunnus ani bujhna saknuhuncha, bujhepachi tapaile manan garna saknuhuncha, jivan ma lagu garna saknuhuncha. Tesaile aru ko samu tapaile kadar byakta garnus. कसैले तपाईलाई बारम्बार सम्झिरहेको हुन्छ, कसैले तपाईलाई बारम्बार जान्ने कोसिस गरिरहेको हुन्छ, बुझ्ने कोसिस गरिरहेको हुन्छ, तपाईँको लागि प्रार्थना गरिरहेको हुन्छ। ती व्यक्ति कति महत्वपूर्ण छन् तपाईँको लागि। उनीहरूको बारेमा दुईटा शब्द भए पनि राम्रा कुरा गरिदिनुहोस्। एक्सप्रेस योर अप्रिसिएसन टुवर्ड्स अदर, those who always take care of you, those who are always interested about you, those who are always expecting to meet you and tell you something from their heart. Ke kura unile bhanna chahiraheka huncha, सुनिदिनुहोस्। त्यसै गरी मित्र, क्षमा एकअर्कालाई दिनुहोस्। तपाईँले क्षमा पाउनु भएको छ भने तपाईँले बुझ्नुहोस् कि तपाईँले पनि क्षमा दिन सक्नु पर्दछ। क्षमा लिन चाहनेले क्षमा दिन जान्नुपर्छ। गल्ती हुन्छ सबैको, यो कुरालाई मान्नुपर्छ। रिसलाई पक्रेर राख्नु हुँदैन कहिले पनि, त्यसले त तपाईँलाई मात्र चोट पुर्याउँछ। क्षमा त एउटा उपहार हो, पहिला त तपाईँले आफैलाई दिनुहुन्छ त्यो उपहार। त्यो उपहार जुन तपाईँ प्राप्त गर्नलाई कोसिस गरिराख्नु भएको छ, त्यो उपहार तपाईँसँगै हुन्छ। फर्गिभ अदर्स एन्ड फर्गिभ युअरसेल्फ। वेन यु फर्गिभ अदर्स, यु फिल सम काइन्ड अफ हिलिङ इन युर हार्ट, इन युर माइन्ड। If you forgive others and you will be forgiven, Pavitra Shastra le bhandacha. Yadi timiharule aru lai kshama garyo bhane timiharulai kshama garinecha. त्यसैले क्षमाशील भएर जिउनु जीवनको सर्वोत्तम पक्ष हो। त्यसैले यो पाटोलाई हामीले कहिले पनि भुल्नु हुँदैन। प्रिय मित्र, अर्थपूर्ण सम्बन्धहरू निर्माण गर्न सक्नु पर्दछ। आपसी सम्मान, विश्वास र समझदारीमा आधारित सम्बन्धहरू हामीले खोज्नु पर्दछ। Always try to build meaningful connections. जब ती सम्बन्धहरू फस्टाउँछन्, मौलाउँछन्, अनि ती सम्बन्धको भरोसाले तपाईँलाई जिउन मद्दत गर्दछ, थोरै मुस्कुराउन मद्दत गर्दछ। सहानुभूतिको अभ्यास निरन्तर हाम्रो जीवनमा हामीले गर्नुपर्दछ। यो जीवनको एउटा निकै नै संवेदनशील पक्ष हो सहानुभूति राख्नु भनेको। अरूले संसारलाई कसरी परिभाषित गरिरहेका छन्, कतै तपाईँले बुझेको भन्दा फरक तरिकाले अरूले संसारलाई बुझेका छन् कि? कम्तीमा अरूको दृष्टिकोणलाई पनि यसो विचार गर्नुहोस्। सत्य असत्य के छ? कम्तीमा तपाईँलाई छुट्याउन त मद्दत हुन्छ त्यसले। सही गलत के छ बुझ्नलाई सहायता त दिन्छ त्यसले। त्यसका साथ साथै तपाईँले अरूलाई पनि त कदर गरिराख्नु भएको छ नि, सम्मान दिइराख्नु भएको छ नि। Practice empathy. Empathy is the way to feel relaxed and to feel relief. When you find yourself you are not biased. जब तपाईंलाई यो महसुस हुन्छ तपाईँसँग न त शङ्का छ, न त तपाईँ बायस हुनुहुन्छ, अर्कै आनन्द हुन्छ तपाईँलाई। हरेक अन्तरक्रियाहरूमा उपस्थित हुनलाई प्रयास गर्नुपर्दछ। अनि कतिपय यस्ता चुनौतीहरू हुन्छन्, ती अवरोधहरू हुन्छन्, तिनीहरूलाई हटाउने प्रयत्न गर्नुपर्दछ। अनि जब हामी समाधान सौहार्दपूर्ण छलफलबाट खोज्छौं, जीवनको अर्थ त्यहाँ हुन्छ। समर्थन वा प्रोत्साहन के गर्नुपर्ने हो त्यतिखेर थाहा हुन्छ। जब समय आउँछ नि मानिसलाई, राम्रो समय आउँछ कोही बेला नराम्रो समय आउन सक्छ। मानिसको जीवनमा विभिन्न प्रकारका समयहरू आउन सक्छन्, याद राख्नुहोस् मित्र, याद राख्नुहोस्। कसैको जीवनमा अहिले केही संकष्ट होला, केही गाह्रो साह्रो होला, तर सधैँभरि त्यो रहँदैन। कसैको जीवनमा खुशी रमाहट होला, त्यो पनि क्षणिक हुन्छ, यो कुरा पनि नभुल्नुहोस्। सबै समयमा, राम्रो समयमा, नराम्रो समयमा तपाईँको जीवनमा जोडिएका व्यक्तिहरू, जोडिएका मानिसहरू, उनीहरूको लागि त्यहाँ हुनुहोस्। I encourage you to offer support and encouragement to those people who need your little help. Words of inspiration and they feel safe and protected. तपाईंले जब तपाईंका कुराले अरूले आफूलाई सुरक्षित भएको महसुस गरेको अनुभूति तपाईँलाई हुन्छ नि मित्र, जीवनको अर्थ त्यहाँ हुन्छ। तपाईँ साह्रै खुसी हुन सक्नुहुन्छ त्यो बेला जब अरूले तपाईँका कुरा सुनेर भरोसा राखेका हुन्छन्। एउटा आशा तपाईँले जागृत गराउनु भएको हुन्छ। हरेक समय स्वास्थ्य सीमाहरू तपाईँले तय गर्नुहोस्। तपाईँको समय, ऊर्जा, भावनात्मक कुराहरू, यी सबै कुरालाई संरक्षण गर्नुहोस्। सधैँभरि एकै नाश हुँदैन जीवनमा। Actually, I want to tell you that set healthy boundaries. जब भावनात्मक रूपमा तपाईँ सुरक्षित हुनुहुन्छ नि मित्र, तपाईँ साह्रै नै आनन्दित हुनुहुन्छ। भावनामा चोट लागेको मान्छेलाई बाँचिरहँदा पनि मरे जस्तो लाग्छ। एकजना विद्वानले भन्नुहुन्छ, तिमी पनि मर्छौ, म पनि मर्छु। मलाई थाहा छैन तिमी कसरी मर्छौ, म कसरी मर्छु भन्दै गर्दा मैले आफूलाई चाहिँ, म चाहिँ किस्ता किस्तामा मर्दैछु भन्ने मलाई लागिरहेको छ। अर्थात् त्यसको अर्थ म चाहिँ एकदमै फाटै गोली लागेर होइन, तर घोची घोची बिस्तारै मारिए झैं मारिएको छु। त्यो किसिमको सोच आउँदछ जब तपाईँ भावनात्मक रूपमा दुखी हुनुहुन्छ। जब भावनात्मक रूपमा तपाईँलाई आक्रमण हुन्छ, तपाईँलाई त्यो महसुस हुन्छ मित्र। तर म तपाईँलाई उत्साह दिन चाहन्छु, यो ऊर्जाशील जीवनमा यी भावनालाई तपाईँले नियन्त्रण गर्न सक्नुहुन्छ। एउटा माइन्ड सेटलाई तपाईँले चेन्ज गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले आफूलाई नियन्त्रण गर्दै आफ्नो जीवनलाई अगाडि बढाउनु पर्दछ मित्र। तपाईँ जहिले तहिले कुनै पनि कुरा कहीँ राख्दै हुनुहुन्छ भने अलिक प्रभावकारी रूपले राख्नुहोस्। तपाईँका जुन आवश्यकताहरू छन् या तपाईँका कुनै पनि विचारहरू छन्, ती प्रष्ट र सम्मानपूर्वक व्यक्त गर्नुहोस्। इट इज गुड टु कम्युनिकेट इफेक्टिभली सो द्याट यु क्यान एक्सप्रेस युअर इनर फिलिङ एन्ड युअर इमोसन द्याट यु क्यान एक्सप्रेस करेक्टली क्लियरली सो द्याट पिपल क्यान अन्डरस्ट्यान्ड यु। अरूको सफलतामा डाही नहुनुहोस्, बरु मिल्छ भने थोरै समय उपलब्ध गराएर खुसी हुनुहोस्, किनभने अरूको सफलतामा तपाईँ खुसी हुँदै गर्दा तपाईँलाई भित्रभित्रै आफूमा पनि सफलता मिलेको अनुभव हुन्छ। तर तपाईँ कसैको सफलतालाई डाहा गर्न थाल्नुभयो भने अब तपाईँ खुम्चिँदै जानुहुन्छ अनि तपाईँभित्रको उत्साह पनि मर्दै जान्छ। सो डियर फ्रेन्ड, सेलिब्रेट अदर्स सक्सेस समटाइम। This is meaningful in our life because happiness can be achieved from a small thing. आफ्नो भित्र भएको तपाईँसँग भएको क्षमतालाई पत्ता लगाउनुहोस्। एउटा जुनुन भन्छ नि, जुनुन, त्यो कुरालाई खोज्नुहोस्। तपाईँलाई के कुराले साँच्चै उत्साहित बनाउँछ त्यसलाई पहिचान त गर्नुहोस् पहिला, र त्यसैलाई आफ्नो हृदयले पछ्याउनुहोस्। परमेश्वर पिता म तपाईँको भवनमा आउन चाहन्छु। तपाईँका आज्ञा कति महान छन्, तपाईँको छारीमा म निदाउन चाहन्छु। तपाईँ मेरो संरक्षक हुनुहुन्छ, तपाईँ मेरो गोठालो हुनुहुन्छ। जब मेरो हृदयले पूर्ण रूपमा यो कुरा विश्वास गर्दछ, म त्यहाँ सुरक्षित महसुस हुन्छु जहाँ मैले सुरक्षित हुने प्रयास गरिरहेको छु र त्यहाँ पुग्ने प्रयास गरिरहेको छु। र त्यसका निम्ति तपाईँ भित्र भएको प्यासन छ नि जुन, त्यसलाई खोज्नुहोस्, डिस्कभर योर प्यासन फ्रम विदिन यु एन्ड फलो इट कन्स्टेन्टली विदाउट एनी इन्टरप्सन। इच्छापूर्वक जीवन बिताउनुहोस्, तर इच्छापूर्वक भन्दैमा गलत बाटो लिएर होइन मित्र। आफ्नो मूल्य मान्यता, आफ्नो इज्जत, आफ्ना लक्ष्य उद्देश्य, यी सबै कुरा मिलेका हुनुपर्दछ जब तपाईँले खुसी भएर जिउने इच्छा राख्दै हुनुहुन्छ या आफ्नै इच्छामा जिउने कोसिस गर्दै हुनुहुन्छ भने। त्यसैले लिभिङ विथ एन इन्टेन्सन, केयरफुल्ली बिङ थटफुल अबाउट योर गोल, सो बी सेलेक्टिभ फर द गुड। राम्रो कुराको लागि सेलेक्सन गर्नलाई तपाईँ दोधारमा नहुनुहोस्। त्यसैले लिभिङ विथ एन इन्टेन्सन, केयरफुल्ली बिङ थटफुल अबाउट योर

त्यसमा बरु योगदान गर्ने कोसिस गर्नुहोस्। समथिङ बिगर देन योर सेल्फ कन्ट्रिब्युट टु द्याट एरिया द्याट प्लेस। मैले अघि तपाईँलाई भनेको छु कि मित्र, हाम्रो जीवन सिकेरै र सिक्दा सिक्दै अन्त्य हुन्छ। हामीले जानेको केही हुँदैन, तर हामीलाई अहंकार हुन्छ, मैले यो पनि जानेको छु त्यो पनि जानेको छु। आई नो इज द बिगेस्ट इनेमी इन आवर लाइफ। हो, तपाईँसँग आफ्नो ज्ञान हुन्छ, सिपहरू हुन्छ, तर त्यसलाई विस्तार गर्दै लैजानुहोस्, अझ निखार्दै लैजानुहोस्। Because life is lifelong learning process. आत्म अभिव्यक्तिका लागि आउटलेटहरू खोज्नुहोस्। चाहे तपाईँको त्यो कला हुन सक्छ, संगीत हुन सक्छ, लेखन हुन सक्छ, वा अन्य कुनै कुरा हुन सक्छ। तपाईँको जुन क्षमता छ नि तपाईँभित्र अन्तर्निहित, त्यसलाई निरन्तर दिनुहोस्। होला कतिले तपाईँलाई बाधा देलान्, कतिले तपाईँको कार्यलाई सामान्य रूपमा हल्का फितलो गरी परिभाषित गर्लान्, जसको कारणले तपाईँले आफ्नो कार्य रोक्नु होला। प्रिय मित्र, जोखिम उठाउनुहोस्। कहिले पनि एउटा कम्फर्ट जोनमा बसिराख्नु असल होइन, निस्कनुहोस् त्यहाँबाट। अलिअलि डर लाग्ने कुराहरूबाटमा पनि जानलाई प्रयत्न गर्नुहोस्। आई वान्ट टु एन्करेज यु टु गो नियर बाई दि क्यालकुलेटेड रिस्क, क्यालकुलेटेड रिस्क, रिमेम्बर दिस पोइन्ट। र जब कुनै पनि रिस्क तपाईँले लिनुहुन्छ, कोही बेला लस हुनसक्छ, कोही बेला ज्ञान हुनसक्छ, बट नो गेन विदाउट रिस्क। परिवर्तन र विकासलाई अँगाल्नुहोस्, हरेक कुराको अनुभव गर्नलाई खुल्ला हुनुहोस्, जीवनका चुनौतीहरूलाई जहिले तहिले अनुकूल पार्नुहोस्। मित्र, चेन्ज एन्ड ग्रोथ आर भेरी इम्पोर्टेन्ट इन आवर लाइफ, इम्प्रेस देम ऑल द टाइम। वर्तमान क्षणमा बाँच्नलाई कोसिस गर्नुहोस्, विगतमा जहिले तहिले लिङ्गर नहुनुहोस्, नजुन्निनुहोस्। भविष्यको बारेमा चिन्ता नगर, एकैछिन पछाडि के हुन्छ तिमीहरूलाई के थाहा, तिमीहरू त तुवालो तुवालो, एकैछिनमा हटिजाने तुवालो। यात्रामा आनन्द खोज्नुहोस्, अन्तिम परिणाम नहोस् तर यात्राले तपाईँलाई विभिन्न मोडहरूमा लगोस्, जहाँ तपाईँले प्रक्रियागत धेरै कुरा सिक्नु भएको होस्। फाइन्ड द जोय इन द जर्नी वेयर यु क्यान लर्न सो मेनी थिङ इन युर लाइफ, अल्दो इट इज नट द जर्नी टु लिड द फाइनल डेस्टिनेसन। आफ्नो शर्तमा सफलता परिभाषित गर्नुहोस्। समाजको अपेक्षाहरूले तपाईँको सफलताको परिभाषालाई निर्देशित गर्न नदिनुहोस्। Define success on your own terms. व्यक्तिगत बुद्धि र कल्याण भन्छ नि, त्यस्ता कुरामा तपाईँले ध्यान लगाउनुहोस्। Personal growth and well-being, that is very very important for your life. भित्री शान्तिको खेती गर्नुहोस्, तनाव व्यवस्थापन गर्नुहोस्। शान्तिको भावना कसरी, त्यो भावनाको खेती गर्न सकिन्छ? हाउ क्यान यु कल्टिभेट इनर पीस, त्यो खोज्नुहोस्। एकान्तलाई अँगाल्नुहोस्, प्रतिबिम्बित गर्न तपाईँले आफूलाई के गर्दैछु सोच्ने मौका मिल्छ। तपाईँलाई रिचार्ज गर्न सक्नुहुन्छ आफैले आफैलाई। तपाईँले आफूलाई महत्व दिनुहुन्छ त्यो बेला,
तपाईँले आफूलाई बुझ्नुहुन्छ।

0: बेला. सो आई एनकरेज यू टू इम्ब्रेस सॉलिट्यूड वेयर यू कैन डीपली थिंक अबाउट योर सेल्फ, यू कैन रिफ्लेक्ट अबाउट योर सेल्फ. प्रिय मित्र, सदैव उद्देश्यपूर्ण जीवन बिताउनुहोस्. तपाईँले गर्ने काममा अर्थपूर्ण कुरा परिपूर्ति हुन सकुन्. लिभ अ लाइफ अफ पर्पस, एउटा उद्देश्यपूर्ण जीवन जिउनुहोस्, किनभने उद्देश्य बिनाको जीवन चाहिँ लथालिङ्ग र भटाभङ्ग हुन्छ. उद्देश्यसहित जिएको जीवन अर्थपूर्ण हुन्छ, महत्वपूर्ण हुन्छ. आजको बसाइमा म तपाईँसँग यही कुरा राख्न चाहन्छु. अब भने समय बिस्तारै बिस्तारै भाग्दै गरिरहेको बेला मैले तपाईँसँग ज्ञानगुणका कुराहरू गर्ने मन हुँदाहुँदै पनि समयलाई चिन्दै, समयलाई मध्यनजर गर्दै फुस्तप प्रयोग गर्नुपर्ने हुन्छ. र प्रिय मित्र, तपाईँले यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. तपाईँले आजको कार्यक्रम सुनेर प्रिय मित्र तपाईँको मनमा कुनै पनि जिज्ञासा खुल्दुली भए निसंकोच मलाई पत्रचार गर्न सक्नुहुन्छ, टेलिफोन सम्पर्क गरेर कुराकानी गर्न सक्नुहुन्छ. मेरो टेलिफोन सम्पर्क नम्बर रहेको छ स्टुडियोमा 01477 0754. व्यक्तिगत रूपमा तपाईँ मसँग कुराकानी गर्न चाहनुहुन्छ भने मेरो मोबाइल नम्बर 98 40 80 14 43. इमेल gnfmprogram@gmail.com. तपाईँले आफ्ना मनका जिज्ञासाहरू राख्न सक्नुहुन्छ. अब भने पुनः एकचोटि तपाईँलाई धन्यवाद दिन्छु र प्राविधिक मित्र भाइ सरोजलाई विशेष धन्यवाद भन्दै म भन्छु छिटो.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ.

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणका साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई बिदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लग अन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईँको आजको रात आशिषमय बितोस भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि बिदा हुन्छौं। हवस् त, जय मसीह।